0: यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
1: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन विशेष विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटर द्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
2: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
1: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै भाइजना भया
3: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखबित्त
2: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिनँ क्या
3: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाया आरोग्यमा जानु पर्दो छ त
4: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हात खुट्टाको बाथरोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाब दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97486375 र 98489956576
7: मेरो आमाले हरेक महिना सोलरको ब्याट्री र पात आफै सफा गर्नुहुन्छ अनि डिस्ट्री वाटर पनि आफै हाल्नुहुन्छ
8: मेरो बाबाले सोलर बत्ती हरेक दिन सफा गर्नुहुन्छ
9: ब्याट्रीमा प्रयोग हुने एसिड हानिकारक हो जथाभावी एसिड फालेको ठाउँमा सय वर्ष खेती हुँदैन शरीरमा लाग्यो र तुरन्त सफा गरिएन भने अङ्ग भङ्ग पनि हुन सक्छ
8: यो सोलर बलियो र भलपर्दछ
10: हाम्रो बाबाले मानिकेल सुरक्षितबाट जानुभएको
11: सोलर र ब्याट्री प्रयोगकर्ताका लागि जनचेतना अभियान सहयोगी मानिकेज ऊर्जा सुर्खेत फोन नम्बर 083-522-360
12: सूचना
13: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
12: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने बिहान उठ्ने बेला खुट्टा वा जीव अरोठो हुने खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने गोलीगाँठो दुख्ने वा सुनिने राति तथा बिहान ढाड दुख्ने घुँडा दुख्ने र सुनिने कुर्कुच्चा दुख्ने पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ
13: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत सम्पर्क फोन नम्बर 083-590-726 मोबाइल नम्बर 98520-90726
14: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
15: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल चिसो चिसो कुल कुल
12: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
16: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
12: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
16: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
12: 198-198
5: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
12: सूचना
13: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
0: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायुगोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
17: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
18: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-54-455।
19: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
20: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
21: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
19: प्रदेशको प्रगति सँग
20: डेंगू रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
22: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
20: डेंगू रोगको रोकथामका उपायहरू:
22: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
20: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर
22: भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकपकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
20: डेंगू रोगको रोकथामका उपायहरू:
22: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा

0: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
1: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
0: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
4: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
3: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0385906393।
5: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
2: हामी कहाँ एलजी, सामसङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
2: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858551715।
6: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
7: रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ज।
8: Extreme energy drink, time check. अहिले ठीक 6 बजेको छ।
9: Extreme energy drink, taste the difference, feel the energy.

0: नमस्कार तथा सुप्रभात काया कैरनमा तपाईलाई साथी हृदय रिमाल सँगै मिलन तिमिल सिन्हाको स्वागत छ। काया कैरन उज्यालो रेडियो नेटवर्क सँगै देशभरका विभिन्न एफएम रेडियो स्टेशन र उज्यालो अनलाइनमा एकसाथ प्रसारण भइरहेको छ।
1: आज 2083 साल भदौ 19 गते शुक्रबार सन् 2026 सेप्टेम्बर 4 तारीख भदौ कृष्ण पक्षको कृष्णाष्टमी तिथि।
2: काया कैरन का साथमा
3: किसान पाइप प्रोडक्ट्स प्राली
2: राष्ट्रको शान किसान
3: अ कम्प्लिट पाइपिंग सोल्युसन्स।
0: काया कैरन शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म सहयोग। बाढ़ी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
0: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण।

0: गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
1: विपत्तिका बेला उद्योगीले बढाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
0: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट ट्याक्सी सेवा शुरू, बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने अनुमान।
1: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
2: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
3: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
2: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
3: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
2: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
3: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: यो चाड पर्वमा युरोपेन्स प्रस्तुत गर्दछ रङ्गिन्छ घर बर्सिन्छ उपहार रु 50,000 को युरोपेन्सको खरिदमा पाउनुहोस् लकी ड्र कुपन अनि पाउनुहोस् इन्भर्टर एसी 1 टन डबल डोर फ्रिज इन्डक्सन चुलो राइस कुकर वाल क्लक अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर युरोपेन्स घर मात्र होइन रङ्गाउनुहोस् सपना पनि
1: सुन त मेरो कपडा प्याकिङ गर्दै त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
2: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठे घरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ
1: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ
3: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
4: फोन 056-494-333 493-555
5: थोरै बचत धेरै कायदा बिमाका छन् फाइदै फाइदा बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेड रामसाहापथ काठमाडौँ साबिकको राष्ट्रिय बीमा संस्थान
6: काया कैरनमा अब खबरको सिलसिला अछामको मंगलसेन पाँचमा रहेको सोडसा माविका विद्यार्थीले आफूहरूबाटै रकम संकलन गरेर अस्ति बुधबार 14,255 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा बुझाए कपिल वस्तु साथ धर्मपनियाको राष्ट्रिय जनहित माविका विद्यार्थीले पनि 10,050 रूपियाँ कोषमा पठाए रौतहटको देवाही गोनाई साथको प्रेमपुर गोनाई माविका विद्यार्थीले 470 रूपियाँ भोटेको सिबाड़ी प्रभावितका लागि सहयोग गरे मकवानपुरको थार नगरपालिका 4 किटेनीको अधिकारी वंशज महिला समूहले तीजको दर कार्यक्रम स्थगित गरेर त्यसका लागि छुट्याइएको 50,555 रूपियाँ प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिएको समूहको सदस्य उमा अधिकारीले बताउनुभयो सहयोग गर्ने क्रम अछाम कपिल वस्तु रौतहट काठमाडौँ पाल्पा मकवानपुरमा मात्र सीमित छैन नेपालका गाउँ गाउँदेखि विदेशका विभिन्न ठाउँबाट भोटेकोशी बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि सहयोग गर्नेको संख्या उल्लेख्य छ अस्ति बुधबारसम्म प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा 10,62,078 कारोबारबाट सहयोग रकम जम्मा भएको छ बुधबार भोटेकोशीमा अघिल्लो हप्ताको बुधबार भोटेकोशीमा बाढ़ी आएपछि सरकारले 9 वाणिज्य बैंकमा रहेको प्रधानमन्त्री उद्धार तथा राहत कोषको खातामा सहयोग गर्न सबैलाई आग्रह गरेको थियो अस्ति बुधबार बेलुकीसम्म ती खातामा करिब 8.5 अर्ब रूपियाँ संकलन भएको छ बाढ़ी पीड़ितको उद्धार राहत र व्यवस्थापनका लागि कसैले खाजाको पैसा दिए कसैले घरमा जम्मा गरेको रकम कसैले तीजको दर रोके कसैले आफ्नो पारिश्रमिकबाट छुट्याए निजी क्षेत्रका उद्यमी व्यवसायीले समेत ठूलो रकम सहयोग गरिरहेका छन् सहयोग गर्नेहरूमा विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़ रूपियाँसम्म रहेको खबर आजको कान्तिपुरले लेखेको छ
7: आशकारी बाढ़ीबाट क्षतिग्रस्त बनेका उद्योग व्यापार र व्यावसायिक प्रतिष्ठानहरूलाई राहत दिन सरकारले व्यवसाय पुनरूत्थान प्याकेज घोषणा गरेको छ सरकारले यसलाई पहिलो चरणको पुनरूत्थान प्याकेजको रूपमा घोषणा गरेको अर्थ मन्त्रालयले जनाएको छ मन्त्रालयको प्रस्तावमा हिजो बसेको मन्त्री परिषद बैठकले बाढ़ी प्रभावित क्षेत्रको आर्थिक गतिविधिलाई फेरि चलायमान बनाउन कर छूट भन्सार सहुलियत ऋणको पुनर्संरचना र बीमा भुक्तानीलाई सहज बनाउने गरी विशेष निर्णय गरेको हो सरकारले व्यवसायहरू को वित्तीय भार कम गर्न राष्ट्र बैंक मार्फत ऋण तथा ब्याजमा विशेष व्यवस्था मिलाएको छ बाढ़ी प्रभावित ऋणीहरूका लागि बैंक तथा वित्तीय संस्थाबाट लिएको कर्जाको सामा ब्याज भुक्तानीमा एकपटकका लागि पुनर्संरचना वा पुनर्तालिकीकरण गर्ने सुविधा दिने भएको छ प्रभावित ऋणीहरूले एक वर्षका लागि बैंकको आधार दर बेस रेटमा मात्र 0.5% प्रिमियम थप गरी वा विद्यमान प्रिमियम मध्ये जुन कम हुन्छ त्यही ब्याजदरमा ऋण उपयोग गर्न पाउनेछन् व्यवसाय सञ्चालन र रोजगारी सुरक्षाका लागि थप कर्जाको व्यवस्था गर्नका साथै क्षतिग्रस्त गाड़ी वा मेसिनरी फेरि खरिदका लागि बैंकहरूले न्यूनतम प्रिमियममा कर्जा उपलब्ध गराउनुपर्ने व्यवस्था गरिएको छ। राहत प्याकेज अन्तर्गत सरकारले भन्सार महसुलमा ठूलो छूटको व्यवस्था गरेको छ। बाढ़ीले मरमत क्षतिग्रस्त भएका व्यावसायिक गाड़ी तथा ढुवानीका साधनको दर्ता खारेज गरी त्यही प्रकृतिका नयाँ साधन आयात गर्दा भन्सार बिन्दुमा लाग्ने सम्पूर्ण महसुल पूर्ण रूपमा छूट दिने भएको छ। यस्तै नष्ट भएका प्लान्ट मेसिनरी तथा उपकरणको फेरि पैठारीमा पनि भन्सार महसुल लाग्ने छैन। भन्सार तिरिसकेका तर बाढ़ीका कारण भदौ 10 गते गन्तव्यमा नपुग्दै नष्ट भएका सामानको हकमा व्यवसायले आउँदो 6 महिनाभित्र त्यही प्रकृतिको वस्तु आयात गर्दा पहिले तिरिएको महसुल बराबरको रकम समायोजन गर्न पाउने सुविधा समेत सरकारले दिएको छ। कर प्रशासनतर्फ पनि सरकारले व्यवसायहरूलाई उल्लेखनीय सहुलियत प्रदान गरेको खबर आजको कारोबार दैनिकमा छ।
6: भोटेको सीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बाढ़ीपछि 5,083 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलप्रासी पूर्व र नवलप्रासी पश्चिममा गरी 1,259 शव फेला परेका छन्। यसअघि बाढ़ीका कारण सम्पर्क हुनेहरूको संख्या 5,000 भन्दा बढ़ी हुनुपर्नेमा अन्यथा भएकोले सच्याइएको छ।
7: यस्तै बाढ़ीमा ज्यान गुमाएकाहरूको शनाखत हुन नसकेर शव राख्न समस्या भएपछि सरकारले डीएनए परीक्षणका लागि नमूना संकलन गरी अस्थायी व्यवस्थापन गर्न थालेको छ। तर अहिले प्रयोग भइरहेको स्रोत साधन र प्रविधिमा मात्र भर परे शव शनाखत तत्काल सम्भव हुने अवस्था भने छैन। सबै शवको डीएनए म्याचिङ गर्न 1 वर्षभन्दा बढ़ी समय लाग्न सक्ने प्रहरी अधिकारीहरू बताउँछन्। अहिले नेपाल प्रहरीको विज्ञान प्रयोगशाला र राष्ट्रिय विधि विज्ञान प्रयोगशालाबाट डीएनए परीक्षण हुँदै आएको छ। डीएनए परीक्षणमा सघाउन भारतीय विज्ञ र चिनिया टोली नेपाल आइसकेको छ। जापान, कोरिया र सिंगापुरबाट पनि सहयोगका लागि प्रस्ताव आएको प्रहरले जनाएको छ। प्रोफाइलिङ गरिएको विवरण कोसिड नामक सफ्टवेयरमा राखिनेछ। यो सफ्टवेयर अमेरिकाको सहयोगमा झण्डै 1 वर्ष अघि प्राप्त भएको हो, तर प्रयोगमा भने अहिलेसम्म अहिले मात्रै ल्याइएको हो। आजको नयाँ पत्रिकामा खबर छ।
6: काया कैरनमा बाढ़ी प्रभावित क्षेत्रमा मृत पशुबाट फैलिन सक्ने संक्रामक रोग र ध्यान दिनुपर्ने विषयमा जानकारीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
9: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
8: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
9: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: भर्ना खुल्यो।
2: गुणस्तरीय इन्जिनियरिङ शिक्षाको लागि विगत 26 वर्षदेखि समर्पित यस एक्मे इन्जिनियरिङ कलेजमा शैक्षिक सत्र 2083-84 का लागि स्नातक तहमा बीई सिभिल, बीई कम्प्युटर, बी आर्किटेक्चर र बीआईटी विषयहरूमा भर्ना खुल्यो।
3: सम्पर्क एक्मे इन्जिनियरिङ कलेज वसुन्धरा काठमाडौँ।
2: फोन नम्बर 01-5670-924 5670-925।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंकको बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्षसम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गतेसम्म मात्र लागू हुनेछ। सातै दिन 24 घण्टा 01-5972-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक।
6: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायको 15 करोड़सम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायका लागि सरकारको विशेष राहत प्याकेज, बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार लगायतका खबर प्रस्तुत गर्यौं।
7: अब बाँकी खबर। प्रधानमन्त्री बालेन्द्र शाह नेपाली टोलीको नेतृत्व गरेर संयुक्त राष्ट्रसंघको महासभामा सहभागी हुनुहुने भएको छ। महासभामा उहाँले नेपालमा हालै आएको भोटेकोसीको विनाशकारी बाढ़ी र त्यसले पुर्याएको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउने हुनुभएको हो। बाढ़ीको क्षतिपछि प्रधानमन्त्री नै राष्ट्रसंघको महासभामा जानुपर्ने भन्दै सांसद, मन्त्री तथा राज्यसभाका नेताहरूले आग्रह गरेपछि उहाँ जान लाग्नु भएको हो। परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसंघ तथा शिष्टाचार महाशाखा र राष्ट्रसंघका लागि नियोगमा रहेको नेपालको स्थायी नियोगलाई परराष्ट्र मन्त्री शिशिर खनालले प्रधानमन्त्रीको भ्रमणको तयारीमा जुट्न निर्देशन दिनुभएको छ। महासभाको 81औं सत्र भदौ 23 अमेरिकाको न्यूयोर्कमा रहेको संयुक्त राष्ट्रसंघको मुख्यालयमा शुरू हुँदैछ। उच्चस्तरीय छलफल भने 6 असोजमा शुरू हुनेछ। गएको चैत 13 प्रधानमन्त्री बने यता बालेन्द्र शाहले वैदेशिक भ्रमण गर्नुभएको छैन। हिजो संसदमा विभिन्न दलका सांसदले प्रधानमन्त्रीलाई महासभामा सहभागी हुन र जलवायु परिवर्तनले हिमाली क्षेत्रमा पारिरहेको असरबारे नेपालको धारणा राख्न पनि आग्रह गरेका थिए।
6: विपदका बेला नेपाल आयल निगमकै मिलेमतोमा उद्योगीहरूले ग्यासको भाउ बढ़ाएका छन्। प्रति सिलिण्डर 2,060 रूपियाँमा बिक्री हुँदै आएको ग्यासको भाउ 105.18 रूपियाँले वृद्धि गरेर 2,165.18 रूपियाँ पुर्याइएको छ। यो मूल्य काठमाडौँ उपत्यकामा आजदेखि लागू हुँदैछ। विपदमा ग्यास सहित पेट्रोलियम पदार्थको मूल्य निर्धारण आयल निगमले गर्दै आएको थियो निगमले नै मूल्य सहितको सूची सार्वजनिक गरेपछि उद्योगी र उपभोक्तामा लागू हुन्थ्यो। तर अहिले निगमले होइन उद्योगीले नै विज्ञप्ति निकालेर ग्यासको मूल्य बढ़ाएको घोषणा गरेका हुन्। यसप्रति सरकार, उद्योग मन्त्री, आयल निगमले कुनै औपचारिक वक्तव्य दिएका छैनन्। यसले विपदका बेला उद्योगीलाई मनोमानी गर्न सरकार र निगमकै साथ रहेको पुष्टि हुन्छ भनेर आजको नयाँ पत्रिकाले खबर लेखेको छ। नियमित ढुवानी भइरहेको मुगलिन नागढुङ्गा सड़क धादिङ खण्डमा कृष्णवीर लगायतका ठाउँमा पहिरोले पूर्ण अवरोध भएपछि ग्यास ढुवानी हेटाउन हुँदै त्रिभुवन राजपथबाट ल्याइने गरेको छ। मुगलिनको बाटो चल्दा ठूला बुलेटमा ग्यास ल्याइने गरेकोमा त्रिभुवन राजपथबाट तराईमा सिलिण्डरमा रिफिल गरेर साना गाड़ीमा लोड गरेर ल्याउन थालिएको छ। यसले ढुवानी खर्च बढ़ेको भन्दै उद्योगीले मूल्य बढ़ाएको बताएका हुन्।
7: भोटेकोसीमा आएको विनाशकारी बाढ़ीले मानवीय क्षतिसँगै पशु चरापानी ठूलो क्षति पुर्याएको छ। बाढ़ीका कारण ठूलो संख्यामा गाई, भैंसी, कुखुरा, खसी, बाख्रा, बंगुर माछा लगायत पशुपक्षी बगाएर क्षति भएको पशु सेवा विभागले जनाएको छ। यद्यपि बाढ़ीका कारण अहिलेसम्म कति पशु चरापा मरे भन्ने एकिन तथ्याङ्क भइसकेको छैन। बाढ़ीमा बगेका तथा मरेका पशु चौपाएको समयमा उचित व्यवस्थापन भएन भने यसले पशुजन्य संक्रामक रोग फैलिने जोखिम समेत रहन्छ। यसै विषयमा हामीले पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाललाई बाढ़ी प्रभावित क्षेत्रमा मरेका पशु तथा पशुजन्य वस्तुको व्यवस्थापन र रोग नियन्त्रणका लागि के कस्ता कामहरू भइरहेका छन् भनेर सोधेका छौं।
1: 1300 को संख्या में गाय भैंस नष्ट भाई बगा बारी आगे तर 2000 को संख्या में बाख्रा बगा कई कुखुरा फार्मर अधिकृत नदी तटीय क्षेत्र में रहकर कुखुरा फार्मर बगा करके 1,20,000 को संख्या में कुखुरा नष्ट करके 1600 को संख्या में बंगर फार्म छेवछाव में होने यहां विदेश माछा फार्म में माछा फार्म नार तंत्र रोग माछा फार्म नष्ट अरु माछा फार्म माछा नष्ट भो जानकारी प्राप्त भएको अवस्था जो मर पशुहरुको व्यवस्थापन को मेरिकन छ त्यसमा हामीले प्रोटोकल एउटा कसरी गर्ने हरेक प्रोटोकल हुन्छ प्रोटोकल बनाएर सबै जिल्लामा समन्वय गरेर त्यसरी स्थानीय सरकारको समन्वयमा त्यो व्यवस्थापन कामहरु पनि भइरहेको अवस्था छ।
8: मानवीय क्षति भएकोले सबैको ध्यान तिरातर्फ छ तर यो स्वास्थ्यको दृष्टिकोणले पशु चपाएको पनि त्यतिकै जोखिमपूर्ण भन्ने छ मानिसको स्वास्थ्यका लागि।
1: सबभन्दा पहिले त हेर्नुस् न जहाँ अब पशुहरु बगेर गएका पशुहरु त बगिहाले तर नदी किनारा तटीय क्षेत्रमा जहाँ मरेका मृत पशुहरु जहाँ देखिन्छ एउटा मापदण्ड जहाँ पाए त्यहीं गाड्नु हुँदैन सामान्य मापदण्ड अवलम्बन गरेर हामीले मापदण्ड सबै ठाउँमा पुर्याएका पनि छौँ। यसरी गर्यौँ भने हामी आफै पनि पुगेका छौँ र स्थानीय सरकारलाई समन्वय गरेका छौँ। जिल्ला अस्पतालले मार्फत स्थानीय सरकारसँग समन्वय भएर मृत पशुको सब व्यवस्थापन भइरहेको छ र यसमा आवश्यक नै संक्रमक औषधिहरू लगायत आवश्यक मात्रामा जनशक्ति पनि हामीले पशु विभागको तर्फबाट परिचालन गरेको अवस्थाहरू छ। जिल्ला स्थित कार्यालयहरू स्थानीय सरकारका विशेष पशु सेवा शाखा र स्थानीय सरकार प्रतिनिधिहरूसँग सम्पर्कमा छौँ काम गर्दैछौ। तटीय क्षेत्रका छेउछाउमा भएका पशुहरूलाई संक्रामक रोग विरुद्ध खोप अभियान पनि सञ्चालन गर्नुहोस् भनेर संघीय सरकारबाट खोप पनि उपलब्ध भइसकेको छ। जिल्ला स्थित पशु विभागका निकायहरूलाई अनुरोध गरेका छौँ र खोपको व्यवस्थापन पनि पशु विभागको तर्फबाट गर्ने गरिसकेका छौँ। कतिपय जिल्लाहरूलाई मैले आह्वान पनि गर्छु अझै पनि यहाँहरूको त्यस्तो हामी आफै पनि सम्पर्कमा छौँ त्यस्तो अवस्था छ भनेदेखि भ्याक्सिन मौजा छ तत्काल खोपको प्रत्यावर्ति विभागले गर्छ विभागले खोप मात्र गरेर जनशक्तिको व्यवस्थापन विभागले गर्छ भन्ने कुरा पनि म यहाँ मार्फत
8: त्यहाँ कतिपय ठाउँमा नदीले बगाएर ल्याएको माछाहरू प्रयोग गर्न खोजेको भन्ने पनि आएको थियो त्यसमा बीचमा सूचना पनि आयो होइन
1: अनि
8: त्यो लगायत अरू चाहिँ घाइते अवस्थामा भएको पशु अथवा जीवहरू जो छ त्यो चाहिँ त्यसको प्रयोगका लागि किसानहरूले कसरी सचेत भन्ने आम नागरिक लगायत सबैले त्यहाँ चाहिँ
1: त्यो दुर्गन्धित पशु माछाजन्य चिजहरू वास्तवमा कसैले पनि नखानु होला किनभने माछा त विभिन्न उसले त अहिलेको नदीको पानी नै वास्तवमा पानी संक्रमित छ कहीँ सयौं लास हजारौं लासहरू त्यहाँभित्र हुन सक्छ होइन अथवा त्यहाँ अरू चिजहरू पनि सबै दुर्गन्ध पशुको भएको हुनाले यो पशुहरू त खासै खाने सकेन अवस्थामै हुँदैन त्यति कसैले पनि कन्ज्युम गर्दैन तत्कालै व्यवस्थापन गर्ने हो र माछा जे देखिन्छ त्यसलाई व्यवस्थापन गरेर उचित व्यवस्थापन गर्ने त्यसलाई खाडा गहिरो खाडामा खनेर पुर्ने र त्यसको व्यवस्थापन गर्नतर्फ लाग्नुपर्छ। अहिले यो खाने भन्दा स्वस्थ खाएर आफू स्वस्थ रहने र वातावरण स्वस्थ हुन स्वस्थ होस् भन्नको लागि अथवा दुर्गन्ध फैलिन नदिनको लागि आम नागरिकको हिसाबले सबैको कर्तव्य कहीँ त्यस्तो पशुहरू मृत पशुहरू बेचियो भने तत्काल व्यवस्थापन गर्नको लागि नजिकै स्थानीय सरकारसँग समन्वय गर्ने र पशु विभाग निकायसँग समन्वय गर्ने मृत पशु अथवा बगाएर ल्याएका पशुहरू अङ्गभङ्ग भएका पशुहरूको मासु उपभोग नगर्न हुन म तमाम उपभोक्तालाई दाजुभाइ दिदीलाई अनुरोध पनि गर्न चाहन्छु।
6: वहाँ हुनुहुन्थ्यो पशु सेवा विभागका महानिर्देशक डाक्टर उमेश दाहाल काया कैरनमा। खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ सुन्दै गर्नुहोला।
9: यही भदौ 20 गते शनिबारका दिन
10: सुपतपोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
11: नशा रोग विशेषज्ञ डाक्टर
10: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
12: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने रिंगटा लाग्ने बान्ता हुने हात खुट्टा झमझमाउने पोल्ने निन्द्रा नपर्ने मिर्गी वा चरिफाई भएर बेहोस हुने छारे रोग हुने काप्ने मानसिक असन्तुलन हुने मन दास हुने आत्तिने मुटुको ढुकढुकी बढ्ने स्मरण शक्तिमा कमी हुने डर वा शंका लाग्ने शारीरिक वा मानसिक कमजोरी हुने यौनिच्छा नहुने वा कम हुने आत्मबल कमजोर हुने एउटै काम बारम्बार दोहोर्याएर गर्ने खानामा अरुचि हुने निराश हुने रमाइलोमा पनि खुसी हुन नसक्ने नकारात्मक सोच हुने आत्महत्याको प्रयास गर्ने बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
10: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 0385219887 र मोबाइल 9858506690।

0: me a
1: extreme energy drink.
2: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: कुनै पनि प्रतिकूल मौसम, बाढ़ी पहिरो वा प्राकृतिक विपत्तिका कारण बन्द समेत भएको छैन। यो राजधानी काठमाण्डुलाई तराई र छिमेकी देश भारतसँग जोड्ने देशकै पहिलो राजमार्ग पनि हो, तर संकटका बेला सधैं विकल्प बन्दै आए पनि बजेट विनियोजन, विस्तार तथा स्तरोन्नति र पूर्वाधार विकासका दृष्टिकोणले यो राजपथ कहिल्यै प्राथमिकतामा परेको देखिँदैन। सामान्य अवस्थामा त्यहाँ गाड़ीको चाप कम हुन्छ, तर राजधानी जोड्ने अन्य राजमार्ग अवरूद्ध हुनासाथ सम्पूर्ण भार त्यसैमा थपिने गर्छ। त्यसैले यो राजपथ विगत लामो समयदेखि संकटको सारथी बन्दै आएको छ। जब जब पृथ्वी राजमार्ग वा अन्य मार्ग बाढ़ी पहिरोका कारण अवरूद्ध हुन्छन्, तब मात्र राज्य र यातायात व्यवसायीको प्राथमिकतामा यो पर्ने गरेको देखिन्छ। राज्यले यसलाई केवल अस्थायी विकल्पका रूपमा मात्र हेर्ने गरेको छ। 7 दशक अघि निर्माण भएको राजपथलाई चौड़ा गर्ने र यसका घुम्ती सुधार्ने लगायतका स्तरोन्नतिको काम भने अहिलेसम्म हुन सकेको छैन। आजको गोर्खापत्रमा खबर छ।
6: अब विदेशको खबर। लन्डनमा बेलायतकै पहिलो स्वचालित रोबो ट्याक्सी सेवा शुरू भएको छ। अमेरिकी प्रविधि कम्पनी उबरले चालकविहीन प्रविधिमा आधारित मिनी क्याब सेवा परीक्षणका रूपमा संचालनमा ल्याएको हो। अहिले उबरका 15 स्वचालित विद्युतीय गाड़ीलाई लन्डनमा संचालनको अनुमति दिएको छ, तर हरेक गाड़ीमा आपतकालीन अवस्थामा नियन्त्रण लिन सक्ने गरी एकजना सुरक्षा चालक अनिवार्य रूपमा राखिएको छ। यसको भाड़ा भने सामान्य ट्याक्सी सरह नै हुनेछ। रोबो ट्याक्सीमा बेलायती प्रविधि कम्पनी ओबले विकास गरेको स्वचालित ड्राइभिङ प्रविधि प्रयोग गरिएको छ। उबरले आउँदा केही वर्षमा स्वचालित गाड़ीको संख्या विस्तार गर्ने योजना बनाएको छ। यो सँगै बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र बन्ने देखिएको छ। कम्पनीका अनुसार यात्रुले भविष्यमा पनि मानव चालक वा स्वचालित गाड़ी मध्ये आफूलाई चाहेको सेवा रोज्न सक्नेछन्, तर पूर्ण रूपमा चालकविहीन रोबोट ट्याक्सी संचालनको विषयमा बेलायतमा सुरक्षा र नियमन सम्बन्धी प्रश्न उठिरहेका छन्।
5: अब खेल खबर। बक्सिङका चन्द्रबहादुर थापा मगर र कराँतीकी एरिका गुरूङ एनएसजे पल्सर अवार्ड्स 2082 उत्कृष्ट वर्ष खेलाड़ी घोषित भएका छन्। नेपाल खेलकुद पत्रकार मंच एनएसजेएफले हिजो काठमाण्डमा आयोजना गरेको अवार्डको 23 संस्करणमा चन्द्रबहादुरलाई उत्कृष्ट पुरूष र एरिकालाई उत्कृष्ट महिला खेलाड़ीको अवार्ड प्रदान गरिएको हो। एरिका लगातार 3 पटक वर्षकी उत्कृष्ट महिला खेलाड़ी घोषित भएकी हुन्। संयुक्त अरब इमिरेट्सको दुबईमा सम्पन्न अन्तर्राष्ट्रिय बक्सिङ महासंघ आइवाको पुरूष विश्व च्याम्पियनशीपमा काँस्य पदक इतिहास रचेका चन्द्रबहादुर उत्कृष्ट पुरूष खेलाड़ी बनेका छन्। उनी विश्व बक्सिङ च्याम्पियनशीपमा पदक जित्ने पहिलो तथा अहिलेसम्मका एकमात्र नेपाली बक्सर हुन्। यस्तै एरिकाले गएको वर्ष अन्तर्राष्ट्रिय कराते प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्। कराँतेकी मनिषा कुमारी बोहरा उत्कृष्ट युवा वर्ष खेलाड़ी घोषित भएकी छन्। यस्तै एरिकाको अन्तर्राष्ट्रिय सफलतामा महत्वपूर्ण भूमिका खेलेका कराते प्रशिक्षक कुशल श्रेष्ठ उत्कृष्ट प्रशिक्षक घोषित भएका छन्। भलिबलकी मीना सुनारलाई पीपल्स च्वाइस अवार्ड जितेकी छन्। नेपाललाई पहिलो दृष्टिविहीन महिला टी20 क्रिकेटको फाइनलसम्म पुर्याउन महत्वपूर्ण योगदान गरेकी सुषमा तामाङलाई पारा एथलेटिक सम्मान प्रदान गरिएको छ। त्यसै गरी कराँते प्रशिक्षक ध्रुव विक्रम मल्ललाई स्पेशल अवार्ड तथा ब्याडमिन्टन खेलमा जीवन समर्पण गरेका कुमार मोहन बहादुर शाहीलाई लाइफ टाइम अचिभमेन्ट अवार्डबाट सम्मान गरिएको छ।
6: काया कैरनमा अब केही खबर संक्षेपमा। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले जानकारी दिनुभयो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको कालीकोटबाट सहकर्मी मणिराज पाण्डेले जनाएका छन्।
5: यस्तै अहिले देशका विभिन्न ठाउँमा सामान्यदेखि हल्का वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार सुदूरपश्चिम कर्णाली गण्डकी र कोशी प्रदेशका एक दुई ठाउँमा छिटफुट वर्षा भइरहेको हो। महाशाखाका अनुसार हिजो दिउँसोपछि देशका धेरैजसो ठाउँमा मध्यमदेखि ठूलो वर्षा भएको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै डोटीमा 74 मिलिमिटर र डडेलधुरामा 64.6 मिलिमिटर वर्षा मापन गरिएको छ। यस्तै दोलखा, तनहुँ, शंखासभा र इलाम लगायतका ठाउँमा पनि ठूलो वर्षा भएको महाशाखाले जनाएको छ। महाशाखाका अनुसार आज कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका पहाड़ी भूभाग तथा सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना छ।
6: सरकारले भदौ 10 गते भोटेकोशी र त्रिशुली नदीमा आएको बाढ़ीमा ज्यान गुमाउनेको स्मृतिमा 22 गते राष्ट्रिय शोक मनाउने भएको छ। त्यस दिन बाढ़ीमा ज्यान गुमाउनेको 13 दिन हुन्छ। राष्ट्रिय शोकका दिन देशभरका सरकारी कार्यालय र विदेशका नेपाली नियोगहरूमा राष्ट्रिय झण्डा आधा झुकाइनेछ। यस्तै मन्त्री परिषदले भदौ 23 गते जेएमजी शहीद दिवसका अवसरमा देशभर सार्वजनिक विदा दिने निर्णय पनि गरेको छ।
5: इजरायलले थप नेपाली युवालाई रोजगारी दिने गरी फेरि आवेदन आह्वान गर्ने भएको छ। यसअघि बाँकी रहेको कोटा र थप नयाँ कोटा गरी आवेदन माग गर्न लागेको हो।
6: काठमाडौँ तराई मधेस द्रुत मार्ग अन्तर्गत महादेव टारको बायाँ सुरुङ मार्ग छेडिएको छ। द्रुत मार्गमा पर्ने सबैभन्दा लामो 3486 मिटर लामो सुरुङ मार्ग हिजो छिचोलिएको आजको नयाँ पत्रिकाले लेखेको छ।
5: बजारमा चिनीको मूल्यमा उच्च वृद्धि भएसँगै नजिकै गरेका चाडपर्वलाई लक्षित गरेर सरकारले खाद्य कम्पनी र साल्ट ट्रेडिङलाई भन्सार छुटमा चिनी ल्याउन स्वीकृति दिएको खबर कारोबार दैनिकमा छ।
6: काया कैरनमा अब पालो उखानको,
5: जति धेरै मानिस उति धेरै कुरा।
6: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
5: बाढ़ी पीड़ितलाई विद्यार्थीको 5 रूपियाँदेखि व्यवसायीको 15 करोड़सम्म सहयोग, बाढ़ी प्रभावित व्यवसायीका लागि सरकारको विशेष राहत प्याकेज।
6: बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। बाढ़ीको क्षतिबारे अन्तर्राष्ट्रिय समुदायको ध्यान आकर्षण गराउन प्रधानमन्त्री राष्ट्रसंघ महासभामा जाने।
5: विपत्तिका बेला उद्योगीले बढ़ाए ग्यासको भाव, आयल निगमको पनि सहमति।
6: लन्डनमा पहिलो पटक चालक विहीन रोबोट्याक्सी सेवा शुरू, बेलायतको स्वचालित यातायात बजारमा प्रतिस्पर्धा तीव्र भन्ने अनुमान।
5: र चन्द्रबहादुर थापा मगर र एरिका गुरूङ एनएसजेएफ उत्कृष्ट वर्ष खेलाड़ी घोषित।
6: र अन्त्यमा आजको कार्टुन, आज हामीले चसक्क शीर्षकमा महेश बस्ताकोटीले बनाउनु भएको कार्टुन लिएका छौं। यहाँ बाढ़ी पीड़ितलाई राहत बाँडेर काया कैरनबाट प्राविधिक साथी प्रवीण श्रेष्ठसँगै हामी पनि विदा माग्छौं। उमालेको या शुद्धिकरण गरेको पानी मात्र पिउने गरौं। नमस्कार।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै

0: सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083 5 22 148 5 20 7 2।

0: बाढ़ी आएपछि कालीकोटको शान्ति घाट खोला किनारका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। कर्णालीको प्रमुख परिचय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ्दै
1: सरकारले भदौ 23 गते जिन्जी शहीद दिवस मनाउने, देशभर सार्वजनिक विदा दिने निर्णय।
0: बाढ़ीमा परेकाहरूले खोजी तथा उद्धार कार्य चल्दै चिमीले जलविद्युत आयोजनाको सुरुङ मार्ग भित्र करिब 100 मिटरको दूरीसम्म पहुँच पुर्याउन सफल।
1: र एसएससी मेन्स प्रिभियन कपमा नेपालको लगातार दोस्रो जीत, आयोजक मलेसिया 6 विकेटले पराजित। हिमाल पहाड राई जोड्छौं सबैलाई बिहानको भेरी खबरबाट दिलु रावत र केशव ढकालको नमस्कार। तपाई हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन, हाम्रो पात्रोका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ।
0: अब खबर विस्तारमा। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्ति घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुम्ब्राको बालीपाटादेखि गैराखाडा लामा बगर हुँदै शान्ति घाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
1: यस्तै कर्णालीकै प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्ला वर्षमा पानीको सतह बढ़ेको पाइएको छ। आर्थिक वर्ष 82-83 को साउनदेखि भदौ 2 सातासम्म रारातालमा पानीको सतह 0.91 मिटर बढ़ेको छ। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जल विज्ञ डाक्टर इन्दिरा कणेलले रारातालमा प्रत्येक वर्ष पानीको सतह बढ़दै गएको पाइएको बताउनु भएको छ। रारातालमा राखिएको स्वचालित जलमापन उपकरण राडार सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 81-82 को साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। आर्थिक वर्ष 82-83 को यही अवधिमा पानीको सतह 0.91 मिटर बढ़ेको पणेलले बताउनु भएको छ। राराताको पश्चिम क्षेत्रमा तालको पानी बग्ने निजारा खोलामा पनि पानीको बहाव बढ़दो क्रममै रहेको छ। पानीको बहाव मापन गर्न राखिएको स्टेशनको तथ्याङ्क अनुसार 81-82 को साउनदेखि असोजसम्म निजरा खोलामा पानीको बहाव 0.49 मिटर रहेकोमा चालू आर्थिक वर्षको भदौ 16 गतेसम्मको तथ्याङ्कमा यो खोलाको पानीको बहाव 0.55 मिटर पुगेको छ।
0: जुम्ला सड़क खण्ड अन्तर्गत जाजरकोटको सालमा खोलामा निर्माणाधीन पक्की पुल 4 वर्षदेखि अल्पत्र पर्दा यात्रु तथा स्थानीयले शास्ति खेप्दै आएका छन्। छेडाघाट नगरपालिका 1 र 4 जोड्ने सालमा खोलामा पुल निर्माण शुरू भएको लामो समय बितिसक्दा पनि 2 पिलर निर्माण गरेर ठेकेदारले काम छाडेपछि पुल अधुरै रहेको हो। पुल निर्माण सम्पन्न नहुँदा छेडाचाँदे जुम्ला सड़क खण्डमा दैनिक सञ्चालन हुने यातायातका साधनलाई खोलामै जोखिम मोलेर आवजावत गर्नुपर्ने बाध्यता रहेको छ। विशेष गरी बर्खायाममा सालमा खोलामा पानीको बहाव बढ़दा सवारी साधन वारपार गर्न निकै कठिन हुने गरेको स्थानीय प्रकाश केसीले बताउनु भएको छ। पूर्वाधार विकास कार्यालय जाजरकोटले सालमा खोलामा पक्की पुल निर्माणका लागि नेपाल मेगा सिस्ने जेपी नेपालगंजसँग 2078 साल असोज 29 गते ठेक्का सम्झौता गरेको थियो। 4,88,1,517.91 रूपियाँ लागतमा निर्माण सम्पन्न गर्ने गरी सम्झौता भएको पुल 2080 साल माघ 28 गते भित्र सम्पन्न गर्नुपर्ने थियो। तर सम्झौता भएको मितिदेखि हालसम्म करिब 4 वर्ष 11 महिना बितिसकेको छ भने पुल सम्पन्न गर्नुपर्ने म्याद सकिएको पनि करिब 2 वर्ष 6 महिना 21 दिन भइसकेको छ। यो अवधिमा पुलमा 2 पिल्लर निर्माण भए पनि बाँकी काम पनि अघि बढ़न सकेको छैन। पूर्वाधार विकास कार्यालयका अनुसार ठेकेदार कम्पनीले 2080 साल असार मसान्तसम्म म्याद थप गरेको थियो। निर्माण व्यवसायीले पुलका 2 पिल्लरको काम गरेपछि निर्माणलाई निरन्तरता नदिँदा संरचना बीचमै अधुरो बनेको छ।
1: सुर्खेतको ब्रेनरबाट प्रहरीले खैरो हिरोइन सहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट 19.51 ग्राम खैरो हिरोइन बरामद भएको जनाएको छ। स्कार्पियो गाड़ी र मोबाइल पनि नियन्त्रणमा लिएको सुर्खेत प्रहरीले जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी शुभा कुनाबाट खटिएको संयुक्त टोलीले वीरनगर 11 शुभा कुना क्षेत्रमा चेक जाँच गर्ने क्रममा उनीहरूलाई नियन्त्रणमा लिएको हो। प्रहरीले कर्णाली प्रदेश 02001608 76 नम्बरको स्कार्पियोमा सवार चारजनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा हेरोइन फेला परेको जनाएको छ। पक्राउ पर्नेमा वीरनगर 5 का 18 वर्षीय समीर सुनार, 32 वर्षीय दिपेन्द्र बैगात, 15 वर्षीय विशाल गन्धर्व र 17 वर्षीय नरेश सुनार रहेको पनि प्रहरीले जनाएको छ। उनीहरूबाट 19.51 ग्राम खैरो हिरोइनका साथै स्कार्पियो गाड़ी तथा 5 थान मोबाइल बरामद गरिएको पनि प्रहरीले जनाएको छ। पक्राउ परिएका 4 जनालाई बरामद सामग्री सहित थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएर थप अनुसन्धान थालिएको जनाइएको छ।
0: प्रत्येक वर्ष भाद्रकृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापरयुगको अन्त्यतिर भाद्रकृष्ण जन्माष्टमीको अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रमा उल्लेख गरिन्छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको 8 गर्भबाट भगवान विष्णुको 8 अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ।
1: यस्तै कौरव र पाण्डवका बीचमा कुरूक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका 5 पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको छ। श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झूला उत्सवका रूपमा समेत मनाउने गरिन्छ। आज देशभर कृष्ण मन्दिरमा विशेष पूजा आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी मनाउने गरिन्छ। आजका दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागराम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास पनि रहेको छ। यसै गरी आज गौरा पर्व पनि विधिपूर्वक मनाइरहेछ। खास गरी सुदूरपश्चिम प्रदेशमा विशेष महत्वका साथ गौरा पर्व मनाउने गरिन्छ।
0: कैलाली जिल्ला अदालतमा चालू आर्थिक वर्षको 1.5 महिनामा 507 मुद्दा दर्ता भएका छन्। चालू आर्थिक वर्षको साउनदेखि भदौ 16 गतेसम्मको अवधिमा विभिन्न प्रकृतिका मुद्दा दर्ता भएका हुन्। गत आर्थिक वर्ष 2082-83 जिम्मेवारी सरेर आएका 1534 र चालू आर्थिक वर्षको 1.5 महिनाको अवधिमा दर्ता भएका 507 नयाँ मुद्दा गरी 2041 मुद्दा मध्ये 1.5 महिनाको अवधिमा 344 मुद्दा फर्चेट भएको अदालतका शिष्टाचार चेतराज पन्तले बताउनु भएको छ। यो अवधिमा फर्चेट भएका मुद्दा मध्ये जिल्ला न्यायाधीश भुवन सिंह थापाले 116, इन्द्रबहादुर कठायतले 104, ठाकुर प्रसाद पौडेलले 52 र तीर्थराज भट्टाईले 72 मुद्दा फर्चेट गरेको बताउनुभयो। चालू आर्थिक वर्षमा जिल्ला न्यायाधीश थापाले 833, कठायतले 824, पौडेलले 824 र भट्टाईले पनि 824 मुद्दा फर्चेट गर्नुपर्ने वार्षिक लक्ष्य निर्धारण गरिएको बताउनुभयो। श्रेष्ठदार पन्तले चालू आर्थिक वर्षमा अनुमानित दर्ता हुने मुद्दा संख्याको लागत 5016 रहेको र वार्षिक फर्चेट लक्ष्य 3305 रहेको बताउनु भएको छ। कैलाली जिल्ला अदालतले गत आर्थिक वर्ष 82-83 3105 मुद्दा फर्चेट गरेको जनाएको छ। गत वर्ष अदालतमा अघिल्लो आर्थिक वर्ष 81-82 जिम्मेवारी सरेर आएका 1305 र गत आर्थिक वर्षमा दर्ता भएर 3334 मुद्दा गरी 4639 मुद्दा रहेका छन्।
1: भोलि खबरमा खबरको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
0: आलोचना।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
0: सूचना। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खरानन्द ढकाल। सूचना।
2: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
3: आकस्मिक सेवा, दैनिक बिरानी जाँच सेवा, हाडजोर्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला र गत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
0: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
2: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
4: रेडियो भेरी एफएम।
1: तपाईहरु सबैको मन छुने रेडियो धरीका साथै दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि, जाजरकोटको रेडियो हाम्रो पाइला, यसै गरी बर्दियाको रेडियो टाइगर, सम्वाद एफएम र गेरुवा रेडियो गेरुवा एफएममा पनि हामीलाई सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाढ़ी आएपछि कालीकोटको शान्तिघाट खोला किनाराका 150 परिवारलाई सुरक्षित स्थानमा सारियो। कर्णालीको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़दै खैरो हिरोइन सहित वृन्दारमा 4 जना पक्राउ, 19.51 ग्राम खैरो हिरोइन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
0: अब बाँकी खबर। सरकारले यही भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने भन्दै सार्वजनिक विदा दिने निर्णय गरेको छ। मन्त्री परिषदको बैठकले 2083 साल भदौ 23 गते जेएनजी शहीद दिवसको अवसरमा देशैभर सार्वजनिक विदा दिने निर्णय गरेको हो। सरकारका प्रवक्ता सस्मित पोखरेलले भदौ 22 गते राष्ट्रिय शोक मनाउने र सरकारी कार्यालय तथा विदेश स्थित नेपाली दूतावास एवं नियोगहरूमा नेपाली झण्डा आधा झुकाउने निर्णय भएको बताउनु भएको छ। भदौ 10 गते नेपाल चीन सीमा रसुवाको भुटेकोशी नदीमा आएको अकल्पनीय भीषण बाढ़ीको कारण मृत्युवरण गर्ने व्यक्तिहरूको सम्मान स्वरूप घटना भएको 13 दिनको पुण्यतिथिको दिनमा राष्ट्रिय शोक मनाउने निर्णय गरिएको हो। यसैगरी एसियाली विकास बैंकबाट भुटेकोशी बाढ़ी प्रभावित जनताको जीवन रक्षा तथा तत्कालीन आपतकालीन उद्धार तथा राहत कार्यका लागि प्राप्त हुने 5 मिलियन अमेरिकी डलर अनुदान सहायता पनि स्वीकार गर्ने निर्णय सरकारले गरेको छ। बाढ़ीपछिको खोज तथा उद्धारमा खटिएका सुरक्षाकर्मी तथा राष्ट्र सेवा कर्मचारीलाई जोखिम भत्ता खाजा खर्च घाइते भएमा निशुल्क औषधि उपचार गर्ने तथा मृत्यु भएमा उहाँका परिवारलाई प्रति मृतक 10 लाख राहत उपलब्ध गराउने पनि निर्णय बैठकले गरेको छ।
1: रसुवाको भुटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेको संख्या 12,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढ़ीपछि 5,083 जना सम्पर्क विहीन रहेको जनाइएको छ। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गर्नेको संख्या 12,000 नागेको हो। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका पनि प्राधिकरणले जनाएको छ। उद्धार गरिएका व्यक्तिलाई सुरक्षित ठाउँमा राखेर आवश्यक स्वास्थ्य उपचार, खाना तथा अन्य आधारभूत सेवा उपलब्ध गराउने काम पनि भइरहेको जनाइएको छ। सम्पर्क विहीनको खोजी तथा उद्धारका लागि सुरक्षा निकायसहित सम्बन्धित निकाय परिचालन गरिएको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितौन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सफेला परिसकेको छ। बाढ़ीबाट प्रभावित अहिलेसम्म 5,384 जनाको उपचार पनि गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको पनि प्राधिकरणले जनाएको छ। भुटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिकहरू अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार तथा राहतको कामलाई तीव्र पारिएको पनि सरकारले जनाएको छ। यसैबीच बाढ़ी पहिरोमा हराइरहेकाहरूको खोजीमा तालिम प्राप्त कुकुरहरू पनि प्रयोग भइरहेका छन् र सुवा, नुवाकोट लगायतका प्रभावित क्षेत्रमा बाढ़ीले थुपारेको लेदो, ढुंगा र भग्नावशेष भित्र मानिसको गन्ध पहिचान गर्न कुकुरलाई परिचालन गरिएको छ। चीनले पनि आफ्नो तर्फ विपद क्षेत्रमा जीवन पत्ता लगाउने उपकरणसँगै खोजी तथा उद्धारका लागि कुकुर परिचालन गरिएको जनाएको छ। तीनवटै सुरक्षा निकायका तालिम प्राप्त कुकुर परिचालन भएका छन्। रसुवाको टिमुरेमा कुकुरको सहयोगमा 3 सब संकलन गरिएको छ। बाढ़ीका कारण जलविद्युत आयोजनाहरू प्रभावित भएका छन्। 12 जलविद्युत आयोजनामा अझै करिब 639 जना सम्पर्कविहीन रहेको पाइएको छ। उद्धार टोलीले सुरुङ तथा अन्य सम्भावित जीवित क्षेत्रलाई प्राथमिकतामा राखिएको जनाएका छन्। यसैबीच भारतीय प्राविधिक विशेष टोली उपकरण प्रयोग गरी रसुवाको चिलिमी जलविद्युत आयोजनाको पावर हाउस रूमभित्र करिब 100 मिटर दूरीसम्म पहुँच पुर्याउन सफल भइसकेको बताइएको छ। नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले सामाजिक सञ्जाल मार्फत यस्तो जानकारी दिनुभएको हो। उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र भित्रसम्म पुग्न अब ठूला तथा भारी मेसिनरी उपकरणहरू ल्याउने तयारी भइरहेको पनि उहाँले उल्लेख गर्नुभएको छ। भोलि खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न। नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही भदौ 20 गते शनिबारका दिन
7: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
6: कानको समस्याहरू, कान पाकिरहने, कान कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
9: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
7: सम्पर्क वाना हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383 590 6993।
10: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
11: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
12: के तपाईँलाई नसा तथा हाट जोड्ने समस्याले सताइरहेको छ?
13: अब चिन्ता नगर्नुहोस्, चारवाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अत्याधुनिक प्रविधि र अनुभवी वरिष्ठ विशेषज्ञ ज्यूहरूबाट अर्थोस्कोपी र ज्वाइन्ट रिप्लेसमेन्टका साथै हाट जोड्ने सम्बन्धी सम्पूर्ण भरपर्दो परामर्श, उपचार तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
12: शल्यक्रिया सेवाहरू पश्चिम नेपालमा एकमात्र घुँडा र हिपको प्रत्यारोपण सेवा,
13: घुँडा र कुनको दूरबीन प्रविधिद्वारा एसीएल पीसीएल एमसीएल लगायत सबै लिगामेन्टहरूको शल्यक्रिया सेवा,
12: हड्डीको सामान्य चोटपटकदेखि जटिल फ्र्याक्चरसम्मको उपचार तथा शल्यक्रियाको सेवा,
13: नसा तथा हाड जोर्ने सम्बन्धी सम्पूर्ण समस्याको उचित परामर्श, भरपर्दो उपचार तथा गुणस्तरीय र विश्वसनीय शल्यक्रिया सेवाको लागि
12: एचसीआरसी अस्पताल चारवाहिनी रोड नेपालगंज बाँकी। सम्पर्क नम्बर 0185381150 र 0185351151।
13: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता।
4: रेडियो भेरी एफएम।
1: तपाईले सबैको मन छुने रेडियो रेडियो भेरीका साथै बर्दियाको रेडियो टाइगर संवाद एफएम र रेडियो गेरुवा एफएम, यसै गरी दैलेखको रेडियो हाम्रो समावेशी र रेडियो मातृभूमि तथा जाजरकोटको रेडियो हाम्रो पाइलामा पनि सुनिरहनु भएको छ। यतिन्जेला हामीले छिमेक सेरेफेरो लगायतका खबर प्रस्तुत गर्यौं। अब लागौं बाँकी खबरतर्फ। बाँकेको कोलपुर नगरपालिकाले लामो समयदेखि निष्क्रिय रहेका 13 सहकारी संस्थाको दर्ता खारेज गर्ने प्रक्रिया अगाडि बढ़ाएको छ। संचालनमा नरहेका, नियमित साधारण सभा नगरेका तथा वार्षिक उत्सव प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लगायतका आवश्यक विवरण नगरपालिकामा पेश नगरेका सहकारीको दर्ता खारेज प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका संस्था तथा अध्यावधिक नगरेका सहकारीलाई 35 दिनभित्र आवश्यक कागजात सहित उपस्थित नभए संस्था अध्यावधिक गर्न अन्तिम मौका अगाडि बढ़ाएको छ। संचालनमा नरहेका, नियमित साधारण सभा नगरेका तथा वार्षिक उत्सव प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन लगायतका आवश्यक विवरण नगरपालिकामा पेश नगरेका सहकारीको दर्ता खारेज प्रक्रिया अघि बढ़ाइएको नगरपालिकाले जनाएको छ। पटक पटक ताकेता गर्दा पनि सम्पर्कमा नआएका संस्था

0: खारेज गरिने नगर प्रमुख पूर्ण प्रसाद आचार्यले बताउनु भएको छ। तोकिएको अवधि भित्र आवश्यक प्रक्रिया पूरा गर्ने सहकारीको दर्ता खारेजी प्रक्रिया अघि बढ़ाउने र पूरा नगर्नेको दर्ता खारेजी गरिने पनि उहाँले स्पष्ट पार्नु भएको छ। कतिपय सहकारीको कार्यालयमा समेत संचालनमा नरहेको तथा पटक पटक सम्पर्क गर्दा पनि सम्बन्धित संचालक र पदाधिकारी सम्पर्कमा नआएको पाइएकाले यस्तो व्यवस्था गर्न लागि उहाँले बताउनु भएको छ। लगातार दुई वर्षसम्म कारोबार वा कानून बमोजिम बुझाउनु पर्ने प्रक्रिया पूरा नगरेको सहकारी संस्थाको दर्ता खारेज गर्न सकिने कानूनी व्यवस्था रहेको छ।
1: भेरी खबरको अन्त्यमा अब खेल खबर। नेपालले एसएससी मेन्स प्रिमियर कपमा लगातार दोस्रो जित निकालेको छ। घरेलु टोली मलेसियामाथि 6 विकेटको सहज जित निकाल्दै नेपालले 2 खेलबाट 4 अङ्क पुर्याउँदै सेमी फाइनल सम्भावना बलियो बनाएको छ। मलेसियाले दिएको 104 अङ्कको सहज लक्ष्य नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर 106 रन बनाउँदै पूरा गरेको हो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनु भयो भने ईशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह अरीले 12 रन जोड्नुभयो। मलेसियाका सैयद अजिद अरिफ उल्लाह वीरेन्द्र दीप सिंह र प्रशान्त मधुकरले समान 1 विकेट लिनुभयो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको थियो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक 30 र अकिल वाहिदले 24 रन जोड्नुभयो। घरेलु टोलीलाई सस्तैमा सम्बन्ध्ने क्रममा नेपालका करण केसीले जम्मा 23 रन दिएर सर्वाधिक 4 विकेट लिनुभयो। यसै गरी ललित नारायण राजवंशीले 2, हेमन्त धामी दिपेन्द्र सिंह ऐरी र सन्दीप लामिछानेले समान 1-1 विकेट लिनुभयो। नेपालले यसअघि बहरानलाई 7 विकेटले पराजित गर्दै विजय शुरूआत गरेको थियो। नेपालले अब 21 गते साउदी अरेबियासँग तथा संवसरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग खेल्नेछ। एसएससी प्रिमियर कपमा समयमा नेपाल, बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया रहेका छन्। यस्तै समयमा संयुक्त अरब इमिरेट्स, युएई, कुवेत, ओमान, कतार र सिंगापुर रहेका छन्। दुईवटा समूहका शीर्ष 2 टोली सेमी फाइनलमा पुग्नेछन्। प्रतियोगिताका उपाधि विजेताले आउँदो वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ।
0: आजदेखि शुरू हुने नेपाल भलिबल लीग एनभीएलको विजेताले 20 लाख रूपियाँ नगद पुरस्कार पाउने भएको छ। आज केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले विजेतालाई 20 लाख र उपविजेतालाई 12 लाख पुरस्कार दिइने बताउनु भएको छ। यसै गरी विभिन्न सात विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउने उहाँको भनाइ छ। परिषदको कवर हलमा हुने एनबीएलमा 7 टीमको सहभागिता रहेको छ। 6 टीमले एक आपसमा सिंगल राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लीगको शीर्ष स्थानमा रहने टोली सिधै फाइनलमा प्रवेश गर्नेछ। लीगमा दोस्रो र तेस्रो रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नु पर्नेछ। यसै बीच नेपाल खेलकुद पत्रकार मंचले आयोजना गर्दै आएको एनएसजेएफ पल्सर अवार्ड बहासीमा कराटेका यरिका गुरूङ र बक्सिङका चन्द्रबहादुर थापाले वर्ष उत्कृष्ट खेलाड़ीको अवार्ड जित्नु भएको छ। लगातार तेस्रो पटक अवार्ड जित्दै यरिकालाई ह्याट्रिक गर्दा यो पटक अवार्डमा कराटेको वर्चस्व रहेको छ। कुल 9 विधा मध्ये कराटेले 4 विधामा अवार्ड हात पार्दा ब्याडमिन्टनका कुमार मोहन बहादुर साई लाइफटाइम एचिभमेन्ट अवार्डबाट सम्मानित हुनुभएको छ। हस् तरीलाई बिहानको भेरी खबर सकियो। बिदा हुनु अघि अहिलेसम्मका मुख्य खबर फेरि एकपटक।
1: बाढ़ी आएपछि कालीकोटको शान्तिघाट खोला किनारका 150 परिवारलाई सुरक्षित स्थानमा सारियो। कर्णालीको प्रमुख पर्यटक क्षेत्र रारातालमा पछिल्लो वर्ष पानीको सतह बढ़दै
0: खैरो रेणसहित वीरनगरमा 4 जना पक्राउ। 19.51 ग्राम हेरोइन बरामद।
1: सरकारले भदौ 23 गते जेएनजी शहीद दिवस मनाउने देशैभर सार्वजनिक बिदा दिने निर्णय।
0: र एसएससी मेन्स प्रिमियर कपमा नेपाल लगातार दोस्रो जित दर्ता गर्न सफल। आयोजक मलेसिया 6 विकेटले पराजित। हस् तरीलाई बिहानको फेरि खबर सक्यो। अहिले 8 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै डिलु रावत र केशव ढकाल विदा हुन्छौं। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
0: सूचना चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेतको 30 वार्षिक साधारण सभा यही भदौ 19 गते शिव माध्यमिक विद्यालय धुल्याबीटमा बिहान 10 बजेदेखि हुने भएकाले सम्पूर्ण शेर सदस्यहरूलाई पत्र पठाइएको छ। यदि पत्र प्राप्त नभएमा यसै सूचनालाई आधार मानि उपस्थित भइदिनु हुन हार्दिक अनुरोध गर्दछौ। चन्द्रपुर पशुपालन बचत तथा ऋण सहकारी संस्था लिमिटेड लेखदेशी 10 सुर्खेत, अध्यक्ष खडानन्द ढकाल।
2: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97-670-71-284 र 97-498-60-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: काम को टेंशन छाती सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: सूचना
7: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
0: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिर्पात जोर्ने प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
7: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटीजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: रेडियो भेरी एफएम

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
2: झाडा पखाला,
0: डाबिरा,
2: पोलियो,
0: कुपोषण,
2: एनिमिया,
0: मम्स,
2: दम,
0: टाइफाइड
2: र पिलिया, नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
3: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने फर्म, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेस मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वृन्दनगर, सुर्खेत। फोन नम्बर 083-520-045।
4: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
7: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
8: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो शेयर पनि।
6: प्रदेशको प्रगतिसँग
9: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट बायोनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा एक महिना फ्री। आज नै सब्स्क्राइब गर्नुहोस् बायोनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। बायोनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

जयनेपाल सबै सेवा सुरक्षामा कार्यक्रम ट्राफिक अपडेटमा यहाँहरूलाई हार्दिक स्वागत छ। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको तर्फबाट म प्रहरी सहायक हवलदार राधा सुवेदी उपस्थित भइसकेको छु। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेत र रेडियो भेरिया एफएम सुर्खेतको सहकार्यमा यो कार्यक्रम उत्पादन गरिएको हो। तपाई कार्यक्रम ट्राफिक अपडेट रेडियो भेरिया एफएम 98.6 र 102.7 मेगाहर्जमा प्रत्येक दिन बिहान 7:15 बजेदेखि सुन्न सक्नुहुनेछ। विशेष गरेर कार्यक्रम ट्राफिक अपडेटमा हामी गत 24 घण्टामा कर्णाली प्रदेशभर भएका ट्राफिक गतिविधिका बारेमा तपाईलाई जानकारी गराउनेछौ। अब लागौ आजका मुख्य ट्राफिक अपडेटतर्फ। सुर्खेतको वीरेन्द्रनगर नगरपालिका 2 नम्बर ओडा कार्यालय नजिक अटो र मोटरसाइकल ठोकिन जाँदा मोटरसाइकल चालक घाइते भएका छन्। हिजो साँझ 7:50 को समयमा भुरेली चोकदेखि मूलपानी चोकतर्फ आउँदै गरेको B3P 968 नम्बरको मोटरसाइकल र मूलपानी चोकदेखि जयपुरतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-001-0399 नम्बरको अटो एकापसमा ठोकिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 4 बस्ने वर्ष 43 का पदम बहादुर खड्का घाइते भएका हुन्। घाइतेको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। अटो चालक सुर्खेत वीरेन्द्रनगर नगरपालिका 2 बस्ने वर्ष 43 का दिलबहादुर कामी उपचारमा संलग्न रहेका छन्। सुर्खेतको लेगबेसी नगरपालिका 4 गमखोला स्थित मोटरसाइकल दुर्घटना हुँदा मोटरसाइकल चालक र पछाडि सवार घाइते भएका छन्। हिजो राति 8:30 को समयमा लेगफर्सादेखि खुल्टेतर्फ जाँदै गरेको कर्णाली प्रदेश 02-002-5748 नम्बरको मोटरसाइकल अनियन्त्रित भई सड़कमा पल्टिन जाँदा दुर्घटना भएको हो। दुर्घटनामा परिघाइते भएका मोटरसाइकल चालक सुर्खेत लेगबेसी नगरपालिका 9 बस्ने वर्ष 20 का तिलक सुनार र पछाडि सवार सोईठाउँ बस्ने वर्ष 21 का गणेश बारघरे घाइते भएका हुन्। घाइते दुवैजनाको कर्णाली प्रदेश अस्पताल कालागाउँ सुर्खेतमा उपचार भइरहेको छ। ट्राफिक कार्यवाहीमा परे 92 सवारी साधनहरू। कर्णाली प्रदेशका 10 जिल्लामा चल्ने सवारी साधनहरूले ओभरलोड, मादक पदार्थ सेवन, लापरवाहीका साथ सवारी साधन चलाएको, कागज पत्र साथमा नबोकेको लगायतका कसुर गरी ट्राफिक नियम उल्लंघन गर्दा जम्मा 92 सवारी साधनहरू ट्राफिक कार्यवाही परेका छन्। अड़तीस स्थानमा भएको जनचेतनामूलक कार्यक्रमबाट 2547 जना लाभान्वित भएको। कर्णाली प्रदेशका 10 जिल्लाका विभिन्न 38 स्थानमा सवारी दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले गरिएको जनचेतनामूलक कार्यक्रमबाट 2547 जना चालक सहचालक र सर्वसाधारणहरू लाभान्वित भएका छन्। नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय सुर्खेतको अनुरोध। सवारी साधनको छतमा बसेर वा झुन्डिएर यात्रा नगरौं। सवारी चालकले अनिवार्य रूपमा सीट बेल्टको प्रयोग गरौं। ठूलो आवाजमा संगीत बजाएर सवारी साधन नचलाऊ। आफू खुसी कुनै पनि सवारी साधनको स्वरूप परिवर्तन नगरौं। चक्कर आइरहेको छ वा निन्द्रा लागिरहेको छ भने गाडी नचलाऊ।
बीच सड़कमा सवारी रोकी अरू सवारी साधनलाई बाधा नपुर्याउ। फुटपाथ नभएको सड़कमा सड़कको दाहिने किनाराबाट हिँड्ने गरौं। हतार गरी सवारी साधन कहिल्यै नचलाउ र हतारमा सड़क पार समेत नगरौ। सवारी दुर्घटना, सवारी साधन चोरी निकासी र ट्राफिक नियम सम्बन्धी कुनै पनि जानकारी वा सूचना दिन वा लिनु परेमा ट्राफिक प्रहरीको टोल फ्री नम्बर 103 वा 98582399 सम्पर्क गर्नुहोला। आजको ट्राफिक अपडेट यति नै। भोलि पुनः ट्राफिक अपडेटका साथमा उपस्थित हुने नै छौ। आज भने म राधा सुवेदी विदा चाहन्छु। हस्त, धन्यवाद। जय नेपाल।

0: Patagonia. Extreme energy drink.
1: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर. गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ.
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाड़ीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छूटको व्यवस्था गरिएको जानकारी गराउँदछौ.
1: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू जेसीबी हुन्डाई कोमात्सु दोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब म्याक लिब मोबिल ग्रिस गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ. मनोकामना अटोमोबाइल्स वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत. सम्पर्क फोन नम्बर 083-521-250 083-523-755 मोबाइल नम्बर 98-4-80-50-227.
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ. मानिकेश मंगलगढ़ी सुर्खेत. सम्पर्क फोन नम्बर 083-520-045.
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु. हरे राम, कति ठाउँमा भ्याउनु मैले. अब यही बेला यो मोबाइल पनि बिग्रेर.
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि. ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल.
2: हामी कहाँ एलजी सामसुङ औरा स्काई अर्थ कम्पनीका टीवी फ्रिज वाशिंग मेसिन सामसंग रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ.
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी वाशिंग मेसिन फ्रिजहरू पाइन्छ. साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्.
2: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत. मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715.
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो. सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के. हुक्क छु म त.
5: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ. अब बाहिर धाएर दुःख पाउनु पर्दैन. हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि.
6: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि. म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ.
5: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन. सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्. नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद.
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ.
5: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार.
2: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा. सम्पर्क नम्बर 97-048-39-043. आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत.
7: स्कूल देखि कैंपस स्तर का पाठ्य पुस्तक गाइड गेस्ट पेपर लगाय का पाठ्य सामग्री
8: लोक सेवा आयोग का किताब
7: ऐन नियम कार्यालय विद्यालय तथा संस्था का लगी आवश्यक स्टेशनरी सामान तथा खेलकूद सामग्री का लगी हामी समझ गुणस्तरीय शिक्षा का लगी हामी प्रतिबद्ध छौ।
9: सुपथ मूल्य सेवा का लागि एकमात्र कर्नर अल्फा स्टेशनरी स्टोर्स एन्ड जनरल अर्डर सप्लायर वीरेन्द्रनगर छ बुद्धपथ सुर्खेत सम्पर्क फोन नम्बर 083-521-1137।
10: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
11: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल।
12: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
13: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम जोइनिङ फोटो फ्रेम ₹100 देखि ₹15,000 फोटो फ्रेमहरू साथै होटल बैंकिङ सरकारी कार्यालय योजना बोर्ड पुस्तक पसल एग्रोभेट फेन्सी पसल खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स रेडियम फ्लेक्स लाइट बोर्ड नर्मल बोर्ड फ्रेमिङ प्रिन्टिङ समेत गर्ने गरिन्छ।
12: हजुर हामी कहाँ फोटो प्रिन्ट फ्लेक्स ब्यानर प्रिन्ट फ्लेक्स बोर्ड टोकन अफ लभ स्टिकर प्रिन्ट भिजिटिङ कार्ड बिल लेटर प्याड सेल्फ इङ्क स्ट्याम्प सर्टिफिकेट प्रिन्ट ब्याच प्रिन्ट आईडी कार्ड इन्भिटेसन कार्ड क्यानभास प्रिन्ट म्याट फोटो प्रिन्ट प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
13: यति मात्र कहाँ हो र युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
12: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत फोन नम्बर 083-521-1179 मोबाइल नम्बर 98-584-8999 र 97-679-044-43।
14: जिन्दगीले पनि केही लक्षर बाटो लगाएको छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने
15: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
14: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्या हो दाजु मैले?
15: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
14: के भन्छ नि दाजु मैले त पुरै बुझिन त
15: हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
14: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
15: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
14: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गएर के हो कसो
15: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।

0: रेडियो भेरी एफएम 98.6 2.7 मेगाहर्ट्ज
1: नमस्कार कार्यक्रम आमामा तपाईलाई स्वागत छ म दीपा कोइराला यो कार्यक्रम सम्पूर्ण आमाहरूको सम्मानमा समर्पित कार्यक्रम हो आमाहरूको जीवन सन्तानको लागि नै बाँचेको हुन्छ त्यसैले आमाको सही सम्मान सन्तानबाट सधैँ हुन जरूरी हुन्छ आफ्ना सन्तानका लागि जस्तो सुकै दुःख भुलेर सन्तानको खुशी र सुन्दर भविष्यका लागि हर समय तत्पर रहने आमाहरूप्रति सन्तानको जिम्मेवारी र कर्तव्य सम्झाउने अनि झकझकाउने हाम्रो प्रयास हो कार्यक्रम आमा तपाईँ सुन्न सक्नुहुन्छ हरेक हप्ताको शुक्रबार बिहान 7:30 बजेदेखि आधा घण्टासम्म तपाईँको रेडियो रेडियो भेरी एफएम 98.6 102.7 मेगाहर्ट्जमा कार्यक्रम आमाको आजको अंकमा हामीसँग आफ्नी आमालाई सम्झदै हुनुहुन्छ सुर्खेत विद्यापुरका दिल्ली सरा गुरुङ
2: आमालाई किन नसम्झिने अहिले आमा बितेको भयो 18-19 वर्ष नै धेरै भयो 34-35 वर्ष भइगयो क्या सन्चै धेरै भइसक्यो चाडबाडमा यताउता यसो गर्दा सम्झिनु मन लाग्छ सबै दुःख पर्दा यताउता सम्झिनु मन लाग्छ आमा अब खै सानोमा त थाहा हुन्न सानैमा सानसानोमा हामी बुवा बितिहाले त्यहाँ पछाडि अब आमाको त अब आफू एकातिर भए उता पश्चिमतिर आमा यता बिजेपुरतिर बित्नु बेला भेट पनि भएन सबै त्यतिकै हो सम्झना त अब आइरहन्छ
1: 19 वर्षको उमेरमा भागी विवाह गर्नुभएका उहाँले पढ्न लेख्न भने पाउनु भएन त्यति बेला समय नै त्यस्तै थियो छोरीका लागि पढ्न जाने कुरा लगभग असम्भव जस्तै हुन्थ्यो त्यो समयमा
2: 19 वर्ष स्कुल त पढाउँदै पढाइएन भने स्कुलमा त हामी कहिले गएन त्यतिखेर स्थिति ठिक थिएन अब आमा मात्रै बाउ बिते त्यहाँबाट भाइ बिना धेरै थियौँ स्कुल त त्यतिकै घर गाई बाख्रा हेर्ने बस्ने आमालाई सघाउने त्यति बस्थ्यो त्यहाँबाट पछि विवाह त आमा पनि अलि वर्ष पछाडि बितिहाल्नु त्यहाँबाट अब भाइहरू एउटा दाई थियो दुईवटा भाइ एउटा बहिनी छ दिदी पनि बितिसक्यो दाई पनि बित्यो भाइ पनि बित्यो अब 3 महिना मात्रै छ नै आफै भागी त्यस्तै त्यो लाटो जमाना थियो अरे पहिले हजार जस्तो बाटो जमाना भए के हुन्थ्यो लाटो थियो जमाना त्यतिखेर अब त्यस्तै त्यो त आफ्नो मान्छेहरू फेकेर एउटातिर त्यहाँबाट उनीहरूले ल्याए यताबाट कसैले ल्याए त्यतिकै भर पारिदियो आफन्तले यसरी भर पारिदियो त्यतिकै नै थाहा थिएन त्यतिकै अर्काको जब्लु त्यतिकै पछि थाहा भयो आमालाई त त्यतिकै न अर्काको कर्बरले गर्दा दिनको बाटो एक दिनको बाटो थियो कि उस्तै अलि एक दुई वर्षले म 15 साल 12 साल यो ठाउँ ठाउँमा अलिअलि मास्तरी काम गर्ने टगेर काम नगर्ने ठाउँ ठाउँ पढाउँदै हिँड्दै गर्ने त्यस्तो भरमा पार्दै अब रिसाले के रिसाएर के गर्ने अब उनीहरू यहाँ गइसक्यो रिसाएर के गर्ने त्यति
1: 35 वर्षको उमेरमा श्रीमान गुमाउँदाको पीड़ा कस्तो होला त्यो पीड़ा सँगसँगै 7 वटा छोराछोरीको जिम्मेवारी र उनीहरूको लालन पालनमा नै आफ्नो जीवन व्यतीत गर्नुभयो दिल्ली सराले
2: गाह्रो त कोही न सासु न कोही न कोही गाह्रो भयो जेठो बाठो छोरा भनेको बाउ बित्नेहरूलाई जम्मा 9 वर्षको थियो त्यहाँ त कान्छो छोरा 8 महिनाको थियो माइर छोरा 3 वर्षको थियो त्यस्ता सबै यता त्यता सबै त्यहाँ बस्नु मन लाग्यो माइततिर सब माइती पनि गयो लिएर आयो त्यही बस्यो सहयोग भयो माइतीको त्यहाँ त सानसानो घर जस्तो माइतीहरूले अब सबै लाएर हालिदिए त्यहाँ त अहिले त छोराहरूले कमाएर अब ठुलै छ घर अहिले त अब ठिकै छ अहिले त 5 कोठा घर हालेछन् छोराहरूले अल्को छ घर पनि ठिकै छ हुर्काउनु मलाई दुःख भयो मलाई अस्ताले उनीहरूले आफै बुझेर गर्थे कि मैले भन्न सक्थेँ केही भने भाइहरूले बहिनीहरूले यताउता सबले हेर्थे मलाई आमा नभए नि भाइहरू पनि अलि सानसानो थियो दाई थियो एउटा अलि जेठो दिदी अब अर्काहरू गइसकेको थियो अब नानी कुरै नै हो याद त दुःखैमा त आउँछ त जे पनि दुःख दुःख काटियो के अहिले जे ठिकै छ मलाई अब जेठी छोरी पनि ठिकै छ, आफ्नो ऊ छ, कान्छी छोरी पनि ठिकै छ, अब छोराहरू पनि अब आफ्नो आफ्नो खुट्टा उभिन भइहाले, अब सबै ठिकै छ। अलिअलि अलिअलि सबैलाई आँखा देखाउने बाटो सबैलाई बनाइदिए, अब कसैले गर्ने कि हेप्न चेप्न नसक्ने बनाइदिए सबलाई। हजुरको छोरालाई आठ परार नपर्ने होला, माओवादीको हल त लायो यहाँ त इन्डिया देव छ। माइलो छोराले पनि अब छ पास गरेर साथमा पर्ने होला, सानै बच्चैमा विवाह गरिदियो माइलो छोराले, आफै भगाएर ल्यायो त्यहाँबाट स्कुल जाँदाखेरि ल बिहा गरे मान्छे पढ्न आबन्दिन रहेछन्, त्यहाँबाट लाज मानेर त्यसले छोड्यो। कान्छा छोरालाई सात पास गरे आठ पढ्ने बेला ल म त ड्राइभर स्कुल जान्छु भन्यो, ड्राइभर स्कुल गयो त्यहाँ त छोरीबाट बुहारी बिहा गरे, छोरो छोराले बिहा गर्यो त्यहाँ त अलि उयो भयो, माइलो छोराले बिहा गरे अलि भयो, त्यहाँ त हामी मार्ने भयो सबै आफ्नो खुट्टा उभिए दिवस दिँदा छोरा, अब कान्छा छोरा आफ्नो खुट्टा उभिनु भयो, उहाँले 24 वर्षको भयो त्यति भएपछि।
1: एक्लै सातवटा छोराछोरीको जिम्मेवारी सम्हाल्दै आउनु भएका उहाँले छोराछोरीको लालन पालनमा निकै दुःख कष्ट बेहोर्नु पर्यो र छोराछोरीको सबै जिम्मेवारी एक्लै सम्हाल्नु पनि पर्यो, बिहा दान सबै एक्लै गर्दा कहिलेकाहीँ दुःख पनि लाग्थ्यो उहाँलाई, तर छोराछोरीको विवाह गर्दा भने उहाँ निकै खुसी हुनुभयो, सधैँको एक्लो जीवनबाट अब केही सहज हुने उहाँलाई महसुस भयो।
2: बुवा वैदी अर्को ल्याउँदो कति दुःख पाउँथे, कसैको हली लाग्थ्यो कि कोही गाछ लाग्थ्यो के हुन्थ्यो, तर मैले त्यस्तो दुःख दिएन छोराछोरीलाई, जस्तो गरे मैले त्यति दुःख दिएन छोराछोरीलाई, अर्का गाछ पनि लाएन, अर्का हली पनि बनाएन, देश आफ्नै काखमा राखेँ, आफैले दुःख सुख गरेर हुर्काएँ, अब ठिकै छ, कोहीले केही भन्दिँदा पनि पिर लाग्छ, आफूले दुःख शास्ति गरेर हुर्काएको छोराछोरी कोहीले केही भन्दिराखेको थियो ननार लागिहाल्छ लाग्छ भरेछ, त्यो त अब उस्तै छोरा बुहारी छन् भने त अब ठिकै हुन्छ, असन्त मेरो छोरा बुहारी त्यतिकै गरेन गर्नु त अब ठिकै छ, राम्रै छ, माइल गरे ठिकै छ, देखिन ठिकै छ, राम्रै गरेन रसम त हुन त, मलाई त त्यस्तो लागेन है, दुःख आफूलाई दुःखले गर्दाखेरि मलाई त खुसी नै लाग्यो, त्यस्तो केही लाग्यो अलिकति के केही सघ होला भन्ने भयो, सघ होला भन्ने भयो, केही केही लागेन, मलाई त खुसी लाग्यो झन् खुसी लाग्यो झन् राम्रो माने झन्, कोही भागेर गए कोही मागेर त्यस्तै गरेर बिहा जान सब छोरीहरू, तिनै बहिनी छोरीहरूको विवाह गरियो, दुई भाइ छोराको विवाह गरियो, अब एउटा कान्छा छ,
1: छोरीहरूको बिहा गर्ने बेला पिर लाग्छ कि नै, कतिको पिर लाग्छ आमालाई,
2: पिर त अरू के पिर थियो, पिर त केही लागेन मलाई त्यस्तो त, अब त्यही त अब अलिअलि घरमा अलिक ठुलो मान्छे नहुँदाखेरि डाउटी सामान जुटाउन अलिक गाह्रो पर्ने थियो, आफूले बिहाउँदाखेरि गाह्रो पर्ने त्यति हो, त्यति हो त्यो भयो त पिर हुन्छ फेरि, तर मेरो छोरी सबैले राम्रै छ ठिकै छ, अब जहाँ पनि के यस्तो फलना छोरीले यस्तो बनाइ खान भन्ने छ, अब नाति नातिना पनि अब ठिकै छन् पुग्यो, जेठी नातिन पनि डक्टर नै छ, अब छमाले त्यो पनि ठिकै छ, नामै चला कान्छी नातिन पढ्दैथ्यो।
1: एउटी आमाका लागि आफूले जन्म दिएका सबै सन्तान बराबर लाग्छन् र उनीहरूको माया पनि बराबर हुन्छ, तर समय र परिस्थितिले आफ्ना छोराछोरी अलग अलग बस्दा भने आमाका लागि निकै कष्टदायक हुन्छ।
2: म त बराबर मान्छु सबलाई बराबर मान्छु, म त छोराछोरीलाई कोही हेर्दा हुन्न, छोरा नि भयो छोरी नि भयो खै त्यो गुनेर त हुन त त्यही पनि बराबर नै लाग्छ अरे, उसलाई अलिक बढी हुन्छ माया लाग्छ अरे, बढी मन खान्छ अरे, हुन्छ सोखो मिठो सोखो हुँदाखेरि सही फल्ना भाइ खाँदा यस्तो हुँदो भन्ने, नाच्ने यस्तो खाँदा भन्ने हुन्छ लाग्छ, भरे लाग्दैन टाढा टाढा लाग्छ, मिठो सोखो हुँदाखेरि सो राम्रो हिँड्दा चारबार हुँदाखेरि ए फल्ना भाइसँगै बस्नु भएको चाहिँ राम्रो हुन्थ्यो भन्ने हुन्छ, आमा भाइ दिएर यस्तो हुँदो भन्ने, माइत जाँदा बस्दा भन्ने हुन्छ, हुन्छ लाग्छ त्यो त।
1: सन्तानको खुसीका लागि आफ्नो हरेक समय र आफ्नो जीवन नै व्यतीत गर्ने आमाहरूका लागि सन्तानको पनि जिम्मेवारी अनि कर्तव्य हुन्छ, त्यसका लागि सन्तानले के गर्नु पर्ला त,
2: खै न त त्यति त आउँदैन अब आउनु त खै त्यति त खै आउँदै त बोलीचाली राम्रो यता त्यता राम्रो गरेपछि त्यही गरेर खुसी हुन्छ, जनाले बोलीचाली राम्रो गर्छ जनाले हुन्छ हेर्छ त्यहीलाई खुसी लाग्छ, मेरो आमाले यसरी गरेर हुर्काएको थियो यस्तो गरेको थिएँ हामीले यस्तो नगरौँ भन्ने उनीहरूले बुझ्नु पर्यो कि, अब नबुझे ठिकै छ बुझ्यो भने ठिकै छ के गर्नु त, आफ्नै छोराछोरी पनि त्यही
1: कार्यक्रम आमाको आजको अङ्कमा हामीसँग आफ्नी आमालाई सम्झदै हुनुहुन्थ्यो दिल्ली सरा गुरुङ। दिल्ली सराले आफ्ना सन्तान हुर्काउनका लागि कस्तो दुःख भोग्नुभयो, कसरी हुर्काउनु भयो सातवटा सन्तानलाई, आमाको पहिलो सन्तानका रूपमा जन्मनुभएका रमादेवी गरङजा मगरले आफ्नी आमाको यो दुःखलाई नजिकबाट देख्नुभयो र कतिपय अवस्थामा त उहाँले आमा सँगसँगै लागेर भाइ बिना हुर्काउनमा पनि सहयोग गर्नुभयो, त्यसैले त उहाँ भन्नुहुन्छ अब आमाका लागि हामी सबै मिलेर सन्तोष हुने काम गर्नुपर्छ।
3: सबै धेरै दुःख हाम्रो आमाले त धेरै दुःख गर्नुभयो। देखाउँदा कति बुवा बित्नेवाला कान्छु भाइ 10 महिनाको थियो, म अलि ठुलो भनेको म थिएँ, कति वर्ष थिएँ खै, त्यस्तै बुवा 51 सालमा बित्नु भयो, भाइ कान्छु भाइ 50 सालमा जन्मेको, त्यहाँ जेठा भाइ फेरि 9 वर्ष थियो, त्यसले गोरु जोत्ने होला मैले समय दिने होला, त्यसले अगाडि उ गर्ने अगाडि सम्हाल्ने, अब छोरी मान्छेले पहिला जोत्न नहुने उ थियो, पछि मैले हलो धान दिने त्यसले फेरि अगाडि गाडी उ गर्ने, त्यसरी पनि धेरै दुःख, अझ खान नपुग्ने, हामी कति 7 भाइ बहिनी थियौँ, बजै 9 जना आमासँग, कति हामी 7-8-9 जना आमासँग त्यति थियौँ, खान फेरि कति 2-3 महिना अब चैत वैशाखमा गहुँ पाक्ने, फागुनबाट खान 3 महिना खोज्नु पर्ने, फेरि बर्खा पनि त्यस्तो, त्यहाँबाट अरूको मजुरी गरेर दिनभरि कोदालो खनेर एक पाथी मिल्ने कि त्यसरी एक पाथी ल्यायो, फेरि त्यहाँ त्यो पिस्यो सबै एकै छाकमा ठिकै भइहाल्ने, कहिले गिटा खन्ने कहिले त त्यस्तै गरेर त्यस्तै हुर्काउनु भयो, अहिले अब ठिकै छ, त्यसले अरू जस्तो भइरहेको त अब कोही अन्त पनि जान्थ्यो होला गर्थ्यो होला, जस्तो दुःख भए पनि गर्नुभयो थपक पाल्नु भयो, अहिले ठिकै छ, राम्रै छ, भाइहरू पनि सबै अब ठिकै छन्, अब एउटा भाइ मात्रै बिहा गर्न सकान्छ,
4: तपाईँले सबैमा सहयोग गर्नुभयो आमालाई,
3: गरे गरे सहयोग गरे, अझ पनि आमासँग त्यही काम गर्न जान्थ्यौँ, अब मजुरी भनौँ, अब पहिला पहिला पैसा पनि मिल्थेन कि, त्यही अब अन्न मिल्थ्यो, अन्त खानै चाहिने हो, खानै अब त्यो खान चाहिने, त्यहाँबाट आमा छोरी जान्थ्यौँ, त्यो माइली बहिनी पनि सानै अलि सानै थियो, त्यहाँबाट माइली बहिनी म आमै जाने, त्यहाँबाट दिनभरि कहिले गहुँ काट्ने, कोही बेला मकै गर्नु होला मकै गर्ने, त्यस्तै गर्दै अब भाइ बहिनीहरू त्यस्तै गरेर हुर्कायौँ, काम पनि नपाउने, अब कपडा लाउने पनि त्यस्तै अब नपाउने, वर्षमा एकचोटि पनि, त्यही पनि अब बुवा हुनेको त अब त्यसरी हुन्थ्यो भने हामी त झन् बुवा पनि नै, त्यस्तो दुःख धेरै दुःख भयो,
4: आफ्नो बुवाको अरू भाइ बिना त्यस्तो हुनुहुन्थेन, परिवार
3: हुनुहुन्थ्यो, जेठा बुवा हुनुहुन्थ्यो, जेठा बुवालाई त अलि अब खान पनि पुऱ्याउनुहुन्थ्यो, एउटै थियो भाइमा त, जेठा बुवाको त एउटै छ छोरा, त्यहाँ पुऱ्याउनुहुन्थ्यो, अब त्यति के नहेर्ने, केही मतलबै नगर्ने, केही हेर्नुहुन्थेन, अब हाम्रो त्यत्रो फेरि जेठामा अलि अलि हुनुहुन्थ्यो, बजै पनि उता नबस्ने, अब राम्रो नगर्ने, त्यही भएर हाम्रो परिवार पनि धेरै, त्यहाँबाट हामीसँग नै बजे पनि हामीसँग नै बस्ने, त्यहाँबाट सबै बित्न पनि आमासँग नै बित्नु भयो, बजाई बित्नु भयो, त्यही भएर त्यस्तै दुःखभरि धेरै।
4: अब त्यति बेला आमाले छोराछोरीलाई हुर्काउन सुर्काउन सबै छोडेर आफू कतै बिहा गरेर गइदिया भए त कति दुःख हुन्थ्यो,
3: त्यस्तो भए त धेरै दुःख, कति कसको अब हलो जोत्ने थिए, कोही भाँडा धुन्थे, अब हामी धेरै दुःख पाउन्थ्यौँ, अहिले यस्तो अब जे भए पनि त्यसरी पालेर बस्नुभयो, दुःख सुख जस्तो पनि सहेर बस्नु भएर अहिले ठिकै छ सब, नत्र यता यसको आमा त यस्तो अर्को ठाउँ गएको छ भन्ने हुन्थ्यो, त्यस्तो हुन्थ्यो, अब हामीलाई पनि ननाउ लाग्ने थियो,
4: आमाले सबैलाई समेटिदिएर अहिले
3: सबलाई समेटेर दुःख जस्तो दुःख कष्ट भए पनि समेटेर बस्नुभयो, अहिले राम्रो ठिकै छ सबै, अब हाम्रो आमाले यस्तो गर्नुभयो, त्यो मैले भाइहरूलाई भन्छु, आमाले यस्तो हुर्काउनु भयो, तिमीहरूले दुःख नदिनु, आमालाई नराउनु भनेर भन्छु, भाइहरूलाई सम्झाउँछु, अहिले ठिकै छ, अस्तो त अब अगाडि गएर कस्तो हुने, अब त्यो त
4: हजुरले अझ नजिकबाट देख्छ,
3: मैले त्यो अब यो अरू बहिनी भाइ बहिनी त अलि सानै थिए, म अलि ठुलो, मैले एकदम दुःख त धेरै, त्यस्तै पेटभरि खान पनि, अब कोही बेला त अब त्यत्रो परिवार हेर्नु न, अब खाना अब नपुग्ने, न पैसा छ न केही छ, त्यहाँबाट त्यो अब त्यसरी मजुरी गरेर ल्यायो, त्यहाँबाट एक पाथी त एकै छाक भइहाल्ने, पिस्यो एक छाक हुने, कोही बेला त अलिअलि अब आधा पेट खाएर पनि त्यसरी पनि हुर्काउनु भयो, आफूले नखाएर पनि बच्चाहरूलाई खुवाएर त्यस्तो गरेर, कहिले गिठा खन्ने कहिले तरुल, त्यस्तो गरेर पनि निरोगी धेरै आमा त धेरै दुःख, छोराछोरीको लागि त्यसरी, अब आफ्नो उमेर पनि कति वर्षको आमा 15 सालको हुनुहुन्थ्यो, 51 सालमा बित्नु भयो भने खै 35-37 वर्ष त्यस्तै हुनुहुन्थ्यो नि, त्यस्तै हुनुहुन्थ्यो, त्यति बेला त अब भर्खर गए नै अब जाम भने त त्यसरी, अझ कतिले पनि भने कि अब यस्तो छोराछोरी अब यति सानो सानो दुःख पाएको छ, मसँग हिँड्न म छोराछोरी पनि हेर्छु, त्यस्तो भने त्यस्तो भन्दाखेरि आमाले एउटा मान्छे आएर पछि सबलाई जिठामालाई बोलाएर यसलाई लखटम हामी त पाउन भनेर राखेको छ, यस्तो गर्ने भनेर पछि त्यहाँबाट त्यही थाहा पाउँछ, लोग्ने नभएपछि सबले उ गर्दा रहेछन् कि नराम्रो दृष्टिले हेर्ने, अब यसको अब छैन लोग्ने भनेर त्यस्तो अब आइहाल्छ कि भन्ने, त्यस्तो अब कोही स्वास्नी नभएका त्यस्ताहरू त्यस्तो गर्ने, छोड्नु भएन, त्यस्तो गर्दा झन् त्यो आउने मान्छेलाई यस्तो गरेर, मैले झन् त्यो पाहुना अलिक चिनेकै थियो, पाहुना भनेर यसरी खाना दिए गरे झन् अहिले मलाई
2: यस्तो भन्ने
3: अब यदि यस्तो नराम्रो उसले आएछ यसलाई लखनऊ गइहाल गइहाल नबस्छ पछि मैले त्यही सम्झिन्छु कि
4: अब आमा बसेर केटाएर तपाईँहरूको बिहा दान छोरा छोरी सारा
3: सबै सबै गरेर सबको बिहा भयो अब एउटा कान्छा भाइ छ त्यसले अब अझै एक दुई वर्ष गर्दैन भन्छ हुन्छ उमेर त भइहाले 25 वर्ष कति भइहाले 51 सालले
4: गइसकेपछि फेरि आफ्नो आमा भन्दा पनि त्यही याद आयो
3: है आमाले यस्तरी उ गरेर उ गर्नुभयो यस्तो हुने रहेछ भन्ने याद आयो हजुर
4: आफ्नो आमा हुन पनि गाह्रो छ
3: गाह्रो धेरै
4: आफ्नो आमा भएपछि आफ्नो आमाको माया बढी हुन्छ कि छोरा छोरीको बढी
3: आमाको पनि माया त आमाले यस्तरी उ गर्नुभयो खै त्यस्तो दुःख नभए त कुनै अब दुःख गरेर यस्तरी देखे उ गरे त्यही भएर म त बच्चा हुँदा नि आमाको के आमालाई दुःख नहोस् भन्ने त्यस्तो उ लाग्छ कि आमालाई केही भाइहरूले पनि दुःख नदिनु भएको हुन्थ्यो यस्तरी हामीलाई पाल्नु हुर्काउनु भयो यसरी ननाउनु पनि कहिल्यै सुन्दिनँ क्या आमा यत्रो भयो अब यति वर्ष भइसक्यो यसरी फलना यसरी उ गरे भनेर ननाम्रो पनि कहीँ अस्तो पनि सुन्ने छैन केही छैन त्यो म त बच्चाहरू हुँदा नि आमाको उ लाग्छ आमाले सधैँ अब केही दुःख नपाउनु भएको हुन्थ्यो अब भाइहरूले उ नहेर पनि म ल्याएर राख्नु पर्ला भने थियो दुःख दियो नि हजुर ऊ सकिन्छ आमालाई एउटा आमालाई फाल्न त त्यही भएर त्यही
4: जस्तो मिठो चोखो बनाउने कपडा भने जस्तो सम्झिनुहुन्छ आमा
3: आमालाई त म त कपडा धेरै जति बहिनीले पनि दिन्छ धेरै जति मैले नै दिन्छु भाइहरूले भन्दा पनि भाइहरूबाट आफ्नो परेवालाई गर ऊ गर आमाको लागि अब कपडा सपडा यताउता सबै अलिअलि आएको बेला अब अलिअलि अब छोरा साबुन भनेर खर्च पानी पनि अलिअलि दिने गर्छु यहाँ कपडा त जहिले पनि मैले नै ऊ गर्छु धेरै जति त्यही भएर आमालाई सबभन्दा आमालाई त्यसरी दुःख गरेर हामीलाई हुर्काउनु भयो दुःख नदिउन् कहिले पनि अब त्यस्तै त्यही सबभन्दा त्यही लाग्छ मलाई
1: कार्यक्रममा अब हामी आमासँग सम्बन्धित

योगी सँगसँगै आजका लागि कार्यक्रम आमाको समय भइसकेको छ। कार्यक्रम सुनिसकेपछि तपाईँलाई कस्तो लाग्यो? त्यो सल्लाह सुझाव वा प्रतिक्रिया सम्बन्धी हामीलाई लेखी पठाउन सक्नुहुन्छ। त्यसका लागि हाम्रो ठेगाना हो कार्यक्रम आमा रेडियो भिडिएफएम अन्ठानब्बे सर 102.7 MHz विद्यानगर सुर्खेत। हस्त आजका लागि कार्यक्रम यति नै। अर्को शुक्रबार बिहान 7:30 बजे अर्की आमासँगको अनुभव लिएर आउनुहुन्छ। तबसम्मका लागि प्राविधिक साथीहरूलाई धन्यवाद दिँदै म दिपा बिदा हुन्छु। नमस्ते।

0: Media.
1: Extreme energy drink.
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
2: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश सल्लाहद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराइरहन्छ, तर एकछिनमा भूकम्प रहेछ।
2: यस सौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर

0: भएको हुँदैन अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
1: सूचना
2: कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी जोर्नी ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने हड्डी छोटो लामो हुने समस्या र घुँडा मुन्डा फिरपात जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
2: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्र नगर 8 खजुरा सुर्खेत।
3: यो जिन्दगीले पनि केही लक्षर बाटो लगाएको जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन गर्ने बाटो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
5: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
6: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
7: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
8: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz।
9: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 8 बजेको छ।
10: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड़छौ सबैलाई बिहान 8 बजेको फेरि हाइलाइट्सबाट ढिलो रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरहरूमा बाढ़ी आएपछि कालीकोटको शान्ति घाट खोला किनारका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। कर्णालीको प्रमुख पर्यटक क्षेत्र रातालमा पछिल्लो वर्ष पानीको सतह बढ़दै खैरो हेरोइन सहित 4 जना विजयनगरबाट पक्राउ। 19.51 ग्राम खैरो हेरोइन बरामद। र एसएससी प्रिमियर कपमा नेपालको लगातार दोस्रो जीत, आयोजक मलेसिया 6 विकेटले पराजित। कालीकोटको सामी त्रिवेणी गाउँपालिकामा पर्ने शान्ति घाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी एक्कासी पुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुम्राको बालीपाटादेखि गौरा खाडा लामा बगर हुँदै शान्ति घाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब

150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। कर्णालीको प्रमुख पर्यटित क्षेत्र राजातालमा पछिल्लो वर्ष पानीको सतह बढ़ेको छ। आर्थिक वर्ष 82-83 साउनदेखि भदौ दोस्रो सातासम्म राजातालमा पानीको सतह 0.91 मिटर बढ़ेको छ। जतका मौसम कार्यालयका सुर्खेतका कार्यालय प्रमुख जलविज्ञ डाक्टर इन्दिरा कणेलले राजातालमा प्रत्येक वर्ष पानीको सतह बढ़ेको बताउनुभयो। राजातालमा पानी राखिएको सुचारित जलमापन उपकरण राडर सेन्सरले अभिलेख अनुसार आर्थिक वर्ष 81-82 साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मिटर बढ़ेको थियो। यस्तै आर्थिक वर्ष 82-83 यही अवधिमा पानीको सतह 0.91 मिटर बढ़ेको कणेलले बताउनुभयो। राजातालको पश्चिम क्षेत्रमा तालको पानी बग्ने नेजारा खोलामा पानीको बहाव पनि बढ़दो क्रममा रहेको छ। सुर्खेतको विरनगरबाट प्रहरीले खैरो हेरोइनसहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई 19.51 ग्राम खैरो हिरोइन स्कार्पियो गाड़ी र मोबाइल सहित नियन्त्रणमा लिएको छ। लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक निरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरीको टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका 11 सुब्बाकुना क्षेत्रबाट चेक जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको छ। प्रहरीका अनुसार कर्णाली प्रदेश 02-001-0876 नम्बरको स्कार्पियोमा सवार चारजनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा खैरो हिरण फेला परेको थियो। वीरेन्द्रनगर नगरपालिका 5 18-वर्षीय समीर सुनार, 32-वर्षीय दिपेन्द्र बैगार, 15-वर्षीय विशाल गन्धर्भ र 17-वर्षीय नरेश सुनार पक्राउ परेका हुन्। उनीहरूको साथबाट 19 ग्राम खैरो हिरोइन कर्णाली प्रदेश 01-002-1-0886 नम्बरको एक थान स्कार्पियो गाड़ी तथा 5 थान मोबाइल पनि बरामद गरिएको छ। पक्राउ परेका 4 जनालाई बरामद सामग्री सहित थप अनुसन्धान तथा आवश्यक कानूनी प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाइएको प्रहरीले जनाएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइँदैछ। ज्ञान योग, कर्मयोग र भक्ति योगका परिणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। दोजनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रमा उल्लेख छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको 8 गर्भबाट भगवान विष्णुको 8 अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास छ। कौरव र पाण्डवका बीचमा कुरूक्षेत्रमा भएको धर्म युद्धमा सत्यको पक्षमा रहेका 5 पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णको जन्म युद्धको शिक्षा दिनुभएको छ। श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झूला उत्सवका रूपमा समेत मनाउने गरिन्छ। आज देशैभर कृष्ण मन्दिरमा पूजा आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। आजको दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्माष्टमीको सम्झनामा पूजा लगाउने र रातभर जागरण बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। र नेपालले एसएससी मेन्स प्रिमियर कपमा लगातार 2 जित निकालेको छ। घरेलु टोली मलेसियामाथि 6-1 जित निकाल्दै नेपालले 2 खेलबाट 4 अंक पुर्याउँदै सेमिफाइनल सम्भावना बलियो बनाएको छ। मलेसियाले दिएको 104 रनको सहजले नेपालले 21.4 ओभरमा 4 विकेट गुमाएर 106 रन बनाउँदै पूरा गर्यो। नेपालका अर्जुन कुमारले अभिजित 45 रन बनाउनु भयो भने इशान पाण्डेले 20 तथा दिपेन्द्र सिंह अरीले 12 रन जोड्नुभयो। मलेसियाका सैयद अजिज अरिफ उल्लाह, बिरनदीप सिंह र प्रशान्त मधुकरले 1-1 विकेट लिनुभयो। टस जितेर पहिले ब्याटिङ गरेको मलेसिया 32.3 ओभरमा 103 रनमै अल आउट भएको थियो। मलेसियाका कप्तान सैयद अजिजले सर्वाधिक 30 र अखिल वहीदले 24 रन जोड्नुभयो। घरेलु टोलीले सस्तेमा सम्पन्न क्रममा नेपालका करण केसीले 23 रन दिएर सर्वाधिक 4 विकेट लिनुभयो। यस्तै ललित नारायण राजवंशीले 2, हेमन्त धामी, दिपेन्द्र सिंह अरी र सन्दीप लामिछानेले 1-1 विकेट लिनुभयो। नेपालले अब 21 गते साउदी अरेबियासँग तथा समोचरणको अन्तिम खेल भदौ 23 गते हङकङसँग
खेल्नेछ। हवस्त बिहान 8 बजेको भिडियो हाइलाइट सकियो। बिहान 11 बजेको भिडियो हाइलाइटमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै ढिलु रावत विदा हुन्छु। नमस्कार।

0: Mania Extreme Energy Drink.
1: Radio Bheri FM.
2: रातो छेनी रोग कसिदो सिजिलान हुन्छ भनेपछि स्वत चिसो राख्नु त्यो बेला के गर्नु पर्यो कुखुराको माथि स्वत थपेर हुन्छ अनि स्वत थप्दाखेरि धुलो हुनु पर्छ चुना सहित थप्नु पर्यो र अनि रोग लाग्ने सिजनमा हामीले गर्ने काम भनेको चाहिँ त्यो तपाईँ हामीले धेरै परेको गरेको छ चुना छ चुनाहरू हामीले छरौँ फिनाइलहरू छरौँ झिँगाहरूलाई कमर खुवाउँछौँ चुनाले चाहिँ कमर छ भनेपछि चाहे कुखुराको खोर होस् गाई भैँसीको खोर होस् बाख्रा त्यसलाई सुक्खा राखौँ भेन्टिलेसनको राम्रो व्यवस्था गरौँ अनि त्यसपछि पानीहरू छिर्न नदिउँ हावा छिन दिउँ जुन सोतलहरू जस्ता कुराहरू ध्यान दिउँ भने के हुन्छ नि ती पशु वस्तुलाई दिएको हामीले गाई भैँसीलाई दिन्थ्यौँ भने दिएका घाँस पराल दानाले दिएको चिजहरू शरीरमा लाग्छ अनि हामीले खोजा जस्तो उत्पादन लिन सक्छौँ
3: तपाईँले भने जस्तै तीन चारवटा कुरा चाहिँ विशेष गरी पशु पंक्षीमा चाहिँ जो पालक किसान हुनुहुन्छ उहाँहरूले चाहिँ ध्यान दिनुपर्ने हो तर यो बेला हामी चर्चा गर्दाखेरि प्रमुख खाद्यान्न बालीको चाहिँ धेरै चर्चा गर्छौं धानको मकैको त्यसै गरी अहिले कोदोको यी कुराहरू चाहिँ बढ़ी हुन्छन् यो पशु पंक्षीको क्षेत्र चाहिँ अलिक प्राथमिकतामा नपर्नु अथवा हामीले चर्चा नगर्नुको कारण चाहिँ के छ
2: मुख्य गरी के हुन्छ नि ठूलो क्षति भयो र क्षति भइसकेपछि बढी चर्चा गर्छ जस्तो भनौँ अहिले यो वर्ष चाहिँ असारको सुरुमा धान रोप्ने सिजन थियो पानी कम परेको थियो अनि मौसमविदहरूले पनि त्यस्तै प्रक्षेपण गर्नुहुन्थ्यो यो पालि पानी कम हुन्छ भने धान रोपाई भएन भनेर हामी चर्चा गर्छौँ अथवा कहीँ चाहिँ बाढी पहिरो गयो भने दुःखद घटना भयो भने त्यहाँ भयो त्यहाँ मानिसको जनधनको क्षति भयो गोठको क्षति भयो चर्चा गर्छौँ तर यो काम चाहिँ के हो भने नियमित रूपमा गर्नुपर्ने काम हो अझ अर्को ख्याल गर्नुपर्ने कुरा के छ भने अहिले मैले थपेँ यो मनसुनको सिजनको गर्मी सिजन पनि हो र गर्मीले गर्दा हिट स्ट्रेस भन्छौँ त्यो तातोले गर्दा पनि समस्या हुन्छ यो बेला भनेपछि हामीले त्यो किसिमको काम गर्छौँ जस्तो अब कुखुराहरू सबै चिल्ला हुन्छ तराईतिर अहिले तातो बढेको छ पानी पर्दा पनि तातो हुन्छ अनि त्यो आर्द्रता पनि बढी हुन्छ यो बेलामा हिट स्ट्रेस हुन्छ गाई बस्तुलाई हामी के गर्नुपर्छ भन्दाखेरि शीतलको लागि सम्भव भए पङ्खा हो कि अहिले त बिना पानीको फोहरा जस्तो दिने कुरा गरेर गऱ्यौँ भने तापक्रम 5 डिग्री कहिलेकाहीँ 10 डिग्रीसम्म घटाउन सक्छौँ हुन्छौँ अनि कहिलेकाहीँ माथि कुखुराकै खोरमा पनि हामीले जस्ताले छाहाउने त्यहाँ खरले राखिदिने खरलाई भिजाएर राखिदिने यसले गर्दा चिसो दिने कुराहरू गर्ने पानी चाहिँ गाई बस्तीलाई दुईचोटि दिन्छौँ तिनचोटि चारचोटि पटक पटक दिने अनि गरिब भएपछि हामी पनि ग्लुकोज पानी खान्छौँ अनि कहिले काहीँ कोल्ड ड्रिङ्क्स खान्छौँ पशुलाई पनि हामीले इलेक्ट्रोलाइट जीवन जल जस्तो इलेक्ट्रोलाइट सहितको पानी दिने पानी पर्याप्त दिने हो यसरी चाहिँ हामीले यो गर्ने कुराहरू खास गरेर यो पालनहरूको पनि एउटा विषयको विज्ञता हो हामी किसानहरू आफै काम गर्ने मान्छे पनि विज्ञता हुन्छ भने त्यो पाठमा हामीले ख्याल गर्नु पनि हुन्छ नि त्यही भएर यो अहिले भएको चर्चा कम भन्दा पनि हामी क्षतिको चर्चामा यो नियमित गर्ने चर्चा मान्छ अहिले पनि हाम्रो मिडियामा सुन्छौँ ल है यो सिजन लायो यो बर्खा लाङ लायो हामीले त बिन खोपहरू लाउनुपर्छ है किन बर्खामा चाहिँ प्राविधिक पुग्न गाह्रो धेरै गाह्रो हुन्छ भने अब हाम्रो बर्खाको सिजन सकिन सकिन्ला यो बेला के हो जस्तो अब हामीले खोरेत लानु खोज्छ खोरेतको खोप चाहिँ गाई भैँसीलाई वर्षको दुईचोटि अहिले हामीले भदौमा छ भने भदौमा लगायो भने त्यसको 6 महिनापछि दोरान गरेर दुईचोटि लाउनु पर्यो बाख्रालाई पनि हामीले पिपिआरको खोप लाउनु पर्यो बङ्गुर पुऱ्याउने भने हामीले यो स्वाइन फ्लू क्लासिकल स्वाइन फ्लूको लाउनु पर्यो गाई भैँसीलाई हामीले भ्याकुटी चर्चा लाउनु अनि त्यसरी के हो लगाउनु त लगायौँ कोही ब्याउने हुन्छ लगाउन सकेनौँ कोही बिरामी भयो छुट्छ छुटेपछि ओहो मैले लगाएको छुटे ल है छुटेको बेला हामीलाई खबर आउनु पर्यो हामी जम्मा गर्छौँ हामी 1 महिनापछि फेरि दोहोऱ्याउँछौँ भन्नु पर्यो कोही छुटेको हुन्छ कोही 3 महिनापछि लगाउने हुन्छ त्यो बेला 2 महिनापछि आउँछ छुटिहाल्यो भन्छ हामीले 1 महिनापछि दोहोऱ्याएर लाउनु पर्यो छुटेको बेला लाउनु पर्यो नि त कहिलेकाहीँ त्यस्तो पैसा हुन्छ यसरी खोप लगाउने काम हामीले पहिला गर्नु पर्यो अनि दोस्रो चाहिँ पुरानो अथवा विगतमा हामीले पशुपालन गर्दा यो कारण गर्दा क्षति भएपछि ओहो मैले त जैविक सुरक्षामा ध्यान दिनुपर्ने रहेछ नि त मेरो फर्ममा त हिजो बङ्गुर पालेको थिएँ अर्को बङ्गुर पाल्नेले किन्न आउनुभयो गफ गर्नुभयो उसको फोरमा त रोग लागेको रहेछ पछि त एकादशी मेरोमा रोग देखियो त्यस्तो अफ्रिकन स्वाइन फिभर देखियो मेरो त धेरै मरो भन्ने अनुभवहरू कहीँ सुनेका थियौँ त्यो अनुभव त्यो दुःखद घटना हामीले दोहोऱ्याउनु भएन भेट्न आउने मान्छेलाई परै गफ गर्नु पर्यो हाम्रो खोरमा देखाउनु भएन जो जानै पनि डाक्टर भए त्यसले चाहिँ कपडाहरू चेन्ज गर्ने गम्बुटहरू लाउनु पर्ने कुराहरू भए उसले पनि निस्किनको उपाय गर्नु पर्यो भनेपछि नयाँ चाहिने मान्छेलाई हामीले खोर देखाउने चिज रहेनछ हेरे पनि ढाडेर हेर्नुपर्ने छ हामी नै कसैको खोरमा बाख्रा पाल्ने हुन्छ बिरामी थियो ओहो त्यसलाई क्षति भएछ भनेर हामी दुःख भयो उसलाई साथ दिनुपर्छ सान्तवन पुग्छ भने पुनः त पुग्यौँ फर्किँदा मैले आफैले रोग ल्याएँ कि भन्ने कुरामा हामी सचेत हुनु पर्यो भनेपछि अनावश्यक मान्छेलाई भेट्न नदिने आफू पनि नआउने सकेसम्म हाम्रा चाहे बाख्रा खोरौँ भङ्गुर हुन् त्यो त्यसलाई चाहिँ हाम्रो तारबारले घेर्ने हो कि पर्खाल त महँगो पर्ला तारबारले घेर्ने अन्य पशु पक्षी नै आउन नसकोस् हामीले पनि लैजान नसकियोस् भन्ने कुरा ख्याल गर्नु पर्यो यस्ता कुराहरू गरेका कुराहरूमा हामीले सुधार्दै जानुपर्ने हुन्छ
3: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी उहाँ पशु चिकित्सक पनि हुनुहुन्छ हामीले कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा कुराकानी जोडिरहेका छौं जस्तो अहिले मनसूनको बेलामा चाहिँ लगातार पानी पर्दा गोठ खोर लगायतको चाहिँ भिज्ने अथवा चिस्यान बढ्ने कुरा उहाँले जोड्नुभयो पशु पक्षीको स्वास्थ्यका कुरा जोड्नुभयो यो यस्तै समस्याहरूमा हामीले समाधानतर्फ ध्यान दिन सकेनौं अथवा पूर्व सावधानी अपनाउन सकेनौं भने समग्र उत्पादनमा चाहिँ यसले कस्तो प्रभाव पार्छ त
2: मुख्य गरी हामीको सोच कस्तो छ भने बिरामी पर्यो मैले उपचार गर्नुपर्छ भन्छौ हामी सबैलाई थाहा छ नि एउटा बाख्रा पाल्ने पाँचवटा बाख्रा पालेको किसानको हेऱ्यौँ भने एउटा बाख्रा बिरामी पर्यो भने कहिले उपचार हुन पनि सक्छ कहिले नहुन सक्ने रोग लाग्नु पर्छ मैले बाख्रा मर्दाखेरि 20-25 हजारको क्षति होला डाक्टर उपचारको क्षति हुन्छ त्यहाँ गयो घरमा त्यत्रो क्षति चाहिँ डाक्टर निन्द लाग्दैन भने ठुलो क्षति भयो नि त त्यही भएर त हामीले उपचार गर्नुभन्दा रोकथाम गर्नु नै ठिक हो नि भन्छौँ प्रिभेन्सन इज बेटर देन केयर त्यही भएर अहिले हामीले गर्ने भनेका यी देख्दाखेरि चाहिँ सामान्य कुरा छन् तर सबै चिजको एकदमै महत्व छ विगतमा बाख्रालाई हामीले पिपिया खोप नलाउँदा त्यो गाउँमा त्यत्रो क्षति भयो भन्ने हामीले विगतमा थाहा पाइसकेपछि अहिले भदौ सिजन छ अब खोप लाउने टाइम छ हामीले खोप लाउनुपर्छ भनेपछि मैले बाख्रा पाल्ने मान्छेले पिपिआरको खोप राज्यले निशुल्क पनि दिएको छ नजिकको हामीले पशु उपचार केन्द्रहरूमा सम्पर्क गर्ने अनि ती खोप घर घरमा लाउनु पर्ने उनीहरूले गाउँका मान्छेलाई भने त्यहाँसम्म गर्ने ल है यहाँ त प्राविधिक आउँदैछ भनेपछि कुन ठाउँ अनुकूल हुन्छ त्यहाँ पनि उनीहरूलाई हामीले सहयोग गर्ने र खोप लाउने काम गरौँ गाई उसी पाल्ने छ भने दुई तिन वर्ष त्यत्रो लम्पी एसिन फैल्यो भने त हामीका रोग त निर्मूल भइसकेको छैन लम्पी एसिन रोगको चाहिँ खोप लाउनु पर्छ भनेर हामीले खोप लाउनु अझै मतलब के भन्छ कहिलेकाहीँ राज्यले पुर्याउन सकेन भने पनि उपलब्ध भएन भने पनि एउटा गाई भैँसी पाल्दा 1-1.5 लाखको गाई किने हौ त्यो दुध बेचाउँ हाम्रो सबै त्यो त्यही गाईमा हामी आशित छौँ भने राज्यले दिएन भने कहिलेकाहीँ त पुरै नजिक उपलब्ध हुने ठाउँबाट खोप लगाएर लगायौँ भने त हामीले खोप लाउँदा केही खर्च होला तर त्यो खर्च भनेको त हाम्रो लागि सबैभन्दा ठुलो कुरो हुन्छ भने खोपलाई मूल्यमा मात्र नलिकन राज्यबाट लिउँ राज्यबाट चाहिँ उपलब्ध हुन सकेन भने पनि हामीले खोप लाउनुपर्छ ऊ अहिले कुखुरामा सबै खोप त कहाँ राज्यले देखाएर लगाउनु भयो आफ्नो व्यवसाय राम्रोसँग गर्नुभयो नि त पछि हामीले गरे भनेको खोप लाउने दोस्रो पाटो के हो भने हामीले गर्ने पाटो भनेको जैविक सुरक्षा अहिले मैले छोटोमा भने अनावश्यक मान्छेलाई आउन नदिउँ र हामी पनि अनावश्यक रोगी फर्ममा नजाउँ तेस्रो पाटो भने के भने कोही रोग देखियो भने त्यो पशुलाई अलगै राखौँ जस्तो भनौँ हामीले पालेछौँ गर्दा गर्दै एउटा बाख्रा बिरामी भयो भने त्यो बाख्रालाई अलिक अलिक पर राखौँ अरू बाख्राको हेरचाह गरौँ अनि अन्तिममा हात गरौँ सफा गरेर मतलब त्यसलाई ख्याल गरौँ न जस्तो म गाई भैँसी पाल्नेलाई ठुलो हुँदा कुरोहरूलाई यहाँ सम्झाउन पनि चाहन्छु अब एउटा गाईको कल्चरमा सुने जस्तो भयो दुध पनि फाटे जस्तो अथवा अलिअलि रद मिसे जस्तो आयो भने के हुन्छ सबैभन्दा पहिला हामीले गर्ने भनेको चाहिँ त्यो देखिसकेपछि हामीले घरमा भएको पहिला हामीले हातद्वारा राम्रा गाई दु भैँसी दुनेको लागि केयर गरौँ सधैँ गरौँ त्यसपछि त्यसलाई केयर गरौँ पहिला पहिलो काम के गरौँ त्यसको कुरो सकेसम्म छिटो हामी नजिकको चाहिँ प्राविधिकलाई भेटौँ सकिन्छ सरकारी भेटौँ नसके नजिकको प्राविधिक दक्ष अनुभवी प्राविधिकलाई भेटौँ डाक्टर भेटौँ नजिकको भेटिसकेपछि नमुना पठाउँ र उपचार पनि थालिहालौँ र हामीले के बुझ्छौँ थुनिलो पनि कथा हुन्छ त्यो थुनिलो भएको देखेको भने पक्का उसको गोरस चाहिँ सफा छैन सुक्खा छैन भने सफा सुक्खा गरौँ अनि हामी पहिलादेखि सिकाउँदै आएको कुरा छ नि त गाई दोइसकेपछि सबैलाई गर्नेहरूको दोइसनुहोस् दोइसी कल्चर धुनुहोस् दोइसी टिस्यू पेपरले पुछिदिनुहोस् भन्थ्यौँ नि त हामीले गर्न छोड्यौँ कि भनेपछि त्यो सानो कुरा अनि गाई दोइसकेपछि चाहिँ थुनमा चाहिँ औषधि डुबाउने भन्थ्यौँ ओहो हामीले त्यो गरेपछि हिजो गर्ने काम नगरेको हुनाले अहिले देखिसकेको हुन्छ कोही ठिक पनि हुन्छ त नहुन्छ हामीलाई क्षति हुँदो रहेछ भनेपछि हामीले जान्नपर्ने कुरो भनेको गाई पाल्ने दुन गाई भैँसी छैन भने दुध निखारेर दिउँ दोइसकेपछि कल्चर सफा गर्थ्यौँ टिसुबले पुस्थ्यौँ गोठलाई सफा गऱ्यौँ भने त हाम्रो त घर रहेछ नि त भनेपछि यसरी हामीले पहिला रोकथामको कुरामा हामीले अभ्यस्त हुन पर्यो पहिला
3: डाक्टर तिवारीज्यू तपाईँले भनेका जस्ता यी कुराहरू चाहिँ व्यवसायिक किसानको हकमा चाहिँ अलि धेरै लागू हुने जो सामान्य किसान हुनुहुन्छ अथवा गाउँघरमा जसले चाहिँ पाल्नु भएको छ दुईटा तिनवटा चारवटा यसरी पाल्नु भएको छ हुन त सहज व्यवस्थापन चाहिँ थोरै पाल्नेलाई हुन होला यो चाहिँ अभ्यास कस्तो छ यानि कति बुझाइमा चाहिँ कति फरक पार्छ
2: यो चाहिँ के हो भने ठुला व्यवसायले सबै चिज गर्नुपर्ने सानाले हामीले सकेसम्म गर्न त गरेका छौँ, पुर्याउन हुन्न भन्ने चाहिँ होइन। एउटै पशु भए पनि उसको उति नै महत्व हुन्छ र हामी कतिपय अनुभवी किसानहरू देख्छौँ यी कुराहरू हामीले भन्नु पर्दैन, भनेको सिकाएको कुरो हिजो सिकाएको कुरो गर्नुहुन्छ त्यसरी गरिदिनु भने उहाँलाई हुन्छ। दुईटा गाई भैँसी पाल्ने दुईटा तिनवटा पाल्नुहुन्छ भने पनि एउटा जुनो छ भने पनि हामीले त्यो अभ्यास देख्दा चाहिँ दुई चार मिनट चार पाँच मिनट हामीलाई बढी समय लाग्छ, तर त्यो अभ्यास हामीले गर्नुपर्छ जसले गर्दा चाहिँ ठुलोको क्षति नै भएन। अब अर्को म कुरा छ, रोग मात्रै होइन, गाई भैँसी पालिसकेपछि कहिले कहीँ हुन्छ नि मेरो गाईले साँडे लिएन, लामो समय भयो बिहाको चाहिँ तिन महिना छ महिना भएको हुनुहुन्छ, कोही उल्टी छ भने त्यो सँगसँगै पोषण पुऱ्यायौँ कि पुऱ्याएनौँ, नियमित झुला औषधि खुवायौँ खुवाएनौँ, यी कुरा त सबै साना किसानले एउटा दुइटा पालिनलाई पनि गर्नुपर्छ, ठुलालाई गर्नुपर्छ नि त। मैले चाहिँ पालेको पशुलाई नजिकबाट घाँस पनि दिएछु, चाहिने चाहिँ सोधेर घरमै बनाएका मकैका अथवा हामीले पिनाहरू प्रयोग गरेर चाहिँ दाना नपुगेको देखाउँ, घाँस नअब हिउँदो भयो भने हामीले देखाउँ भनेर चाहिँ आहारा पनि पुऱ्याउँ भनेर हामीले गऱ्यौँ भने त्यो चाहिँ त्यसको प्रतिफल राम्रो हुने हुनाले हामी सबैले त्यो पाटोमा ध्यान दिनु पनि हुन्छ। कुखुराको कुरा पनि के छ भने कुखुरा पाल्ने किसान हुन्छ भने बजार मूल्य मिलाउनलाई एउटा ब्याज पाल्यो नजिकको खोर छ अनि अर्को ब्याजको खाना छ, भनेपछि फरक फरक उमेरका चाहिँ एकैठा पालिदियो भने पुरानो उमेरकोमा कुनै रोग थियो दुइटा चाहिँ मरेको थिएन अलिअलि बिरामी थियो त्यो बिरामीले नयाँलाई पुरै सार दिँदा ठुलो क्षति हुन्छ, भनेपछि एकैचोटि पाल्ने हटाउने अनि कम्तीमा हामीले दुई हप्ता तिन हप्ता हटाएर स्वतर सफारेपछि बल्ल नयाँ राख्ने त्यो ध्यान दिनु पर्यो। अब जस्तो कहिले काहीँ हामीले गाई किन्दा अथवा बाख्रा किनेका किसान छ भने किनेर ल्याएका पशु के हुन् देख्दा त निरोगी नै छान्छौँ, किसानले नचिन्ने रोगी त निरोगी नचिन्ने, तर ल्याइसकेपछि के दिनपछि त्यो रोग देखिएको न रोग देखिन सक्ने समय हुन्छ अनि मिसाइदिन्छौँ अनि त्यो रोगले ऊ पनि बिरामी पनि अर्कोलाई बिरामी परेका धेरै घटना छ, बाख्रामा त्यो ठुलो घटना छ। भनेपछि नयाँ पशु ल्याए भने त्यसलाई अलग्गै राख्ने अलग्गै केयर गर्ने अनि जब दुई तिन हप्तासम्म पनि त्यो रोग देखेन भने ए यो त मिसाउनु पर्छ सँगै पाल्नुपर्छ भनेपछि यस्ता साना साना कुराहरूले हाम्रो ठुलो क्षति बचाउँछ। यस्ता घटनाहरूले हामीलाई कहिले काहीँ उपचार गर्न जाँदा पनि प्राधिलाई धेरै मन दुखाइ हुन्छ, त्यही भएर मैले यहाँ ध्यान दिन खोजेको उपचार गर्नुभन्दा रोकथाम गर्नु जरुरी छ, बर्खा सिजन छ हामीले चाहिँ खोर गोठ सफा राख्नु पर्यो, भेन्टिलेसन अहिले मैले भने कुखुरा घरमा गयो भित्र एकदम गनाउने छ भने त त्यहाँ त पक्कै नै त त्यहाँबाट निस्किने सुलीबाट त गन्दा आउँछ, त्यो सुलीबाट गन्दा त आउँछ त्यसलाई कमानलाई भेन्टिले खुला गर्नु पर्यो, यसको मतलब खुला गरी पेपरले बोराले छप्याउँ भने पनि हावा जानी हुनु पर्यो, तर चिसो आउनु भएन, चिसो छ भने रातिको मुख्य चिसोमा कम गर्ने त्यस्ता कुराहरूमा हामीले ध्यान दिन जरुरी छ।
3: तपाईँले बर्खा सिजन छ भनेर अघि पनि जोड्नुभयो, मनसुनको बेला छ, मैले त्यसैलाई चाहिँ बढी चर्चा गर्न खोजेँ, खास गरी पानी दिनुपर्छ, पशु चौपाया पंक्षी सबै कुरालाई चाहिँ पानी नभई हुँदैन, पानी स्वच्छताको कुरा मान्छेलाई मात्रै सफा शुद्ध पानीको कुरा रहेन, पशु चौपायालाई त झन् हामीले खोलाइमै बग्ने धमिलो पानी त्यस्तो चाहिँ पानीहरू पनि प्रयोग गरेको देख्छौँ र त्यो अभ्यास अहिले पनि छ, यो पानीको स्वच्छता र पशु पंक्षीको चाहिँ यो सम्बन्ध स्वास्थ्यको चाहिँ सम्बन्ध चाहिँ कस्तो छ?
2: पहिले पनि हजुरले भनिहाल्नुभयो पानी चाहे मानिसलाई होस् चाहे पशुलाई स्वच्छ चाहिन्छ, स्वस्थ पानी सेवन गर्नुपर्छ, पशुलाई पनि त्यही हो, र त्यही भएर हामी के भन्छौँ भने चाहे गाई पानी अथवा भैँसी पानी जस्तो हामीले खाना जस्तो पानी खानुहुन्छ त्यस्तै पानी उसलाई पनि दिन जरुरी छ। पहिला पहिला थियो, अहिले चाहिँ धेरै घटेको छ, पहिला पहिला के गरिन्थ्यो भने गाई बस्तुलाई चाहिँ चराउने चलन पनि हुन्थ्यो, अहिले घटेको पनि छ, अनि घरमा चाहिँ भयो जब फुकाउने बेला अनि उसले खोलातिर खान्छ काट्छ भन्छ, खोला आउने पानी त सबै सफा हुँदैन नि त, त्यही भएर अहिले के छ बदलिदो अवस्था के छ भने पशुलाई बिहान आहारा दिने दुनी पानी दिने पानी कसरी दिने हामीले खाना योग्य दिने हो। अब जस्तो कुखुराकै कुरा गरौँ भने कुखुरा पनि एकदमै सेन्सिटिभ छ पानीमा, त्यही भएर अहिले ठुल्ठुला कुखुरा व्यवसायहरू चला निकाल्ने हेर्दाखेरि हुन् अथवा ठुला व्यवसायले कस्तो गर्छ भने पानी हुन्छ पानी चाहिँ मनबाट आएको पानी राख्ने त्यो पानीलाई प्रशोधन गर्ने चाहिँ प्लान्ट राख्नुहुन्छ अनि शुद्ध निस्केको पानी दिनुहुन्छ, त्यही भएर पानी र दोस्रो के हो भने दोनो गाई भैँसीलाई चाहिँ दोको दुधमा चाहिँ के हुन्छ भने 80-81-85% त पानी नै हुन्छ नि त, भने पानी धेरै गर्मी छ धेरै पटक दिनु पर्यो, स्वच्छ पानी दिनु पर्यो पानी खुवाउनु पर्यो, हामीले अरू चिज कम दियौँ भने पनि पानी बढी दिनु पर्यो, त्यो पानी चाहिँ हामीले खाने जस्तै पानी दिनु पर्यो, पशु हो यो दोस्रो दर्जाको त्यसलाई चाहिँ हामीले सकेसम्म राम्रो देखाउँ अब यस्तै दियौँ अब हामीले खाने पानी त कहाँ सक्छौँ भनेर चाहिँ पालन गर्यो भने उसले पनि त्यसले दिने चाहिँ बाट हुने लाभ पनि हामीले चाहिँ त्यो सोचेको त दिन सक्दैनौँ नि त।
3: भनेपछि रोगको जोखिम पानीबाट पनि भइगयो,
2: पानी नै हो सबैभन्दा पहिलो उपचार, किनभने बरु केही खाने पानी चाहिँ तर पानी चाहिँ स्वस्थ चाहिन्छ, पर्याप्त दिनुपर्छ, पानी कहिले पनि कम दिनु, कहिले काहीँ के भनिन्छ भने पानी दियो छेर्छ यो बर्खा सिजन छ भन्दैन, पानी पर्याप्त दिने हो, तर छेत कुरामा के हो भने अहिले चाहिँ बर्खा सिजन छ, हामीले घाँसहरू दिन्छौँ नि, घाँसमा हरियो घाँसहरूमा चाहिँ पानीको मात्रा बढी हुन्छ नि, त्यसले गर्दा उसले छेत दिन्छ, त्यसलाई चाहिँ के घाँसहरूलाई पनि बेलुकी ल्यायौँ भने अलिकति ओइलाएर भोलिभोलि दिन सक्छ, केही ओइलाएर दिनुपर्छ। र घाँस मात्रै छैन, कहिले काहीँ हामीले परल अथवा नेपहरू कडा डाँठहरू दिने कारण के अरे त्यसमा चाहिँ रेसादार पदार्थहरू सुक्खा पदार्थको मात्रा मिलाउनु जरुरी हुन्छ हाम्रो गाई भैँसी पानीलाई, र त्यसै सुक्खा पदार्थ मिलाएर दिने हो। अनि एउटा बर्खा सिजनमा के हुन्छ भने कहिले काहीँ घाँस चाहिँ पर्याप्त छ भने हामीले कलिलो घाँस पनि छेर्छ, हो त्योबाट सुक्खा पदार्थ पनि दिने हो। र नयाँ घाँसहरू दियो भने त्यसलाई चाहिँ बिस्तारै बिस्तारै त्यो नयाँ खाने बानी बसाउनु पर्छ। पहिला चैत वैशाखमा चाहिँ हरियो पाएन, हामीले सुक्खा दिएको थियौँ, अनि हरियो पाएन एकै हरियो दिन छेर्न थाल्छ, कहिले काहीँ पेट भरिनुहुन्छ, त्योबाट चाहिँ हामीले हरियो घाँस दिँदा बिस्तारै हरियो घाँसतिर बढ्ने, हरियो घाँसलाई हल्का सुकाउने, सुक्खा कुरा सुकायो भने पानी जाने हो, त्यहाँ भएको पोषित तत्त्व जाँदैन, उत्तिकै उसलाई चाहिँ ताकत त्यही रहेको हुन्छ, त्यसले केही क्षति गर्दैन, त्यो गर्नुपर्छ। र यदि हरियो घाँस पर्याप्त खाने पानी कम खाने पुगेका चाहिँ हुन्छ, तथापि उसलाई चाहिने पानीले हामीले पर्याप्त दिनुपर्छ भन्ने कुरो हामी किसानहरूले बुझेका छौँ, मैले त्यही कुरो दोहोऱ्याउन चाहे
3: भनेको मात्र यति हो, ठूलो पशु वस्तुलाई चाहिँ यति हो अथवा कुखुरालाई यति हो भनेर त्यस्तो केही नमुना अथवा अड्कलका कुरा त्यस्तो केही गर्न सकिने अभ्यास छ कि छैन?
2: यो कस्तो भने पानी चाहिँ केमा भएको छ, एउटा मौसम पनि हो, गर्मी छ बढी पानी चाहिन्छ किनभने त्यो पसिना निक्लिया हुन्छ, पशु ठुलो छ बढी चाहिन्छ, हरियो घाँस खा अलिक कम भने घाँसबाट नै आएको हुन्छ, त्यही भएर उसले कति खान्छ त्यसरी हामीले अनुमान गर्नु, ठ्याक्कै यो पशु यो उसको आकार बढीको आकार अनि कति गर्मी छ उसलाई के देखाउनु भएको छ। कुखुरामा चाहिँ हामीले दाना दिन्छौँ अरू दिइहाल्नु, र कुखुरालाई दिँदा चाहिँ पानी चाहिँ सधैँ दिने हो, पानीलाई के हुन्छ भने कुखुरा गर्दा एकचोटि पानी आएको भोलि बेलुकीसम्म पुर्ने गरी दिने चाहिँ होइन, तिन दिनमा तिन चारचोटि पाँचचोटि दिने गरी यसले चार पाँच घन्टालाई पुर्ने दिने, अनि त्यसरी जो अलिअलि रहन्छ त्यो पानी फोहोर पनि मिसिएको हुन्छ त्यसलाई हटाउने, फेरि नयाँ पानी दिने, जति ताजा पानी पटक पटक दियो नि त्यति राम्रो हुन्छ। एकैचोटि पानी दिँदैन पर्याप्त, हामीले कहिले डोलमा चाहिँ पानी मात्रै राखिदियो भनेर त्यहाँ धेरै चोटि राख्यो भने त राम्रो हुँदैन नि त, हामी पनि त ताजा खान्छौँ नि त।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालमा हामीसँग हुनुहुन्छ। विशेष गरी मनसूनको यो बेला पशु र पंक्षीमा लाग्न सक्ने रोग त्यसको चाहिँ समाधान गोठहरू खोरहरू सरसफाईको विषयमा केन्द्रित रहेर हामीले कुराकानी जोडिरहेका छौं। तपाईँले अघि पानी सँगसँगै दानाका कुरा चाहिँ जोड्नुभयो, यही बेला किसानले संग्रह गरेर राखेको दाना बिग्रिने हुन्छ, ढुसी लाग्ने हुन्छ, मौसम यही हो, अलिकति यसतर्फ चाहिँ के कस्तो सावधानी अपनाउन आवश्यक छ त जुन हामीले पशु पंक्षीलाई चाहिँ बेला बेला दिने गर्छौँ?
2: के दियौँ भन्दा पनि कस्तो दियौँ भन्ने चाहिँ महत्वपूर्ण हुन्छ। जस्तो दाना दियौँ भने हामीले घरमै भएका चिज हुन्छन्, मकै रहेछ भने यो बेला चाहिँ चिसानले गर्दा ढुसी लाग्न सक्छ, ढुसी हामीले ढुसी लगाएको मकै मिसाइदियौँ भने उसले एकैचोटि नमर्न सक्छ, तर त्यसले चाहिँ बिस्तारै छेर्ने उसको उत्पादन असर गरेर आउँछ, कहिले काहीँ ढुसी लगाएको चिज खाएर पशु मरेका पनि नहुने भन्ने होइन। त्यही भएर यो बेला हामीले दानामा परेर गर्ने मकै अथवा घरमा भएको चिजहरूलाई हामीले सुक्खा बनाउने सुकाउने कानी भयो, दोस्रो चाहिँ हामीले दाना किन्यो भने दानालाई कस्तो ठाउँमा राख्ने भन्ने कुरा आउँछ, त्यसलाई भुइँमा चिसो ठाउँमा राख्ने होइन, काठमाथि राखेर त्यो कोठामा चाहिँ सहीले हावा जाने हावा उसा पछा हुन्छ, कहिलेकाहीँ बन्द कोठामा अँधेरो कोठा राख्नुभन्दा अँधेरो भन्दा नि हामीले सुक्खा हुने र हावा चल्ने भेन्टिलेसन भएको कोठा राख्नु पनि हुन्छ, त्यहाँ डल्ला परेको जस्तो अब हामीले दाना ल्याएको थियौँ बिग्रिँदाखेरि डल्ला नै परेको भने त्यो डल्ला भनेको त बिग्रिएको लक्षण हो, डल्ला भएको त दिनु भएन, त्यो फङ्गलले चाहिँ बिग्रिन थालेछ नि बुझिनु हो। अनि कहिलेकाहीँ के बुझायो हुन्छ भने डल्ला परेको बिग्रेको छ भने अब सुकाएर दिए हुन्छ भनिन्छ, सुकाउँदैमा चाहिँ त्यो खास गरेर फङ्गलले त्यो बिस निकाल्छ, बिस चाहिँ मर्ने होइन, त्यसले फाइदा गर्दैन, हामी डल्ला पर्न नदिने चाहिँ हामीलाई फाइदा गर्छ। अनि अर्को एउटा कुरा के हुन्छ भने कहिलेकाहीँ थोरै धेरै पालिन्थेन नि, कुखुरा पालेका थियौँ दाना ल्याइदियो अनि एक महिना पुग्ने दियो दाना त हामीले सकेन, सात सात दिनमा नयाँ दाना दिने हो, बढी भयो भने पन्ध्र दिनसम्म दिने हो, त्यो पनि कसरी राख्यौँ भन्ने हुन्छ, एक महिनासम्म राख्दाखेरि त त्यो दाना चाहिँ राम्रो दाना त आएको थियो, राख्दाखेरि त डल्ला पनि बिग्रिने पनि त हुन्छ नि त, भनेपछि कस्तो ठाउँमा राख्यौँ कति समयमा तयार गर्ने, हामीले चाहिँ अब कुँडो बनाउनलाई हामीले मिलबाट कुटेर ल्यायो भने कतिजना सात दिन दस पन्ध्र दिनलाई पुग्ने मात्रै गर्नु पर्छ, एकैचोटि मैले दुई महिना तिन महिना पुग्यो अब सस्तो पर्छ पटौटा लान सकिन्न भने लामो समय भण्डारण गर्ने किसिमले भन्दा नि ताजा ताजा हुने किसिमले गर्नु पर्यो अब यो ढुसी परिमा। अनि अर्को एउटा विषय के छ भने पशुको दुण हुन्छ गाई भैँसीको, अनि हामीले घाँस हाल्छौँ, घाँस हालिसकेपछि कारण दुणमा चाहिँ कहिलेका रहन्छ अनि फेरि त्यहाँ हाल्छौँ रहन्छ, त्यो तल रगमा चाहिँ ढुसी रहेको हुन्छ, भनेपछि त्यो दुणलाई पनि हामीले सफाउन जरुरी छ, चाहे पानीकोतिर त होस् अथवा पानी लाने थियो, त्यो सफा गऱ्यौँ भने त्यहाँबाट फोहोर नभए त्यहाँ तातो हुने त्यसले चाहिँ त्यो चिज मिसिएर खाँदाखेरि पशुलाई हानि गर्ने हुनाले दुण पनि हामीले रेगुलर सफाउनुपर्छ। अर्को एउटा विषय के छ भने कहिले हामी भाँडामा पानी दियौँ भने गाई भाँडा हामीले त खाएको थाल कचाला त सफा गर्छौँ, हरेक खाने बित्तिकै सफा गर्छौँ, पशुको पनि त हामीले बेलामा सफा गर्नु पर्यो नि त, चाहिँ डेली सफा गर्नुपर्यो. कुखुरा दाना भाँडो पनि हामीले जसरी पानी दिन्छ त्यसरी भाँडा सफा गर्नुपर्छ. त्यो गरेन भने राम्रो चिज दिउँ त्यो भाँडोबाट चाहिँ बिग्रिएको छ. अनि एउटा विषय के छ भने पाइपबाट हामीले पानी पठाउँ भने पनि लामसा पाइप पठाउँदा त्यहाँ चिल्लो बाख्रा जस्ता अथवा ब्याक्टेरिया रहने किसिमका कुराहरू हुन्छन्, त्यो एउटा पाइपबाट पठाएका पाइपको प्रणाली छ, वाटर सप्लाईको प्रणाली छ, त्यो प्रणालीले पनि बेला बेला हामीले सफा गर्न जरुरी छ. त्यही हामी भन्छौँ नि घर घरको ट्याङ्की पनि त हो, दुई वर्ष भइसक्यो मैले सफा गर्ने भयो भने त हामीले पनि त्यस्तो पानी सेवन गरे आउँछ. त्यो ट्याङ्कीहरू पनि सफा गर्नुपर्छ भन्ने किसिमले हामीले बुझाइ गर्नु पर्यो कि मेरो घरको ट्याङ्की मात्रै होइन कि पशुलाई दिने ट्याङ्कीबाट गएको पानीको सफा गर्नुपर्छ भन्ने कुराहरूमा. यी कुराहरू देख्दा सामान्य छन् तर यसले हाम्रो पशुको उत्पादन, पशुको वृद्धि विकास, बाख्राको चाहिँ बढ्ने दरसँग असर गरिरहेको हुन्छ अथवा रोग लगाउने दरलाई चाहिँ उसले प्रभाव पारिरहेको छ.
4: अहिले तपाईँ उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको कृषि विशेष कार्यक्रम बदलिदो नेपाल सुनिरहनु भएको छ. मनसूनमा पशु पंक्षी पालक किसानले ध्यान दिनुपर्ने विषयमा कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारीसँगको थप कुराकानी बाँकी नै छ. उज्यालो सुन्दै गर्नुहोला.
5: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ.
6: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ.
5: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म. सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत. सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726.
7: यो जिन्दगीले पनि केही लक्षर बाटो लगाएको भएको छ. विदेश चाहिँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने गर्ने
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन. अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
8: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा.
7: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
8: हौ. हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ. मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि.
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त.
8: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि. यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि. हो, त्यही गएर सूर्जन रोकाईलाई भेट.
7: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि. फेरि उहाँ गएर के हो कसो
8: नटिपिराग. फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48.
2: काम गर्ने मान्छे यता आफू छ भने अर्को खोरमा जानु भएन, अथवा बाहिरबाट आउनुहुन्छ काम गर्ने मान्छे चाहिँ त्यो दिन चाहिँ नुहाएर त्यसरी कोठा खोर्न जाँदा भिन्नै किसिमको लुगा जानु पर्यो. एउटा भनेको चाहिँ बाहिरबाट आउने मान्छेले चाहिँ रोग नजाने गरी त्यसको लगाउने कपडाहरू अनि गमुट लाएर जाने एउटा काम गर्नु. दोस्रो काम के अरे, अनावश्यक मान्छेहरूलाई चाहिँ हामीले भिजिट गर्नु भएन. अनि कुखुरा राख्दाखेरि एकैचोटि कुखुरा राख्नु पर्यो, हटाउनु पर्ने एकैचोटि हटाउनु पर्यो. त्यस्तो कुरा चाहिँ अब दाना दिँदाखेरि गाडीमा ल्याएको हुनसक्छ, रिक्सामा ल्याएको हुनसक्छ भनेपछि त्यो दाना चाहिँ अरू विभिन्न खोरमा पुर्याउँदै गएको हुन्छ नि त. भनेपछि त्यसमा किटाणु पनि आएको हुनसक्छ, त्यो चिरो अलिक टाढा राख्नु पर्यो, त्यसपछि दाना चाहिँ आफ्नो खोरमा लानु पर्यो. बैलको रोपा खायौँ भने कुखुरा बेच्नु छ भने हामीले कुखुरा किन्न आउने मान्छे जो हुन्छ उहाँलाई खोरभित्रै पुर्याउनु भएन, किनभने उहाँले विभिन्न ठाउँबाट कलेक्सन गरेर आउँछ, उहाँको शरीरमा किटाणु आएको हुन्छ, उहाँलाई अलिक परबाट हामीले कुखुरा दिनु पर्यो. भनेपछि हाम्रो खोरमा कन्ट्याक्ट चाहिँ कम गर्नु पर्यो एउटा चाहिँ. अनि दोस्रो कुरा के भने निसकाउनु औषधि छर्क भनेको हामीले खोरमा चुना सकिनुहुन्छ, त्यसपछि विभिन्न झोल औषधिहरू भिएको हुन्छ, विभिन्न बजारमा पानी औषधिहरू हामीले नियमित रूपमा छर्किनु पर्यो. त्यसपछि खोरमा चाहिँ हावाको ओसार पसार मुभी राम्रोसँग गर्नु पर्यो, गन्दा नहुने किसिमले गर्नु पर्यो, कोर्मा सुक्खा हुने किसिमले गर्नु पर्यो। यी जुन विधिहरू छन् यी विधिलाई हामीले सबैसँग किसिमले काम गऱ्यौँ भने के हुन्छ नि, रोग लाग्ने किसिमले रोग नलाओस् भने, रोग लागेको कुनै खोरमा रोग लागिहाल्यो अथवा बिनाइ परेको देख्यो भने त्योलाई अलग्गै राख्नु पर्यो र उपचार थाल्नु पर्यो। उसलाई मात्रै गर्ने कि अरू सबैलाई गर्ने? कुखुरा केसमा चाहिँ एउटा लागेको हामीले त्यो भएको सबैलाई गर्छौँ, कुखुरामा राख्नु पर्यो। कुखुरा तिन चारवटा खोर्छ कुखुरा भने, रोगी कुखुरा खोरमा लगायो भने हामी निरोगी कुखुरा काम गर्नु पर्यो। त्यही मान्छे छ नि बल्ल रुवा चाहिँ त्यहाँ जानु पर्यो। रोगी खोरमा काम गरेको मान्छे पहिरन चेन्ज नरिकन परिवर्तन नरिकन रोगीतिर जानु भएन। हो यसरी चाहिँ किसानले चाहिँ जैविक सुरक्षालाई गर्ने पहिलो उपाय नै, अब बड्डु लगाएन उपचार हुँदैन, भाइसलाई लाग्यो भने थाहा पाएपछि हामीले जैविक सुरक्षा अपनाउने हो नि त। रोग लाग्यो सबै ठाउँमा त देखेन छ नि त, जस्तो काठमाडौँको पनि सबै ठाउँमा देखेन छ, मतलब धेरै ठाउँमा क्षति भयो, किसानलाई त क्षति भयो तर नलेन ओहो रोग लाग्यो भने चाहिँ उहाँले सचेत भएर चाहिँ जसरी जोगाउन सक्नुभयो त्यो काम मैले पनि गर्नुपर्छ भनेर अब आगामी दिनमा जसरी राम्रो गर्नुभयो त्यसले अझै राम्रो गर्नु। यसमा जति गर्यो त्यति गर्ने हुन्छ र विश्व भोलि नै मुख्य उपाय भनेको चाहिँ जैविक सुरक्षालाई बलियो र भरपर्दो बनाउनु पर्यो।
3: डाक्टर तिवारीज्यू, मनसुन अवधि अझै पनि बाँकी छ, अब पशु र पंक्षीमा हुन सक्ने विभिन्न रोगको जोखिम चाहिँ के हो त? एक दुई तीन।
2: अब जोखिम हामीसँग अहिले पनि छ, अब गाई भैँसी पाल्ने किसानहरूको लागि जोखिम भनेको चाहिँ लम्पी स्किन रोग, जुन चाहिँ दाबर आउने, फोका आउने, ज्वरो आउने, त्यसरी छेर्ने बिना एउटा लम्पी स्किन। दोस्रो खोरेज छ, खोरेज चाहिँ रियाल निकाल्ने, ज्वरो आउने, मुखमा घाउ हुने, हिँड्न नसक्ने अथवा खुट्टा पनि घाउ हुने खोरेजबाट। त्यस्तै गरी यो एचएस भन्छौँ, काँसा र घाँटी सुनिने, सास फेर्न गाह्रो हुने, ज्वरो आउने, यो भ्याकुते भन्छौँ, भ्याकुते छ। चर्चरी भन्छौँ, कहिलेकाहीँ त्यो बाहिर छालातिर कालो हुने अनि आवाज आउने किसिमको चर्चरी छ। यी चाहिँ देखेका प्रमुख रोगहरूमध्ये परे। बाहिर पाल्ने किसानहरू हुन्छन् पिपिआर छ, त्यसमा पनि ज्वरो आउँछ, नाकबाट सिकन आउँछ, आँखाबाट कचेरा आउँछ, अनि त्यसरी त्यसले छेर्छ, सास फेर्न गाह्रो हुन्छ, एउटा बिनामा धेरैलाई देखिन्छ। पल्लो गाउँमा देख्यो भने यता पनि देखिने खालको हुन्छ पिबिआर छ। अब बङ्गुर पाल्ने किसानको केसमा हामीले कुरा गर्यौँ भने अफ्रिकन स्वाइन फिभर, क्लासिकल स्वाइन फिभर छ, त्यसमा ज्वरो आउने अनि यो छालाहरू टिक्रामा, पेटमा, विभिन्न भागमा चाहिँ राता राता निला धराहरू देखिने, बान्ता गर्ने, छेर्ने खालको छ। एकैचोटि बिरामी पनि धेरै मर्ने यो छ। अब क्लासिकल स्वाइन फिभरको खोप छ, खोप लाउनुपर्छ। अफ्रिकन स्वाइन फिभरको चाहिँ हाम्रो खोप पनि विश्वभरि उपलब्ध छैन, त्यसको चाहिँ हामीले जैविक सुरक्षा अहिले भनेर जैविक सबैलाई चाहिन्छ, तर अफ्रिकन स्वाइन फिभरलाई त जैविक सुरक्षा गरेन भने त हाम्रो खोरा पस्यो भने त त्यसले ठुलो क्षति गर्छ, यसले धेरै मृत्यु गर्ने खालको प्रकृतिको छ। कुखुरा भयो भने के अरे यो बेला चाहिँ पानीबाट छर्ने, किन पानी त दूषित हुन्छ नि त, त्यो बेला कोलिबेसिलिस हुन्छ, इकोलाबाट लाग्ने रोग छ। अनि यो बेला मौसमको कारणले चाहिँ ख्याख्या गर्ने रोग भन्छौँ, सियाडी भन्छौँ, यी विभिन्न रोगहरू, अन्य रोगहरू जस्तो रानीखेतमा रानीखेत हुन्छ त्यस्ता रोगहरू चाहिँ हुन्छ। यी प्रमुख रोगहरू छन् भने अर्को एउटा भनेको चाहिँ दाना बिग्रेको अथवा ढुसीजन्य भएर निक्लिने माइक्रोटोक्सिसिटी भन्छ, ती रोगहरू छन्। यी सबै चिजहरू छन् र हामी पानीहरूले चाहिँ प्रमुख रोग के हुन् त्यसलाई के गर्नुपर्छ, जैविक सुरक्षा लाउने कि खोप लाउने हो कि बिरामी देख्ने बित्तिकै कहाँ सम्पर्क गर्नुपर्ने, रोगलाई निमित्त अलग्याउनु पर्ने कुराहरू, अनि हामीले खानामा त्यसलाई चाहिँ पोसिलो दिने कुराहरूमा हामीले ख्याल गर्नुपर्छ।
3: कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, तपाईँले अघि ख्याल गर्नुपर्ने कुरा भनेर भन्नुभयो, पशु वा पंक्षी आफूले खोरगोठमा पालेका जे छन् अस्वाभाविक रूपमा चाहिँ बिरामी भए अथवा केही चाहिँ मरे, यस्तो अवस्था आयो भने किसानले चाहिँ तत्काल के गर्ने त?
2: पहिलो काम चाहिँ बिरामी भए अथवा मरे भने पहिला चाहिँ हामीले प्राविधिकलाई सम्पर्क गर्नु पर्यो, चाहे सरकारी होस् नभए निजीलाई पनि सम्पर्क गरौँ। सबैलाई त बिरामी छ भने त अलग्गाउनु पर्यो, पहिलो काम सम्पर्क गर्दै जानु पर्यो, बिरामीलाई अलग्गै ठाउँमा राखौँ जसले गर्दा त्यो बिरामीबाट भइरहेका अरू पशु पक्षीलाई चाहिँ रोग नसरोस्। त्यसपछि गर्नु पर्यो, प्राविधिक आउनुहुन्छ, उपचार थाल्नुहुन्छ अथवा नमुना प्रयोगशाला पठाउनु पर्यो, छिटोभन्दा छिटो नमुना प्रयोगशालामा पठाउनु पर्यो। अनि त्यसपछि अर्को चाहिँ हामीले जैविक सुरक्षा भनेको कुरामा चुना छ निकाल्ने काम त हामीले त गर्नु नै छ, ती कामहरू थाल्नु पर्यो। र जस्तो खोपबाट चाहिँ उपचार निकोने रोग छ भने बाख्रामा चाहिँ पिपिआ शङ्का लगायो भने पनि तुरन्त अलग्गाएका पशुलाई चाहिँ ओहो पिपिआ देख्न लाने, हामीले कहिले काहीँ खोप लगायौँ भने हुन्छ, तर कहिले खोप लगायौँ भने रोग सरिसकेर छ भने खोप लगाएको खास तिन हप्ता एक महिनापछि मात्रै काम गर्छ। रोग सरिहाल्यो एक त्योभन्दा अडि सर्यो नि त रोग देखिन्छ, नभएदेखि त्यसले बचाउँछ नि त, हामीले खोप लगाउनु पर्यो। खोप लगाएका रहेछौँ रोग देखिन लाग्यो अथवा अर्को गाउँमा कसैको किसानको घरमा देखियो उसमा त त्यो रोग लागेपछि आफूले त खोप लगाउन पर्यो, खोप नलाएको भए र बिरामी पशुका भएका घर यहाँ नपुग्ने, अन्य मान्छेलाई पनि आफ्नो गोठखोरमा चाहिँ प्रवेश नगर्ने जस्ता कुरामा अहिले मैले पनि दोहोऱ्याएँ, ती कुरामा हामीले ध्यान दिनु
3: हो, ध्यान दिनुपर्ने पाटो चाहिँ यो किसानको भयो र यही मध्ये पनि अब मासुको रूपमा चाहिँ अण्डाको रूपमा चाहिँ दूधको रूपमा चाहिँ उपभोक्ताले चाहिँ उपभोग गर्ने कुरा छ। सरकारले पनि हालै पशु वधशाला र मासु जाँच ऐन 2055 चाहिँ कार्यान्वयन गर्ने विषय अहिले चर्चामा रहेको छ। खास गरी यो ऐनको पाटो चाहिँ के हो र के का लागि यो कार्यान्वयन गर्ने तपाईँहरूको जमर्को छ त?
2: अहिले हामीले अहिलेसम्म किसानहरू जसले चाहिँ उत्पादन गरेका दूध माछा मासु खाएर हामी सबै नागरिकलाई पालन पोषण गर्नु हो त्यो विषयमा चर्चा गर्यौं। अब अर्को कुरा के भने हामी जुन चाहिँ पशु वस्तुका हामीले दूध माछा मासु सेवन गर्छन् उहाँहरूकोतिर चाहिँ हामीले हेर्यौँ भने उपताको साइडबाट हेर्यौँ भने पनि केही महत्वपूर्ण हुन्छ। हामीले खाइरहेको चिजहरू कस्तो चिज खाने हो भन्ने कुरा महत्वपूर्ण हुन्छ र हामीले खाना पनि चाहे दूध होस् अथवा माछा मासु होस् त्यो स्वच्छ हुनुपर्छ, स्वस्थ हुनुपर्छ, एउटा रोग नलागेको हुनुपर्छ, एउटा फोहोर चिजहरू नमिसिएको अथवा मिसावट नभएको हुनुपर्छ। चाहे हामीले दूध खायौँ भने पनि निरोगी पशुबाट दोहोरिएको दूध खानु पर्यो र त्यसमा रौँ गोबर अन्य के पर्नु खोज्छ त्यो नभएको खानु पर्यो, त्यसलाई स्वस्थ हुन्छ, त्यो खालको हामीले सेवन गर्नुपर्छ। अब यहाँले अहिले राख्नुभयो पशु वसाला तथा मासु जाँच एन जुन चाहिँ अहिले कानून गर्ने भनेर सरकारले राजपत्र मार्फत पनि सूचना प्रकाशन गरेको छ, त्यो विषयको यहाँले चर्चा गर्नुभयो। यो एउटा महत्वपूर्ण विषय छ, जो नागरिक छौँ जसले मासु सेवन गर्छौं उहाँले सेवन गर्न खोजेको चाहिँ अहिले भने जस्तै रोग नभएको स्वस्थ स्वच्छ र हामीले त्यसमा कुनै त्यस्ता चिज नभएको स्वस्थ स्वस्थ मासु उहाँलाई चाहिन्छ त्यो उपलब्ध गराउनुपर्छ। र उपभोक्ताले ख्याल गर्ने भनेको त्यो मासु कहाँबाट आउँछ भन्दा निरोगी पशुबाट आउनु पर्ने हो। हामी सबैले थाहा नि रोग लगाएर मरेको पशु पन्छीको मासु खानु हुँदैन, अझै हामीलाई पनि थाहा छ, हामीले गरेका छौँ। कोही बिरामी भयो भने अथवा पशु थाहा पाएन मर्यो त कालोदेखि मर्यो भने हामीले खान्छौँ। कहिले काहीँ विगतमा पहिला सुनिन्थ्यो पशु बिरामी भयो भने अब हो यो उपचार हुन्न, अब कहाँ उपचार गर्ने के गर्ने मर्यो भने त क्षति भइहाल्छ, अब मिलेर खाइदिउँ भनेर भइन्छ। त्यहाँ त केले मरेको त्यहाँ खुन लागेको त्यो रोगले हामीलाई रोग पनि सर्यो कि खायौँ हामी बिरामी भयौँ कि अथवा पछि हामीलाई त्यही कारणले हामी बिरामी भएको त्यही कारण हामीलाई कहाँ भएपछि हाम्रो जनस्वास्थ्य त महत्वपूर्ण कुरा हो नि त। त्यही भएर उपभोक्तालाई स्वस्थ शिशुको दिएर जनस्वास्थ्य संरक्षण गर्ने दायित्व हामी सबैको हो। त्यही भएर यो पशु वस्तालाई मासु जाँच ल्याउनुको उपभोक्तालाई स्वच्छ माछा मासु पनि दिने हो। अर्को विषय के हो भने किसानले उत्पादन गरेका चिजहरू चाहिँ निर्बाध रूपमा बजारमा चाहिँ पहुँच पुर्याउने पनि हो। अब रोग लगाएको पशु पन्छीको त खाँदैन भनेपछि निर्गी पशु पन्छी हामीले बेच्नुपर्छ, उत्पादन गर्नुपर्छ, कुनै कारण रोग लाग्यो उपचार गरेपछि बजार लानुपर्छ भनेर पनि गर्ने हो। त्यही भएर मासु जाँच गर्नुको उद्देश्य चाहिँ के भने उपभोक्ताहरूलाई चाहिँ स्वच्छ पशु पन्छी काटिएको हुनुपर्छ, काट्ने ठाउँमा चाहिँ निरोगीलाई मात्रै काट्नुपर्छ, मासुलाई यज्ञ भएको जस्तो निरोगी छ ब्याउने पछि त काटिँदैन, अथवा रोग लागेको बिरामी काटिनु हुँदैन, काट्न ल्याएकोमा बिरामी छ काट्नु भएन, निरोगी काटिनुपर्छ। निरोगी छ कसले भने निरोगी छ भन्ने त डाक्टर निरोगी छ भन्ने चाहिँ निरीक्षण गरेपछि काटिनु पर्यो, काट्ने ठाउँ कस्तो हुनु पर्यो भन्ने कुरा आउँछ र काट्ने ठाउँ चाहिँ सुक्खा सफा भएको झुन्ड पनि सुक्खा भएको त्यहाँ चाहिँ पानी चाहिँ मासुमा पखाले खाने चिजमा मिसिने पानी चाहिँ अहिले भनिहाल्नु खाना योग्य पानीको प्रयोग भएको अब यतातिर खोलो ढल मिसेको खोलो छ त्यसैमा काट्यो भने त ढलबाट चाहिँ फोहोर आउने अथवा त्यहाँ गन्ध आउने त्यसले मिसिन्छ कन्टेक्सन त्यो किसिमको नभएको फोहोरको व्यवस्थापन भएको ठाउँमा राम्रो ठाउँमा उपयुक्त ठाउँमा काटिएको हुनु पर्यो र मासु काट्दाखेरि निरोगी त काट्यौँ तर कहिलेकाहीँ त्यहाँभित्र चाहिँ खराब होला त्यो डाक्टर जाँदा चाहिँ कुनै त्यो मासु काटेको मासु कस्तो छ भन्दा त्यो ठिक छ भनेर डाक्टर जाँदा छाप लागेको मासु खानु पर्यो
3: भनेको यस्ता मापदण्डहरू पनि तपाईँहरूले निर्धारण गर्नु भएको छ।
2: हो यो एन लागू गर्नु भनेको निरोगी पशु जाँच गरेको पशुलाई वध गर्ने भन्ने कुरा अनि उपयुक्त ठाउँमा वध गर्ने कुरा मासु वध गरेको अथवा काटेको मासुको जाँच गर्ने र त्यो छाप लगाएको मासु पुतालाई पुर्याउने भनेर गर्न लागेको काम चाहिँ यो एनमा समावेश छ। त्यही अनुसारको काम गर्नुपर्छ भनेर अहिले हामीले काम गर्न थालेको कुरो विषय यही नै हो।
3: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। अहिले हामीले पशु वधशाला र मासु जाँच ऐन 2055 कार्यान्वयनका विषयमा चाहिँ कुरा जोडिरहेका छौं। यसभन्दा अगाडि तपाईँहरूले जुन हालै राजपत्रमा चाहिँ ऐन प्रकाशित चाहिँ गर्नुभयो यसभन्दा अगाडि अवस्था के थियो?
2: अब यो ऐन चाहिँ आजभन्दा लगभग 28 वर्ष अगाडि 2055 ऐन आउँथ्यो र ऐन आउँदाखेरि यसले भनेको के भने पशुलाई जाँच गर्नलाई आवश्यक डाक्टर पनि चाहिन्छ, त्यो जहाँ कहाँ पशु बदल ठाउँ उपयुक्त हुनको लागि चाहिँ काटेको ठाउँ बधस्थल बच्चालाई उपयुक्त हुनुपर्छ त्यो सुविधा भएको पनि चाहिन्छ भन्दाखेरि विगत हामीसँग जनसाथी थिए थिएनन् त्यो खालको चाहिँ सुविधा थिए कि थिएन भएको हुनाले त्यो ठाउँ सबै ठाउँमा लागू हुन सकेन। सुरुमा कहिले 2001 सालमा हेडनामा चाहिँ ठुलो बच्चाला थियो त्यहाँ सुरु भयो तर कहीँ सुरु भयो अन्य ठाउँमा चाहिँ जथाभावी काटिएको थियो जथाभावी काटेको स्वास्थ्य हुने उपताहरूले पनि नजिकबाट लिँदाखेरि उपता लिन पर्चाउनेको ज्ञान भयो भएन लिँदाखेरि त्यो लागू हुन सकेन. त्यसलाई कोसिस गर्दै गयो. 2080 सालतिर हामीले बुटवलमा लागू गऱ्यौँ, त्यहाँदेखि सुकेपमा लागू गऱ्यौँ सबैभन्दा. तर राज्यको दायित्व भनेको संविधानले दिएको हक भनेको चाहिँ स्वस्थ खाने खाद्य वस्तुको उपलब्ध गराउनु पनि हो. अब अदालतले पनि के आदेश त्यहाँ उपभोक्तालाई नै स्वस्थ दिनुपर्छ भनेपछि यो दायित्व हामी सबैको र उपभोक्तालाई चाहिने हुनाले त्यो मर्म भएको हुनाले यो ऐन लागू हुनु छ भनेर हामीले गरेका छौँ. र यो ऐन लागू गर्दा अहिले हामीले मुसेर एक भनेको पूर्व तयारी गर्नुपर्छ. यसमा चाहिँ व्यवसायको पनि महत्वपूर्ण भूमिका छ, उपभोक्ता पनि महत्वपूर्ण भूमिका छ, राज्यका निकायको उपभोक्ता छ भनेर हामीले अहिले चरणबद्ध रूपमा यो ऐनलाई लागू गर्न खोजेका छौँ.
3: भनेको दशैं तिहार जस्ता चाहिँ मुख्य चाडपर्व सकिए पछाडि ऐन चाहिँ अलिक कडाईका साथ चाहिँ लागू गर्ने जमर्को गर्नुभयो.
2: मैले यहाँलाई के अनुरोध गर्छु भने यसको मतलब आजसम्म हामीले खाएको मासु कस्तो थियौँ भन्ने क्वेसन आउँछ. अहिलेको दसैँ होइन हिजोको दसैँमा अघिल्ला वर्षमा पनि के हो भन्दा अहिले हामीले खाँदा हामी सबैले एउटा बानी हामीले विकास गरेका छौँ. दुध खाने किसान हामी उपजालेका छौँ. प्राप्त भएको दुध किनेको दुध अथवा हामी उत्पादन भएको दुधलाई उहाँले खान्छौँ र हामी सक्सेस छौँ. त उहाँ सकेस राम्रै दिन्छौँ. यदि रहन्छ हामीले आँखाले देखेनौँ छ भने त उहाँलाई चाहिँ राम्रो हुन्छ. अहिले पनि हामीले खाँदा निर्गत पशुको के अरे मासु लिने खान्छौँ. जाति व्यवस्था छैन, स्वच्छ ठाउँ गएर किन्छौँ. र हामीले दसैँको बेलामा भन्ने गर्छौँ स्वस्थ पशुलाई को मासुबाट बनेको मासु चाहिन्छ, राम्रो उपयुक्त ठाउँबाट काटेको हुनुपर्छ गरेका छौँ. र त्यो हिसाबले अहिले पनि गर्छौँ. तर यसरी गरिरहँदा चाहिँ यो पूर्व तयारी गरिरहँदा हामीसँग काट्ने ठाउँ कुन ठाउँ उपयुक्त छन् त्यो चाहिँ हामीले पहिचान गर्नु छ. कुन कुन ठाउँमा काट्न सकिन्छ खास गरेर मासु व्यवसायले काटेका काटेको ठाउँ मेरो ठाउँ उपयुक्त छ भने चाहिँ त्यो ठाउँ उपयुक्त रहन्छ भने उपयुक्त ठाउँमा गरौँ उहाँले काटियो. त्यो उपयुक्त ठाउँमा अन्य मासु व्यवसायले पनि काट्न सकिन्छ. र बेच्नलाई चाहिँ सफा उपयुक्त ठाउँमा बेच्ने हो, बेच्न सबै ठाउँ लगभग हामीले बेच्ने ठाउँ राम्रा पनि छन् त्यहाँबाट बेच्न सक्यो. काट्ने उपयुक्त ठाउँ छ भने त काट्नु उपयुक्त ठाउँमा काटेर चाहिँ व्यवसायहरूले चाहिँ एकअर्कामा सहयोग गर्न जरुरी छ. राज्यले चाहिँ त्यहाँ मासु जाँच गर्ने मासु निजी पठाउनुहुन्छ. अहिले हामीसँग ठुला बस्ताला सबै ठाउँमा छैनन् भने पनि उपयुक्त ठाउँलाई चाहिँ हाम्रो राज्यले मासु सुपरभिजेकलाई पठाइन्छ. उहाँले चाहिँ स्थानीय तहको समन्वयमा उपयुक्त ठाउँ पहिचान गर्नुहुन्छ. त्यो ठाउँमा काटो हुन्छ भने तोकिन्छ, त्यो ठाउँमा काटिन्छ.
3: त्यो भनेको मङ्सिर 1 गतेसम्म चाहिँ त्यसो गर्ने
2: त्यो गर्छौँ. र त्यही भएर अहिले हामीले अगाडि गरेको ठाउँमा पनि स्वस्थ खाइरहेका छौँ, राम्रो छ भने चाहिँ यो जाँच किन नभन्ने त जाँच गरेर मासु राम्रो छ भने किन नभन्ने भनेर अहिले गरेको. विगतदेखि खाँदा पनि त हामीले नराम्रै छ नै भने नराम्रो त खाएका छैनौँ. तर अहिले खाइरहेको राम्रो छ नि त मासु निसकले जाँच गरेर यो ठिक छ भनेर चाहिँ अब छाप्लाकै मासु उपलब्ध गराउनलाई हामीले यो काम गरेको.
3: अब मङ्सिर 1 पछाडि चाहिँ के हुन्छ प्रक्रिया?
2: हो मङ्सिर 1 पछि हामीले चाहिँ अहिले पशु वध गर्ने ठाउँहरू पहिचान गर्छौँ, उपयुक्त ठाउँ पहिचान गर्छौँ र त्यो ठाउँमा मासु निरीक्षकहरू पठाउँछौँ. मासु निरीक्षकको भेटनेरी डाक्टरहरू पठाउँछौँ उहाँ अनि त्यो वध गर्ने ठाउँमा पशु राख्ने ठाउँ हुन्छ. बजारमा ल्याएको पशु हुन्छ त्यो राख्ने ठाउँ अलग्गै हुन्छ. त्यो ठाउँमा निरोगी पशु भए नभएको यकिन गर्नुहुन्छ मासु निरीक्षक अथवा भेटनेरी डाक्टरले. त्यसपछि काट्ने बेला निरोगीलाई काटिन्छ, त्यो पशुलाई काटिन्छ, रगत पुरै निथारेर काटिन्छ र काटिसकेको मासुमा रोग छैन भनेर हेर्छौँ र निरोगी देखि गर्छौँ र शङ्का लाग्यो भने त्यो रोग लागेको मासु शङ्का लागेको मासुको नमुना प्रयोगशाला पठाउँछौँ. हामीसँग प्रयोगशाला छन् र रोग लागेको किसिमको मासु त्यो भागलाई हटाउने कि पुरै मासुलाई हटाउनेहरू काम गर्छौँ. रोगको मासुलाई छाप लाउँछौँ र त्यो छाप लागेका मासु र जाँच गरेको मासु चाहिँ अनि बिक्री गर्ने स्थलहरूमा बाग्रामा पुग्छन्, हामीसँग ढुवानी थानामा पुग्छन् र त्यहाँबाट हामीले खरिद गर्छौँ र अन्तत छाप लागेको मासु जाँच गरेको मासु बिक्री केन्द्र मार्फत हामीले प्राप्त गर्न सक्छौँ.
3: यो कसरी कार्यान्वयन गर्नुहुन्छ अब चरणबद्ध भनेर चाहिँ भन्नुभएको छ, के हुन्छ
2: यसमा चाहिँ के हो भने विषयभरि गर्दाखेरि एउटा कुरो यो विषय व्यवसायलाई बुझाउने उपभोक्तालाई पनि यो बानी पानी कुराहरू पनि छ. त्यही भएर अहिले हामीले मिडियाबाट यो कुराहरू हामीले भन्दै गरेका छौँ. उपभोक्तालाई चाहिँ अब मासु जाँच गरेको मासु स्वच्छ पशुबाट तयार भएको जाँच र भेटनेरी डाक्टरले जाँच गरेको छाप्लाको मासु उपलब्ध गराउँछौँ भनेर एउटा उपभोक्तालाई बुझाउने काम गरेका छौँ. दोस्रो व्यवसायहरूलाई पनि अहिले हामीले बौद्ध स्थलको पहिचान गर्ने किसिमले म्यापिङ गर्ने किसिमले हाम्रो स्थानीय पालिकाबाट प्राविधिक साथीहरू विभागबाट प्रदेशका निकायहरू भेट्ने अस्पताल पशु सेवा कार्यालयबाट खटिरहनु भएको आउँदै पनि हुनुहुन्छ. उहाँले पहिचान गर्नुहुन्छ अनि पहिचान गरेको ठाउँमा आवश्यक सुधार गर्न सुधार गर्छौँ र ती एकिन भएपछि त्यो ठाउँमा काट्ने व्यवस्था गर्छौँ. के अरे काटिएको हुन्छ र त्यहाँ चाहिँ हामीले मासु निरीक्षकको हामीले नियुक्ति गर्छौँ, पठाउने काम गर्छौँ र उहाँलाई चाहिँ मासु सुरक्षाले खास गरी स्थानीयको सामान्य उक्त ठाउँ पहिचान गरिसकेपछि त्यहाँ मासु निरीक्षक पठाउँछौँ, मासु जाँच गरेर पठाउने कामहरू गर्छौँ. अब त्योभन्दा पहिले अहिले गरेको लक्ष्यमा काठमाडौँ उपत्यका काठमाडौँ भक्तपुर लगभग जिल्लाका सबै ठाउँमा गर्ने किसिमले हामीले सुरु गरेका हौँ. अन्यमा सँगसँगै पनि जान सक्छौँ, त्यसमा केही छैन. तर हामीले क्रमशः हामीले अब चाहिँ त्यसपछि माघको 1 यो चाहिँ मुसिबत हामी चाहिँ हामी गरिसक्छौ भन्ने किसिमले हामी यो किसिमले कामहरू गरिरहेका छौँ र माघ एक गतेसम्म चाहिँ हामी देशभरिका सबै नगरपालिका देशैभरिको नगरपालिकामा पुग्छौँ र त्यसपछि उपत्यका देशभरिकै मान्छेलाई चाहियो नि त त्यही भएर हामीले त्यसैभरि चाहिँ साउन एक गतेसम्म यो वर्षभित्र पुग्ने गरेका छौँ। यो भनेको राज्य नागरिक सबैको इच्छा शक्ति हो, सबैको चाहिँ साझा कर्तव्य हो। यो कर्तव्यमा हामी सबैले एकअर्कालाई साथ गऱ्यौँ, व्यवसायले पनि साथ गर्नुभयो। अब त हामीले चाहिँ स्वच्छ पशुबाट निस्केको खानाले स्वस्थ मासु उपलब्ध दिने काममा चाहिँ व्यवसायलाई पनि बुझाउनु छ र उहाँको साथ सहयोग पाइने किसिमले पाउँछ भन्ने अपेक्षा पनि हामीले गरेका छौँ।
3: कृषि मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी वधशाला तथा मासु जाँच ऐनको विषयमा चाहिँ कुराकानी जोड्नु हुँदै र तपाईँले अब सबै उपभोक्तालाई चाहिँ चरणबद्ध रूपमा चाहिँ स्वच्छ मासु त्यसै गरी वध गर्ने ठाउँ सफा स्वच्छ हुनुपर्ने कुराहरूको चाहिँ चर्चा गर्दै गर्दाखेरि त्यसको चाहिँ हेर्ने निकाय यो चाहिँ साँच्चै राम्रो छ उपयुक्त छ भनेर चाहिँ हेर्ने विज्ञ जनशक्ति तपाईँले भने जस्तै मासु निरीक्षक त्यो चाहिँ कति सम्भव विषय छ अथवा कसरी सम्भव बनाउनुहुन्छ?
2: अहिले हामीले पूर्व तयारीको रूपमा यो मासु जाँच गर्ने जनशक्ति अथवा पेटिङ डाक्टर कति छन् भनेर हामीले पनि गरेका छौँ। अहिले 800-900 जति चाहिँ हाम्रो यो इन्फर्मेसनमा जोडिनु भएको छ र हामीले यसरी जनशक्तिलाई हामीले परिचालन गर्छौँ र यो काम चाहिँ कस्तो भने मासु काट्ने काम चाहिँ प्रायः बिहान हुन्छ, चाहे 4-5 बजे 7-8 बजे हुन्छ र त्यसरी त्यो जनशक्तिलाई पहिचान गर्ने गरी अहिले चाहिँ हामीले जनशक्तिलाई को पहिचान गर्ने किसिमले हामीले सार्वजनिक सूचना गरेका छौँ, भेट्ने डाटा आह्वान गरेका छौँ, उहाँहरू जोडिनु भएको छ। एउटा त्यसरी हामीले पहिलो काम चाहिँ जनशक्ति व्यवस्थापन गर्नेतिर लागेका छौँ र त्यसलाई चाहिँ स्थानीय पालिकाको सिफारिसमा अथवा प्रदेश सरकारको सिफारिसमा उहाँलाई नियुक्ति प्रक्रिया अनुसार नियुक्ति दिनेछ र उहाँलाई चाहिँ निश्चित पारिश्रमिक दिने के अरे पारिश्रमिक हुनेछ। अनि दोस्रो बाटो चाहिँ अहिले हामीसँग भएका ठूला बसाला नभए योग्य जुन ठाउँबाट काट्दाखेरि उपयुक्त हुन्छ त्यो ठाउँको पहिचान गर्ने किसिमले काम गरेका हौँ। योग्य नभएकालाई चाहिँ काट्न नदिने र मासु बिक्री गर्ने योग्य ठाउँबाट मासु बिक्री गर्ने, मासु बिक्री चाहिँ योग्य गर्नलाई खासेर चिस्तान सुविधा भएका डिफ्रिजहरू सुविधा भएका सफा भएका हो ती ठाउँबाट दिने गरी बिक्री केन्द्र र बर्दिस्थ कसैको चाहिँ छुट्टै एकै ठाउँमा अलग अलग रूपमा एकै ठाउँमा चाहिँ उहाँले चाहिँ बजिस्टर गर्ने काम र बिक्री गर्नुहुन्छ, कतिपयले चाहिँ बिक्री गर्न सक्ने किसिमले चाहिँ यसलाई पहिचान गर्दा छुट्याउने कामहरू भएका छन्। त्यसपछि नियुक्ति हुनेछ व्यवसायहरूलाई पनि यो विषयमा हामी जानकारी गराउनेछौँ। त्यो राज्यका सबै निकायहरूलाई चाहिँ यो किसिमको खबर सबैले तत्परताका साथ चाहिँ यो काममा यो अभियानमा जोडिनु भएको छ।
3: पशु मात्रैको हकमा चाहिँ लागू हुने हो कि पन्छी पनि? अब हामीसँग त कुखुराको मासुको पनि धेरै कारोबार हुन्छ, बच्छालाका चाहिँ हामीले कुरा गरेका छौँ, यो दुवै जोडिने हो कि के छ? अलिकति चासो लाग्यो मलाई
2: यो। अहिले चाहिँ मासु हामीले जुन जुन पशुको हामीले मासु खान्छौँ, खसी बाख्रा भए त्यसपछि कुखुरा भए यी सबै चिजलाई एकैचोटि हामीले गर्न खोजेको त्यही भएर अहिले चाहिँ सबै मासु खान योग्य पशु पन्छीहरूको सबै हो, त्यसमा कुखुरा पनि हो। यो विषयमा एउटा विषय के छ भने एउटा मासु अर्को मासुमा नमिसियोस् मिसावट नबन्नको लागि चाहिँ एउटा बधस्थल चाहिँ जस्तो राया भैँसी काटेको ठाउँमा चाहिँ हामीले खसी बाख्रा काटिन्छ भन्ने चाहिँ होइन, तर यो लागु चाहिँ सबै वर्ग अनि पशुको लागि हो।
3: यसैको कारणले चाहिँ उपभोक्ताले अलि चर्को मूल्य अलि बढी मूल्य अहिलेको भन्दा थप मूल्य तिर्नुपर्ने अवस्था आउला कि नआउला त्यसतर्फ मन्त्रालयले ध्यान दिएको छ कि छैन डाक्टर तिवारीज्यू?
2: यो विषय गर्दाखेरि चाहिँ एउटा चाहिँ उपभोक्ताले चाहिँ मलाई के आशा लाग्छ भने अब मासु जाँचहरूको स्वस्थ पशुको मासु खोज्नुहुन्छ त्यही ठाउँको मात्रै खरिद गर्नुहुन्छ माग्नुहुन्छ जसले गर्दा चाहिँ यो अभियान साथ हुन्छ भन्ने लाग्छ। दोस्रो चाहिँ त्यो गर्दा मासु जाँच गर्नुपर्छ र त्यो जाँच गर्दा केही लागत लाग्छ भने पनि एकै ठाउँमा अलिकति ठूलो संख्यामा गर्दा यसले चाहिँ सार्वजनिक रूपमा ठूलो प्रभाव पार्छ अनि प्रभाव नपरोस् भनेर त्यो पार्टमा चाहिँ व्यवसाय हामी सबैले चाहिँ ध्यान दिन जरुरी छ।
3: तपाईँहरूसँग व्यवसायीसँग चाहिँ पछिल्लो चरणमा चाहिँ छलफल पनि भयो, छलफल भइसकेपछि यसलाई चाहिँ कार्यान्वयनमा जाने भनेर चाहिँ भन्नुभयो, व्यवसायीहरूले कस्तो प्रतिक्रिया जनाउनु भयो?
2: यसमा चाहिँ व्यवसायहरूको एकदमै सकारात्मक प्रतिक्रिया छ। जस्तो अहिले हामी आज पनि दुईटा एउटा चाहिँ मासु काट्ने व्यवसाय चाहिँ हामीले छलफल गरेका छौँ, उहाँले चाहिँ यो चाहिँ एकदम राम्रो काम हो, हामी साथ सहयोग गर्छौँ, हामीले खोजेको पनि त्यही हो, सबैसँग जाँचहरूको मासु उपलब्ध गराउनुपर्छ भन्ने किसिमले चाहिँ साथ दिनुभयो। कतिपय व्यवसाय हामी पुग्न बाँकी पनि होला। अनि दोस्रो बाटो चाहिँ के छ भने यसको अर्को राम्रो पक्ष के छ भने जनावरले काट्दाखेरि त्यहाँबाट निस्केका फोहोरहरू सबै उपयोग हुने चिजहरू उपयोग नहुने त्यसले चाहिँ हाम्रो वातावरणलाई फोहोर पारेको थिए। कुखुरा काट्ने ठाउँमा चाहिँ त्यहाँ भुत्ला थिए, अन्य चिजहरू फाल्ने चिजहरू जान्थे, त्यसले असर गर्थ्यो भने एकै ठाउँ काट्दाखेरि ती चिजहरू चाहिँ सही ठाउँमा जाने र त्यहाँबाट अन्य पदार्थ बन्ने चिजहरूको सम्भावना पनि खोलेको छ। जस्तो राया भैँसी काटेको ठाउँमा चाहिँ हड्डी निक्लिन्छन्, खु फोहोर निस्किन्छन्, ती चिजहरू चाहिँ इन्डस्ट्रीलाई चाहिने चिजहरू ले प्राप्त गर्ने भयो, हामी के चाहिँ यी चिजबाट पनि इन्डस्ट्रीलाई पनि कचरा प्राप्त हुने भयो भने त्यो सफा हुने भयो, त्यहाँबाट निस्किने मल जस्ता चिज चाहिँ हाम्रो अर्ग्यानिक मल बन्नेतिर भयो, त्यसपछि चाहिँ नयाँ उद्योग हुने, रोजगार सिर्जना गर्ने कुराहरू पनि भयो र व्यवसायहरू पनि यसमा के छ भने कतिपय व्यवसायहरूले चाहिँ हामीलाई उपयुक्त ठाउँको अभाव छ भन्ने कुरो छ, त्यसमा चाहिँ स्थानीय तहको सरकार प्रदेशहरू हामीले उपयुक्त ठाउँको व्यवस्थापन गर्न जरुरी छ र उहाँले चाहिँ यो अभियान चाहिँ हामी सबै साथ जोड्छौँ भन्ने किसिमले साथ सहयोग दिने टिमले छलफल भएको छ।
9: कुराकानीमा हुनुहुन्छ कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी, जुन ऐन अहिले तपाईँले अब कार्यान्वयनको चरणका कुराहरू जोड्नु भएको छ, समग्रमा उपभोक्ताको विषय पनि जोडिएको छ, अन्तिममा के भन्नुहुन्छ?
2: जस्तो मनसुन सिजनको हामी चरणमा पनि छौँ, त्यही भएर यो सिजनबाट पशुधनको क्षति नहोस् भन्नको लागि चाहिँ जुन जुन पशु पक्षीका सकामक रोग छन् ती रोगको चाहिँ खोप हामीले लगाउन आवश्यक छ, नजिकको हाम्रो निकायहरू राज्यका निकायहरूमा सम्पर्क गरौँ र हामीले नियमित रूपमा खोप लगाऊ, हामीले त्यसै गरी हाम्रा गोठखोरहरू सुक्खा बनाउनुपर्छ, हावाको राम्रोसँग चाहिँ ओजर हुने किसिमको भेन्टिलेसन भएको हुनुपर्छ, सुक्खा हुनुपर्छ भन्ने कुराहरू हामी ख्याल गरौँ, जैविक सुरक्षा नै रोग लाग्नबाट बचाउने उपाय छ त्यस कुरा पनि हामी ख्याल गर्नु छ, बिरामी परिहाल्यो भने बिरामी पछिलाई अलगाउने छ, नजिकको पशु प्राविधिकलाई भेट्नुपर्ने छ भन्ने कुरामा हामीले एकदम ख्याल गर्नेछौँ र पशुलाई चाहिँ आहाराहरू ख्याल गर्दाखेरि भुसी नलाइने किसिमको पानीहरू चाहिँ हामीले पिउने किसिमको स्वच्छ पानीहरू हामीले दिनुपर्छ र पशु वस्तुलाई चाहिँ हामीले रोग लाग्नुभन्दा रोकथामको उपचारहरू गर्नुपर्छ भन्ने कुरामा हाम्रा कृषक वर्गहरूलाई म ध्यान दिन हार्दिक अनुरोध पनि गर्दछु। अब रह्यो दोस्रो प्रसङ्ग पशु बसाला मासु जाँच ऐनको सन्दर्भमा चाहिँ उपभोक्ताले चाहिँ खास गरेर स्वस्थ पशुबाट काटिएको मासुको खोजी गर्नु पर्यो, त्यस्ता पशु स्वस्थ पशुबाट मासु जाँचेको मासुमा उहाँहरूको पनि चासो रहेको त्यहाँको मासु उपयोग गर्नु पर्यो, कहिलेकाहीँ बध मासु जाँच नगरेका पशुबाट बध त्यस्ता मासु उपयोग गर्दा त्यो मासु हामीले खरिद गर्नु भएन अथवा लिनु भएन र पशु काटे ठाउँ बधस्थलहरू अथवा बसालाहरू चाहिँ लाई चाहिँ चाहिने आवश्यक मापदण्ड म चार पाँचवटा कुरा भन्न चाहन्छु। त्यो ठाउँ चाहिँ सुक्खा हुनु पर्यो, सफा गर्ने किसिमको हुनु पर्यो, चिल्लो हुनु पर्यो, त्यस्तो ठाउँमा काटिएको हुनु पर्यो, छानाबाट फोहोर नखस्ने किसिमको हुनु पर्यो, त्यसमा चाहिँ पिउने योग्य सफा पानीको प्रयोग हुनु पर्यो, त्यहाँ निस्किने फोहोरहरू चाहिँ फोहोरहरूको उचित व्यवस्थापन गरेको हुनु पर्यो र त्यहाँ काट्ने पशु जहिले पनि निरोगी पशुको काट्नु पर्यो र जहाँ अब युएन लागू भएपछि मासु निस्केकोबाट जाँच गर्ने र स्वस्थ जाँचहरूको मासु जाँच गराएर मासु बगेपछि पनि त्यसको चाहिँ परीक्षण गर्ने काम हुन्छ, परीक्षण गरेर छाप्लाका मासुहरू बिक्री गर्नुपर्छ भन्ने किसिममा व्यवसायहरू पनि सचेत हुन्छ, त्यो पाठमा चाहिँ व्यवसाय साथीहरूलाई सहयोगको लागि पनि म हार्दिक अनुरोध गर्दछु।
9: उहाँ हुनुहुन्थ्यो कृषि वन तथा पर्यावरण मन्त्रालयका सहसचिव डाक्टर रामनन्दन तिवारी। कृषि र पशु सम्बन्धी समस्या तथा कुनै जिज्ञासा भएमा तपाईँले नार्कको पैसा नलाग्ने फोन नम्बर 1135 हरेक शुक्रबार बेलुका 4 बजेदेखि 6 बजेसम्म फोन पनि गर्न सक्नुहुन्छ। उज्यालो रेडियो नेटवर्क र नेपाल कृषि अनुसन्धान परिषद राष्ट्रिय कृषि प्रविधि सूचना केन्द्रको सहकार्यमा तयार पारिएको आजको कृषि विशेष कार्यक्रम बदलिदो नेपालबाट प्राविधिक साथी दिनेश निरौलासँगै म मदन पौड्याल पनि विदा हुन्छु। नमस्कार।

0: यो जिन्दगीले पनि केही लच्छर बाटो लगाएर राख्दैछ है। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्मीबाट एकदम बसिदिनु।
1: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
0: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
1: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
1: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
1: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, उहाँ गरी के हो कसो।
1: लट्टी पिराग फोन नम्बर 9820-29-93-48 9820-29-93-48।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति

0: इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
0: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
2: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
3: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
4: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
5: Radio Bini FM, Radio Bini FM,
6: Radio Bini FM, 98.6, 102.7 MHz.
7: Extreme Energy Drink, Time Check, अहिले ठीक 9 बजेको छ।
8: Extreme Energy Drink, taste the difference, feel the energy.
9: नमस्कार, म हृदय रिमाल, उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो, 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3 ए सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको संवाद। बाढ़ीका कारण 3,87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6 अर्ब रूपियाँ सहयोग संकलन, कुल रकम 8 अर्ब नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली, मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभेल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीका कारण सम्पर्क विहीन हुनेहरूको संख्या 5,000 नागेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको पछिल्लो विवरण अनुसार बाढ़ीबाट 5,053 जना अझै सम्पर्क विहीन छन्। बाढ़ी प्रभावित क्षेत्रबाट अहिलेसम्म 12,038 जनाको उद्धार गरिएको छ। उद्धार गरिएका मध्ये 3,000 भन्दा धेरै व्यक्ति विभिन्न होल्डिङ सेन्टरमा बसिरहेको प्राधिकरणले जनाएको छ। यस्तै रसुवा, नुवाकोट, धादिङ, चितवन, गोर्खा, तनहुँ, नवलपरासी पूर्व र नवलपरासी पश्चिममा गरी 1,259 सब फेला परेका छन्। भोटेकोशी बाढ़ीबाट प्रभावित मध्ये अहिलेसम्म 5,384 जनाको उपचार गरिएको छ। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। यसैबीच त्रिशुली 3 ए जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका व्यक्तिहरूसँग उद्धार टोलीले दोहोरो संवाद गरेको छ। रासोपा सांसद तथा इन्जिनियर श्रीराम नेउपानेले आयोजनाको सुरुङभित्रबाट आवाज आएको जानकारी दिनुभयो। शुरूदेखि नै उद्धारमा खटिएका नेउपानेले भित्रबाट आवाज आएपछि सुरुङभित्र छिरेर सेना र सशस्त्र प्रहरीले उद्धार कार्यलाई तीव्रता दिएको बताउनु भएको छ। सामाजिक सञ्जालमा उहाँले लेख्नु भएको छ, भित्रबाट मानिसको आवाज आएको जानकारी उद्धाररत सेनाबाट प्राप्त भएको छ। नेपाली सेना र सशस्त्र प्रहरीको उद्धार टोली सुरुङ प्रवेश गरी उद्धार कार्यलाई तीव्रता दिइरहेको छ। सुरुङभित्रबाट मानिस बोलेको आवाज सुनिएको जानकारी प्राप्त हुनु आशाजनक संकेत हो। भित्रबाट एक भन्दा बढ़ी व्यक्तिको आवाज सुनिएको पुष्टि भएको पनि उहाँको भनाई छ। उद्धार टोलीले नआतिनुहोस्, हामी उद्धार गर्दैछौ भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया प्राप्त भएको नेउपानेले उल्लेख गर्नुभएको छ। सरकारले रसुवाको भोटेकोशी बाढ़ीका कारण झण्डै 4 खर्बको क्षति भएको अनुमान गरेको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले हिजो आयोजना गरेको नियमित ब्रिफिङमा प्राधिकरणका कार्यकारी प्रमुख डाक्टर धर्मराज उप्रेतीले प्रारम्भिक अनुमान अनुसार 3,87,54 करोड़को क्षति भएको जानकारी दिनुभयो। यसको विस्तृत विवरण भने आउन बाँकी छ। साथै 4 महिनामा विभिन्न क्षेत्रको प्रारम्भिक पुनस्थापनाका लागि

0: 7 अरब 95 करोड़ रूपियाँ आवश्यक भएको उहाँको भनाई छ। यसैबीच विनाशकारी बाढ़ीबाट प्रभावित नागरिकका लागि देश तथा विदेशबाट राहत र सहयोग जुट्ने क्रम तीव्र बनेको छ। बाढ़ी प्रभावितको उद्धार, राहत, पुनस्थापना तथा पुननिर्माणका लागि सरकारी निकायदेखि निजी क्षेत्र र विभिन्न संघ संस्था तथा सर्वसाधारण नागरिकले सहयोग गरिरहेका छन्। पछिल्लो विवरण अनुसार बाढ़ीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 6 अर्ब रूपियाँ संकलन भएको छ। बाढ़ीबाट ठूलो जनधनको क्षति भएपछि सरकारले राहत तथा पुनस्थापनाका लागि सहयोग गर्न आह्वान गरेसँगै कोषमा देशभित्र र विदेशबाट सहयोग आउने क्रम बढ़ेको हो। बाढ़ी प्रभावित नागरिकलाई तत्काल उद्धार राहत उपलब्ध गराउनेदेखि क्षतिग्रस्त पूर्वाधारको पुनस्थापना र दीर्घकालीन पुननिर्माणसम्मका लागि यो रकम परिचालन गर्ने सरकारको तयारी छ। बाढ़ीपछि मात्रै संकलन भएको झण्डै 6 अर्ब रूपियाँ बाहेक प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा यसअघि 2 अर्ब 8 करोड़ रूपियाँ मौजदात रहेको थियो। पछिल्लो सहयोग रकम र यसअघिको मौजदात जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। रसुवाको भोटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 114 नेपाली नागरिक केरुङ क्षेत्रबाट हिजो तातोपानी नाका हुँदै नेपाल फर्किएका छन्। तातोपानी अध्यागमन कार्यालयका प्रमुख पदमराज तिमिल सेनाका अनुसार चीनतर्फ सुरक्षित रहेका नेपाली नागरिकलाई चीनिया पक्षले राहदानी नम्बर समेतको विवरण सहित तातोपानी नाकाको लिफिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीहरूको जिम्मा लगाएको हो। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन,
2: फोन 056-421-2161, 596-617, मोबाइल 98-550-607-68, 98-511-62-594, 98-510-54-224। तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट शुरू गरौं।

0: अन्तर्गत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हरेक मान्छेको सपना जपना र चाहना पैसा,
2: पैसामा छ शक्ति, पैसामा छ सहारा।
1: धोती पटुका र इजारको गाँठो हुँदै गाडधनसम्म,
2: ब्याङ्कको चेक टोकन एटीएम हुँदै हातको मोबाइलसम्म,
1: यो प्रश्न कसरी कमाउने, कसरी जोगाउने र कसरी बढाउने,
2: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने,
1: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने,
2: इतिहास गाथा र कथा गाँठका कुरा,
1: गाँठका कुरा
2: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा।
3: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। पृथ्वी राजमार्ग अन्तर्गत कृष्णभिरमा बाढ़ीका कारण सड़क अवरूद्ध भएपछि बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेको छ। चाप बढ़ेपछि जिल्ला प्रशासन कार्यालय काभ्रेले राजमार्गमा ट्राफिक व्यवस्थापनका लागि आलो पालो प्रणाली लागू गरेको छ। जिल्ला सुरक्षा समितिको बैठकले बीपी राजमार्गमा मालवाहक गाड़ी रातको समयमा मात्रै सञ्चालन गर्ने निर्णय गरेको छ। 10 टन भन्दा बढ़ी तौल भएका गाड़ी सञ्चालन गर्दा समस्या हुने भएकाले तौल सीमा समेत कायम गरिएको प्रशासनले जनाएको छ। धोलेखेलदेखि खुरकोट तर्फ जाने र खुरकोटबाट धोलेखेलतर्फ आउने मालवाहक गाड़ी सम्भव भएसम्म बाटोमा एकअर्कासँग क्रस नहुने गरी समय व्यवस्थापन गरिएको छ। ट्राफिक व्यवस्थापनका लागि ट्राफिक प्रहरी र जिल्ला प्रशासन कार्यालय सिन्धुलीसँग समेत समन्वय गरिएको छ। यस्तै ग्यास बुलेट लगायत ठूला मालवाहक गाड़ीलाई बीपी राजमार्गको धोलेखेल भकुण्डे सड़क खण्डमा सुरक्षाकर्मीको उपस्थितिमा मात्रै सञ्चालन गरिने भएको छ। यसैबीच भोटेकोशी बाढ़ीबाट रसुवा केरुङ नाका बन्द भएसँगै कोरला नाकाबाट मालवस्तु ढुवानी गर्न थालिएको छ। रसुवागढ़ी नाका बन्द हुनु अघि औसत 8-10 कन्टेनर मात्रै आवाजात गर्ने कोरला नाकामा रसुवागढ़ी बन्द भएपछि मालवस्तु बोक्ने ढुवानीको कन्टेनरको संख्या बढ़न थालेको छ। सशस्त्र प्रहरी बल 33 नम्बर गुल्मा हेडक्वार्टर जोमसमका अनुसार रसुवाको विनाशकारी बाढ़ीबाट यो क्षेत्रको रसुवा गढ़ी नाका पूर्ण रूपमा बन्द हुँदा कोरला नाकातर्फ मालवस्तु ढुवानी गर्ने कन्टेनरको संख्या अप्रत्याशित रूपमा बढ़ेको हो। कृष्णभीरको पहिरोका कारण पृथ्वी राजमार्ग अवरूद्ध भएपछि वैकल्पिक मार्गबाट ढुवानी महँगो परेको भन्दै उद्योगीले काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यासको भाव बढ़ाएका छन्। नेपाल आयल निगमले ग्यासको मूल्य प्रति सिलिण्डर 2060 रूपियाँ तोकेकामा ढुवानी भाड़ा भन्दै उद्योगीले 105 रूपियाँ 38 पैसा बढ़ाएका छन्। अब काठमाडौँ उपत्यकामा ग्यासको भाव प्रति सिलिण्डर 2165 रूपियाँ 38 पैसा पर्नेछ। काठमाडौँ उपत्यकामा रहेका ग्यास उद्योगले तराई क्षेत्रका ग्यास उद्योगमा रिफिल गरी ल्याउनुपर्ने बाध्यता भएकाले ढुवानी भाड़ा थप्नु परेको नेपाल एलपी ग्यास उद्योग संघले जनाएको छ। भगवान श्रीकृष्णको पूजा आराधना गरी आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान कृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महोरात्रि भनिन्छ। यस अवसरमा देशभरका कृष्ण मन्दिरमा पूजा आराधना, भजन कीर्तन तथा प्रवचन आयोजना गरिन्छ। भगवान विष्णुको 8 अवतारका रूपमा जन्मनुभएका श्रीकृष्णले अन्याय र अत्याचार विरूद्ध सत्य तथा सत्कर्मको पक्षमा मानव समुदायलाई प्रेरित गर्नुभएको धार्मिक ग्रन्थमा उल्लेख छ। जन्माष्टमीका अवसरमा पाटनको मंगल बजारमा रहेको प्रसिद्ध कृष्ण मन्दिरमा विशेष मेला लागेको छ। यसैबीच सुदूरपश्चिमेलीहरूको मुख्य पर्व गौरा आज अठवाली अर्थात अष्टमीका दिन मुख्य रूपमा मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा आजा गर्ने चलन रहेको छ। देशभर मनसूनी वायुको प्रभाव कायम रहेकाले आज पनि धेरै ठाउँमा वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली भूभाग, देशका पहाड़ी भूभाग तथा लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। हिमाली भूभागका केही ठाउँ र पहाड़ी भूभागका धेरै ठाउँमा मेघगर्जन तथा चट्याङसहित मध्यमसम्मको वर्षा तथा हिमपातको समेत सम्भावना छ। यस्तै लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका धेरै ठाउँ तथा कोशी, बागमती र गण्डकी प्रदेशका तराई भूभागका केही ठाउँमा पनि मध्यमसम्मको वर्षा हुन सक्ने अनुमान छ। मध्य प्रदेशका थोरै ठाउँमा समेत वर्षाको सम्भावना छ। लुम्बिनी प्रदेशको तराई क्षेत्रमा भने केही ठाउँमा हावाहुरी चल्ने सम्भावना रहेको महाशाखाले जनाएको छ। अब विदेशको खबर, नाइजेरियामा पेट्रोलियम पदार्थबाट निस्किएको शंकास्पद विषाक्त धुवाका कारण झण्डै 40 जनाको ज्यान गएको छ। नाइजेरियाको रिभर्स राज्यमा रहेको एक तेल प्रशोधन केन्द्र नजिकै यो घटना भएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले जनाएका छन्। प्रशोधन केन्द्रबाट निस्किएको रासायनिक धुवाका कारण ठूलो संख्यामा मानिस प्रभावित भएका छन्। प्रभावित व्यक्तिको उच्च मात्रामा खतरनाक ग्यास श्वास प्रश्वासका क्रममा शरीरमा गएका कारण ज्यान गएको हुन सक्ने प्रारम्भिक आशंका गरिएको छ। घटनापछि प्रभावित क्षेत्रमा त्रास फैलिएको छ भने स्थानीय प्रशासनले उद्धार तथा स्वास्थ्य उपचारका लागि आवश्यक प्रक्रिया अघि बढ़ाएको छ। प्रहरी, स्वास्थ्य कर्मी तथा आपतकालीन अधिकारीहरू घटनास्थल पुगेर यसको प्रकृति र विषाक्त धुवाको स्रोतबारे अनुसन्धान शुरू गरेका खबरमा उल्लेख छ। अब खेल खबर, नेपालमा पहिलो पटक आयोजना हुन लागेको पुरूष फ्रेन्चाइज भलिबल प्रतियोगिता नेपाल भलिबल लीग एनभीएल आजदेखि शुरू हुँदैछ। प्रतियोगिताको पहिलो संस्करणमा देशका विभिन्न प्रदेशका प्रतिनिधित्व गर्ने 6 फ्रेन्चाइज टोलीले उपाधिका लागि प्रतिस्पर्धा गर्दैछन्। 27 गतेसम्म चल्ने प्रतियोगितामा 9 दिनमा कुल 17 खेल हुनेछन्। उद्घाटन खेलमा आज मधेस वारियर्स र सगरमाथा स्म्यासर्स बीच हुँदैछ। खेल दिउँसो 4 बजे शुरू हुनेछ। आज बेलुकी 7 बजे अन्नपूर्ण स्पाइकर किंग्स र कर्णाली शिवराज बीच दोस्रो खेल हुनेछ। एनभीएलमा सहभागी 6 टोलीमा मधेस वारियर्स, सगरमाथा, काठमाडौँ अन्नपूर्ण स्पाइकर, त्यसै गरी कर्णाली शिवराज, खप्तड फाल्कन्स रहेका छन्। पहिलो संस्करणको विजेताले 20 लाख रूपियाँ नगद पुरस्कार पाउनेछ। उपविजेताले 12 लाख रूपियाँ प्राप्त गर्नेछ। 6 टोलीले 3-3 विदेशी खेलाड़ी राख्न पाउने प्रावधान अनुसार 9 देशका 18 विदेशी खेलाड़ी लीगमा सहभागी हुने तयारीमा छन्। चार भन्ज्याङभित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। बाढ़ीबाट सम्पर्क विहीनको संख्या 5,000 नाग्यो। 12,000 भन्दा धेरैको उद्धार। त्रिशुली 3A सुरुङभित्र फँसेकाहरूसँग उद्धार टोलीको सम्भार। बाढ़ीका कारण 3 खर्ब 87 अर्ब रूपियाँको क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री कोषमा 6 अर्ब रूपियाँ संकलन। कुल रकम 8 अर्ब नाग्यो। बीपी राजमार्गमा गाड़ीको चाप बढ़ेपछि आलोपालो प्रणाली। मालवाहक गाड़ी राति मात्र चलाइने। भोटेकोशी बाढ़ीपछि कोरला नाकामा चाप बढ़्यो। नाइजेरियामा शंकास्पद विषाक्त धुवाँबाट झण्डै 40 जनाको ज्यान गयो। प्रहरी र स्वास्थ्य अधिकारीहरूद्वारा घटनाको अनुसन्धान शुरू। र एनभीएल प्रतियोगिता आजदेखि शुरू हुँदै पहिलो खेल मधेस र सगरमाथा बीच हुने।
4: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
5: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
5: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
5: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
5: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: Sonia.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
4: जिन्दगीले पनि केही लच्छर बाटो लगाएको भएको छैन। विदेश चाहिँ पासपोर्ट बनाउनु पर्छ छैन, हामी घरमा बाटो।
5: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
4: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर्खस्यो हौ दाजु मैले।
5: अब इन्डिया नै जाने सुर्खस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
4: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त हौ।
5: हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
4: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
4: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो।
5: लकी पिराक फोन नम्बर 9820293948, 9820293948।
2: सूचना
3: कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोसिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
2: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हातखुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
3: सम्पर्क कर्णाली ट्रमा केयर वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
6: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ज।

0: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
1: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
0: हाम्रा सेवाहरू
1: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बात, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिना बारेमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
0: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: वेल्डिङ, ड्रिल, ग्रेडर, मल्टिमिटर र हाइड्रोमिटर सहित औजारहरूको सेट मात्र 15,000 इच्छुक व्यक्तिले सामान खरिद गरी हरेक शनिबार हुने एक दिनको तालिमद्वारा आफ्नै घरबाट आत्मसम्मान र स्वरोजगार भई छर छिमेकमा कला कौशल देखाई समाजमा राम्रो कामको शुभारम्भ गरौं। समूहमा 24 मात्र सहभागी गरिनेछ। सम्पर्क मानिकेज ऊर्जा सुर्खेत, सम्पर्क व्यक्ति रुद्र घरती, मोबाइल नम्बर 98025।

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
3: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। लिनुहोस्, म देखाइदिन्छु पसल।
4: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई अर्थ कम्पनीका टीवी, फ्रिज, वाशिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
3: हामी कहाँ विश्व नम्बर एक हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
4: कोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर छ, बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404519 र 9858517115।
5: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर, नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
7: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
8: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
6: प्रदेशको प्रगति सँग
9: यो जिन्दगीले पनि केही लथार बाटो लाग्दा छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्दैन।
10: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
9: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
10: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
9: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त।
10: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
9: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
10: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
9: हो, त्यही गएर
10: सूर्जन रोकाईलाई भेट।
9: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
10: ल टिपिराख, फोन नम्बर 9820293948, 9820293948।
11: रेडियो भेरी एफएम

0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
3: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
2: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
3: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
2: 198 198
4: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
2: सूचना
5: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ
6: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा दैनिक बिरामी जाँच सेवा हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी
6: आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक लाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पायस जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा

0: गरिन्छ।
1: सम्पर्क सेवा कर्णाली अस्पताल प्राली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
2: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
0: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वाशिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
0: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वाशिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-85-40-519 र 98-85-51-715।
4: रेडियो भेरी एफएम 98.6/2.7 MHz।
5: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: Patagonia.
1: Extreme energy drink.
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइसका साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
5: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
5: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
5: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्र नगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: रेडियो भेरी एफएम

0: भविष्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगतिसँग बचतको नाता।
3: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।

0: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
0: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद।
0: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्ने, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
0: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
2: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 1। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
3: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विष्टद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।
3: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ, अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
4: के भयो बोलादै, के गुनगुनाइरहेको?
3: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
4: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
3: यति सजिलै?
4: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ। न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।

0: Hibonia.
1: Extreme energy drink.
0: काम को टेंशन छाती सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छैन विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हौ हो त नि अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने के अत्तो पत्तो थाहा छैन मलाई त
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि उहाँ गरी के हो कसो
4: लकी पिराग फोन नम्बर 9820293948 9820293948
5: रेडियो भेरी एफएम

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
0: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
0: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-480-50-227। के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपत लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
3: जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छ नि। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन कि गर्ने भइसक्यो।
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डिया तिर जाने सुर कस्या हौ दाजु मैले?
5: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृत शहर पंजाबमा जा।
3: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
5: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
5: हो त नि, अमृत शहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48

0: लकी पिराक फोन नम्बर 9820293948 9820293948।
1: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
3: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
4: रेडियो भेरी एफएम 98.6 वेक्सी 2.7 मेगाहर्ज।
5: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 11 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक, टेस्ट द डिफरेंस, फील द एनर्जी।

हिमालता हात्राई जोड्छौं सबैलाई बिहान 11 बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बाढ़ी आएपछि कालीकोटको शान्तिघाट खोला किनाराका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। रारातालमा पछिल्ला वर्षमा पानीको सतह बढ़दै सुर्खेतको ब्रेनरमा खैरो हेरोइन सहित चारजना पक्राउ। 19.510 ग्राम हेरोइन बरामद। र नेपाल भलिबल लीग एनबीएलको पहिलो दिन आज दुई खेल हुँदै उपाधि विजेताले 20,00,000 रूपियाँ पाउने। कालीकोटको सान्नी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनाराका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सान्नी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भएको छ। मुम्राको बालीपाटादेखि गैराखाडा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारामा पानीको बहाव बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको उहाँले बताउनु भएको छ। कालीकोटको प्रमुख पर्यटकीय क्षेत्र रारातालमा पछिल्ला वर्षमा पानीको सतह बढ़ेको पाइएको छ। आर्थिक वर्ष 82-83 को साउनदेखि भदौको दोस्रो सातासम्म रारातालमा पानीको सतह 0.91 मीटर बढ़ेको छ। जल तथा मौसम कार्यालय सुर्खेतका कार्यालय प्रमुख जल विज्ञ डाक्टर इन्दिरा कणेलले रारातालमा पछिल्ला वर्षमा पानीको सतह बढ़ेको पाइएको बताउनु भएको छ। रारातालमा राखिएको स्वचालित जलमापन उपकरण राडार सेन्सरको अभिलेख अनुसार आर्थिक वर्ष 81-82 को साउनदेखि भदौ महिनासम्म पानीको सतह 0.8 मीटर बढ़ेको थियो भने आर्थिक वर्ष 82-83 को यही अवधिमा पानीको सतह 0.91 मीटर बढ़ेको कणेलले बताउनु भएको छ। रारातालको पश्चिम क्षेत्रमा तालको पानी बग्ने निजारा खोलामा पनि पानीको बहाव बढ़दो क्रममा रहेको उहाँको भनाइ छ। सुर्खेतको ब्रेनरबाट प्रहरीले खैरो हेरोइन सहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूबाट 19.510 ग्राम हेरोइन बरामद भएको भन्दै स्कार्पियो गाड़ी र मोबाइल पनि नियन्त्रणमा लिएको जनाएको छ। प्रहरीले कर्णाली प्रदेश 02-00-16-0876 नम्बरको स्कार्पियोमा रहेका चारजनालाई चेकजाज गर्ने क्रममा खैरो हेरोइन फेला परेको जनाएको छ। प्रहरीले उनीहरूको साथबाट 19.510 ग्राम मिलिग्राम खैरो हेरोइन र कर्णाली प्रदेश 02-00-16-0876 नम्बरको स्कार्पियो गाड़ी तथा पासथाइन मोबाइल पनि बरामद गरेको जनाइएको छ। उनीहरूलाई कानूनी प्रक्रिया पूरा गर्नका लागि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिन मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व

र भगवान श्री कृष्णको पूजा आराधना गरी मनाइदिन्छ। ज्ञान योग कर्मयोग र भक्ति एकका प्रणेता भगवान श्री कृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्य रातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्णको जन्माष्टमी पर्व मनाउने गरिएको हो। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको आठौं गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रहरूमा उल्लेख गरिएको छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको आठौं गर्भबाट भगवान विष्णुको आठौं अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक ग्रन्थमा उल्लेख गरिएको छ। कौरव र पाण्डवका बीचमा भएको कुरूक्षेत्रको धर्मयुद्धमा समेत सत्यको पक्षमा रहेका पाँच पाण्डव मध्ये अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको छ। श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झूला उत्सवका रूपमा समेत मनाउने गरिएको छ। आजका दिन देशैभरका कृष्ण मन्दिरहरूमा पूजा आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। आजका दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागराम बसेर श्रीकृष्णको भक्ति संगीत गाउने परम्परा पनि रहेको छ। नेपाल भलिबल लीग एनबीएलको पहिलो दिन आज दुईवटा खेल हुँदैछन्। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20,00,000 नगद पुरस्कार पाउनेछ। आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले विजेतालाई 20,00,000 र उपविजेतालाई 12,00,000 रूपियाँ पुरस्कार दिइने बताउनु भएको छ। यसै गरी विभिन्न सात विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ दि म्याचले पनि नगद पुरस्कार पाउने उहाँको भनाइ छ। त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवरहलमा हुने प्रतियोगितामा 6 टीमको सहभागिता रहेको छ। 6 टीमले एक आपसमा सिंगल राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लीगको शीर्ष स्थानमा रहने टोली फाइनलमा सिधै प्रवेश गर्नेछ भने दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्ने भएका छन्। प्रतियोगिताको पहिलो दिन आज दुईवटा खेल हुँदैछन्। हवस् थाइल्याण्ड बिहान 11 बजेको फेरि हाइलाइट सकियो। दिउँसो 4 बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मीसँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: खुशीको खबर,
2: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मंजू बिसी शाहज्यूसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
1: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
2: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चार बाहिनी रोड, नेपालगंज बाँके। सम्पर्क मोबाइल नम्बर 98455936984।
1: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
1: सूचना
2: कर्णाली प्रदेशकै एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचारी आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर, वीरेन्द्र नगर नगरपालिका 2, बाङ्गे सिमल टेम्पो पार्क, सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
3: एनएमबी द्वारा बचत खाता, प्रदेशको प्रगति सँग बचतको नाता।
4: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत। आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
5: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिम्याट र मेरो शेयर पनि।
3: प्रदेशको प्रगति सँग।
1: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
6: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक, कान, घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
6: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला।
7: हाम्रा दैनिक सेवाहरू हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा,
1: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
6: सम्पर्क वाना हस्पिटल प्राली विजेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 083-590-693।

0: Estonia. Extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नशा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नशा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
3: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।
4: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो रोगले पनि मर्नु नै बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्दा थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईँलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाँचोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दाँत दुबी सम्बन्धी उपचार पाइस बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
12: रेडियो भेरी एफएम

0: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: आकस्मिक सेवा दैनिक बिरानी जाँच सेवा हाट जोड्नी सम्बन्धी विशेषज्ञ सेवा प्रयोगशाला रगत दिशा पिसाब खकार वीर्य तथा गर्भ परीक्षण सेवा औषधि बिक्री वितरण तथा परामर्श सेवा महिलाहरूको यौन रोग आङ खस्ने सेतो पानी बग्ने गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा मधुमेह उच्च रक्तचाप ढाड दुख्ने हात खुट्टा सिल्का हान्ने पैतला पोल्ने लगातार टाउको दुख्ने चक्कर आउने रिङटा लाग्ने मन आत्तिने छाती छिटो छिटो भड्किने निन्द्रा नलाग्ने भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा परिवार नियोजन सम्बन्धी सेवाहरू पाइल्स जन्डिस ग्यास्ट्रिक वायुगोला बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा रंगीन भिडियो एक्सरे सेवा ईसीजी सेवा इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
3: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-5856-455।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
3: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू कान पाकिरहने कानबाट टिप बग्ने कान कति नसुनिने वा कम सुनिने कानको जालीमा चोट लागेको घाँटीका समस्याहरू घाँटीको टन्सिल बारम्बार बढ़िरहने बेला बखतमा स्वरमा समस्या हुने नाकका समस्याहरू नाक बन्द हुने नाकबाट सिगान बगिरहने पिनास पर्ने नाकबाट रगत बग्ने नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कलेजद्वारा जाँच तथा उपचार सेवा साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
6: जिन्दगीले पनि केही नक्षर बाटो लाग्दा जस्तो छैन। विदेश चाहिँ पासपोर्ट बनाउनु पैसा छैन कि गर्ने बाटो
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
6: के गर्नु दाजु, यहाँ बसेर के काम धाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोका मेन पावर सप्लायर्स अमृत सहर पंजाबमा जा।
6: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पंजाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर
7: सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
7: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: सबैको मन सुने रेडियो भेरी एफएम।

0: Extreme Energy Drink.
1: विगत 30 वर्षदेखि विरेन्द्रनगर 6 नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
2: सूचना
1: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: यही भदौ 20 गते शनिबारका दिन
4: सुपथ पोली क्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
5: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
4: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत, फोन 083-521-987 र मोबाइल 98-85-50-696।
6: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल मालिसले निचो निन्द्रा ल्याउने
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।

नमस्कार, म कृष्ण शर्मा। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। तीन ए सुरुङबाट 10 दिनपछि दुईजनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, दुवैजनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम, 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभिडियाका प्रमुख ह्याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग, प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई, सर्वसाधारणलाई निशाना नबनाइएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण एसिया अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै। नेपाल खबरमा अब पूरा खबर। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङभित्र फँसेका दुईजनाको 10 दिनपछि जीवितै उद्धार गरिएको छ। संयुक्त खोज तथा उद्धार टोलीले आज बिहान संजय शाह र कवीर महर्जनको सकुशल उद्धार गरेको नेपाली सेनाले जनाएको छ। उनीहरूलाई उपचारका लागि काठमाडौँ ल्याइएको छ। दुवैजनाको स्वास्थ्य सामान्य रहेको उद्धारकर्मीले बताएका छन्। उद्धारमा खटिएको नेपाली सेना र सशस्त्र प्रहरीको टोलीले सुरुङभित्र रहेका व्यक्तिसँग संवाद समेत गरेको थियो। उद्धार टोलीले नआत्तिनुहोस्, हामी उद्धार गर्दैछौं भनेपछि भित्रबाट हुन्छ भन्ने प्रतिक्रिया आएको थियो। त्यसपछि उद्धार टोली भित्रै पसेर उद्धार गर्न सफल भएको हो। दुईजनाको उद्धारसँगै सुरुङभित्र रहेका अरू व्यक्तिको खोजी तथा उद्धारलाई पनि तीव्र पारिएको छ। यस आयोजनाको भूमिगत विद्युत गृह तथा सुरुङ क्षेत्रमा बाढ़ी आउँदा ठूलो संख्यामा प्राविधिक तथा कर्मचारी फँसेको आशंका गरिएको छ। देशका विभिन्न जिल्लाका ससाना नदी तथा खोलामा पानीको बहाव उल्लेख्य बढ़न सक्ने भन्दै आवश्यक सतर्कता अपनाउन बाढ़ी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ। महाशाखाका अनुसार ताब्लेझुङ, पाँचथर, तेह्रथुम, संखुवासभा, सोलुखुम्बु, दोलखा, रामेछाप, सिन्धुली, काभ्रेप्लाञ्चोक, ललितपुर, भक्तपुर, काठमाडौँ, सिन्धुपाल्चोक, धादिङ, मकनपुर, चितौन, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, गोर्खा, तनहुँ, लमजुङ, कास्की, स्याङजा, पर्वत, म्याग्दी, रूकुम पूर्व, रूकुम पश्चिम, जाजरकोट, सुर्खेत, दैलेख, छाम, कालीकोट, जुङ्ला, मुगु, हुम्ला, बाजुरा, बजाङ, दार्चुला, बैतडी, डोटी, डडेलधुरा र कञ्चनपुर तथा आसपासका जिल्लाबाट बहने ससाना नदीमा बहाव उल्लेख्य बढ़ने सम्भावना छ। यी क्षेत्रमा आकस्मिक बाढ़ीको मध्यम जोखिम रहेको महाशाखाले जनाएको छ। यस्तै रसुवा र नुवाकोटमा विशेष सतर्कता अपनाउन भनिएको छ। ती जिल्लाबाट बहने भोटेकोशी, त्रिशुली नदी तथा आसपासका ससाना नदीमा पानीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ी आउने सम्भावना रहेको महाशाखाले जनाएको छ। महाशाखाले नदी तथा खोलाको तटीय क्षेत्र कमजोर भूभाग र बाढ़ी प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकलाई विशेष सावधानी अपनाउन पनि आग्रह गरेको छ। नदी किनारमा नजान, खोला तथा पुल तर्दा सावधानी अपनाउन र बाढ़ी सम्बन्धी सूचना नियमित रूपमा हेर्न तथा सुन्न महाशाखाले आग्रह गरेको छ। विशेष गरी रसुवा र नुवाकोटमा भोटेकोशी तथा त्रिशुली नदी आसपासका नागरिकलाई उच्च सतर्कता अपनाउन महाशाखाको आग्रह छ। अर्थमन्त्री डाक्टर स्वर्णिम वाग्लेले अमेरिकी एआई कम्पनीका संस्थापक प्रमुख कार्यकारी अधिकृत तथा अध्यक्ष जेन्सेन ह्याङले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा झण्डै 1.5 अर्ब रूपियाँ सहयोग गर्नुभएको जानकारी दिनुभएको छ। अर्थमन्त्री डाक्टर वाग्लेले नेपाल सरकारका तर्फबाट ह्याङप्रति धन्यवाद व्यक्त गर्दै यो सहयोग रसुवा भोटेकुसी बाढ़ीबाट प्रभावितको राहत तथा उद्धारमा महत्वपूर्ण हुने बताउनु भएको हो। अर्थमन्त्री डाक्टर वाग्लेले ह्याङको योगदान परोपकारी दृष्टिले महत्वपूर्ण रहेको उल्लेख गर्दै यसबाट अन्य व्यक्ति तथा संस्थाहरूलाई पनि विपद प्रभावितको सहयोगमा योगदान गर्न प्रेरणा मिल्ने विश्वास व्यक्त गर्नुभयो। उहाँले सहयोगले विपदका कारण प्रभावित भएका नागरिकको राहत तथा पुनर्स्थापनाका लागि थप सहयोग पुग्ने बताउनुभयो। प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा सहयोग रकम 6 अर्ब पुगेको छ। 2.8 अर्ब रूपियाँ मौजात र पछिल्लो सहयोग रकम जोड्दा कोषमा 8 अर्ब रूपियाँ भन्दा बढ़ी रकम जम्मा भएको छ। उज्यालो रेडियो नेटवर्क

0: र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा मुस्ताङको घरबझोङ जलवायु परिवर्तन सम्मेलन हुँदै सुनको भाव आज 2,500 रूपियाँले बढ़्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ पाँचौं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
1: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-601 98578-35990 98578-31684। 3 वर्ष डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: कृषि र भेटेनरी शैक्षिक कार्यक्रम तर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
2: विगत 3 दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेनरी काउन्सिलबाट समेत भर्ना स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेनरी तर्फ 5 वर्षे बीबीएससी एनएएच भेटेनरी डाक्टर र कृषितर्फ बीएससी एडी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
1: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 27 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
2: बीएससी एजी तर्फ पहिलो 30 जना विद्यार्थीहरूका लागि विशेष छुटमा भर्ना लिइरहेको जानकारी गराइन्छ।
1: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन
2: फोन 056-421-261 596-617 मोबाइल 98-550-607-68 98-511-62-594 98-510-54-224 तपाईको सपना हाम्रो जिम्मेवारी भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौ।
1: सिधा कुरा प्रष्ट विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। यतिन्जेल हामीले त्रिशुली थिरिए सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार, उपचारका लागि काठमाडौँ ल्याइयो, 2 जनाको अवस्था सामान्य, भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम लगायतका खबर प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। मुस्ताङमा आउँदो भदौ 30 र 31 गते घरबझोङ जलवायु परिवर्तन सम्मेलन आयोजना हुने भएको छ। जलवायु परिवर्तनको असरले हिमाली पहाड़ी र तराई क्षेत्रमा पुर्याएको असर अनुकूल र विश्व समुदायको ध्यान आकर्षण गराउने उद्देश्यले घरबझोङ गाउँपालिकाले जलवायु परिवर्तन सम्मेलन आयोजना गर्ने तयारी गरेको हो। काठमाडौँ, ललितपुर, पोखरा, भरतपुर, वीरगंज र विराटनगर महानगरपालिका सहित 11 वटा उपमहानगरपालिका, 276 नगरपालिका र 459 गाउँपालिकाका प्रमुख एवं अध्यक्षहरूको उपस्थिति रहने गरी तयारी थालिएको घरबझोङ गाउँपालिकाका अध्यक्ष मोहन सिंह लालचन्दले जानकारी दिनुभयो। उहाँका अनुसार गाउँपालिकाले यसअघि साउन 27 गते भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको समन्वयमा देशभरका 753 वटै स्थानीय तहलाई जलवायु परिवर्तन सम्मेलनमा सहभागी हुन पत्राचार गरिसकेको छ। विश्वकै चिन्ता र चासोको विषय बनेको जलवायु परिवर्तनको असर सम्बन्धी सम्मेलन रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले निम्त्याएको विपदको घटनापछि थप सापेक्षिक बन्दै गइरहेको अध्यक्ष लालचन्दले बताउनुभयो। सम्मेलनमा 753 वटै पालिकाका प्रतिनिधिहरूको सहभागिता तथा जलवायु विज्ञहरूको उपस्थितिमा सम्मेलन आयोजना गर्ने तयारी गरिएको बताउनुभयो। पर्वतीय क्षेत्रमा रहेका हिमाल तथा पहाड़मा हिमताल फुट्ने, ग्लेसियरका ढिस्का खसेर बाँध बनी फुट्ने र हिमाल पग्लिएर नदीको सतह उच्च भई प्राकृतिक विपदका घटनाको जोखिम बढ़ने, विद्यमान अवस्थामा विपदजन्य क्षेत्रको वैज्ञानिक तरिकाले अध्ययन गरी प्राकृतिक जोखिम न्यूनीकरणका लागि जलवायु परिवर्तन सम्मेलन प्रभावकारी हुने अपेक्षा गरिएको छ। जलवायु परिवर्तनका असरले कृषि, पशुपालन, पर्यटन, धर्म, संस्कृति, पर्यावरण र जैविक विविधतामा प्रतिकूल असर पुर्याउँदै गइरहेको अवस्थामा जलवायु संकटले निम्त्याउन सक्ने खतरा र जलवायु संकटबाट नेपालमा हुने गरेको क्षति, राहत र अनुकूलका उपाय सम्बन्धी राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जगतको ध्यान आकर्षण गर्न सघाउ पुग्ने अपेक्षा घरबझोङ गाउँपालिकाले राखेको छ। गाउँपालिकाका अध्यक्ष एवं जलवायु परिवर्तन सम्मेलन मूल आयोजक समितिका संयोजक लालचन्दले सम्मेलनको तयारी 70% पूरा भइसकेको जानकारी दिनुभयो। मुस्ताङको जोमसोङ कवर्ड हलमा सम्मेलन तोकिएको छ। कारोबार हुने हप्ताको अन्तिम दिन आज सुनको भाव 2500 रूपियाँले बढ़ेको छ। नेपाल सुन चाँदी व्यवसाय महासंघका अनुसार सुन आज तोलाको 3,07,400 रूपियाँमा कारोबार भइरहेको छ। हिजो बिहिबार तोलामा 7,600 रूपियाँले बढ़ेर सुन 3,04,900 रूपियाँमा कारोबार भएको थियो। बुधबार सुन एकै दिन तोलामा 8,800 रूपियाँले घटेर 2,97,300 रूपियाँमा कारोबार भएको थियो। मंगलबार सुनको भाव 100 रूपियाँले बढ़ेर 3,06,100 रूपियाँमा कारोबार भएको थियो। सोमबार सुनको भाव 3,000 रूपियाँले घटेर तोलाको 3,06,000 रूपियाँमा कारोबार भएको थियो। कारोबार हुने हप्ताको पहिलो दिन आइतबार सुनको भाव तोलामा 9,500 रूपियाँले घटेर 3,09,000 रूपियाँमा कारोबार भएको थियो। आज चाँदीको भाव पनि 40 रूपियाँले बढ़ेको छ। हिजो 4,725 रूपियाँमा कारोबार भइरहेको चाँदीको भाव आज 4,665 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। अब विदेशको खबर। अमेरिकाले दक्षिण इरानको सिरिक शहरमा बिहे भइरहेको घरमा अमेरिकी मिसाइलको सर्रा लागेर भएको भनिएको घटनाबारे छानबिन गर्ने भएको छ। अमेरिकी उपराष्ट्रपति जेडी भान्सले घटनाबारे आएका विवरणप्रति आफू सशंकित रहेको भन्दै वास्तविकता पत्ता लगाउन अनुसन्धान गरिने बताउनु भएको हो। इरानियन रेड क्रेसेन्ट सोसाइटीका अनुसार बिहे समारोह भइरहेका बेला मिसाइलका छर्रा लाग्दा 4 जनाको ज्यान गएको छ भने 67 जना घाइते भएका छन्। घटनापछि इरानले अमेरिकामाथि युद्ध अपराध गरेको आरोप लगाएको छ। इरानी विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघेले सर्वसाधारण भेला भएको स्थानमा भएको यो आक्रमणलाई युद्ध अपराधको संज्ञा दिनुभएको छ। अब खेल खबर। अस्ट्रेलियाको डार्विनमा चलिरहेको एक दिवसीय अभ्यास खेलमा नेपालीले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइरहेको छ। डार्विनको गार्डेन्स ओभलमा टस जितेर पहिले ब्याटिङ गरेको दक्षिण अस्ट्रेलियाले निर्धारित 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको हो। नेपालले अहिले जवाफी ब्याटिङ गरिरहेको छ। नेपालले यसअघि अस्ट्रेलियाको घरेलु टोली तास्मानियासँग 1 विकेटको हार बेहोरेको थियो। नेपालले श्रृंखलाको तेस्रो तथा अन्तिम एक दिवसीय खेल पछि न्यूजील्याण्ड एसँग खेल्ने तालिका रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। त्रिशुली 3A सुरुङबाट 10 दिनपछि 2 जनाको जीवितै उद्धार। उपचारका लागि काठमाडौँ ल्याइयो। 2 जनाको अवस्था सामान्य। भोटेकोशी र त्रिशुलीमा आकस्मिक बाढ़ीको उच्च जोखिम। 40 भन्दा बढ़ी जिल्लामा सतर्कता अपनाउन आग्रह। एनभीडीआका प्रमुख याङद्वारा बाढ़ी पीड़ितका लागि 1.5 अर्ब रूपियाँ सहयोग। प्रधानमन्त्री कोषमा सहयोग रकम 6 अर्ब नाग्यो। इरानको एक बिहे घरमा भएको मिसाइल आक्रमणबारे छानबिन गर्ने अमेरिकी उपराष्ट्रपतिको भनाई। सर्वसाधारणलाई निशाना नबनाएको अमेरिकी सेनाको दावी। र नेपालले दक्षिण अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याउँदै दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउनेछौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो online.com पढ्दै र सुन्दै गर्नुहोला। यात्रा गर्नु अघि सड़क र मौसमको अवस्था बारे जानकारी लिने गरौं। नमस्कार।
3: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
3: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन बुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ। स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर, वीरेन्द्र नगर 6 वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97-4-98-60-840।
3: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।

0: Media Extreme Energy Drink.
1: के तपाईं उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौं।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक अल्सर गानोबोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनाक मुटुरोग मिर्गी बिना अपरेशन पत्थरी टन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहुलपुर बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
3: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
4: तै तयाजु क्या गर्न मन गर्दछौ मुखभित्र
3: क्या हुन्छ बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिनँ क्या
4: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्दा थिए अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त
1: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाँचोको उपचार जोड्ने सम्बन्धी रोग पिनाक महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बवासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
5: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
6: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 9740386175 र 9840395076
1: रेडियो भेरी एफएम 98.6 92.7 मेगाहर्ट्ज।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्मचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
2: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
4: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। वर्षातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
5: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
4: डेंगु रोगको रोकथामका उपायहरू:
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ।
4: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फुलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
4: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
5: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
2: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। सर्वजीको परिवार सबैले डराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
7: यही भदौ 20 गते शनिबारका दिन
8: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
9: नशा रोग विशेषज्ञ डाक्टर
8: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
8: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
11: रेडियो भेरी FM।

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने नवरत्न नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
1: नमस्ते काका चिटिक्क परेर कता जान लाग्नु भयो
2: ए नमस्ते नानी नमस्ते नमस्ते अब हेर न घरमा इन्टरनेट जोड्नु पर्ने थियो त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको
1: ल इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ अनि 198 फोन गर्न पैसा पनि लाग्दैन
2: त्यसो भए त म अहिले फोन गर्छु नि बरु नम्बर कति रे भन त नानी
1: 198 198
3: हजुर तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस् नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत
4: एनएमबी रारा बचत खाता प्रदेशको प्रगतिसँग बचतको नाता
5: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
3: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो सेयर पनि
4: प्रदेशको प्रगति सँग
6: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ
7: अरुवा मोटो चामल प्रति बोरा 1400 अरुवा मध्यम चामल प्रति बोरा 1450 अरुवा सोना मनसुली चामल प्रति बोरा 1425 स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125 स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225 सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत
8: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो सुर्खेतमा त भर पर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
1: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
8: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
1: अब आयुर्वेद उपचारका लागि अन्त कतै अलमलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद
8: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
1: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोर्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
8: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्र नगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत
9: रेडियो भेरी एफएम

0: me a extreme energy drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश चौला गाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
1: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
2: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
1: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
2: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
1: सम्पर्क न्यू स्टार फोटो सेन्टर वीरेन्द्रनगर छ बुद्धपथ लाइन गरिमा विकास मैकमुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-5489 र 97-679-044-43।
3: जिन्दगीले पनि केही लच्छर बाटो लगाएको जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, हामी गर्मीबाट
4: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन। अब इन्डियातिर जाने सुर्खस्या हो दाजु मैले।
4: अब इन्डिया नै जाने सुर्खस्या भए गोका मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
3: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
4: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो, त्यही गएर सुरजन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि, वहाँ गएर के हो कसो।
4: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
5: 9848।
6: रेडियो भेरी एफएम 98.6 RTE 2.7 मेगाहर्ट्ज।
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 1 बजे को छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: तपाईको सन्तानको स्वास्थ्य हाम्रो पहिलो प्राथमिकता।
1: चार बाहिनी रोड नेपालगंजमा रहेको एचसीआरसी अस्पतालमा अनुभवी चिकित्सक, नवजात शिशु तथा वरिष्ठ बालरोग विशेषज्ञको साथमा अत्याधुनिक उपकरण सहितको एनआईसीयू सेवा सञ्चालनमा रहेको छ।
0: एकपटक सेवा गर्ने मौका अवश्य दिनुहोस्। बच्चाहरूमा निमोनिया,
1: झाडा पखाला,
0: दादुरा,
1: पोलियो,
0: कुपोषण,
1: एनिमिया,
0: मम्स,
1: दम,
0: टाइफाइड
1: र पिलिया। नवजात शिशुमा सामान्यतया देखिने छालाको पहेँलो रंग जस्ता समस्या देखिएमा हामीलाई सम्झनुहोस्।
0: अत्याधुनिक उपकरण र गुणस्तरीय सेवा नै हाम्रो प्रतिबद्धता। एचसीआरसी अस्पताल,
1: चार बाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081538150, 081535151।
2: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
3: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढ़ी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ़नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
2: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
3: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
2: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौ। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिऊ, आशा जगाऊ, जीवन बचाऊ।
3: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
2: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
3: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
4: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
5: सूचना।
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको व्यवहार जानकारी गराउँदछौ।
5: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा। परिवार नियोजन सम्बन्धी सेवाहरू, पाइल्स, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाद सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
2: साथै हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
6: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली, वीरेन्द्रनगर 3 मुनपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 0383522253 र मोबाइल नम्बर 9858056455।
7: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर
8: ल दाइ किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
9: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
8: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वाशिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वाशिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
9: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858405719 र 9858517015।
10: रेडियो भेरी एफएम

0: Sonia.
1: Extreme energy drink.
0: काम को टेंशन राति सम्म थकाउने स्ट्रेस को दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
2: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो. सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के. हुक्क छु म त.
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ. अब बाहिर धाएर दुःख पाउनु पर्दैन. हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि.
3: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि. म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ.
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन. सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्. नेपाल बैङ्कको ठिक छेउमा छ श्री आयुर्वेद.
3: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ.
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्रनली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथरोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार.
3: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा. सम्पर्क नम्बर 97048 39043. आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत.
5: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा सञ्चालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्.
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसलेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसलेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ.
6: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि. सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145084031.
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला.
7: रेडियो भेरी एफएम

0: California.
1: Extreme energy drink.
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गते देखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
0: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फोन सबको लाइन काटिन्छ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकिन्छ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
4: यही भदौ 20 गते शनिबारका दिन
5: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
5: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
6: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
5: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
7: यो रोगले पनि मर्नुमा बाँच्नु बनायो, क्याहरू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भया
8: तै त ए काउजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसाब पनि फुल्न लाग्यो तै त म क्याहरू त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थियो अब उपचार नपाए आरोग्यमा जानु पड्डो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाथ रोगको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
10: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
11: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
12: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेश के एकमात्र बाथ रोग उपचार केन्द्र नेशनल बाथ रोग सेन्टर सुर्खेत में यही असोज 7 गते बाथ रोग विशेषज्ञ डाक्टर आउनु हुने भएकाले सम्बन्धित रोग का बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हातखुट्टा वा जीव अरोठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथ रोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही भदौ 20 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिरान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
5: यो जिन्दगीले पनि केही लक्षक बाटो लाउँदा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन, के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
6: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
5: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
6: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
5: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
5: हो, त्यही गएर सुर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो?
6: लटिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
7: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
8: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 2 बजेको छ।
9: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

0: तपाईलाई पोली हाउस, स्प्रिंकलर, स्प्रे पम्प, टिम्बो टिप्ने, स्याउ टिप्ने, जुस मेसिन, आल्मुनियमका सामानहरू चाहिएको छ
1: वा गाडी धुने मेसिन, कम्प्रेसर, टायर, ट्युब, मोबिल, अण्डाबाट छल्ला निकाल्ने, च्याउ बनाउने सामान, घाँस काट्ने चारा मेसिन, दुध डेरीका सामान,
0: किचन चिम्नी, आरओ फिल्टर, भ्याकुम क्लिनर, बाथ टब, मोडुलर किचनका सामान, मिक्सर, ग्राइन्डर, आइरन चाहिएको छ
1: वा अनुदानकै मूल्यमा आधुनिक जोत्ने हलो, झोला जस्तै भिरेर खनजोत गर्न तरकारी मकै गोड्ने मेसिनका लागि सम्पर्क मानिकेज मार्केटिङ सुर्खेत।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँको नाक, कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा,
7: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तर तर्फ सुर्खेत। फोन नम्बर 0383 590 6993।
6: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगंज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ, अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगंज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचाहट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
7: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आईबीएस, आईबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048 39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत।

0: California.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्को परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
2: 198 198।
4: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D ले एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
6: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू: टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
8: हाम्रा सेवाहरू:
9: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाघ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पथछरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
8: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहलपुर, बसपार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि। मोबाइल नम्बर 98-484-4631।
10: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
2: यदि तपाईँमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्र नगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर
2: ल दाई किन चिन्ता मान्नुहुन्छ नि, तपाईँले भने जस्तै मोबाइल फ्रिज पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस् म देखाइदिन्छु पसल।
3: हामी कहाँ एलजी सामसुङ औरा स्काई ओर्थ कम्पनीका टीवी फ्रिज वासिङ मेसिन सामसङ रेडमी ओप्पो भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू मिक्सर पंखा इमर्जेन्सी लाइट आइरन एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
2: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी वासिङ मेसिन फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज एसी वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
3: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्र नगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 98-580-40-719 र 98-580-51-715।
5: जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने
6: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
5: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हौ दाजु? मैले
6: अब इन्डिया नै जाने सुर कस्या भए गोकाय मेन पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
7: के रे के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
6: हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
7: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
6: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाय मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
7: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट।
6: अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो? लकिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
8: के तपाईँ गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्र नगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
2: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
6: क्लिनिक रहेको स्थान वीरनगर छ, बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454 33975 र 98145 84 0131।
2: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
9: रेडियो भेरी एफएम

0: Media, Extreme Energy Drink.
1: खुशीको खबर
2: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
2: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
2: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
2: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
2: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385-91-199।
3: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
4: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
3: हाम्रा सेवाहरू
4: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
3: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बसपास भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 98-484-4631।
5: सबैको मन सुने
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 3 बजेको छ।
6: एक्सट्रीम एनर्जी ड्रिंक टेक द डिफरेंस फील द एनर्जी।
8: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो त्रिशुली 3A बाट बिहान 2 जनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवा बाढ़ीबाट ज्यान गुमाउनेको संख्या 1,287 जना पुग्यो। बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो हार। नेपाल खबरमा अब पूरा खबर। रसुवाको भोटेकोशी बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज 10औं दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार त्यस क्षेत्रमा रहेका त्रिशुली 3A र बी को सुरूङ, चिलिमे जलविद्युत आयोजनाको सुरूङ, लाङटाङ हाइड्रोको सुरूङ, अप्पर त्रिशुली 1 को सुरूङ र झण्डै 2,000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाली क्रिकेट टोलीको लगातार दोस्रो हार। नेपाल खबरमा अब पूरा खबर।

0: र माथिल्लो तिर्सुली थिरी ई जलविद्युत आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धार कर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यसअघि यो आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना सशस्त्र प्रहरी नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरणको टोलीले सप्तरीका संजय शाह र काठमाण्डुका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। माथिल्लो तिर्सुली थिरी ए सुरुङभित्र 42 जना इन्जिनियर तथा कर्मचारी फँसेको हुन सक्ने नेपाल विद्युत प्राधिकरणको अनुमान छ। को भूमिगत विद्युत क्रिय क्षेत्रमा खोजी तथा उद्धार अभियान चलिरहेको छ। तिर्सुली थिरिएको सुरुङबाट बाढ़ीको 10औं दिन आज बिहान उद्धार गरिएका 2 जना मध्ये एक संजय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्कन नसकेको वहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै केही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 का 30 वर्षीय शाह तिर्सुली थिरी एएचईपीमा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। संजय शाहको अवस्था भने सामान्य छ। माथिल्लो तिर्सुली थ्री ए आयोजनाको सुरुङभित्र फँसेका 2 जना संजय शाह र कवीर महर्जनको जीवितै उद्धारपछि गृहमन्त्री सुदन गुरूङले यसलाई आशाको किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना नेपाल प्रहरी सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान 2 जनाको जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। मन्त्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणामलाई ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेका उहाँको दावी छ। गएको 10 गते बुधबार रसुवाको भोटेकोसी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार दिउँसो 12:30 बजेसम्म 8 वटा जिल्लामा यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 83, गोरखामा 72, तनहुँमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 वटा शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। त्यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181, रसुवामा 1,141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारलाई प्राथमिकता राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोसी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकोले खोजी उद्धार उपचार तथा राहतका कामलाई थप तीव्र पारिएको सरकारको भनाई छ। भोटेकोसीको बाढ़ी र विपदबाट 3,87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ। यस्तै 48 सरकारी संरचना 18 विद्यालय र 7 वटा स्वास्थ्य पूर्ण तथा आंशिक क्षति भएका छन्। यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ। कुल आर्थिक क्षति र नोक्सानी 3,87,54 करोड़ रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो। शीघ्र पुनर्लाभका लागि मात्रै 7,15 करोड़ रूपियाँ आवश्यक पर्ने देखिएको छ। प्रभावित क्षेत्रमा अहिले राहत सामग्री ढुवानीलाई प्राथमिकतामा राखिएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा चार भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
2: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 6D काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर

0: पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 0556493333, 4935555।

0: चाड पर्वमा युरो पेन्ट प्रस्तुत गर्दछ, रङ्गिन्छ घर, बर्सिन्छ उपहार। रु 50,000 को युरो पेन्ट को खरिदमा पाउनुहोस् लकी ड्र कुपन, अनि पाउनुहोस् इन्भर्टर एसी, एक टन डबल डोर फ्रिज, इन्डक्सन चुलो, राइस कुकर, वाल क्लक, अनि बम्पर प्राइसमा पाउनुहोस् एक जोडीको लागि बाली टुर। युरो पेन्ट घर मात्र होइन, रङ्गाउनुहोस् सपना पनि।
1: थोरै बचत धेरै कायदा, बिमाका छन् फाइदै फाइदा। बिमाको क्षेत्रमा विश्वसनीय नाम रहेको नेपालको पहिलो र सरकारी स्वामित्वको एकमात्र जीवन बिमा कम्पनीमा जीवन बिमा गरी निश्चिन्त बनौ। न्यून बिमा शुल्कमा अधिक बोनस दर रहेको राष्ट्रिय जीवन बिमा कम्पनी लिमिटेड, रामशाह पथ, काठमाडौँ, साबिकको राष्ट्रिय बिमा संस्थान।
2: सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz। नेपाल खबरमा अब थप खबरहरू। प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। अस्ट्रेलियाले आर्थिक सहयोग तथा विशेषज्ञ सहित ड्रोन अपरेटरको टोली र अत्यावश्यक राहत सामग्री पठाएको छ। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायून कबीरले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यहाँको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारलाई ध्यानाकर्षण समेत गराएको थियो। रसुवाको भोटेको सीमा गएको भदौ 10 आएको बाढ़ीबाट प्रभावित रसुवाका पीड़ितका लागि एमाले राहत सामग्री पठाएको छ। एमाले अध्यक्ष केपी शर्मा ओलीले बाढ़ी पीड़ितका लागि राहत सामग्री रसुवा जान लागेको टोलीलाई हस्तान्तरण गर्नुभयो। त्यसक्रममा ओलीले बाढ़ी पहिरो पीड़ितलाई प्रत्यक्ष रूपमा राहत पुर्याउनु आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। पार्टी केन्द्रीय कार्यालय च्यासल ललितपुरमा रसुवाका बाढ़ी पीड़ितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले सरकारी कोष मार्फत जाँदा प्रक्रियागत ढिलाइ हुने भएकोले पार्टीले सिधै पीड़ितसम्म बाटो रोजेको तर्क समेत गर्नुभएको छ। पूर्व प्रधानमन्त्री समेत रहेका ओलीले उद्धार तथा प्राथमिक राहतका कामहरू सम्पन्न भएपछि अवस्था हेरेर सरकारी कोषमा पनि सहयोग गर्न सकिने बताउनु भएको छ। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो। अब विदेशको खबर। इण्डोनेशिया भरि पछिल्ला 3 दिनमा सरकारको निशुल्क विद्यालय दिवा खाजा कार्यक्रमसँग सम्बन्धित फूड पोइजनिङ अर्थात खाद्य विषक्तताका कारण झण्डै 2,000 जना विद्यार्थी र शिक्षक बिरामी परेका छन्। पछिल्लो घटना मध्ये जाभाको रिम्बाङमा रहेको एक उच्च माध्यमिक विद्यालयमा खाना खाएपछि 777 जना बिरामी परेका बीबीसीले जनाएको छ। इण्डोनेशियाका विद्यालय जाने बालबालिकाहरूको पोषणमा सुधार गर्ने उद्देश्यले ल्याएको अरबौं डलरको योजना मार्फत यी खानाहरू उपलब्ध गराइएका हुन्। यो योजना राष्ट्रपति प्राबोवो सुबियान्तोका प्रमुख नीतिहरू मध्येको एक हो। स्थानीय अधिकारीहरूले सम्भावित प्रकोपको कारणबारे अनुसन्धान गरिरहेका छन् र खाद्य पदार्थमा हुन सक्ने दूषितपन पत्ता लगाउन तिनका नमूनाहरूको परीक्षण गरिँदैछ। अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर 1 बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाली टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल एले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड एज टोलीसँग खेल्नेछ। चार भन्ज्याङ भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। विभिन्न सुरुङमा खोजी र उद्धार कार्य चल्दै माथिल्लो तिर्सुली 3A बिहान दुईजनाको जीवितै उद्धार पछि एउटा शव निकालियो। रसुवाबाड़ीबाट ज्यान गुमाउनेको संख्या 1287 जना पुग्यो। बाढ़ी र विपदबाट 3.87 अर्ब भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान। प्रधानमन्त्री शाह र अस्ट्रेलियाका समकक्षी बीच टेलिफोन वार्ता। विपद प्रभावितलाई बंगलादेशद्वारा 10 लाख अमेरिकी डलर सहयोग। इण्डोनेशियामा विद्यालयको निशुल्क खाना खाएपछि झण्डै 2000 जना बिरामी। सम्भावित प्रकोपको कारणबारे अनुसन्धान शुरू। र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
4: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: एनएमबी गार बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता।
6: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
7: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो शेयर पनि।
8: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2।
9: शर्माजीको परिवार सबै हराएका हुन्छन् तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: यही भदौ 20 गते शनिबारका दिन
11: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
12: नशा रोग विशेषज्ञ डाक्टर
11: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
13: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
11: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।

0: लुगा लगाऊ, गाडी चढ्ने ठाउँसम्म जाऊ, गाडी चढ अस्पताल पुगेर पुर्जी काट, लाइन लाग, कहिले नाम बोलाउँछ अनि बल्ल डाक्टर देखाउन पाइन्छ।
1: के भयो बोलादै, के गुनगुनाइरहेको?
0: होइन, बुढीलाई डाक्टरकोमा लानु पर्ने, कति समय लाग्छ भनेर यसो हिसाब गरेको।
1: हेत्तेरी, अब पनि डाक्टर देखाउन समयको हिसाब गर्नुपर्छ त। अब त सिधै हाम्रो पात्र खोल्नु अनि कुन रोगको विशेषज्ञ डाक्टर देखाउने हो उसलाई अडियो या भिडियो कल गर्नु,
0: यति सजिलै?
1: अनि त अब हाम्रो पात्र एपबाट विशेषज्ञ डाक्टरसँग परामर्श लिन एकदम सजिलो छ, न पैसा लाग्छ धेरै, न समय जान्छ खेरै।
2: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
3: हाम्रो सुर्खेत वीरेन्द्रनगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
2: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कोमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्रनगर 10 खजुरा मोडल कलेजको तल्लो पट्टि सुर्खेत। सम्पर्क फोन नम्बर 083-521-250, 083-523-755, मोबाइल नम्बर 98-4-80-50-227।
4: कामको टेन्सन, छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
2: के तपाईँ आकर्षक फोटो फ्रेमिङ र डिजाइनको खोजीमा हुनुहुन्छ?
3: यदि हुनुहुन्छ भने वीरेन्द्रनगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम, ₹100-15,000 फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रो भेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फ्लेक्स, रेडियम फ्लेक्स, लाइट बोर्ड, नर्मल बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
2: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
3: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
2: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्रनगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
6: रेडियो भेरी एफएम।

0: California.
1: Extreme energy drink.
2: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
4: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, SBI बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145404031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।
5: रेडियो भेरी FM।

0: सूचना
1: कर्णाली प्रदेश के एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
1: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
0: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
2: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
1: यही भदौ 20 गते शनिबारका दिन
2: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क राणा हस्पिटल प्राली वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
1: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
1: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मन्सुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
3: विगत 30 वर्षदेखि वीरेन्द्रनगर 6 नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
4: रेडियो भेरी एफएम

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: सूचना
3: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
2: हाम्रा सेवाहरू 24 घण्टा आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आँख खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बाथ सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
4: साथै हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
5: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-85-56-455।
6: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के। हुक्क छु म त।
7: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन। हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
6: यो हो र? त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
7: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन। सिधै वीरेन्द्रनगर 4 एरीचोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
6: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरीचोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
7: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा प्रोस्टेट बढेको, मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी, पुरानो हाड जोड्नी, बाथ रोग, पुरानो ग्यास्ट्रिक, आइबीएस, आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार।
6: अब रोग लुकाएर नबस्नुहोस्, आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरीचोक सुर्खेतमा, नेपाल बैंक लिमिटेडको छेवैमा। सम्पर्क नम्बर 97048-39043। आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरीचोक सुर्खेत।
8: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
9: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ट्ज।
10: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 4 बजेको छ।
11: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई दिउँसो चार बजेको भेरी हाइलाइट्सबाट केशव ढकालको नमस्कार। तपाईँ हामीलाई रेडियो भेरी .com.np मोबाइल एप्लिकेशन र हाम्रो पात्रमा पनि सुनिरहनु भएको छ। अहिलेसम्मका मुख्य खबरमा बाढ़ीको दशौं दिन आज त्रिशुली एबाट दुईजनाको जीवितै उद्धार, कालीकोटको शान्तिघाट खोला किनाराका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो, सुर्खेतमा लागू औषध सहित चारजना पक्राउ, 19.510 ग्राम खैरो हेरोइन बरामद, र नेपाल भलिबल लीग एनबीएलको पहिलो दिन आज दुई खेल हुँदै उपाधि विजेताले 20,00,000 रूपियाँ पाउने। भोटेकोशी विपदको दशौं दिन आज उद्धारकर्मीले त्रिशुली एबाट संजय शाह र कवीर महर्जनलाई जीवितै उद्धार गरेका छन्। रसुवा र नुवाकोटको हाइड्रो पावरको सुरुङहरूमा खोज अपरेशन केन्द्रित गरेका सेना र सशस्त्र प्रहरीले यो आयोजनाबाट एकजनाको भने शव निकालिएको बताएका छन्। नेपाली सेनाका महासेनानी जवीन्द्र रेग्मीले उनीहरूलाई 170 मिटर भित्रबाट उद्धार गरिएको बताउनु भएको छ। 1,00,000 रूपियाँ पाउने। भोटेकोशी विपदको दशौं दिन आज उद्धारकर्मीले त्रिशुली एबाट संजय शाह र कवीर महर्जनलाई जीवितै उद्धार गरे।

शाहले भित्र धेरै मानिसहरू जीवितै रहेको संकेत गरेकाले अरूलाई पनि जीवितै उद्धार गर्न सकिने सम्भावना रहेको सुरक्षा अधिकारीहरूले बताएका छन्। महासेनानी रेश्मीले चिलिमे हाइड्रो पावरमा सेनाको टनेलको 150 मिटर भित्र सेना पुग्न सफल भएको पनि बताउनु भएको छ। लाङथाङ जलविद्युत आयोजनामा पनि उद्धार कर्मीहरूले विभिन्न ठाउँबाट प्वाल बनाएर टनेलमा छिर्ने प्रयास जारी राखेका छन्। यस्तै 216 मेगावाटको अप्पर त्रिशुली 1 भने उद्धार कर्मीहरू टनेलको 200 मिटर भित्र प्रवेश गरिसकेको बताइएको छ। रसुवा र नुवाकोटका 219 ठाउँमा पनि जमिनी मार्गमा फौज परिचालन गरेर उद्धार खोज तथा राहत वितरणको काम भइरहेको बताइएको छ। भोटे कोशीमा आएको बाढ़ीका कारण प्रभावित मध्ये 13,093 जनाको उद्धार गरिएको छ भने 1,287 जनाको शव संकलन भएको र 5,083 जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्कमा उल्लेख छ। यस्तै विभिन्न अस्पतालमा 5,397 जनाको उपचार चलिरहेको जनाइएको छ। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा आएको बाढ़ी किनाराका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ी गाउँमा पस्न थालेपछि किनाराका 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भएको छ। सुर्खेतको ब्रेनरबाट प्रहरीले खैरो हेरोइन सहित 4 जनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई 19.510 ग्राम खैरो हेरोइन, स्कार्पियो गाड़ी र मोबाइल सहित नियन्त्रणमा लिएको जनाएको छ। लागू औषध नियन्त्रण ब्यूरो शाखा सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक असै निरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरी टोली र प्रहरी चौकी सुबा कुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका 11 सुबा कुना क्षेत्रमा चेक जाँच गर्ने क्रममा उनीहरूलाई पक्राउ गरेको र थप अनुसन्धान भइरहेको जनाइएको छ। बर्दियामा करेन्ट लागेर 1 सहचालकको ज्यान गएको छ। गुलरिया नगरपालिका 12 भैंसाहीमा काठ लोड गरेको ट्रकमाथि बसेका बर्दिया बाँसकडी नगरपालिका 9 पुरन थारूको ज्यान गएको हो। भैंसाहीदेखि नेपालगंज काठ लैजाँदै गरेको LU1-5747 नम्बरको काठ लोडको ट्रकमाथि बसेर विद्युतको तार पछ्याउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। गाड़ीले छुन सक्ने तारलाई गाड़ी माथि चढ़ेर पछ्याउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनु भएको छ। करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगे पनि बचाउन नसकिएको चिकित्सकले बताएका छन्। ट्रक र चालकलाई बाँसकडीका रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको जनाएको छ। र नेपाल भलिबल लीग एनभीएलको पहिलो दिन आज दुईवटा खेल हुँदैछन्। अहिले केबीआरमा शुरू हुने भनिएको पहिलो खेलमा मधेस वारियर्स र सगरमाथा स्म्यास बीच प्रतिस्पर्धा हुने भएको छ। यसै गरी आज बेलुका 7 बजे हुने खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर किङ्स भिड्ने भएका छन्। सबै टोलीले चर्चित विदेशी खेलाड़ीहरू भित्र आएकालाई खेल रोमाञ्चक हुने बताइएको छ। कुनै पनि टीमले एक पटकमा बढ़ीमा 3 विदेशी खेलाड़ी मैदान उतार्न सक्नेछ। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20 लाख र उपविजेताले 12 लाख रूपियाँ प्राप्त गर्ने बताइएको छ। यसैगरी विभिन्न 7 विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ दि म्याचले पनि नगद पुरस्कार पाउने भएका छन्। 28 गतिसम्म सञ्चालन हुने प्रतियोगितामा सहभागी 6 टीमले एक आपसमा सिंगल राउण्ड रोबिन लीगका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोली सिधै फाइनल प्रवेश गर्नेछ। यस्तै लीगको दोस्रो र तेस्रो स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नुपर्नेछ।
हवस् तरीलाई दिउँसो चार बजेको फेरि हाइलाइट सकियो, अहिले पाँच बजेको फेरि हाइलाइट्समा फेरि भेट हुने नै छ। त्यति बेलासम्मका लागि समाचार कक्षका सबै सहकर्मी सँगै केशव ढकाल विदा हुन्छु। ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोस्।

0: नमस्ते।
1: के तपाई उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
2: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
1: हाम्रा सेवाहरू
2: ग्यास्ट्रिक, अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटुरोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
1: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टि। मोबाइल नम्बर 9840444631।
3: सूचना
4: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
3: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिरौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
4: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98-520-90-726।
5: यो रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारू र कसोहरू भएको छ मेरा दिनेशै बाइजना भयो।
6: तै त ए काउजु, क्या गर्न मन गर्दछौ मुखभित्त?
5: क्या हुन्छ यो बा, हात खुट्टा खाइन लाग्यो, पिसाब पनि फुल्न लाग्यो, तै त म क्यारू त आफै भन्दिनँ क्या।
6: त्यति पनि रहे नै न्याय नपाए गोर्खा जानु भन्ना थियो, अब उपचार नपाए आरोग्यमा जानु पड्दो छ त।
1: तपाईलाई पनि ग्यास्ट्रिक, गानोगोला, युरिक एसिड, हातखुट्टाको बाथरोगको उपचार, जोर्नी सम्बन्धी रोग, पिनास, महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार, पुरानो भन्दा पुरानो सेतो दात, दुबी सम्बन्धी उपचार, पाइल्स, बबासिर, खुन आउने नआउने सबै खाले समस्याको उपचार, मानसिक रोगको उपचार, मधुमेह, पिसाब पोल्ने, मृगौलाको पत्थरी, कमल पित्त, जन्डिस, कपाल झर्ने, फुल्ने, चाया पर्ने, महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्।
7: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ।
8: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको फुल नजिक उत्तर पूर्व सटर सुर्खेत। मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576।
9: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशारोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिङ्गटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदा सुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
11: के तपाईँ
0: गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ, यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर छ बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एन्ड स्पेसियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
3: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श, हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने, अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरे द्वारा दाँतको एक्सरे गर्ने, अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने, दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा, दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार, आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर छ बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 97454933975 र 98145804031।
3: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला।

0: नाक कान घाटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
1: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
0: नाक बन्द हुने समस्या,
1: नाकबाट रगत बग्ने,
0: नाकभित्र मासुको गिर्खा पलाएको,
1: घ्राण शक्ति गुम्ने,
0: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
1: कानको संक्रमण,
0: कान सुन्न गाह्रो हुने,
1: कान बज्ने समस्या,
0: चक्कर लाग्ने,
1: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
0: घाँटी दुख्ने,
1: आवाज बन्द हुने,
0: निल्न गाह्रो हुने,
1: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल
0: चार वाहिनी रोड नेपालगंज बाँकी सम्पर्क नम्बर 081538150 081535151।
2: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
3: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल, चिसो चिसो कुल कुल।
4: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
5: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
6: यही भदौ 20 गते शनिबारका दिन
5: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
4: कानको समस्याहरू, कान पाकिरहने, कानबाट टिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
5: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
7: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
8: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
9: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा तेस्रो तथा अन्तिम भाग। शर्माजीको घरलाई भूकम्पले हल्लाइरहेको छ, झ्याल बाहिर धुलोले ढाक्छ, बत्ती फुल सबको लाइन काटेछ, सब धेरै डराएका हुन्छ, तर एकछिनमा भूकम्प रोकेछ। शर्माजीले श्री FE550D ले बनाएको घरलाई फेरि केही भएको हुँदैन, अनि त्यसपछि शर्माजीको परिवारको जिन्दगी ढुक्कले चल्न थाल्छ। अनि वर्षौं पछि फेरि एक दिन ठूलो भूकम्प आउँछ। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
10: रेडियो भेरी FM।

0: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
1: जीवनमा उतार चढाव आउनु स्वाभाविक हो, तर लगातार दुई हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
0: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
1: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
0: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउ, आशा जगाऊ, जीवन बचाऊ।
1: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
0: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
1: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।

0: sip on ya.
1: Extreme energy drink.
2: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
3: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
2: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
3: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
2: 198 198।
4: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भरपर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
5: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो। बरसातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ। यस रोगका लक्षणहरू निम्न हुन सक्छन्:
6: अचानक उच्च ज्वरो आउनु, टाउको दुख्नु, आँखाको पछाडिपट्टिको भागमा दुख्नु, हाड जोर्नी तथा मांसपेशी दुख्नु, वाकवाकी लाग्नु, बान्ता हुनु, शरीरमा बिमिरा आउनु।
5: डेंगु रोगको रोकथामका उपायहरू:
6: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषध प्रयोग गर्नुपर्छ।
5: घर वरिपरि सफा राख्नुपर्छ। डेंगू सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा, सिसी, बोतल, कप, पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ। कुलर, फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ।
6: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ।
5: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ।
6: डेंगू रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ।
7: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
8: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पैसा छैन, गर्ने गर्ने
9: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
8: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्यो हौ दाजु? मैले
9: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
8: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त हौ।
9: हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
8: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रगिरी तीन थान नजिकै रहेको छ नि।
8: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरी के हो कसो?
9: लटिपिराग फोन नम्बर 98 20 29 93 48 98 20 29 93 48।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागेद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरिचोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
4: कस्तो गर्मी बढेको अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, अरे जाम कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रेर।
5: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
6: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीवी, फ्रिज, वासिङ मेसिन, सामसङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
5: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
6: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584519 र 98584715।
7: रोगले पनि मर्नु न बाँच्नु बनायो, क्यारो र कसोहरू भएको छ मेरा दिने बाइजना भया
8: तै तयजु क्या गर्न मन गर्दछौ मुखभित्त
7: क्या हुन्छ यो बा हात खुट्टा खाइन लाग्यो पिसा पनि फुल्न लाग्यो तै त म क्यारो त आफै भन्दिन क्या
8: त्यति पनि राय नै न्याय नपाए गोर्खा जानु भन्ना थिए अब उपचार नपाए आरोग्यमा जानु पर्दो छ त
9: तपाईलाई पनि ग्यास्ट्रिक गानोगोला युरिक एसिड हातखुट्टाको बाछोको उपचार जोर्नी सम्बन्धी रोग पिनास महिला तथा पुरुषको धातु तथा यौन सम्बन्धी उपचार पुरानो भन्दा पुरानो सेतो दात दुबी सम्बन्धी उपचार पाइल्स बबासिर खुन आउने नआउने सबै खाले समस्याको उपचार मानसिक रोगको उपचार मधुमेह पिसाब पोल्ने मृगौलाको पत्थरी कमल पित्त जन्डिस कपाल झर्ने फुल्ने चाया पर्ने महिलाको तल्लो पेट दुख्ने तथा छाला सम्बन्धी कुनै पनि समस्या भए हामीलाई सम्झनुहोस्
1: साथै हामी कहाँ प्रत्येक दिन निशुल्क चेक जाँच गरिने समेत जानकारी गराउँदछौ
10: विगत 24 वर्षदेखि तपाईँको सेवामा समर्पित आरोग्य आयुर्वेदिक मेडिकल तथा औषधि पसल गणेश चोक काठको पुल नजिक उत्तर पूर्व सटर सुर्खेत मोबाइल नम्बर 97-84-36-175 र 98-84-39-576
11: रेडियो भेरी एफएम 98.6 RX 2.7 MHz
12: एक्सट्रीम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 5 बजेको छ
13: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी

हिमाल पहाड़ तराई जोड्छौं सबैलाई बेलुकी 5 बजेको भेरी हाइलाइट्सबाट जिलु रावतको नमस्कार। अहिलेसम्मका मुख्य खबरमा बाढ़ीको 10 दिन आज त्रिशुलीबाट दुईजनाको जीवितै उद्धार। कालीकोटको शान्ति घाट किनारमा 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो। खैरो हिरणसहित 4 जना वीरेन्द्रनगरबाट पक्राउ। 19.51 ग्राम खैरो हिरण बरामद। र नेपाल भलिबल लीग एनभीएलको पहिलो दिन आज 2 खेल हुँदै उपाधि विजेताले 20 लाख रूपियाँ पाउने। भोटेकोशी विपदको 10 दिन आज उद्धारकर्मीले त्रिशुली एबाट संजय शाह र कबीर महर्जनलाई जीवितै उद्धार गरेका छन्। रसुवा र नुवाकोटको हाइड्रो पावरको सुरुङहरूमा खोज अपरेशन केन्द्रित गरेका सेना र सशस्त्र प्रहरीले यो आयोजनाबाट 1 जनाको शव निकालेको हो। नेपाली सेनाका महासेनानी झविन्दर रेशमीले उनीहरूलाई 170 मिटर भित्रबाट उद्धार गरिएको बताउनुभयो। सैनिकको टोलीले 7 वटा टनेलमा खोजी कार्य गरिरहेको छ। त्रिशुली 3 बीमा 30 मिटर पर उद्धारकर्मी पुगेका छन् भने त्रिशुली 6 बीमा 30 मिटर भित्रबाट माटो र लेदो बाहिर निकाल्ने काम भइरहेको छ। यस्तै महासेनानी रेशमीका अनुसार चिमीले हाइड्रो पार्कमा सेना टनेलको 150 मिटर भित्र पुगेको छ। लाङताङ जलविद्युत आयोजनामा पनि उद्धारकर्मीले विभिन्न ठाउँबाट प्वाल बनाएर टनेलमा छिर्ने प्रयास गरिरहेका छन्। 216 मेगावाटको अपर त्रिशुली 1 मा उद्धारकर्मीले टनेलहरूको 200 मिटर भित्र प्रवेश गरेका छन्। रसुवागढ़ीमा उद्धारकर्मीहरू 275 मिटर भित्र टनेलमा छिरेर खोज्छ उद्धारको काम गरिरहेका छन्। त्यस्तै इन्द्रेणी घाटमा ट्विन हालेर खोजी कार्य पनि भइरहेको छ। रसुवा र नुवाकोटमा 219 ठाउँमा जमिनी मार्गबाट फौज परिचालन गरेर खोज उद्धार तथा राहत वितरणको काम पनि भइरहेको छ। यस्तै रसुवाको भोटेकोशमा आएको बाढ़ीका कारण प्रभावित मध्ये 13,93 जनाको उद्धार गरेको छ। यसै गरी 1,287 जनाको शव संकलन गरेको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेको तथ्याङ्क छ। अहिले छिरेर खोज्छ उद्धारको काम गरिरहेका छन्। त्यस्तै इन्द्रेणी घाटमा ट्विन हालेर खोजी कार्य पनि भइरहेको छ। रसुवा र नुवाकोटमा 219 ठाउँमा जमिनी मार्गबाट फौज

छ भने प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ। कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकीदेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी एक्कासी फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनुभयो। मुन्द्राको बाली पाटादेखि गैरा खाडा लामा बगर हुँदै शान्तिघाटसम्म खोलाको किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। बाढ़ीको जोखिमलाई मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ। सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले खैरो हेरोइन सहित चारजनालाई पक्राउ गरेको छ। प्रहरीले उनीहरूलाई 19.51 ग्राम खैरो हेरोइन, स्कार्पियो गाड़ी र मोबाइल सहित नियन्त्रणमा लिएको हो। लागू औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक निरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरीको टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका 11 सुब्बाकुना क्षेत्रमा चेकजाँच क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीका अनुसार कर्णाली प्रदेश 02001/0876 नम्बरको स्कार्पियोमा सवार चारजनालाई शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा खैरो हेरोइन फेला परेको बताउनु भएको छ। वीरेन्द्रनगर नगरपालिका 5/18 वर्षीय समीर सुनार, 32 वर्षीय दिपेन्द्र बैगार, 15 वर्षीय विशाल गन्धर्व, 17 वर्षीय नरेश सुनार पक्राउ परेका छन्। उनीहरूको साथबाट एक थान स्कार्पियो गाड़ी तथा 5 थान मोबाइल फोन पनि बरामद गरेको छ। पक्राउ परेका चारैजनालाई बरामद सामग्री सहित थप अनुसन्धानका लागि कानूनी आवश्यक प्रक्रियाका लागि जिल्ला प्रहरी कार्यालय सुर्खेतमा बुझाएको प्रहरीले जनाएको छ। घटनाका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। बर्दियामा करेन्ट लागेर एकजना सहचालकको मृत्यु भएको छ। गुलेरिया नगरपालिका 12 भैसा हिमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसरी नगरपालिका 9 बस्ने पूरण थारूको मृत्यु भएको छ। भैसाईदेखि नेपालगंज काठ लैजाँदै गरेको लु 1/57 नम्बरको काठ लोडको ट्रकमाथि बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। गाड़ीले छुन सक्ने तारलाई गाड़ीमाथि चढ़ेर पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनुभयो। करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगिए पनि बचाउन नसकेको चिकित्सकले बताएका छन्। ट्रक र चालक बाँसरी नगरपालिका 9 बस्ने रामप्रसाद थारूलाई प्रहरीले नियन्त्रणमा लिएको छ। र नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज भलिबल लीग एनभिलको पहिलो दिन आज 2 खेल हुँदैछन्। अहिले पहिलो खेलमा मधेस वारियर्स र सगरमाथा स्म्यास बीच प्रतिस्पर्धा हुने भएको छ। यसै गरी बेलुका 7 बजे हुने दोस्रो खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर बीच खेल हुने भएको छ। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20 लाख नगद पुरस्कार पाउने भएको छ। आयोजक केडिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केडियाले विजेतालाई 20 लाख र उपविजेतालाई 12 लाख रूपियाँ पुरस्कार दिने बताउनु भएको छ। यसै गरी विभिन्न 7 विधाका उत्कृष्ट र हरेक खेलको म्यान अफ द म्याचले पनि नगद पुरस्कार पाउनेछन्। यही 28 गतेसम्म त्रिपुरेश्वर स्थित राष्ट्रिय खेलकुद परिषदको कवर्ड हलमा हुने एनभीएलमा 6 टीमको सहभागिता रहेको छ। 6 टीमले पहिले एक आपसमा सिंगल राउण्ड रोबिनका आधारमा प्रतिस्पर्धा गर्नेछन्। लीगमा शीर्ष स्थानमा रहने टोलीले सिधै फाइनल प्रवेश गर्नेछ। लीगमा दोस्रो र तेस्रो फाइनलमा स्थानमा रहने टोलीले फाइनल प्रवेशका लागि प्लेअफ खेल्नेछन्। बेलुकी 5 बजेको भेरी हाइलाइट सकियो। साँझ 6:30 बजेको भेरी खबरमा तपाईँ हाम्रो भेट फेरि हुनेछ। तबसम्मका लागि समाचार कक्षका सम्पूर्ण सहकर्मीसँगै डिलु रावत विदा हुन्छु। नमस्कार।

0: काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
0: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
1: डाक्टर कुलराज साही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
0: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
1: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
0: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
1: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: किन काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
1: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
0: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
2: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने,
3: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
4: सूचना, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
5: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
6: यही भदौ 20 गते शनिबारका दिन सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
7: डाक्टरद्वारा जाँच हुने समस्याहरू, टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोश हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन दास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
6: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक, सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।

0: California.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित

0: खुसीको खबर।
1: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
0: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
1: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
0: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
1: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
0: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
1: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
0: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
1: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
0: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
1: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 0385910199।
2: मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
3: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
2: भोक लागे बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
3: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
4: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
2: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
3: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्रनगर छ वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97498-40।
2: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
5: आइपुग्यो आधुनिक जोत्ने हलो, मिनी ट्रिलर, थ्रेसर, पानी ताने पम्प, पावर ट्रिलर, सोलर पम्प, कम्पाउन्ड मिल, घाँस काट्ने मेसिन, कृषि औजार उपकरणका साथै बिक्री पछि मर्मत सेवा पनि उपलब्ध छ। सम्पर्क मानिकेज मार्केटिङ बिजनेस सर्भिस प्रणाली, वीरेन्द्रनगर सुर्खेत। फोन नम्बर 0385205045।
6: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग एक। हाम्रो शर्माजीले आफ्नो सपनाको घरलाई श्री एफई 550D एकदम बलियो गरेर बनाउनु भएछ। नयाँ घरमा सरेदेखि नै उहाँको परिवारले हाँस्दै खेल्दै आफ्नो जीवन जिउन थालेछन्। सब एकदम खुसी हुन्छन्। तर त्यसको केही दिनमै एकदम ठूलो भूकम्प आउँछ। रेडियो सुन्दै गर्नुहोस्। अब बाँकी कथा अर्को भागमा। श्री एफई 550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टिल।
7: यो जिन्दगीले पनि केही लथर बाटो लाउला जस्तो छैन। विदेश जाउँ, पासपोर्ट बनाउनु पर्छ छैन। के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
8: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
7: के गर्नु दाजु, यहाँ बसेर केही कामदाम पनि छैन। पैसा पनि छैन। अब इन्डिया तिर जाने सुरकसिया हौ दाजु मैले।
9: अब इन्डिया नै जाने सुरकसिया भए रोका मेन पावर सप्लायर्स अमृत शहर पन्जाबमा जा।
10: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
9: हौ। हो त नि, अमृत शहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000 देखि 48,000 सम्म नेपाली कमाउन पनि सकिन्छ नि।
10: हो र दाजु,
7: कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
9: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका मेन पावर सप्लायर चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
10: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि फेरि उहाँ गरे के हो कसो।
9: लकिपिराग फोन नम्बर 9820293948 9820293948।
11: रेडियो भेरी एफएम।

0: गुरुङ अस्पताल सुर्खेत आउँछ थप सेवा र सुविधाको साथमा। विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू: छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड, नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड, हड्डी, नसा, बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू। सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू: शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस। साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा।
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड, हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढ़ी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-702।

0: Mania.
1: Extreme energy drink.
2: विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेताचोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ। मानिकेश मंगलगढ़ी सुर्खेत, सम्पर्क फोन नम्बर 083-520-045।
3: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
4: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
3: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गेसिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726। सूचना
2: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
3: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
5: रेडियो भेरी एफएम

0: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702।
3: यो जिन्दगीले पनि केही लच्छर बाटो लाउला जस्तो छ। विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन के गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
4: ओइ ठुले एक्लै बसेर के गुनगुनाइरहेछस् त?
3: के गर्नु दाजु यहाँ बसेर के काम नाम पनि छैन पैसा पनि छैन। अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
4: अब इन्डिया नै जाने सुर कस्या भए रोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
3: के भन्छ नि दाजु मैले त कुरै बुझिन त
4: हौ। हो त नि अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ। मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
3: हो र दाजु कहाँ गएर कोलाई भेट्ने के गर्ने केही अत्तो पत्तो थाहा छैन मलाई त।
4: हराउने कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोका म्यान पावर सप्लायर्स चन्द्रागिरी तीन थान नजिकै रहेको छ नि।
3: हो त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु फोन नम्बर त चाहियो नि फेरि वहाँ गएर के हो कसो।
4: ल टिपिराग फोन नम्बर 98-20-29-93-48 98-20-29-93-48।
5: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाऊ
6: रेडियो भेरी एफएम
7: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 6 बजेको छ।
8: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।
9: उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी महेश गेवालीसँगै मदन पौड्यालको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
10: भोटेपछि बाढ़ीको 10औं दिन त्रिशुली थिएको सुरुङबाट 2 जनाको जीवितै उद्धार। एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1,287 पुग्यो।
9: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह।
10: बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढ़ाउने शिक्षा मन्त्रालयको तयारी।
11: मलाई लाग्छ कि अक्टोबर पहिलो वा दोस्रो हप्ता यो बारेमा कंक्रिट केही न केही योजना निकाल्छौ र त्यसपछि बालबालिकाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौ।
9: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्ध पछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
10: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
12: कृषि र भेटेरिनरी र इन्जिनियरिङ शैक्षिक कार्यक्रमतर्फ स्नातक तह अध्ययनका लागि नयाँ भर्ना सम्बन्धी नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनको सूचना।
13: विगत तीन दशक भन्दा बढ़ी समयदेखि गुणस्तरीय प्राविधिक शिक्षा सञ्चालनमा गर्विलो इतिहास बोकेको नेपाल भेटेरिनरी काउन्सिलबाट समेत वर्णा स्वीकृत प्राप्त नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवनमा शैक्षिक वर्ष 2083 लागि स्नातक तह भेटेरिनरी तर्फ 5 वर्षे बीबीएससी एन्ड एएच भेटेरिनरी डाक्टर र कृषि तर्फ बीएससी एजी शैक्षिक कार्यक्रममा नयाँ भर्ना आवेदन फारम अनलाइन मार्फत भराइरहेको हुँदा इच्छुक विद्यार्थीहरूबाट entrance.puexam.edu.np वा www.npi.edu.np लगन गरी फारम भर्न वा सिधै कलेजमा सम्पर्क राखी फारम भर्न सूचित गरिन्छ।
14: फारम भर्ने अन्तिम मिति 2083 भाद्र 28 गतेसम्म, प्रवेश परीक्षा 2083 भाद्र 31 गते।
13: बीई सिभिल, बीई इलेक्ट्रिकल, बीई कम्प्युटर तर्फ केही सीट रिक्त रहेको हुँदा आईओई पुलचोकबाट प्रवेश परीक्षा उत्तीर्णहरूलाई सिधा भर्ना लिइरहेको जानकारी गराइन्छ।
14: तपाईको सपना हाम्रो जिम्मेवारी, भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596-617,
14: मोबाइल 98550-6078-8, 98550-6079, 98511-62594, 98510-5424।
3: सुन त, मेरो कपडा प्याकिङ गर्दियौ त?
14: भविष्यको यात्रा आजै एनपीआईबाट सुरु गरौं।
13: थप जानकारीका लागि नेपाल पोलिटेक्निक इन्स्टिच्युट एनपीआई भरतपुर चितवन, फोन नम्बर 056-421-261-596

0: अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिम भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 सम्मको छुटको व्यवस्था पनि छ।
1: ओहो, यस्तो सुविधा रहेछ। ल, अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छौ।
2: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
3: फोन 056-494-333, 493-555।
4: नेपाल दर्पणमा अब खबरको सिलसिला। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीका कारण प्रभावित क्षेत्रमा आज 10 दिन पनि खोजी तथा उद्धारको काम भइरहेको छ। विशेष गरी सुरुङहरूमा मानिस हुन सक्ने भन्दै खोज तथा उद्धार कार्य भइरहेको सरकारले जनाएको छ। लाङटाङ, चिलिमे, अप्पर त्रिशुली 1, माथिल्लो त्रिशुली 3A र बी तथा अन्य आयोजनाका सुरुङभित्र फँसेकाहरूको खोज तथा उद्धार कार्य भइरहेको परराष्ट्र मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल छेत्रीले जानकारी दिनुभयो। उहाँले भारत, चीन र कोरियाबाट आएका सुरुङ उद्धार टोलीहरूले नेपाली सेनासँग समन्वय गरी निरन्तर काम गरिरहेका बताउनु भएको छ। त्यस्तै नेपाली सेनाका महासेनानी झविन्द्र बहादुर रेश्मीका अनुसार ती क्षेत्रमा रहेका त्रिशुली 3A र बीको सुरुङ, चिलिमे जलविद्युत आयोजनाको सुरुङ, अप्पर त्रिशुली 1 को सुरुङ लगायतमा खोजी र उद्धारको काम भइरहेको छ। त्रिशुली 3A आयोजनाको सुरुङबाट आज बिहान नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र नेपाल विद्युत प्राधिकरण टोलीले सप्तरीका सञ्जय शाह र काठमाण्डौका कवीर महर्जनलाई जीवितै उद्धार गरेको थियो। त्यसपछि यो आयोजनाको सुरुङबाट एउटा शव निकालिएको उद्धारकर्मीले बताएका छन्। उद्धार टोलीले सुरुङबाट एउटा शव निकालेको र पहिचान हुन बाँकी रहेको छ। यो सुरुङभित्र छिरेका सुरक्षाकर्मीले अहिलेसम्म जीवित उद्धार 2 र एउटा शव बाहेक अरू कोही फेला नपरेको जनाएका छन्। त्यस्तै रसुवाको लाङटाङ खोला जलविद्युत आयोजनाको सुरुङ क्षेत्रबाट हिजो 2 शव भेटिएको थियो।
5: आज बिहान उद्धार गरिएका 2 मध्ये 1 सञ्जय शाहले सैनिक अधिकारीसँगको कुराकानीमा बाढ़ी लगत्तै सबैलाई भाग्न भन्दा भन्दै आफू अड्किएको बताउनु भएको छ। सबैलाई बचाउने क्रममा आफू अन्तिममा निस्किन नसकेको उहाँको प्रतिक्रिया छ। कन्ट्रोल रूममा कार्यरत शाहले भित्रै अड्किएपछि महामन्त्र जप गर्दै बसेको र सुरुङमा अझै कोही व्यक्ति फँसेका हुन सक्ने पनि जानकारी दिनुभएको छ। सप्तरीको कोइलाडी 8 30 वर्षीय शाह त्रिशुली 3 ASIPमा फोरम्यान अर्थात मेकानिकलका रूपमा कार्यरत हुनुहुन्थ्यो। त्यस्तै 45 वर्षीय मेकानिकल सुपरभाइजर काठमाण्डुको बालकुमारीका कवीर महर्जनलाई पनि जीवितै उद्धार गरिएको छ। उहाँहरूलाई सेनाको हेलिकप्टर मार्फत काठमाण्डु ल्याइएको छ। जटिल अवस्थामा रहेका महर्जनलाई वीरेन्द्र सैनिक अस्पताल छाउनीमा भर्ना गरी सघन उपचार भइरहेको छ। सञ्जय शाहको अवस्था भने सामान्य छ।
4: माथिल्लो त्रिशुली 3A आयोजनाको सुरुङभित्र फँसेका 2 सञ्जय शाह र कवीर महर्जनको जीवितै उद्धार भएपछि गृहमन्त्री सुधन गुरूङले यसलाई आशाका किरणको संज्ञा दिनुभएको छ। साथै उहाँले उद्धारमा खटिएका नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र सेन्ट्रल कमाण्ड सेन्टरको टोलीलाई धन्यवाद दिनुभएको छ। गृहमन्त्री गुरूङले आज सामाजिक सञ्जालमा उद्धारका केही तस्विरसहित अझै आशाको किरण जीवितै राखेको उल्लेख गर्नुभएको हो। बिहान 2 जीवितै उद्धार लगत्तै गृहमन्त्री गुरूङ आफै त्यहाँ पुग्नु भएको थियो। गृहमन्त्री गुरूङले विपद व्यवस्थापनमा आफ्नो भौतिक उपस्थितिलाई लिएर भएको आलोचनाबारे जवाब दिनुभएको छ। उहाँले प्राप्त परिणाममा ध्यान दिन आलोचकलाई आग्रह गर्नुभयो। डिजिटल माध्यमको प्रयोगले प्रशासनिक र उद्धारका कामहरू टेबल पछाडि बसेर भन्दा धेरै छिटो र प्रभावकारी रूपमा भइरहेको उहाँको दावी छ।
5: गएको 10 बुधबार रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीमा परेका मध्ये अहिलेसम्म 1,287 जनाको शव भेटिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 8 जिल्लामा गरी यी शव भेटिएका हुन्। अहिलेसम्म रसुवामा 140, नुवाकोटमा 184, धादिङमा 63, गोर्खामा 72, तनहुमा 38, नवलपरासी पूर्वमा 219, नवलपरासी पश्चिममा 212 र चितवनमा 359 शव भेटिएका छन्। प्राधिकरणका अनुसार अहिलेसम्म 13,093 जनाको उद्धार भएको छ। यस्तै 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। यस्तै बाढ़ीमा परेर घाइते भएका 5,397 जना मध्ये 304 जना उपचारपछि डिस्चार्ज भएका छन्। उद्धार गरिएका मध्ये 4,521 जना विभिन्न होल्डिङ सेन्टरमा बसिरहेका प्राधिकरणले जनाएको छ। नुवाकोटमा 3,181 र

0: क्रममा 1141 र धादिङमा 199 जना होल्डिङ सेन्टरमा बसिरहेका छन्। बाढ़ी प्रभावित क्षेत्रमा उद्धार तथा राहतसँगै घाइते तथा बिरामीको उपचारले प्राथमिकतामा राखिएको प्राधिकरणले जनाएको छ। भोटेकोशी बाढ़ीपछि ठूलो जनधनको क्षति भएको र धेरै नागरिक अझै सम्पर्कविहीन रहेकाले खोजी उद्धार उपचार तथा राहतको कामलाई थप तीव्रता पारिएको सरकारले भनेको छ।
1: चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने भएको छ। उद्धार तथा विपद राहत प्रयासका लागि जलविज्ञान अनुगमन सम्बन्धी सूचना निरन्तर आदान प्रदान गर्ने नेपालमा रहेको चीनिया दूतावासले जनाएको छ। यसमा नदीमा बनेका अवरोध अर्थात ब्यारियर अनि हिमतालबाट उत्पन्न हुन सक्ने जोखिम सम्बन्धी जानकारी समेत समेटिने चीनिया दूतावासले जानकारी दिएको छ। चीनको मौसम सम्बन्धी अधिकारीहरूले चीन नेपालको केरूङ रसुवा सीमानाका भीषण पहिरो गएपछि नेपाललाई मौसम निगरानी, मौसम पूर्वानुमान, पूर्व सूचना तथा प्रभाव सम्बन्धी सेवाहरू उपलब्ध गराउँदै आएको थियो। विपद लगत्तै चिनिया प्रशासनले नेपालको मौसम विज्ञानसँग भिडियो मार्फत मौसम सम्बन्धी परामर्श गरेको र नेपालको उद्धार तथा राहत कार्यका लागि मौसम सम्बन्धी सहयोग सक्रिय रूपमा उपलब्ध गराउँदै आएको समेत जनाएको छ।
0: दार्चुलाको अपि हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी भट्टराज पौडेलले जानकारी दिनुभयो। अपि हिमाल मार्मा लेखम गाउँपालिका र शैलशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। यसैबीच कालीकोटको सान्नी त्रिवेणी गाउँपालिका शान्तिघाट खोलामा हिजो आएको बाढ़ीपछि सुरक्षित ठाउँमा सारिएका स्थानीय बासिन्दा बाढ़ी घटेपछि आफ्नो घर फर्किएका छन्।
1: प्रधानमन्त्री बालेन्द्र शाह र अस्ट्रेलियाका समकक्षी एन्थोनी अल्बानीज बीच आज टेलिफोन वार्ता भएको छ। आज बिहान भएको टेलिफोन वार्तामा प्रधानमन्त्री शाहले बाढ़ीपछि नेपाल कठिन परिस्थितिबाट गुज्रिरहेको बेला अस्ट्रेलियाली समकक्षीसँग संवाद हुनु महत्वपूर्ण भएको बताउनु भएको प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दिपा दाहालले जानकारी दिनुभयो। प्रधानमन्त्री शाहले गएको भदौ 10 गते रसुवाको भोटेकोशी नदीमा भीषण बाढ़ी आउँदा जनधन र भौतिक पूर्वाधारमा पुगेको क्षतिप्रति अस्ट्रेलिया सरकार तथा त्यहाँका नागरिकले देखाएको ऐक्यबद्धताप्रति कृतज्ञता व्यक्त गर्नुभयो। साथै उहाँले नेपालको यो विपद उद्धार तथा राहत कार्यमा अस्ट्रेलियाले गरेको सहयोगको प्रशंसा गर्नुभयो। प्रधानमन्त्री शाहले रसुवा बाढ़ीका कारण बेपत्ता भएका अस्ट्रेलियाली नागरिकहरूको पनि खोजी कार्य तीव्र पारिएको जानकारी गराउनु भएको छ। संवादको क्रममा अस्ट्रेलियाका प्रधानमन्त्री अल्बानीजले विपदका कारण नेपालले भोगिरहेको कठिनाईबारे चासो र चिन्ता व्यक्त गर्नुभएको थियो।
0: बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री देवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गरेको छ। नेपालमा आएको विनाशकारी बाढ़ी तथा पहिरोपछि जारी राहत पुनर्स्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले झण्डै 15 करोड़ रूपियाँ बराबरको आर्थिक सहयोग गरेको हो। बंगलादेशका विदेश राज्य मन्त्री हुमायून करीबले नेपाली राजदूत घनश्याम भण्डारीलाई प्रधानमन्त्री तारिक रहमानले नेपालका प्रधानमन्त्री बालेन्द्र शाहलाई सम्बोधन गरी पठाएको पत्र हस्तान्तरण गर्दै सहयोगबारे जानकारी गराउनु भएको हो। बाढ़ीको विपदप्रति बंगलादेशको संसदले शोक प्रस्ताव समेत पारित गरेको थियो। त्यसको संसदले विपदको अवस्थामा नेपाललाई आवश्यक सहयोग उपलब्ध गराउन तत्काल कदम चाल्न बंगलादेश सरकारले ध्यान आकर्षण गराएको थियो।
1: सीधा कुरा प्रस्त विचार, यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा। बाढ़ी प्रभावित क्षेत्रमा शैक्षिक पुनर्स्थापनाका कार्यक्रम बारे कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
3: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीहरूले तुरन्त सम्पर्क गर्नुहोला।
2: सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
3: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
4: सपना तपाईको साथ हाम्रो नेपाल बैंक सवारी कर्जा नेपाल बैंक को बबाल नाडा फेस्टिभ अफर मात्र 4.94% सर्वाधिक न्यून वार्षिक ब्याज दरमा सेवा शुल्क मात्र 0.5% रु 3,00,000 सम्मको निशुल्क लाइफ टाइम क्रेडिट कार्ड सुविधा कर्जा अवधि 5 वा 7 वर्ष सम्म सरल प्रक्रिया तथा छिटो स्वीकृति सम्पूर्ण शाखाबाट कर्जा प्रवाह हुने यो अफर भाद्र 9 देखि असोज 15 गते सम्म मात्र लागू हुनेछ सातै दिन 24 घण्टा 01-597-1222 मा कल गर्नुहुन वा नजिकको नेपाल बैंकको शाखामा सम्पर्क गर्न सक्नुहुनेछ
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड नेपालको पहिलो बैंक
2: हरेक मान्छेको सपना जपना र चाहना पैसा
3: पैसामा छ शक्ति पैसामा छ सहारा
2: धोती पटुका र इजारको गाँठो हुँदै गाडधन सम्म
3: बैंकको चेक टोकन एटीएम हुँदै हातको मोबाइल सम्म
2: यच्छ प्रश्न कसरी कमाउने कसरी जोगाउने र कसरी बढाउने
3: मान्छेले पैसा चलाउने कि पैसाले मान्छे चलाउने
2: पैसाको आवश्यकता महत्व र यथार्थ बताउने
3: इतिहास गाथा र कथा गाँठका कुरा
2: गाँठका कुरा
3: हरेक हप्ता आइतबार उज्यालो टीवी र काया कैरनमा गाँठका कुरा
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ यतिन्जेल हामीले भोटेकोशी बाढ़ीको 10औं दिन त्रिशुली थिरिएको सुरुङबाट 2 जनाको जीवितै उद्धार एउटा शव पनि निकालियो अन्य सुरुङमा पनि खोजी कार्य निरन्तर बाढ़ीमा अहिलेसम्म ज्यान गुमाउनेको संख्या 1,287 पुग्यो चीनले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो नदी तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह लगायतका खबर प्रस्तुत गर्यौं
0: नेपाल दर्पणमा अब बाँकी खबर भोटेकोशीको बाढ़ी र विपदबाट 3,87,00,000,000,000 भन्दा धेरैको आर्थिक क्षति भएको प्रारम्भिक अनुमान छ राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार 7,570 निजी घरमा क्षति पुगेको छ यस्तै 48 सरकारी संरचना 18 विद्यालय र 7 स्वास्थ्य संस्था पूर्ण तथा आंशिक क्षति भएका छन् यातायात क्षेत्रतर्फ 55 किलोमिटर सड़क पूर्ण रूपमा क्षतिग्रस्त भएको छ भने 37 वटा मोटरेबल पुल र 68 वटा झोलुङ्गे पुलमा क्षति पुगेको छ कुल आर्थिक क्षति र नोक्सानी 3,87,54,00,000,000 रूपियाँ पुग्ने प्रारम्भिक अनुमान गरिएको हो शीघ्र पुनर्लाभका लागि मात्रै 7,15,00,000,000 रूपियाँ आवश्यक पर्ने देखिएको छ
1: रसुवाको भोटेकोशी बाढ़ी पहिरोको पुनर्स्थापना बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जानकारी दिएको छ समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि पूर्वाधार मन्त्रालयका प्रतिनिधि भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत जिल्ला समन्वय अधिकारी जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन् उपसचिव दामोदर वाग्ले समितिको सदस्य सचिव हुनुहुन्छ समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री रावलको सचिवालयले जानकारी दिएको छ समितिले बाढ़ी पीड़ित परिवारको पहिचान पुनर्स्थापनाका लागि आवश्यक जग्गाको छनौट स्थलगत अध्ययन प्रारम्भिक विपद जोखिम मूल्यांकन तथा अस्थायी बसोबासका लागि आवश्यक कानूनी प्रक्रियासम्मका विषय समेटेर सुझाव तथा सिफारिश सहितको प्रतिवेदन मन्त्रालयमा पेश गर्नेछ
0: रसुवाको भोटेकोशीमा आएको बाढ़ीका कारण अहिलेसम्म शिक्षक र विद्यार्थी गरी 250 सम्पर्कविहीन भएका छन् शिक्षा तथा खेलकुद मन्त्रालयले दिएको पछिल्लो जानकारी अनुसार बाढ़ी प्रभावित क्षेत्रका 250 जना शिक्षक विद्यार्थी सम्पर्कविहीन भएका हुन् मन्त्रालयका अनुसार बाढ़ीका कारण 10,000 भन्दा धेरै बालबालिका प्रभावित भएका छन् त्यस क्षेत्रमा विद्यालय बालबालिका अभिभावक लगायत प्रभावित हुँदा शैक्षिक गतिविधि ठप्प छ यसै विषयमा साथी कृष्ण शर्माले शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामीसँग कुराकानी गर्नुभएको छ
6: अहिले झन्नै 10,000 हाराहारीमा बालबालिकाहरू प्रभावित भएको हाम्रो आँकडा छ र 18 विद्यालयहरू पूर्ण रूपमा नोक्सान भएका छन् र 250 हाराहारीमा बालबालिका सहित शिक्षकहरू हराइरहेको सम्पर्कमा नआएको अवस्था छ। त्यसका लागि अब यो तथ्याङ्कलाई पनि सत्यापन गरौं भन्ने हाम्रो चाहिँ विभागको 3 निर्देशकहरूको नेतृत्वमा प्रतिनिर्देशक सँगै इन्जिनियरहरू समेत प्राविधिकहरूको टोली चाहिँ हिजो बिहान सबै 3 जिल्लामा जानुभएको उहाँहरूले चाहिँ त्यहाँ 10 भित्रमा चाहिँ यसको केही प्रारम्भिक नतिजा रुजु हुन्छ भन्ने अपेक्षा गरेका छौँ। यसले हामीलाई एउटा चाहिँ आधार के दिन्छ भन्दाखेरि थप हामी कसरी अगाडि बढ्नुहोस् बालबालिकाहरू अहिले सामान्यकरण अवस्थामा आइसकेपछि सिकाइको प्रक्रिया जोड्नलाई अब टुल सिकाइबाट सुरु गर्न सकिन्छ कि भन्नेमा पनि हामी सोचिराखेका छौँ।
7: कतिपय त्यही क्षेत्रका नियमित पठन पाठनका क्रियाकलाप पनि अगाडि बढेकै छन्। यस हिसाबले प्रभावित क्षेत्र र प्रभाव रहित क्षेत्रका बालबालिकाहरूको हकमा शैक्षिक योजनाहरू जुन पूर्व निर्धारित छन् त्यसमा असन्तुलन देखिने होला। यस हिसाबले कार्यतालिकामा पनि फेरबदल गर्नुपर्छ कि गृह कार्य के छ?
6: एक्ज्याक्टली फलगत रूपमा गएको हाम्रो चाहिँ विभागको टोलीले यो तथ्याङ्क सहित परिस्थितिको एउटा नजिकबाट रुजु गरेर आँकडा आइसकेपछि विभिन्न उपायहरू अप्नाउन सकिन्छ। हाम्रो यसभन्दा अघिको 72 भूकम्पको अनुभवले पनि बताउँछ यी कुराहरूलाई अभ्यास गरेर सुरुवात हुन्छ। अहिलेलाई चाहिँ होल्डिङ सेन्टरहरूमा बालबालिकाहरूको बसाई सामान्यतर्फ नै हाम्रो प्रयास रहेको छ यो दिनहरूमा।
7: यसले चाहिँ पृथक पृथक क्षमताका विद्यार्थीहरू एउटै क्लासमा राख्नुपर्ने थप अर्को जटिल स्थिति सिर्जना हुने प्रबल सम्भावना छ। यसको बीचमा हाम्रो शक्तिले हाम्रो आय स्रोतले अनुकूल वातावरणका साथ पठन पाठन सुचारू गर्नका लागि कति समय लाग्ला? यहाँलाई के लाग्छ?
6: डोलो हिसाबले सुरु गर्न सक्दैनौ, प्रारम्भिक सहजीकरण गर्दै गर्दै जानुपर्ने हुन्छ र मलाई लाग्छ कि अस्तो पहिलो वा दोस्रो हप्तातिर यो बारेमा कंक्रिटले नै केही योजना निकाल्छौँ र त्यसपछि बालबालिकाहरूको सिकाइ क्रमशः जोडिँदै जान्छ।
7: विशेष प्राथमिकताका आधारमा प्रभावित क्षेत्रलाई हेरिनुपर्छ। त्यसकारण अब देशको वार्षिक शैक्षिक योजनामा नै फेरबदल आउँछ।
6: मलाई के लाग्छ भने हामी यो 3 जिल्लामा फोकस गर्छौँ, यिनको सिकाइको थप सिकाइका प्रक्रियाहरूको चाहिँ कक्षा हुन सक्छ होइन, थप लर्निङ पियर लर्निङ पनि हुन सक्छ, एमजीएनएल भन्छ बहु स्तरको सिकाइ पनि हुन सक्छ। यो विभिन्न उपायहरू अप्नाएर हामी यो प्रक्रिया अगाडि बढाउँछौँ र बच्चाहरूको सिकाइले पूर्णता पाउने गरी सुनिश्चित गर्छौँ।
7: मेरो कुराकानी सुनेर बसिरहनुभएका आम विद्यार्थी शिक्षक लगायत सरकारवाला निकायलाई यहाँको सन्देश के छ यो शैक्षिक वातावरणलाई सहज बनाउने विषयमा?
6: प्रभावित क्षेत्र र उहाँहरूको अभिभावकहरू र समुदाय सबैलाई हाम्रो आग्रह, मन्त्रालयको आग्रह के छ भन्दाखेरि यस्तो अवस्थामा धैर्य भएर रहने, मन्त्रालयले अभिभावकत्व ग्रहण गर्छ, हामी यसलाई रिकन्स्ट्रक्ट गर्न र पुनर् स्टार्ट गर्न हामी लागि परेका छौँ। सिकाइमा हुने जुन पूर्णीय क्षति हुन्छ त्यो ग्याप फुलफिल गर्न मन्त्रालय हर प्रयत्न गर्नेछ र
8: उहाँ हुनुहुन्थ्यो शिक्षा तथा खेलकुद मन्त्रालयका प्रवक्ता वीरबहादुर धामी। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
9: यही भदौ 20 शनिबारका दिन सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आत्तिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्रनगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
11: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
12: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
13: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ? यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौँ।
14: हाम्रा सेवाहरू
13: ग्यास्ट्रिक अल्सर गानोगोला जन्डिस हर्सा बात दमखोकी लिकोरिया स्त्रीहरूको महिनावारीमा गडबडी तल्लो पेट दुख्ने सेतो पानी जाने चर्मरोग पिनास मुटु रोग मिर्गी बिना अपरेशन कन्सिल हाइड्रोसिल मधुमेह यौन दुर्बलता यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
14: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय कोहलपुर बस पार्क भित्र टिकट काउन्टरदेखि पश्चिमपट्टि मोबाइल नम्बर 9840444631।
0: आफ्नो पार्टीको पहिलो प्राथमिकता रहेको बताउनु भएको छ। आज अध्यक्ष ओली बाढ़ी प्रभावित क्षेत्रको अवस्था बुझ्न नुवाकोटको विदुर तटीय क्षेत्रमा पुग्नुभयो। उहाँ धर्मपत्नी राधिका साक्य सहित प्रभावित क्षेत्र विदुर पुग्नु भएको हो। यस्तै नेपाली कांग्रेसका सभापति गगन थापा विज्ञ टोली सहित बाढ़ी प्रभावित जिल्ला रसुवा पुग्नु भएको छ। भोटेकोशीमा आएको विनाशकारी बाढ़ीले पुर्याएको जनधनको क्षतिबारे जानकारी लिन उहाँ आज बिहान रसुवा पुग्नु भएको हो।
8: आज दिउँसो देशका धेरै ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती गण्डकी लुम्बिनी कर्णाली र सुदूरपश्चिम प्रदेशमा हल्कादेखि मध्यमसम्म पानी परेको हो। मधेस प्रदेशको एक दुई ठाउँमा पनि हल्का वर्षा भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज राति पहाड़ी र हिमाली केही ठाउँमा मध्यमसम्मको वर्षाको सम्भावना छ। साथै कोशी बागमती र गण्डकी प्रदेशको हिमाली कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाड़ी तथा सुदूरपश्चिम प्रदेशको तराई भागको एक दुई ठाउँमा ठूलो पानी पर्न सक्ने अनुमान छ।
0: काशीको पोखरा महानगरपालिका 18 गौरी चौतारा फेवातालमा आज बिहान भारतीय नम्बर प्लेटको कार खस्दा दुईजनाको ज्यान गएको छ। दुईजनालाई सकुशल उद्धार गरिएको छ। सशस्त्र प्रहरी बल नेपाल नम्बर 24 कालिकागढ कास्कीबाट सशस्त्र प्रहरी निरीक्षक शरण खड्काको नेतृत्वमा गोताखोर सहितको टोली खोज तथा उद्धारमा खटिएको थियो। भारत घर भएका 26 वर्षीय नवदीप कुमार यादव र अर्का 26 वर्षीय प्रियांशु पाण्डेलाई गोताखोरले तालबाट अचेत अवस्थामा बाहिर निकालेको थियो। उपचारको लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएकोमा अस्पतालले मृत घोषणा गरेको हो। कारमा रहेका भारत घर बताउने 27 वर्षीय अनमोल कुमार यादव र 33 वर्षीय सूरज यादवलाई उद्धार गरी उपचारका लागि पोखराको जीएमसी अस्पताल पठाएको र अवस्था मध्यम रहेको सशस्त्र प्रहरीले जनाएको छ।
8: आज श्रीकृष्ण जन्माष्टमी पर्व मनाइँदैछ। भदौ कृष्ण अष्टमीको मध्यरातमा भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास अनुसार आजको दिनलाई श्रीकृष्ण जन्माष्टमी र रातलाई महरात्रि भनिन्छ। यस अवसरमा पाटनको कृष्ण मन्दिरसहित देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड़ लागेको छ। यसैबीच सुदूरपश्चिमेलीको मुख्य पर्व गौरा आज आठवाली मनाइँदैछ। भदौ शुक्ल पञ्चमीदेखि शुरू हुने गौरा पर्वको मुख्य दिन आज व्रत बसेर गौरा खलामा शिव र पार्वतीको पूजा गर्ने चलन छ। दार्चुला बैतडी डडेलधुरा लगायतका पहाड़ी जिल्लामा गौरा देवीको पूजा गरी जात्रा निकालिन्छ भने कैलाली र कञ्चनपुरमा बसोबास गर्ने पहाड़ी समुदायले पनि ठाउँमा पर्व मनाउने गर्छन्।
0: नेपाल रेडक्रस सोसाइटीले आज 64 स्थापना दिवस मानवताको लागि एकबद्ध हौं भन्ने नाराका साथ मनाएको छ। विश्व रेडक्रस अभियानको अभिन्न अंगको रूपमा 2020 साल भदौ 19 गतेका दिन रेडक्रस तथा रेड क्रिसेन्ट सोसाइटीको अन्तर्राष्ट्रिय महासंघको सदस्य र रेडक्रसको अन्तर्राष्ट्रिय समितिमा आबद्ध भई नेपाल रेडक्रसको स्थापना भएको हो। स्वास्थ्य सेवा रक्त संचार सेवा तथा विपद प्रतिकार्य जस्ता महत्वपूर्ण गतिविधिहरू सञ्चालन गर्दै आएको सोसाइटीले हालै भोटेकोशीमा आएको बाढ़ीबाट प्रभावित परिवारको प्रतिकार्यको लागि स्वास्थ्य स्वयंसेवक परिचालन गरी खोज तथा उद्धार राहत वितरण मनोसामाजिक परामर्श सेवा अस्थायी आवास जस्ता क्षेत्रमा सेवा पुर्याएको जनाएको छ।
8: नेपाल दर्पणमा अब विदेशको खबर। इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीले दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व गर्ने कीर्तिमान बनाउनु भएको छ। मेलोनीको सरकारले आज 1413 दिन पूरा गर्दै पूर्व प्रधानमन्त्री सिल्भियो बलुस्कोनीको कीर्तिमान तोडेको हो। पछिल्लो 80 वर्षमा 68 सरकार बनेको इटालीमा गठबन्धनभित्रका विवादका बावजूद मेलोनीले सत्ता टिकाउनु भएको हो। यसैबीच सरकारले कीर्तिमान बनाएको अवसरमा मेलोनीको बर्दर्स अफ इटाली पार्टीले दक्षिणी बारीमा राजनीतिक र्याली आयोजना गरेको समाचार संस्था एएफपीले जनाएको छ। इटालीमा आउँदो चुनाव अघि मेलोनीको दक्षिणपन्थी आधारलाई चुनौती दिने नयाँ राजनीतिक शक्ति पनि हुँदाहुँदै गएको खबरमा उल्लेख छ।
0: नेपाल दर्पणमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनमा आज भएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाएको थियो। नेपाल ए टोली यसअघि पहिलो अभ्यास खेलमा तास्मानियासँग 2 विकेटले पराजित भएको थियो। अब नेपाल ए ले अन्तिम अभ्यास खेलमा पर्सि आइतबार न्यूजील्याण्ड ए सँग खेल्नेछ।
8: र जापानमा हुने 20 एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई भएको छ। शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेल सहितका पदाधिकारीले तिरुवनन्तराष्ट्रिय विमानस्थल पुगेर आज नेपाली टोलीलाई विदाई गर्नुभयो। विदाई कार्यक्रममा नेपाली कराते खेलाड़ी एरिका गुरूङले आफ्नो मेहनत अनुसार नतिजा आउने भन्दै आफ्नो सहकर्मीलाई सकारात्मक हुन आग्रह गरेकी छिन्। एसियाली खेलकुद जापानको नागोया आईसी शहरमा 1 सेप्टेम्बर 17 अक्टोबर 4 आयोजना हुँदैछ। यसपटकको एसियाली खेलकुदका लागि नेपालबाट 22 खेलका 136 खेलाड़ी सहभागी हुँदैछन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
0: भोटेपछि बाढ़ीको 10 दिन त्रिशुली 3A को सुरुङबाट 2 जीवितै उद्धार। एउटा शव पनि निकालियो। अहिलेसम्म ज्यान गुमाउने संख्या 1287 पुग्यो।
8: टीमले नेपालसँग आपतकालीन मौसम सूचना निरन्तर आदान प्रदान गर्ने। दार्चुलामा पहिरोले चौलानी नदी आधा थुनियो। तटीय क्षेत्रमा उच्च सतर्कता अप्नाउन आग्रह।
0: बाढ़ी पीड़ितको पुनर्स्थापना का लागि जग्गा पहिचान गर्न समिति गठन। प्रभावित क्षेत्रमा छिट्टै शैक्षिक पुनर्स्थापनाका कार्यक्रम अघि बढ़ाउने शिक्षा मन्त्रालयको तयारी।
8: इटालीकी प्रधानमन्त्री जर्जिया मेलोनीको कीर्तिमान। दोस्रो विश्वयुद्धपछिको इतिहासमा सबैभन्दा लामो समय टिक्ने सरकारको नेतृत्व।
0: र अस्ट्रेलिया भ्रमणमा रहेको नेपाल ए क्रिकेट टोलीको लगातार दोस्रो हार। एसियाली खेलकुदमा सहभागी हुने नेपाली कराते टोलीको विदाई।
8: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी संघर्ष विष्टसँगै हामी महेश गेवाली र मदन पौड्याल पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: बाढ़ीको दशौं दिन आज त्रिशुली तीन एबाट दुईजनाको जीवित उद्धार। कालीकोटको शान्तिघाट खोला किनारका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो।
1: छ वर्षसम्म प्रयोगविहीन रहेको हर्रे स्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कपुरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने।
0: खैरो हिरोइन सहित चारजना विरेन्द्रनगरमा पक्राउ। 19.51 ग्राम खैरो हिरोइन बरामद।
1: र नेपाल भलिबल लीग एनभेलको पहिलो खेलमा खेल अहिले जारी। उपाधि विजेताले 20,00,000 रूपियाँ पाउने।
0: हिमाल पहाड़ तराई जोड्छौं सबैलाई। साँझ 6:30 बजेको भेरी खबरबाट डिलो राउत दीपा कोइरालाको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np हाम्रो पात्रो र शुभयात्रा एप्समा पनि सुनिरहनु भएको छ।
1: अब खबर विस्तारमा। भोटेकोसी विपदको दशौं दिन आज उद्धार कर्मीले त्रिशुलिएको सुरुङ भित्रबाट संजय शाह र कबीर महर्जनलाई जीवितै उद्धार गरेका छन्। रसुवा र नुवाकोटको हाइड्रो पावरको सुरुङमा खोज अपरेशन केन्द्रित गरेका सेना र सशस्त्र प्रहरीले यो आयोजनाबाट एकजनाको शव पनि निकालेको छ। नेपाली सेनाका महासेनानी जबिन र रेश्मीले उनीहरूलाई 170 मिटर भित्रबाट उद्धार गरेको बताउनुभयो। यस्तै सैनिक टोलीले 7 टनेलमा खोजी कार्य जारी राखेको छ। त्रिशुली 3B 30 मिटर पर उद्धार कर्मी पुगेका छन् भने त्रिशुली 6B 30 मिटर भित्रबाट माटो र लेदो बाहिर निकाल्ने काम भइरहेको छ। महासेनानी रेश्मीका अनुसार चिलिमे हाइड्रो पावरमा सेना टनेलको 150 मिटर भित्र पुगेको छ। लाङथाङ जलविद्युत आयोजनामा पनि उद्धार कर्मीहरूले विभिन्न ठाउँबाट प्वाल बनाएर टनेलमा छिर्ने काम गरिरहेका छन्। 216 मेगावाटको अपर त्रिशुली 1 उद्धार कर्मीले टनेलको 200 मिटर भित्र प्रवेश गरेका छन्। रसुवा गढ़ीमा उद्धार कर्मीहरू 275 मिटर भित्र टनेलमा छिरेर खोज तथा उद्धारको काम समेत गरिरहेका छन्। इन्द्रणी घाटमा ट्विन हालेर खोजी कार्य भइरहेको छ। रसुवा र नुवाकोटमा 219 ठाउँमा जमिनी मार्गमा फौज परिचालन गरिएर खोज उद्धार तथा राहत वितरणको काम समेत भइरहेको छ। रसुवाको भुटेकोसीमा आएको बाढ़ीका कारण प्रभावित मध्ये 13,093 जनाको उद्धार गरिएको छ। यसैगरी 1,287 जनाको शव संकलन गरेको र 5,083 जना अझै सम्पर्कविहीन रहेको सरकारी तथ्याङ्क छ। हाल विभिन्न अस्पतालमा 5,397 जनाको उपचार भइरहेको छ भने प्रभावित क्षेत्रमा 21,421 जना सुरक्षाकर्मी परिचालन गरिएको छ।
0: कालीकोटको सानी त्रिवेणी गाउँपालिकामा पर्ने शान्तिघाट खोलामा बाढ़ी आएपछि खोला किनारका झण्डै 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको छ। हिजो बेलुकादेखि वर्षाका कारण खोलाको मुहान क्षेत्रमा पहिरो खसेर पानी थुनिएको र थुनिएको पानी 81 फुटेपछि खोलामा बाढ़ी आएको सानी त्रिवेणी गाउँपालिकाका अध्यक्ष मोहन बहादुर केसीले बताउनु भएको छ। मुन्द्राको बाली पाटादेखि गैरा खाड़ा लामा बगर हुँदै शान्तिघाटसम्म खोला किनारमा पानीको बहाव बढ़ेको छ। बाढ़ीको जोखिम बढ़ेपछि स्थानीयलाई तत्काल सचेत गराउँदै करिब 150 परिवारलाई सुरक्षित ठाउँमा सारिएको हो। बाढ़ीको जोखिमलाई ध्यानमा राख्दै जिल्ला प्रशासन कार्यालय कालीकोटले पनि खोला किनारका बासिन्दालाई सचेत रहन आग्रह गरेको छ।
1: सुर्खेतको वीरेन्द्रनगरबाट प्रहरीले खैरो हिरोइनसहित 4 पक्राउ गरेको छ। प्रहरीले उनीहरूको साथबाट 19.51 ग्राम खैरो हिरोइन बरामद गरेको छ भने यस्तै स्कार्पियो गाड़ी र मोबाइल सहित नियन्त्रणमा लिएको छ। लागोसुद नियन्त्रण ब्यूरो शाखा कार्यालय सुर्खेतका इन्चार्ज प्रहरी सहायक निरीक्षक नीरज बहादुर पालको कमाण्डमा खटिएको प्रहरीको टोली र प्रहरी चौकी सुब्बाकुनाबाट खटिएको संयुक्त टोलीले वीरेन्द्रनगर नगरपालिका 11 सुब्बाकुना क्षेत्रमा चेक जाँचका क्रममा उनीहरूलाई पक्राउ गरेको जनाएको छ। प्रहरीको अनुसार कर्णाली प्रदेश 02-001-0876 नम्बरको स्कार्पियोमा सवार 4 शंकास्पद अवस्थामा जाँच गर्ने क्रममा खैरो हिरोइन फेला परेको छ। वीरेन्द्रनगर नगरपालिका 5 18 समीर सुनार, 32 दिपेन्द्र बैगार, 15 विशाल गन्धर्व र 17 नरेश सुनार पक्राउ परेका छन्। उनीहरूको साथबाट प्रहरीले 1 स्कार्पियो गाड़ी तथा 5 मोबाइल फोन पनि बरामद गरेको छ। पक्राउ परेका 4 बरामद सामग्रीसहित थप अनुसन्धान भइरहेको सुर्खेत प्रहरीले जनाएको छ।
0: कर्णाली प्रदेशमा भित्रिने कृषि उपजमा विषादी अवशेष परीक्षण गर्न हर्रेमा रहेको विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशालाको सञ्चालन गरिएको छ। भवन निर्माण भएर पनि 6 प्रयोगविहीन रहेको प्रयोगशालालाई आवश्यक उपकरण र व्यवस्थापन मिलाएर सञ्चालनमा ल्याइएको हो। हर्रे स्थित विषादी अवशेष दूरत विश्लेषण प्रयोगशालाको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री जुमकित लामा सार्कीले उद्घाटन गर्नुभएको हो। कर्णाली प्रदेश सरकारले कर्णाली आर्थिक वर्ष 2075-76 सुर्खेतको हरिया र सल्यानको कपुरकोटमा विषादी अवशेष परीक्षण प्रयोगशाला स्थापना गर्ने योजना अघि सारेको थियो। दुईवटा प्रयोगशाला निर्माणका लागि 1,50,00,000 रूपियाँ बजेट विनियोजन गरिएको थियो। भवन निर्माण सम्पन्न भए पनि उपकरण प्राविधिक जनशक्ति र व्यवस्थापनको अभावले लामो समय समय सभा सञ्चालन हुन सकेको थिएन। अहिलेमा 2077 सालमै करिब 70,00,000 खर्चमा भवन निर्माण सम्पन्न भए पनि आवश्यक उपकरण र जनशक्ति नहुँदा प्रयोगशाला सञ्चालनमा आउन सकेको थिएन। प्रदेश सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा हरिया र कपुरकोटमा विषादी अधिवेशन परीक्षण सेवा सञ्चालन गर्ने घोषणा गरेको थियो। कृषि उपजको गुणस्तरीय सुनिश्चित गर्ने तथा उपभोक्तालाई सुरक्षित खाद्य वस्तु उपलब्ध गराउने उद्देश्यले सेवा सञ्चालन गरिएको प्रदेश सरकारले जनाएको छ। हरियामा प्रयोगशाला सञ्चालनमा आएपछि बाहिरी जिल्लाबाट भित्रिने तरकारी तथा फलफूलको विषादीको अवस्था प्रमुख प्रवेश नाकामै परीक्षण गर्न सकिने भएको छ। सल्यानको कपुरकोटमा निर्माण गरिएको प्रयोगशालामा पनि प्राविधिक जनशक्ति व्यवस्थापनको भएपछि छिट्टै परीक्षण सेवा शुरू गर्ने तयारी गरिएको बताइएको छ। कपुरकोटमा प्रयोगशाला सञ्चालनमा आएपछि पनि उत्पादन क्षेत्रबाट बजारमा पठाउनु अघि नै कृषि उपजमा रहेको विषादी अवशेष परीक्षण गर्न सकिनेछ। कपुरकोट गाउँपालिका 3 बजार क्षेत्रमा करिब 50,00,000 रूपियाँको लागतमा प्रयोगशाला भवन निर्माण गरिएको हो। भवन 2078 सालमै सम्पन्न भए पनि उपकरण र प्राविधिक जनशक्तिको अभावमा प्रयोगमा आउन सकेको छैन।
1: कर्णाली प्रदेशको राजधानी विरेन्द्रनगरमा कोशेली गिरह सञ्चालनमा आएको छ। आज एक कार्यक्रमका बीच प्रदेश सरकारका उद्योग पर्यटन वन तथा वातावरण मन्त्री कल्याणी खड्काले गिरहको उद्घाटन गर्नुभएको हो। विरेन्द्रनगर सहटियालामा रहेको कोशेली गिरह प्रदेश सरकारको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयले 1,24,00,000 लागतमा निर्माण गरेको छ। कोशेली गिरहमा हाल 9 जनाले रोजगार पाएका छन् भने गिरहबाट वार्षिक 1,00,000 रकम भाड़ा बापत प्राप्त गर्ने भएको छ। कोशेली गिरहमा कर्णालीका रैथाने खाद्य स्थानीय कच्चा पदार्थमा आधारित कपड़ा लगायतका प्राप्त गर्न सकिनेछ। उद्घाटन कार्यक्रममा मन्त्री खड्काले प्राकृतिक स्रोत साधनको प्रयोग गर्दै अर्थतन्त्रमा योगदान पुर्याउने गतिविधिमा प्रदेश सरकार अग्रसर भएको बताउनु भएको छ। उहाँले कोशेली गिरह जस्ता संरचनाले युवालाई रोजगारी सँग जोड्नुका साथै कर्णालीमा खेर गइरहेका प्राकृतिक स्रोत साधनको उपयोग मार्फत नागरिकलाई आर्थिक समृद्धिसँग तर्फ अघि बढ़ाउन सहयोग पुग्ने बताउनु भएको छ।
0: यस्तै कोशेली गृहमा कर्णालीका उत्पादन भएका तथा स्थानीय कच्चा पदार्थ प्रयोग गरी निर्माण गरिएका वस्तुको प्रदर्शनी तथा बिक्री शुरू गरिएको छ। हाल यहाँ काष्ठ कलाका सामग्री जड़ीबुटी स्थानीय कपड़ा र खाद्यान्नजन्य उत्पादन लगायत 5 प्रकारका व्यवसाय संचालनमा रहेको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालय सुर्खेतले जनाएको छ। लघु औद्योगिक क्राम तथा कोशेली गृह संचालक समितिका अध्यक्ष सुमन योगीले कोशेली गृहलाई कर्णालीका स्थानीय उत्पादनको प्रवर्धन र बजारीकरण गर्ने महत्वपूर्ण केन्द्रका रूपमा विकास गरिने बताउनु भएको छ। उहाँले कर्णालीका विभिन्न जिल्लामा उत्पादन हुने स्थानीय तथा मौलिक वस्तुलाई एकै ठाउँमा संकलन गरी उपभोक्तासम्म पुर्याउने उद्देश्यले कोशेली गृह संचालनमा ल्याइएको उल्लेख गर्नुभएको छ। कार्यालय प्रमुख मुकुन्दनाथ योगीले कोशेली गृहको भवन निर्माण 2079 साल कार्तिकमै सम्पन्न भए पनि संचालन सम्बन्धी नीति निर्माण तथा आवश्यक व्यवस्थापनका कारण संचालनमा आउन केही समय लागेको बताउनु भएको छ। उहाँले कोशेली गृहले कर्णालीका स्थानीय उत्पादनलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बजारसम्म पुर्याउन सहयोग पुग्ने अपेक्षा व्यक्त गर्नुभएको छ। भेरी खबरमा खबरहरूको सिलसिला जारी नै छ। अहिलेलाई भने यो विश्राम।
2: नाक कान घाँटी सम्बन्धी सम्पूर्ण समस्याको समाधान एचसीआरसीमा अत्याधुनिक उपकरण दक्ष विशेषज्ञ चिकित्सकबाट गुणस्तरीय दैनिक ओपीडी सेवा तथा शल्यक्रिया सेवा उपलब्ध रहेको छ।
3: नाक सम्बन्धी समस्याहरूमा साइनसाइटिस,
2: नाक बन्द हुने समस्या,
3: नाकबाट रगत बग्ने,
2: नाकभित्र मासुको गिर्खा पलाएको,
3: घ्राण शक्ति गुम्ने,
2: कान सम्बन्धी समस्याहरू, कान दुख्ने,
3: कानको संक्रमण,
2: कान सुन्न गाह्रो हुने,
3: कान बज्ने समस्या,
2: चक्कर लाग्ने,
3: घाँटी सम्बन्धी समस्याहरू, ग्ल्यान्ड सुन्निने,
2: घाँटी दुख्ने,
3: आवाज बन्द हुने,
2: निल्न गाह्रो हुने,
3: घाँटीको भित्री भागमा मासु पलाउने समस्या देखिएमा हामीलाई सम्झनुहोस्। एचसीआरसी अस्पताल,
2: चार वाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क नम्बर 081-538-150, 081-535-151।
0: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुट्टीमा एक महिना भित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ। मलाई त कस्तो भोक लाग्छ टिकराज, कहीँ जाम न खाजा खान।
4: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
0: भोक लागेको बेला त मिठाई खाने कुरा खानु पर्यो नि।
4: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
5: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
0: ल ल, त्यसो भए आज त्यहीँ जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
4: स्वस्थ खाजा, हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97460-840।
0: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
6: काम को टेंशन राति सम्म थकाउने, स्ट्रेस को दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने।
7: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
8: रेडियो भेरी एफएम।
0: तपाईँले सबैको मन छुने रेडियो रेडियो भेरीमा साँझको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले बाढ़ीको 10 औं दिन आज त्रिशुली 3A दुईजनाको जीवित उद्धार, कालीकोटको शान्तिघाट खोला किनारका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो, 6 वर्षसम्म प्रयोगविहीन रहेको हरे स्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कपुरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने, र खैरो हिरोइन सहित 4 जना सुर्खेतमा पक्राउ, 19.51 ग्राम खैरो हिरोइन बरामद लगायतका खबर प्रस्तुत गर्यौं।
1: अब बाँकी खबर। बर्दियामा करेन्ट लागेर एकजना सहचालकको मृत्यु भएको छ। गुलेरिया नगरपालिका 12 भैंसाहीमा काठ लोड गरेको ट्रकमाथि बसेका बाँसकरी नगरपालिका 9 बस्ने पूरण थारूको मृत्यु भएको हो। भैंसाहीदेखि नेपालगंज काठ लैजाँदै गरेको लु 1 ख 57-47 नम्बरको काठ लोडको ट्रक माथि बसेर विद्युतको तार पन्छाउने क्रममा करेन्ट लागेको प्रहरीले जनाएको छ। गाड़ीले छुन सक्ने तारलाई गाड़ी माथि चढ़ेर पन्छाउने क्रममा करेन्ट लागेको जिल्ला प्रहरी कार्यालय बर्दियाका सूचना अधिकारी रेशम बोहराले बताउनुभयो। करेन्ट लागेर घाइते भएका थारूलाई उपचारका लागि बर्दिया अस्पताल लगिए पनि बचाउन नसकेको चिकित्सकले बताएका छन्। ट्रक र चालक मास्करी नगरपालिका 9 बस्ने रामप्रसाद थारूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ।
0: हुम्लाको रन्सुली गाउँपालिका 5 छ्याम स्थित नेपाल टेलिकमको 4G टावर एक सातादेखि सञ्चालनमा नआउँदा स्थानीय संचार सेवाबाट वञ्चित हुनु परेको छ। टावर बन्द भएपछि मोबाइल फोन तथा इन्टरनेट सेवा प्रभावित हुँदा स्थानीयलाई फोन सम्पर्क तथा सूचना आदान प्रदानमा समस्या भएको रन्सुली 5 का स्थानीय बलबहादुर मल्लले बताउनु भएको छ। टावर एक सातादेखि बिग्रिएका कारण बिरामी तथा आपतकालीन अवस्थामा आफन्तसँग सम्पर्क गर्न, आवश्यक सूचना आदान प्रदान गर्न समेत समस्या भइरहेको छ। स्थानीयले शीघ्र टावर मरम्मत गरी सेवा शुरू गर्न माग गरेका छन्। यो टावरले जिल्लाको दानचुली र मुगुको सोरु गाउँपालिका आसपासको क्षेत्रमा संचार सम्पर्क गराउन योगदान दिँदै आएको छ। नेपाल टेलिकम हुम्लाका सूचना अधिकारी रामबहादुर बोहराले पछिल्लो समय लामो समयसम्म घाम नलाग्दा सोलरमा चार्ज हुन नसकेपछि टावर संचारमा समस्या आएको बताउनु भएको छ। उहाँले केन्द्रीय कार्यालयको प्राविधिक शाखाबाट समेत टावरको अवस्थाबारे हेर्न लगाइएको र सोलरमा भएको पावर नउठेकै कारण टावर नचलेको जानकारी आएको बताउनु भएको छ। सूचना अधिकारी बोहराका अनुसार सोलरमा कम्तीमा 48 घण्टासम्म राम्रोसँग चार्ज भए मात्र टावर आफै संचालनमा आउनेछ। जिल्ला सदरमुकाम सिमी कोटमा समेत सोलरमा आवश्यक पावर नहुँदा दैनिक 6-8 घण्टासम्म सेवा अवरूद्ध हुने गरेको उहाँले बताउनु भएको छ।
1: दार्चुलाको अपिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको प्रमुख जिल्ला अधिकारी वर्तमान पौडेलले बताउनुभयो। अपिहिमाल मारमा लेकम गाउँपालिका र शैल शिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ।
0: दाङमा 8,500 बढ़ी किशोरीलाई पाटेघरको मुख्य क्यान्सर विरूद्धको खोप लगाइने भएको छ। पाटेघरको मुख्य क्यान्सरबाट बचाउनका लागि विद्यालयमा अध्ययनरत 7,753 जना र विद्यालय बाहिर रहेका 250 जना किशोरी गरेर 7,872 जना किशोरीलाई एचपीभी विरूद्धको खोप लगाइने भएको हो। जनस्वास्थ्य सेवा कार्यालय दाङले जिल्लाका 10 स्थानीय तहमध्ये घोराई उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत 2,583 जना र विद्यालय बाहिर रहेका 107 जना गरी 2,690 जना किशोरीलाई खोप लगाउने जनाइएको छ। तुल्सीपुर उपमहानगरपालिकामा विद्यालयमा अध्ययनरत र विद्यालय बाहिर रहेका 2,234 जना र रमई नगरपालिकामा 645 जना किशोरीलाई खोप लगाउने भएको छ। स्वास्थ्य कार्यालय दाङका खोप फोकल पर्सन भानुज्योति ओलीले राप्ती गाउँपालिकामा 537 जना, गडुवा गाउँपालिकामा 518 जना, राजपुर गाउँपालिकामा 269 जना, दंगी शरण गाउँपालिकामा 194 जनालाई खोप लगाइने भएको छ। यसै गरी शान्तिनगर गाउँपालिकामा 305 जना, बबे गाउँपालिकामा 326 जना र बंगराचुली गाउँपालिकामा 256 जना किशोरीलाई खोप लगाउन थालिएको हो। खोप फोकल पर्सन ओलीका अनुसार खोप का लागि जिल्लाका 10 स्थानीय तहमा 367 खोप केन्द्र निर्धारण गरिएको छ।
1: प्रत्येक वर्ष भाद्र कृष्ण अष्टमीका दिनमा मनाइने श्रीकृष्ण जन्माष्टमी पर्व आज भगवान श्रीकृष्णको पूजा आराधना गरी मनाइएको छ। ज्ञानयोग कर्मयोग र भक्तियोगका प्रणेता भगवान श्रीकृष्णको जन्म द्वापर युगको अन्त्यतिर भाद्र कृष्ण अष्टमीको मध्यरातमा भएको सम्झनामा आजको दिनमा श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिएको छ। दुर्जनको विनाश गरी सज्जनको रक्षाका लागि भगवान विष्णुको 8 गर्भका रूपमा श्रीकृष्णको जन्म भएको धर्मशास्त्रमा उल्लेख गरिन्छ। कंसको अत्याचारबाट मानव जातिलाई मुक्ति दिन वासुदेव र देवकीको 8 गर्भबाट भगवान विष्णुको 8 अवतारका रूपमा आजका दिन भगवान श्रीकृष्णको जन्म भएको धार्मिक विश्वास रहेको छ। कौरव र पाण्डवका बीचमा कुरूक्षेत्रमा भएको धर्मयुद्धमा सत्यको पक्षमा रहेका 5 पाण्डव मध्येका अर्जुनको सारथीका रूपमा श्रीकृष्णले युद्धको शिक्षा दिनुभएको छ। श्रीकृष्णले गोपिनी र राधासँग गरेको प्रेम प्रसंगका कारण यो महिनाभर प्रेम उत्सव अर्थात झूला उत्सवका रूपमा समेत मनाउने गरिन्छ। आज दिशेभर कृष्ण मन्दिरमा पूजा आराधना एवं रथयात्रा र शोभायात्रा गरी श्रीकृष्ण जन्माष्टमी पर्व मनाउने गरिन्छ। आजको दिनमा विशेष गरी महिलाहरू व्रत बसी राति 12 बजे श्रीकृष्ण जन्मिएको सम्झनामा पूजा लगाउने र रातभर जागरण बसेर श्रीकृष्णको भक्ति संगीत गाउने गर्दछन्। यसो गरेमा श्रीकृष्ण प्रसन्न भई मनोकामना पूरा हुने धार्मिक विश्वास रहेको छ। धेरै खबरमा खबरको सिलसिला अझै जारी छ। अल्ला भने अर्को छोटो विश्राम।
9: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
10: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला
1: हातखुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
10: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पू पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
11: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
10: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
11: सूचना
10: विगत 20 वर्षदेखि यस वीरेन्द्रनगर नगरपालिका 4 एरीचोक सुर्खेत खोर्के लाइनमा स्थापना भई नागरिकलाई विगत लामो समयदेखि स्वास्थ्य सेवा प्रदान गर्दै आएको कर्णाली मेडिकल हल सेवा कर्णाली पोलिक्लिनिक प्रणालीलाई अहिले थप विशेषज्ञ सेवा सहित सेवा कर्णाली अस्पताल प्रणालीको रूपमा विकसित गराई वीरेन्द्रनगर 3 मूलपानी चोकको राष्ट्रिय वाणिज्य बैंक रहेको घर भन्दा पूर्वतिरको घरमा अस्पताल सञ्चालनमा आएको बेहोरा जानकारी गराउँदछौ।
11: हाम्रा सेवाहरू 24 घण्टा, आकस्मिक सेवा, दैनिक बिरामी जाँच सेवा, हाड जोड्नी सम्बन्धी विशेषज्ञ सेवा, प्रयोगशाला, रगत, दिशा, पिसाब, खकार, वीर्य तथा गर्भ परीक्षण सेवा, औषधि बिक्री वितरण तथा परामर्श सेवा, महिलाहरूको यौन रोग, आङ खस्ने, सेतो पानी बग्ने, गुप्ताङ्ग चिलाउने जस्ता रोगहरूको सफल उपचार सेवा, मधुमेह, उच्च रक्तचाप, ढाड दुख्ने, हात खुट्टा सिल्का हान्ने, पैतला पोल्ने, लगातार टाउको दुख्ने, चक्कर आउने, रिङटा लाग्ने, मन आत्तिने, छाती छिटो छिटो भड्किने, निन्द्रा नलाग्ने, भोक नलाग्ने जस्ता रोगहरूको सफल उपचार सेवा, परिवार नियोजन सम्बन्धी सेवाहरू, पायस, जन्डिस, ग्यास्ट्रिक, वायु गोला, बात सम्बन्धी रोगहरूको सफल उपचार सेवा, विदेश जानेहरूका लागि पूर्व मेडिकल जाँच सेवा, रंगीन भिडियो एक्सरे सेवा, ईसीजी सेवा, इन्सुरेन्स कम्पनीहरूको प्रमाण पत्र प्रमाणीकरण सेवा र रेफर सेवा पनि उपलब्ध छ।
1: साथै हाड जोड्ने तथा नशारोग विशेषज्ञ डाक्टर रबिन केसीद्वारा हरेक दिन बिहान र बेलुका बिरामी जाँच सेवा उपलब्ध छ र हरेक शनिबार सुगर निशुल्क जाँच गरिन्छ।
10: सम्पर्क सेवा कर्णाली अस्पताल प्रणाली वीरेन्द्रनगर 3 मूलपानी चोक सुर्खेत। सम्पर्क फोन नम्बर 083-522-253 र मोबाइल नम्बर 98-586-56-455।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
12: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका? 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
12: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी?
1: 198-198।
10: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भरपर्दो, सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम प्रादेशिक निर्देशनालय सुर्खेत।

0: Sonia.
1: Extreme energy drink.
2: Sabai ko man chune.
3: Radio Bheri FM.
4: तपाईले सबैको मन सुने रेडियो रेडियो भेरीमा साझाको भेरी खबर सुनिरहनु भएको छ। यतिन्जेल हामीले छिमेक सेरफेर लगायत अन्य खबर प्रस्तुत गर्यौं। अब बाँकी खबर। सुदूरपश्चिमको मुख्य पर्व मानिने गौराको मौलिकता हराउँदै जान थालेको छ। एक दशक अघिसम्म बिडुला पञ्चमीका दिन गाउँघरका सबै महिला सामूहिक रूपमा भेला भएर एकै स्थानमा बिडुला भिजाउने गर्थे। गौरा पर्व मनाउने छुट्टै गौरा घर हुन्थ्यो भने एउटै आँगनमा गाउँभरिका महिला भेला भएर विधिवत रूपमा गौरा पर्व मनाउने चलन रहेको थियो। पछिल्लो समयमा गौरा छुट्टा छुट्टै मनाउन थालिएको छ। कञ्चनपुरको बेदकोट नगरपालिका साथका स्थानीय गोमती भट्टले पहिला गाउँभरिका मानिस एउटै स्थानमा भेला भएर उत्साहका साथ मनाउने गौरा अहिले सानो सानो समूहमा छुट्टा छुट्टै मनाउन थालिएको बताउनु भएको छ। गौरा मनाउने चलन मात्र होइन, गौरामा गाइने गाफ फाग सगुन समेत लोप हुन थालेको पाका पुस्ताले बताउन थालेका छन्। गौरामा गाइने फागहरू लयमा गाउन जान्ने मानिस समेत सीमित हुँदा यसको महिमा बिस्तारै हराउँदै जानेमा बर्तालु रत्नादेवी भट्टको गुनासो रहेको छ। गौरा पर्वको आफ्नै गरिमा र महिमा रहेको यो महिलाले व्रत बस्ने दुब धागो लगाउनसँग सम्बन्धित भए पनि अहिलेको पुस्ताले भने गौराको महत्वप्रति ख्यालै नगरी केवल रमाइलोका लागि मात्रै गौरा मनाउने गरेको उहाँको भनाइ छ। संस्कृतिका जानकार शिवदत्त गौरा पर्व वैदिक र पौराणिक पर्व भएकाले यो पर्व मनाउने निश्चित विधि र पद्धति रहेको बताउनु भएको छ। गौरा पर्वसँग जोड़िएको ढुस्सा धुमारी रामलीला र श्रीकृष्ण लीला गायनको पनि छुट्टै विशेषता रहेको उहाँले बताउनु भएको छ। अहिलेको पुस्ताले धार्मिक सांस्कृतिक तथा ऐतिहासिक महत्व बोकेको गौरा पर्वको गरिमाको ख्याल गर्नुपर्ने उहाँले बताउनु भएको छ। सुदूरपश्चिममा गौरा पर्वको बिरूढो दशैंको जमरा र तिहारको चिउरालाई सुदूरपश्चिमवासीको आस्थाको धरोहरका रूपमा लिइन्छ। तीन पर्व विशेष महत्वका साथ मनाउने गरिन्छ भने गौरा पर्व सुदूरपश्चिमेलीहरूको महान पर्व हो। यो क्षेत्रमा गौराको बिरूढा र दशैंको जमरा जसरी पनि प्रसादका रूपमा ग्रहण गर्नै पर्ने मान्यता रहिआएको छ।
5: राहदानी विभागले यही भदौ 22-27 गते विभागबाट प्रवाह हुँदै आएका सम्पूर्ण सेवाहरू नियमित रूपमा सञ्चालन हुने जनाएको छ। विभागले आज सूचना जारी गर्दै राहदानी सम्बन्धी सेवा दुई दिनहरूमा नियमित सञ्चालनमा हुने जनाएको छ। विभागले ती दिन सेवा लिन आउने सबै सेवाग्राहीलाई आवश्यक प्रक्रिया पूरा गरी निर्धारित समयमा सेवा लिन आग्रह गरेको छ। साथै सेवाग्राहीको जानकारीका लागि सेवा नियमित सञ्चालन हुने सम्बन्धी सूचना प्रकाशित गरेको विभागले जनाएको छ।
4: फेरी खबरको अन्त्यमा अब खेल खबर। दक्षिण एसियासँगको एक दिवसीय खेलमा नेपाल ए 138 रनले पराजित भएको छ। 260 रनको लक्ष्य पछि आएको नेपाल ए 121 रनमै अल आउट भएको हो। नेपाल ए का राशिद खनले सर्वाधिक 37 रन बनाउनु भयो भने मयन यादवले 17 बलमा 20 रन तथा दीपक प्रसाद डुम्रेले 18 रन बनाउनुभयो। दक्षिण अस्ट्रेलियाका बलर एस जोनसनले 3 र जिसे थम्पसनले 2 विकेट लिनुभयो। नेपाल ए पहिलो खेलमा अस्ट्रेलियन घरेलु टोली तास्मिनिया विरूद्ध 1 विकेटको हार बेहोरेको थियो। नेपाल ए ले तेस्रो एक दिवसीय खेल आइतबार न्यूजील्याण्ड ए विरूद्ध खेल्ने तालिका रहेको छ।
5: र नेपालमै पहिलो पटक भएको फ्रेन्चाइज भलिबल लीग एनभीएलको पहिलो दिन आज दुईवटा खेल भएका छन्। अहिले भएको पहिलो खेलमा मधेस वारियर्स सगरमाथा स्म्यास बेसँग हार बेहोरेको छ। यसै गरी अहिले केही बेरमै दोस्रो खेलमा कर्णाली शिवराज र अन्नपूर्ण स्पाइकर किङ्स भेट्दैछन्। 6 टीमको सहभागिता रहेको प्रतियोगिताको विजेताले 20 लाख नगद पुरस्कार पाउने भएको छ। यस्तै आज कोरिया ग्रुपका प्रबन्ध निर्देशक अश्विन केरियाले विजेतालाई 20 लाख र उपविजेताले 12 लाख पुरस्कार पाउने बताउनु भएको छ।
4: खेल खबरसँगै साँझको भेरी खबर सकियो। जानु अघि अहिलेसम्मका मुख्य खबरका शीर्षक फेरि एकपटक। बाढ़ीको दशौं दिन आज त्रिशुली 3A दुईजनाको जीवित उद्धार। कालीकोटको शान्तिखार खोला किनारका 150 परिवारलाई सुरक्षित ठाउँमा सारियो।
5: 6 वर्षसम्म प्रयोगविहीन रहेको हरे स्थित विषादी परीक्षण प्रयोगशाला सञ्चालनमा कपुरकोटको प्रयोगशाला पनि छिट्टै सञ्चालन हुने।
4: खैरो हिरोइन सहित 6 वीरेन्द्रनगरमा पक्राउ। 19.51 ग्राम खैरो हिरोइन बरामद।
5: र नेपाल भलिबल लीग एनभीएलको पहिलो खेलमा सगरमाथाको विजय शुरूआत।
4: हवस् तैलाई साँझको बेरी खबर सकियो. भोलि बिहान 6:30 बजेको बेरी खबरमा फेरि भेट हुने नै छ. तबसम्मका लागि समाचार कक्षका सबै सहकर्मी सहित डिलो राउत र दीपा कोइराला बिदा हुन्छौ. ताजा समाचार र स्वस्थ मनोरञ्जनका लागि रेडियो भरि सुन्दै गर्नुहोला. नमस्ते.
0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज.
3: एक्सट्रीम एनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 7 बजेको छ. एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी.
6: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्.
7: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
8: यही भदौ 20 गते शनिबारका दिन
7: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्.
6: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला. हाम्रा दैनिक सेवाहरू, हाड जोर्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
9: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ.
7: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत. फोन नम्बर 083-590-6993.
10: कामको टेन्सन छातीसम्म थकाउने, स्ट्रेसको दुश्मन नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने.
11: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम. नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल.
10: कामको टेन्सन छातीसम्म थकाउने.

0: नगर 8 खजुरा सुर्खेतमा प्रत्येक शनिबार स्वास्थ्य शिविर सञ्चालन हुने जानकारी गराउँदछौ। यस शिविरमा आफ्नै गाउँका सुपुत्र अमेरिकाबाट फेलोशिप प्रशिक्षण प्राप्त पहिलो हड्डी रोग विशेषज्ञ डाक्टर भगत सिंह धमला स्वयं उपस्थित भई उपचार गर्नुहुने जानकारी गराइन्छ। डाक्टर धमला हड्डी पुननिर्माण, हड्डी बाङ्गोपनको सुधार र जोर्नी प्रत्यारोपणमा विशेषज्ञ चिकित्सक हुनुहुन्छ।
1: शिविरमा दिइने सेवाहरू हड्डी, जोर्नी, ढाड र हात खुट्टा बाङ्गो हुने समस्या, पुरानो भाँचिएको जोडिने, हड्डी छोटो लामो हुने समस्या र घुँडा, मुन्डा, फिर्पा, जोर्नी प्रत्यारोपण सम्बन्धी सशुल्क परामर्श प्रदान गरिनेछ।
0: सम्पर्क कर्णाली ट्रमा केयर, वीरेन्द्रनगर 8 खजुरा सुर्खेत।
1: नमस्ते काका, चिटिक्क परेर कता जान लाग्नु भयो?
2: नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमको प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरु पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
0: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्यप्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
1: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
0: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
1: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन, संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ, साथ दिउ, आशा जगाऊ, जीवन बचाउ।
0: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ ठानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
1: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
0: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
2: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले, अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि।
0: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काई ओर्थ कम्पनीका टीभी, फ्रिज, वासिङ मेसिन, सामसुङ, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, MP3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीभी, वासिङ मेसिन, फ्रिजहरू पाइन्छ। साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वासिङ मेसिन र टीभी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
0: प्रोप्राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत। मोबाइल नम्बर 9858404719 र 9858517015।
4: रेडियो भेरी एफएम।

0: के तपाईं आकर्षक फोटो फ्रेमिंग र डिजाइनको खोजीमा हुनुहुन्छ?
1: यदि हुनुहुन्छ भने वीरेन्द्र नगर छ बुद्धपथ लाइन भित्र टेलरिङ लाइन नवदुर्गा छापाखाना नजिक रहेको न्यू स्टार फोटो सेन्टरलाई सम्झनुहोस्। हामी कहाँ सम्पूर्ण किसिमका फोटो फ्रेम, जोइनिङ फोटो फ्रेम रु 100 देखि 15,000 सम्म फोटो फ्रेमहरू, साथै होटल, बैंकिङ, सरकारी कार्यालय, योजना बोर्ड, पुस्तक पसल, एग्रोभेट, फेन्सी पसल, खाद्य पसल र अन्य पसलको लागि सादा फिलेक्स, रेडियम फिलेक्स, लाइट बोर्ड, नर्मल बोर्ड फ्रेमिङ, प्रिन्टिङ समेत गर्ने गरिन्छ।
0: हजुर, हामी कहाँ फोटो प्रिन्ट, फ्लेक्स ब्यानर प्रिन्ट, फ्लेक्स बोर्ड, टोकन अफ लभ, स्टिकर प्रिन्ट, भिजिटिङ कार्ड, बिल, लेटर प्याड, सेल्फ इङ्क स्ट्याम्प, सर्टिफिकेट प्रिन्ट, ब्याच प्रिन्ट, आईडी कार्ड, इन्भिटेसन कार्ड, क्यानभास प्रिन्ट, म्याट फोटो प्रिन्ट, प्लास्टिक म्याट फोटो र सिल्क प्रिन्ट।
1: यति मात्र कहाँ हो र, युरोपका देशहरूका लागि ओडाको डकुमेन्ट इङ्ग्लिस ट्रान्सलेट पनि गरिन्छ।
0: सम्पर्क न्यू स्टार फोटो सेन्टर, वीरेन्द्र नगर छ बुद्धपथ लाइन, गरिमा विकास मैक मुनि, सुर्खेत। फोन नम्बर 083-521-179, मोबाइल नम्बर 98-584-89 र 97-679-044-43।
2: जिन्दगीले पनि केही लच्छर बाटो लाग्दा आएको छैन, विदेश जाउँ पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्ने।
3: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछस् त?
2: के गर्नु दाजु, यहाँ बसेर के काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
3: अब इन्डिया नै जाने सुर कस्या भए बोका म्यान पावर सप्लायर्स अमृतसर पन्जाबमा जा।
2: के भन्छ नि दाजु, मैले त कुरै बुझिन त
3: हौ। हो त नि, अमृतसर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000 देखि 48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
2: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, के अत्तो पत्तो थाहा छैन मलाई त।
3: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि, यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी तीनथान नजिकै रहेको छ नि।
2: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गएर के हो कसो।
3: लटिपिराग फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
4: अब पाउनुहोस् साम्बा जस्तै अल्ट्रा फास्ट इन्टरनेट भाइनेटको साम्बा प्याक सँग, जसमा पाइन्छ अल्ट्रा 300 MBPS सम्मको स्पिड र वार्षिक सब्सक्रिप्सनमा 1 महिना फ्री। आज नै सब्सक्राइब गर्नुहोस् भाइनेट साम्बा प्याक, स्पिडको अल्टिमेट गोल। भाइनेट साम्बा प्याक, अल्ट्रा फास्ट, अल्ट्रा फन।

0: California.
1: Extreme energy drink.
0: Calm for tension. Hati sama thakaune. Stress ko dushman. Navaratna lagaune. Prakriti gunyukta yo. Shitalta lyaune. Cool cool malishle. Mitho nindra lyaune.
2: नवरत्न कूल ओइल को दुई मिनट को मालिश ले रख्छ तपाईलाई कूल दिलाउँछ गर्मी टाउको दुखाई थकान अनि अनिन्द्राबाट आराम नवरत्न वाज नम्बर 1 कूल ओइल चिसो चिसो कूल कूल
3: पाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानु पर्ने भयो सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के हुक्क छु म त
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ अब बाहिर धाएर दुःख पाउनु पर्दैन हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि
3: यो हो र त्यसो भए त धेरै राम्रो भएछ नि म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस् नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद
3: हो अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स फिसर फिस्टुला मुसा र कोठीको सफल शल्यक्रिया स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या पुरुषमा प्रोस्टेट बढेको मूत्र नली साँगुरिएको र मृगौलाको पत्थरी पुरानो हाड जोड्नी बाथरोग पुरानो ग्यास्ट्रिक आइबीएस आइबीडी र आन्द्रा सुनेको रोगको जरैदेखि उपचार
3: अब रोग लुकाएर नबस्नुहोस् आजै आउनुहोस् श्री आयुर्वेद वीरेन्द्रनगर 4 एरी चोक सुर्खेतमा नेपाल बैंक लिमिटेडको छेवैमा सम्पर्क नम्बर 97048 39043 आयुर्वेद उपचारको आधुनिक भरोसा श्री आयुर्वेद एरी चोक सुर्खेत

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौं। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: सूचना
2: यही भदौ 20 गते शनिबारका दिन
3: सुपथ पोलिक्लिनिक एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा
4: नशा रोग विशेषज्ञ डाक्टर
3: तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
1: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरीफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास हुने, आतिने, मुटुको ढुकढुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौनिच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुशी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढ़ी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
3: सम्पर्क सुपथ मेडिकल हल वीरेन्द्र नगर छ हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-585-6696।
5: रेडियो भेरी एफएम, रेडियो भेरी एफएम,
1: रेडियो भेरी एफएम 98.6 RHz MHz।
6: सीआईएनको साझा खबरबाट सुशीला श्रेष्ठको नमस्कार। साझा खबर देशभरिका सामुदायिक रेडियो सीआईएनको फेसबुक पेज र युट्यूब सीआईएन च्यानलबाट पनि सुन्न सकिन्छ। त्रिशुली 3A को सुरुङको अन्तिम विन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई। रसुवा बाढ़ीमा परेर उपचारारत दुईजनाको मृत्यु, मृत्यु हुनेको संख्या 1294 नाग्यो।
7: करिब 5000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ।
6: भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 नेपाली तातोपानी नाका हुँदै स्वदेश फर्किए। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारको तयारी। दार्चुलाको अपी हिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी चमेलिया नदी थुनियो, सतर्कता अपनाउन आग्रह।
8: पहिरो आएर नदी थुनिएर नदीको जुन पहिरो ब्लकेट खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई नै सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
6: रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना। लेन्दे खोलामाथि दुई ताल तत्कालका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई।
9: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ। पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ, औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
6: र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीको लगातार दोस्रो हार। साउथ अस्ट्रेलियासँग 138 रनले पराजित।
10: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: भोटेकोशी बाढ़ीपछिको पुनर्निर्माण र पुनर्स्थापनाका लागि नेपालले यथाशीघ्र ठूलो धनराशि अन्तर्राष्ट्रिय सहयोगबाट पनि जुटाउने पर्छ। यसका लागि अन्तर्राष्ट्रिय समुदायसँग राम्रो खालको सम्बन्ध कायम गर्नुपर्दछ। साथै केही समयपछि दात्री सम्मेलन लगायतका सहायताका सम्भावना खोज्न सदुपयोग गर्नु उचित हुनेछ। अब खबर सन्तोषी रावलबाट।
11: लाङटाङको उत्तरी क्षेत्रमा हिम चट्टान खसेर बनेको लेन्दी खोलामाथिको दुई ताल अहिलेका लागि जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाले जनाएको छ। शाखाका प्रमुख विनोद प्राजुलीका अनुसार चिनिया टोलीले गरिएको अवलोकनमा तल्लो तालबाट अधिकांश पानी बगिसकेको छ भने माथिल्लो तालमा पानीको सतह केही बढ़े पनि खतरा तहमा पुगेको छैन। माथिल्लो ताल करिब 0.19 वर्ग किलोमिटर क्षेत्रफलमा फैलिएको छ। पानीको सतह करिब 2 मिटर बग्दा त्यहाँ करिब 6 लाख घनमिटर पानी जम्मा भयो। भएको अनुमान गरिएको छ। चिनिया टोलीले तालको अवस्था निरन्तर निगरानी गर्दै नेपाली पक्षलाई जानकारी दिइरहेको छ। हालसम्म तालका कारण जोखिम नरहेको उनीहरूको सुझाव रहेको उहाँले सीआईएनसँग बताउनुभयो।
9: त्यहाँ दुईवटा तालहरू बने र पहिलो ताल अलि बढी जोखिमको ताल फुट्यो, दोस्रो ताल चाहिँ अलिकति माथि छ र कम जोखिममा देखिन्छ। अब त्यसबाट जोखिम त कायम छ तर जोखिम चाहिँ कम भएको मान्न चाहिँ सकिन्छ। अब 10 गते जस्तै बाढी आउने सम्भावना चाहिँ तत्काल नदेखिएको र त्यो ताल जुन एउटा बाँकी छ दोस्रो ताल त्यो फुटिहालेमा पनि त्यति ठूलो बाढी आउने अवस्था चाहिँ पहिला जस्तो देखिँदैन। अब त्यो कारणले पहिला तुलनात्मक रूपमा पहिला भन्दा जोखिम केही भयो भन्न सकिन्छ तर जोखिम अन्त्य भएको मान्न चाहिँ सकिँदैन।
4: अहिले तालमा भएका पानीहरू चाहिँ पूर्ण रूपमा सुकेको भन्ने पनि जानकारी प्राप्त भएको छ, यो साँचो हो?
9: पहिलो तालमा भएको पानी चाहिँ पूर्ण रूपमा जस्तै सुकेको देखिन्छ, पछिल्लो सूचना अनुसार दोस्रो तालको पानी सुकेको भन्ने जानकारी चाहिँ औपचारिक जानकारी चाहिँ हामीलाई छैन।
11: गत 10 भदौमा रसुवा बाढीपछि नेपाल चीन सीमाना नजिक दुईवटा ताल बनेका थिए, त्यसमध्ये तल्लो ताल फुटेर पानी बग्दा भोटेको सीमा अर्को बाढी आएको थियो। माथिल्लो त्रिशुली 3A जलविद्युत आयोजनाको सुरुङमा अन्तिम विन्दुसम्म कुनै पनि व्यक्ति फेला नपरेको नेपाली सेनाले जनाएको छ। फँसेकाहरूको खोजी तथा उद्धारको काम निरन्तर अघि बढे पनि अन्तिम विन्दुसम्म पुग्दा थप व्यक्ति फेला नपरेको सेनाले जनाएको हो। भूमिगत विद्युत गृहमा फँसेका मानिसहरू बसेको हुन सक्ने सम्भावित स्थान पहिचान गर्न प्राधिकरणका प्राविधिक टोली सेनासँगै सुरुङभित्र प्रवेश गरेका थिए। निरन्तर 9 दिनको प्रयासपछि आज बिहान सुरुङबाट दुईजनालाई जीवितै उद्धार गरिएको थियो। उद्धारका क्रममा एउटा शव पनि निकालिएको छ। प्राधिकरणका अनुसार अझै 42 इन्जिनियर तथा कर्मचारी सुरुङभित्र फँसेको हुन सक्ने अनुमान भए पनि अन्तिम विन्दुसम्म पुग्दा कुनै पनि व्यक्ति नभेटिएको सेनाले जनाएको छ। उद्धार गरिएका सञ्जय शाह र कबीर महर्जनको स्वास्थ्य अवस्था सामान्य रहेको नेपाली सेनाले जनाएको छ। उद्धार गरिएकाहरूको उपचार सैनिक अस्पताल छाउनीमा भइरहेको छ। निकालिएको शवको भने पहिचान हुन बाँकी रहेको आयोजनाले जनाएको छ। उद्धार कार्यमा नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र विद्युत प्राधिकरणको संयुक्त टोली खटिएको छ। यसैबीच रसुवा बाढीमा परेर घाइते भएका मध्ये दुईजनाको मृत्यु भएको छ। नेपाल प्रहरीका अनुसार त्रिवी शिक्षण अस्पतालमा उपचाररत एकजना र राष्ट्रिय ट्रमा सेन्टरमा उपचाररत एकजना गरी दुईजनाको मृत्यु भएको हो। मृत्यु भएकाको नाम भने प्रहरीले सार्वजनिक गरेको छैन। यस्तै रसुवाको भोटीकोशी नदीमा आएको बाढीबाट प्रभावित 13,093 जनाको उद्धार गरिएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार आज दिउँसोसम्म 1,294 जनाको शव संकलन गरिएको छ भने 5,083 जना अझै सम्पर्कविहीन रहेका छन्। बाढ़ी प्रभावित मध्ये 5,397 जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ। त्यस्तै नुवाकोट, धादिङ र रसुवाका होल्डिङ सेन्टरमा 4,521 जनालाई राखिएको प्रतिकार व्यवस्थापनका प्रमुख रामबहादुर केसीले सीआईएनलाई जानकारी दिनुभयो।
7: अहिलेसम्म 1,294 जनाको चाहिँ शव विभिन्न जिल्लामा फेला परिसकेको छ र त्यसमध्ये शनाखत भई बुझिलिएको शवको संख्या जम्मा 88 मात्रै छ र बाँकी चाहिँ पहिचान हुन बाँकी छ अथवा त्यसलाई शनाखत गरेर सम्बन्धित व्यक्तिलाई बुझाउन बाँकी रहेको छ। त्यसै अहिले पनि करिब 5,000 भन्दा बढी व्यक्तिहरू चाहिँ सम्पर्कविहीन हुनुहुन्छ। त्यसमा पनि सबभन्दा धेरै रसुवाको, त्यसै गरेर तपाईँको नुवाकोटको, त्यसै गरेर विदेशी नागरिकहरू पनि चाहिँ हुनुहुन्छ। त्यसै जलविद्युत आयोजनामा पनि करिब 900 भन्दा बढी मान्छेहरू चाहिँ अहिले पनि मिसिङ हुनुहुन्छ, भनेको सम्पर्कविहीन हुनुहुन्छ। उहाँहरूको खोजबिनको काम चाहिँ चलिराखेको छ। टनेलहरूमा पनि खोजबिन चलिराखेको छ भने अहिलेसम्म चाहिँ घाइतेको संख्या 304 जो चाहिँ उपचाररत र डिस्चार्ज सहितको चाहिँ यो डेटा हो र यो घटना घट्ने बित्तिकै हामीले चाहिँ थुप्रै मान्छेहरूको उद्धार पनि गरिसकेको अवस्था छ। जस्तो कि नेपाली सेनाले 3,900 भन्दा बढी, त्यस्तै नेपाल प्रहरी 4,000 भन्दा बढी, त्यसै सशस्त्र प्रहरी बल नेपालले चाहिँ 4,800 भन्दा बढी, भनेको करिब 12,000 भन्दा बढी मान्छेको पनि हामीले उद्धार गरिसकेको अवस्था छ भने अहिले चाहिँ विभिन्न होल्डिङ सेन्टरमा 3,655 भन्दा बढी व्यक्तिहरू चाहिँ बसिराख्नु भएको अवस्था छ।
11: उद्धार तथा राहतका लागि प्रभावित क्षेत्रमा 21,421 सुरक्षाकर्मी परिचालन गरिएको प्राधिकरणले जनाएको छ। दार्चुलाको अपि हिमाल गाउँपालिका 1 भट्टारामा पहिरोले चौलानी अर्थात चमेलिया नदी थुनिदा 8 घरलाई सुरक्षित स्थानमा सारिएको छ। माथिबाट आएको पहिरोले चौलानी नदी आधा थुनिएको जिल्ला प्रशासन कार्यालय दार्चुलाले जनाएको छ। माथिबाट पहिरो खसिरहेकाले नदी पूरै थुनिन सक्ने सम्भावना रहेको हुँदा प्रशासनले नदीको
12: तटीय क्षेत्रका नागरिकलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। पहिरोका कारण चौलानी नदीको बहाव प्रभावित भएको छ। हाल नदीले पहिरो काट्दै गएपछि पानीको बहाव केही मात्रामा सुचारू हुन थालेको बताइएको छ। तर वर्षा नरोकिएकाले नदीमा पानीको बहाव बढ़न सक्ने जोखिम कायमै रहेको छ। जोखिमलाई मध्यनजर गर्दै जोखिममा रहेका स्थानीय र उनीहरूको वस्तुभावलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्न थालेको जिल्ला प्रशासन कार्यालय प्रमुख जिल्ला अधिकारी वर्तराज पौडेलले सीआईएनलाई जानकारी दिनुभयो।
13: आधा भागमा चाहिँ नदीको किनारमा गएर पहिरो छुपिएको अवस्था छ, आधा भागबाट नदी बगिरहेकै अवस्था छ। अहिले तत्कालको लागि चाहिँ त्यस्तो धेरै ठुलो जोखिम देखिँदैन, यद्यपि अब त्यहाँ पहिरो थप भएको खण्डमा चाहिँ थप नदी छुन सक्ने जोखिम त अल्टिमेटली भइ नै हाल्छ। र हालको लागि चाहिँ पहिरो कम्प्लिटली रोकिएको भन्न त मिल्दैन, थोरै सानोतिनो खसिरहेको छ। तर अहिले करेन्ट कुरा गर्ने हो भने चाहिँ पहिरो रोकिएको छ भने त्यहाँ हाम्रो पहिरोको नजिकै 7-8 घर परिवार बसोबास गर्नुहुँदो रहेछ, उहाँहरूलाई पनि जोखिम छ भन्ने हिसाबले स्थानान्तरण गरेर सुरक्षित स्थानमा लगिसकेको अवस्था छ। पहिरो आएर नदी ठुङ्गिएर नदीको जुन पहिरो त्यो ब्लकहरू खोल्दाखेरि हुन सक्ने जोखिमलाई मध्यनजर गरेर हामीले तटीय क्षेत्रको सबै स्थानीयहरूलाई पनि सूचना प्रवाह गरेका छौँ, माइकिङहरू गरेको छ सबैलाई।
12: अपि हिमाल मारमा लेकम गाउँपालिका र शैलेशिखर नगरपालिका सहित तटीय क्षेत्रमा जोखिम हुन सक्ने भन्दै सम्बन्धित निकायलाई जानकारी गराएको पनि उहाँले बताउनु भएको छ। बंगलादेश सरकारले नेपाल सरकारको प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 10 लाख अमेरिकी डलर सहयोग गर्ने भएको छ। नेपालमा आएको विनाशकारी बाढ़ीपछि चलिरहेको राहत पुनस्थापना तथा मानवीय प्रयासलाई सहयोग गर्न बंगलादेशले करिब 15 करोड़ रूपैयाँ बराबरको आर्थिक सहयोग गर्ने भएको हो। रसुवाको भोटेकोशी बाढ़ी पीड़ितको पुनस्थापनाका लागि जग्गा पहिचान गर्न भूमि व्यवस्था सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सहसचिवको नेतृत्वमा समिति गठन गरेको छ। नापी विभागका महानिर्देशक प्रकाश जोशीको संयोजकत्वमा समिति गठन गरिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। समितिमा संघीय मामिला महाशाखाका प्रतिनिधि, पूर्वाधार मन्त्रालयका प्रतिनिधि, भूमि व्यवस्थापन तथा अभिलेख विभागका निर्देशक, सम्बन्धित जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी, सम्बन्धित पालिकाका प्रमुख प्रशासकीय अधिकृत, जिल्ला समन्वय समिति, जिल्ला प्रहरी कार्यालय तथा सशस्त्र प्रहरी बलका प्रतिनिधि, भूमि प्रशासन कार्यालय प्रमुख र नापी कार्यालय प्रमुख सदस्य रहेका छन्। उपसचिव दामोदर वाकले समितिको सदस्य सचिव हुनुहुन्छ। समितिलाई बाढ़ीका कारण घर जग्गामा क्षति भई विस्थापित भएका, पुरानै ठाउँमा बसोबास गर्न जोखिमपूर्ण भएका तथा जोखिम हुँदाहुँदै पनि प्रभावित क्षेत्रमा बसोबास गरिरहेका परिवारको यथार्थ विवरण पहिचान गर्ने जिम्मेवारी दिएको मन्त्री प्रतिभा रावलको सचिवालयले जनाएको छ। भुटेकोशी बाढ़ीका कारण चीनतर्फ फँसेका 155 जना नेपाली आज तातोपानी नाका हुँदै स्वदेश फर्किएका छन्। चिनिया पक्षले उनीहरूलाई तातोपानी नाकाको पिलिङ क्षेत्रमा ल्याएर नेपाली अधिकारीको जिम्मा लगाएको हो। यसअघि बिहिबार 114 जना नेपाल आइपुगेका थिए। सिन्धुपाल्चोकका प्रमुख जिल्ला अधिकारी शशिधर घिमिरेका अनुसार शुक्रबार नेपाल आएका 155 जना मध्ये 145 जना रसुवाका नागरिक रहेका छन्। धादिङका 1 जना र काठमाडौँका 9 जना रहेका छन्। साझा खबरमा अब खेल खबर। अस्ट्रेलिया भ्रमणमा रहेका नेपाल ए टोलीले एक दिवसीय अभ्यास खेलमा लगातार दोस्रो हार बेहोरेको छ। डार्विनको आज भइएको खेलमा नेपाल ए साउथ अस्ट्रेलियासँग 138 रनले पराजित भयो। साउथ अस्ट्रेलियाले दिएको 260 रनको लक्ष्य पछ्याइएको नेपाल एले 22 ओभर एक बलमा 121 रन बनाउँदा सबै विकेट गुमायो। नेपाल एका रसिद खानले 37, मइन यादवले 20, दीपक डुम्रेले 18, कप्तान अनिल कुमार शाहले 11 रन बनाए। अरू खेलाड़ीले दोहोरो अंकमा रन बनाउन सकेनन्। साउथ अस्ट्रेलियाको स्पेन्सर जोनसनले 3 विकेट लिए। यसअघि टस जितेर ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले 50 ओभरमा 9 विकेट गुमाएर 259 रन बनाए। साउथ अस्ट्रेलियाका डाउजी ओगेन बुमिजले 111 रन बनाए। नेपाल एका रसिद खानले 2 जना सृजन घटकाल, नारायण जोशी, पवन शर्मा र लोकेश बमले 1-1 विकेट लिएका हुन्।
6: बाढ़ीपछि मनमा पनि असर, डर आत्तिनेर निन्द्रा नलाग्ने समस्या भए के गर्ने?
14: यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ।
6: प्रभावितलाई मानसिक स्वास्थ्यमा ध्यान दिन चिकित्सकको आग्रह। जानकारी सहितको विशेष सामग्री, रसुवा बाढ़ीपछि महिलाको स्वास्थ्यमा ध्यान दिनुपर्ने कुराकानी बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला। विपद जुनसुकै बेला आउन सक्छ। बाढ़ी, पहिरो वा अन्य विपदको समयमा खाना र पानीको अभाव हुन सक्छ, तर यस्तो कठिन अवस्थामा पनि बाल बालिका, गर्भवती महिला र स्तनपान गराइरहेका आमाको पोषणमा विशेष ध्यान दिनु आवश्यक छ।
15: सबैभन्दा महत्वपूर्ण कुरा, 6 महिनासम्मका शिशुलाई आमाको दूध मात्र दिनुहोस्। यो विपदको समयमा पनि स्तनपान निरन्तर गराउनुहोस्। आमालाई आराम गर्ने, पर्याप्त खाना र सुरक्षित पानी पिउने वातावरण बनाऊ।
6: 6 महिनापछि बाल बालिकालाई उमेर अनुसार नरम, राम्ररी पकाएको र पोषिलो खाना दिन शुरू गरौं। थोरै थोरै मात्रामा दिनमा पटक पटक खुवाऊ। सम्भव भएसम्म दाल, अण्डा, दूधजन्य पदार्थ, साग सब्जी, फलफूल र अन्य स्थानीय पोषिलो खानेकुरा समावेश गरौं।
15: गर्भवती र स्तनपान गराइरहेका आमालाई पनि पर्याप्त खाना आवश्यक हुन्छ। विपदको समयमा अरूलाई खुवाएर आमाले आफू कम खाने अवस्था नबनाऊ। परिवारमा उपलब्ध पोषिलो खाना पहिले बाल बालिका र आमाका लागि पनि छुट्याऊ।
16: विपदमा राहत बाँड्दा पोषणमा ख्याल राखौं। चाउचाउ र जंक फूड भन्दा पोषिलो खानेकुरा बाँडौं।
6: वर्ल्ड भिजन इन्टरनेशनल नेपाल र सीआईएन।
17: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएम।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। साझा खबरमा अब मिलिजुली नेपाली।
16: मिलिजुली नेपालीमा केही महत्वपूर्ण जानकारी तथा सूचना। तपाईँलाई डर लाग्ने, निन्द्रा नलाग्ने, बारम्बार रुन मन लाग्ने, घटना सम्झेर आत्तिने, मन अस्थिर हुने वा तनाव बढ़ने जस्ता समस्या भइरहेको छ? यदि त्यसो भने मनोचिकित्सक डाक्टर सूरज तिवारीका अनुसार रसुवामा आएको विनाशकारी बाढ़ीपछि यस्ता लक्षणहरू धेरै प्रभावित व्यक्तिहरूमा देखिएका छन्। त्यसको उपचार पनि गर्नुपर्छ। चिकित्सकहरूले बाढ़ीपछिको मानसिक तनाव कम गर्न गहिरो सास फेर्ने अभ्यास गर्ने, नियमित दैनिक काम गर्ने, बाढ़ी सम्बन्धी समाचार सीमित रूपमा हेर्ने, हल्का शारीरिक गतिविधि गर्ने, परिवार तथा साथीभाइहरूसँग कुरा गर्ने, सल्लाह लिने गर्नुपर्दछ। यही विषयमा हामीले मनोचिकित्सक डाक्टर सूरज तिवारीसँग कुराकानी गरेका छौं।
14: भोटेकोसीमा बाढ़ी आयो, त्यसले गर्दा जुन व्यक्तिहरू निकै नराम्रोसँग होइन प्रभावित हुनुभएको छ र मानसिक स्वास्थ्यका समस्याहरू पक्कै पनि देखिएका छन्। कतिपयलाई थोरै असर गरे होला, कसैलाई धेरै असर गरे होला होइन। अब उहाँहरूलाई सरसह गर्ने हिसाबमा चाहिँ स्थानीय निकायबाट पनि होइन यता संघीय सरकारबाट पनि सबैतिरबाट नै मनोसामाजिक कार्यकर्ताहरू हुनुहुन्छ। मनोसामाजिक कार्यकर्तालाई भेटेर पनि चाहिँ एउटा बाटो निस्किन्छ होइन। सामान्य खालका समस्या त्यही हल भइहाल्छन्। अलिक कडा खालको समस्याहरू उहाँहरूले चाहिँ या त मनोचिकित्सकसँग सम्पर्क स्थापित गरिदिनुहुन्छ या त चाहिँ रेफर गर्नुपर्ने अवस्थामा रेफर गरिदिनुहुन्छ। अर्को चाहिँ नजिकै त्यहाँ जिल्ला अस्पताल पनि छ। हुन त अहिले चाहिँ त्यो पुल बगाएर त्यसको चाहिँ बाटो अवरुद्ध भएको हुनाले यता बटार भित्रबाट त्यहाँ त्रिशुल अस्पतालमा सम्पर्क स्थापित गर्न व्यक्तिलाई चाहिँ आवाजको माध्यमबाट चाहिँ कठिनाई होला। अझै त्रिशुल अस्पतालमा पनि मनोचिकित्सकहरू र मनोपरामर्शदाताहरू हुनुहुन्छ र आजकल चाहिँ यदि कसैलाई समस्या भयो भने व्यक्ति या स्वास्थ्य कर्मी त्यहाँ पुग्न सक्ने अवस्था भएन भने फोनको माध्यमबाट पनि सल्लाह लिने र स्वास्थ्य कर्मीको माध्यमबाट समन्वय भएर औषधि पनि चलाउने खालको चाहिँ टेली कन्सल्टेसन पनि गर्ने प्रचलन बढेको छ, खास गरी मानसिक स्वास्थ्यमा त्यो पनि गर्न सकिन्छ। अन्य अस्पतालहरूमा पनि जस्तो मानसिक स्वास्थ्यको सामान्य खालको चाहिँ जानकारी चाहिँ मनोचिकित्सा नबाहेक अन्य स्वास्थ्य कर्मीहरूलाई पनि हुन्छ। जस्तो विभिन्न सरकारी निकायका स्वास्थ्य कर्मीहरूलाई चाहिँ मानसिक स्वास्थ्यको तालिम चाहिँ दिएको हुन्छ। त्यसले गर्दा केही केही समस्याहरू उहाँहरूले पनि आफ्नो हिसाबले हल गर्न सक्नुहुन्छ। अब होइन एकदमै अप्ठ्यारो स्थिति छ भने चाहिँ अब प्रेषण गरेर आउनु पर्दाखेरि चाहिँ जस्तो यता ललितपुर जिल्लामा लगनखेलमा रहेको मानसिक अस्पताल जुन निकै पुरानो अस्पताल हो र विशुद्ध मानसिक स्वास्थ्यको सेवामा हामी समर्पित छौँ, त्यहाँ पनि आउन सकिन्छ। अर्को चाहिँ जस्तो केही नम्बरहरू छन्, यो 1166 जुन हेल्पलाइन छ यो चाहिँ 24 घण्टा हप्ताको 7 दिन यो सेवा चाहिँ खुला छ। अर्को बाल बालिका तथा किशोर किशोरीलाई पनि मानसिक स्वास्थ्यका समस्याहरू हुने गर्दछन् र जुन बाढी पीड़ित जुन समूह छ त्यो समूह मैले पनि देखेँ, त्यसमा चाहिँ कतिपय बाल बालिकाहरू पनि हुनुहुन्छ। बाल बालिकाले आफैले प्रयोग गर्न नसक्दा उहाँको अभिभावकले या परिवारका सदस्यहरूले पनि बाल बालिका हेल्पलाइन पनि को सेवा पनि लिन सक्नुहुन्छ, जो चाहिँ कान्ति बाल अस्पतालबाट पनि त्यसको सेवा दिइराखिएको छ र साथसाथै हाम्रै मानसिक अस्पतालको किशोर किशोरी मानसिक स्वास्थ्य इकाइबाट पनि त्यो सेवा हुने गर्दछ, त्यसबाट लाभ लिन सकिनेछ। अरू नम्बरहरू मेरो सम्झना भएको चाहिँ हेलो स्वास्थ्य नम्बर पनि छ 1115, त्यसमा चाहिँ मानसिक स्वास्थ्यका समस्या लगायत सम्पूर्ण स्वास्थ्यको बारेमा चाहिँ जानकारी अथवा सरसल्लाह लिन सक्नुहुन्छ 1115।
16: तपाई भोटेकोशी बाढ़ी प्रभावितहरूको खोज उद्धार तथा राहतका लागि नुवाकोट आउँदै हुनुहुन्छ भने सार्वजनिक विदा भए पनि आवश्यक सेवा र समन्वयका लागि विदुर नगरपालिका कार्यालय खुल्ला रहेको छ। विपदको समयमा जनताको सेवा निरन्तर राख्ने उद्देश्यले विदुर नगरपालिकाले भदौ 19, 20 र 21 गते सार्वजनिक विदा भए पनि नगरपालिका अन्तर्गतका कार्यालयहरू खुल्ला राख्ने जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले क्षति पुर्याएका 20 झोलुङ्गे पुलको मरमतमा सरकारले काम थालेको छ। यही भदौको 10 गते आएको बाढ़ीले मुगलिनदेखि टिमुरेसम्म 64 झोलुङ्गे पुल मध्ये 53 क्षति पुर्याएको थियो। सरकारी अधिकारीहरूले प्रभावित क्षेत्रमा पुगेर मूल्याङ्कन गर्दा क्षति पुगेका 53 मध्ये 20 झोलुङ्गे पुलको मरमत गर्नुपर्ने निष्कर्ष निकालेका थिए। यी पुल मरमतका लागि सरकारले भदौ 17 गते कार्यादेश जारी गरेको थियो, जसमध्ये महेश दोबान मास्टर, कालिका स्थान, मलिंगा मजुवाटार, केउरिनी गहते र पिमलटार जागराम खोला झोलुङ्गे पुलको मरमतमा प्रगति भएको छ। यी 5 झोलुङ्गे पुलहरू 1 महिनाभित्र मरमत गरिनेछ। यसै गरी पुननिर्माण गर्नुपर्ने 33 झोलुङ्गे पुलका लागि पनि सरकारले भदौ 17 गते नै बोलपत्र आह्वान गरिसकेको छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। खानेपानीदेखि खानेकुरा लगाउने लुगा सबैमा सरसफाईमा विशेष ध्यान दिनुपर्दछ। महिनावारीको बेलाको सरसफाई र सुत्केरी तथा गर्भवतीको सरसफाईमा बढ़ी ध्यान दिनुपर्ने जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठले बताउनु भएको छ। संक्रमण फैलिन नदिन महिलाहरूले व्यक्तिगत सरसफाईमा विशेष ध्यान दिनुपर्दछ।
6: तपाई सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाण्डुमा तयार पारेको साझा खबर सुनिरहनु भएको छ। बाढ़ी प्रभावित क्षेत्रमा महिलाले महिनावारी भएको बेला सरसफाईमा कसरी ध्यान दिने?
18: जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो डिस्चार्ज भनेको
19: सेतो पानी बग्ने,
18: हजुर सेतो पानी बग्ने त्यो भनेको पनि एक प्रकारको इन्फेक्सन हो। अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ।
6: रसुवा बाढ़ीपछि महिलाले स्वास्थ्यमा ध्यान दिनुपर्ने कुरा कुराकानी बाँकी नै छ। सीआईएन को साझा खबर सुन्दै गर्नुहोला।
20: प्याजको बिरता लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% सम्म क्याश फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
21: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
6: तपाईँ सामुदायिक सूचना नेटवर्क सीआईएन ले काठमाडौँमा तयार पारेको साझा खबर सुन्दै हुनुहुन्छ। अब बाढ़ी प्रभावित महिला र किशोरीले ध्यान दिनुपर्ने कुरा। विनाशकारी बाढ़ीपछि अहिले सबैको ध्यान राहत र उद्धारमा केन्द्रित छ, तर विपदको यस्तो कठिन समयमा स्वास्थ्यलाई पनि व्यवस्था गर्नुहुँदैन। अझ महिलाको स्वास्थ्य र प्रजनन स्वास्थ्यमा त विशेष ध्यान दिन आवश्यक हुन्छ। बाढ़ीपछि आश्रय स्थल वा अस्थायी आवासमा बस्दा महिलाको प्रजनन स्वास्थ्यमा किन विशेष ध्यान दिनुपर्छ? संक्रमणबाट जोगिन के कस्ता सावधानी अपनाउने? यिनै विषयमा हामीले जनस्वास्थ्य कर्मी यीशु श्रेष्ठसँग कुराकानी गरेका छौं।
18: सबभन्दा सुरुमा त इन्फेक्सन हुन्छ, अनि इन्फेक्सनको एकदम प्राइमरी कुरा भनेको चाहिँ पेट दुख्ने, अनि त्यसरी गनाउने, तल चिलाउने, अनि त्यो हुँदाहुँदै महिनावारी भइसकेपछि जुन ब्लिडिङ कम हुन्छ नि त्यसपछि जुन मैले अघि भने डिस्चार्ज त्यो हुन्छ डिस्चार्ज भनेको
0: सेतो पानी बग्ने.
18: हजुर, सेतो पानी बग्ने त भनेको पनि एक प्रकारको इन्फेक्सन हो. अब त्यो अलिअलि बग्नु त दिदी बहिनीहरूको हुन्छ, तर अत्याधिक मात्रामा हुन थालेपछि अब त्यहाँ स्वास्थ्य कर्मी पनि हुनुहुन्छ. अनि त्यो त्यसको फेरि इन्फेक्सनको लागि एन्टिबायोटिक चाहिँ साधारण खालको हुन्छ, चार पाँच दिनमा खाएपछि विषेक हुने हुन्छ. त्यो भएको कारणले गर्दाखेरि मलाई यस्तो भएको छ है भनेर चाहिँ स्वास्थ्य कर्मीलाई भन्न सक्नु पर्यो.
0: त्यो हुने बित्तिकै
18: त्यो भन्ने त्यो पनि एउटा इन्फेक्सन हो है भन्ने कुरा पनि कतिलाई थाहा हुँदैन. इभन काठमाडौँमा पनि थाहा हुँदैन, आफ्नै दिदी बहिनीलाई थाहा हुँदैन.
0: चिलाउने, गनाउने पानी आउने, सेतो पानी बग्ने,
18: हजुर, त्यो चाहिँ एकदमै साधारण खालको कुरा हो जुन चाहिँ हामीले आफैले पनि ध्यान दिएको हुँदैनौँ कि होइन. त्यो चाहिँ लाज नमानिकन आफूले गर्न सकेन भने पनि ल फर इक्जाम्पल सरसफाइसम्म गर्न सकिएन, इन्फेक्सन भइहाल्यो भने पनि मलाई यस्तो भएको छ, यो के हो त, इन्फेक्सन हो कि होइन भनेर चाहिँ आफूले स्वास्थ्य कर्मीसम्म पुर्याउन सक्नु पर्यो र उहाँबाट चाहिँ मेडिसिन लिन सक्नु पर्यो.
0: समयमै उपचार भयो भने त समस्या समाधान भइहाल्यो, नभए त्यसले जटिलता पनि ल्याउने
18: भयो. त्यो चाहिँ आफूलाई थाहा चाहिँ हुनु पर्यो.
0: अब पछि त्यो गएर जस्तो त्यो चाहिँ एकदमै धेरै बढ्यो, संक्रमण बढ्यो भनेदेखि क्यान्सर हुन सक्ने सम्भावना पनि बढ्छ. त्यो उपचार समयमा पाइएन भने
18: होइन, क्यान्सर फेरि अब क्यान्सर भन्नाले महिलाकै क्यान्सर भन्दाखेरि पाठीघरको मुखको क्यान्सर भनेर बुझिन्छ. पाठीघरको मुखको क्यान्सर चाहिँ त्यो इन्फेक्सनले हुने कुरा चाहिँ होइन, त्यो चाहिँ भाइरसले हुन्छ.
0: एचपीभी
18: एचपीभी भाइरसले हुन्छ र त्यो भाइरस चाहिँ शारीरिक सम्बन्ध नभइकन त्यो हुँदैन कि. फेरि शारीरिक सम्बन्ध भएपछि मात्र त्यो भाइरस चाहिँ आफ्नो बडीमा छिरेर अनि पाठ्यघरमा चाहिँ बिस्तारी त्यो पनि आजको आज हुने होइन, आजको पाँच वर्ष दस वर्षपछि चाहिँ पाठ्यघरको मुखको क्यान्सर हुने सम्भावना हुन्छ. त्यही भएर त्यो भनेको भिन्दै छुट्टै कुरा भयो, यो सरसफाइको पाटो चाहिँ भिन्दै कुरा भयो.
0: अब अहिले जस्तो होल्डिङ सेन्टरमा महिलाको कुरा त हामीले महिनावारीसँग मात्रै जोडेर मात्रै पनि महिलाको स्वास्थ्य होइन, प्रजननको स्वास्थ्य, यौन स्वास्थ्यको कुरा पनि छ. त्यसपछि अर्को भनेको सुत्केरी महिला, गर्भवती महिलाहरू पनि हुनुहुन्छ कि, उहाँहरूलाई चाहिँ अहिले कस्तो खालको केयरको खाँचो छ?
18: अब गर्भवती महिलाको लागि त हामीलाई आफूलाई पनि थाहा छ, एएनसी केयर भन्छ, पीएनसी केयर भन्छ. त्यो भनेको चाहिँ नौ महिनाभित्र कतिचोटि चाहिँ आफूले डक्टरकोमा गएर आफ्नो स्वास्थ्य र आफ्नो शिशुको स्वास्थ्यको जाँच गर्न सकिन्छ. त्यो त अब माध्यमै छैन अहिले त्यहाँ होइन. साथसाथै अब भ्याक्सिनेसनको कुरा हुन्छ, टिटी लाउनुपर्ने हुन्छ, अर्को भ्याक्सिनेसन हुन्छ, त्यो कुरा पनि एकदमै याद गर्नु पर्यो. त्यो चाहिँ अब त्यहाँ त अहिले छैन. त्यो भएको कारणले गर्दाखेरि मलाई यो चाहिन्छ है, मलाई यो केयर चाहिन्छ है भन्ने कुरा थाहा भयो भने त उहाँहरूले त्यहाँको स्वास्थ्य कर्मीहरूलाई भन्न सक्नुहुन्छ. अब सुत्केरी मतलब अहिले प्रेग्नेन्ट हुनुभएको महिलाहरूलाई के भ्याक्सिन लाउनुपर्छ भने त एकदमै लिमिटेड हुन्छ, थोरै हुन्छ. त्यो भएर त्यो भ्याक्सिन चाहिँ काठमाडौँबाट या त्रिशुली अस्पतालबाट चाहिँ सजिलैसँगले त्यहाँ एउटा मोबाइल क्याम्प अर्गनाइज गरेर पुर्याउन सकिन्छ. त्यो भएको कारणले गर्दाखेरि चाहिँ कति कति लाइक कुन फेजको महिला हुन्छ, जस्तै कुन महिनामा हुनुहुन्छ, पाँच महिनामा हुन्छ, छ महिनामा हुनुहुन्छ, कुन बेला त्यो सुई लाउनु पर्नेछ, त्यो कुरा एसेस गरेर जुन यहाँबाट टिम जानुहुन्छ त्यो टिमले एसेस गरेर चाहिँ उहाँहरूले भ्याक्सिन प्रोभाइड गर्न सक्नुहुन्छ. इम्युनाइजेसनको कुरा भयो एउटा कुरा सबभन्दा मेन. अनि साथसाथै अब खानपिन, उहाँहरूलाई त खानपिनलाई त अब पोसिलो कुरा चाहिने हुन्छ. मैले अब भ्याक्सिन भनिहालेँ, चेकअप भनिहालेँ, मिनिमम चारदेखि आठवटा चेकअप त नौ महिनासम्म चाहिन्छ. उहाँहरूले अहिलेसम्म कुन फेजमा आउनुहुन्छ र अहिलेसम्म कतिवटा चेकअप भयो, एएनसी चेकअप भयो जुन महिना प्रेग्नेन्ट हुँदाखेरिको चेकअप हुनुपर्ने हुन्छ, त्यो चेकअप अहिलेसम्म कतिवटा भयो. अब रेकर्ड गर्ने जुन कार्ड हुन्छ त्यो कार्ड पनि छैन उहाँहरूसँग,
0: केही पनि छैन. एक सरो लुगामा होल्डिङ सेन्टरमा आइपुग्नु भएको थियो होइन.
18: हजुर, त्यो भएको कारणले गर्दा कागज नभए नि म यो महिनामा छु र मेरो एकैचोटि चाहिँ मैले मेरो जाँच गरिसकेँ भने त मलाई थाहा हुन्छ. त्यसपछि कतिवटा जाँच हुन्छ भन्ने कुरा पनि मलाई दिमागमा छैन होला. फर इक्जाम्पलको लागि त्यो कतिवटा गरिसकेँ भनेर थाहा भइसकेपछि चाहिँ उहाँले त्यहाँको स्वास्थ्य कर्मीलाई भन्नु भने त्यही अनुसारले उहाँले केयर दिनुहुन्छ. त्यो दुईवटा कुरा भयो, एएनसी चेकअपको कुरा भयो अनि त्यसपछि भ्याक्सिनेसनको कुरा भयो, एकदमै इम्पोर्टेन्ट. अन्त साथसाथै खानपिन, खानपिन त त्यत्रो हजारौँ मान्छेमा खानपिन त गाह्रै छ. त्यही पनि
0: हामीले भर्खरै रिपोर्टिङमा होल्डिङ सेन्टरमै पुग्दाखेरि सुत्केरीलाई पनि बिहानको खाना र बेलुकाको खाना मात्रै पनि दिइएको थियो कि, त्यो त पर्याप्त भएन नि त.
18: भएन हजुर.
0: अनि त्यसमाथि अब गर्भवती सुत्केरी दुवैको खानपानको कुरा यहाँले गर्दै हुनुहुन्थ्यो.
18: अब म अहिले चाहिँ गर्भवतीमै छु होइन. गर्भवती भएको बेलामा पनि पोषणको एकदमै जरुरत हुन्छ होइन, र त्यो भएको कारणले गर्दा त्यहाँ त एकदमै खानेकुरा कमी छ. खानेकुरा कमी भएको कारणले गर्दाखेरि चाहिँ अब कस्तो भनिन्छ भने यस्तो जोखिमको बेलामा, महामारीको बेलामा या जोखिमको बेलामा चाहिँ भल्नरेबल ग्रुप भनिन्छ नि,
0: संवेदनशील समूह, त्यो भनेको चाहिँ महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति,
18: उहाँहरूलाई चाहिँ एकदमै पहिले उहाँहरूलाई चाहिँ प्रायोरिटी दिनु पर्यो. होइन उहाँहरूलाई प्रायोरिटी दिनुको मतलब उहाँहरूलाई के चाहिन्छ, त्यो दुई टाइम खाना भन्नुभयो, उहाँहरूलाई तीन टाइम चाहिन्छ कि पहिले उहाँहरूलाई केयर गर्नुपर्ने हुन्छ होइन। त्यो भएर जसले चाहिँ अब यो सब हेरिरहनु भएको छ निकाय, जुन सम्बन्धित निकाय छ त्यो निकायहरूमा चाहिँ आवाज पुग्नुपर्ने हुन्छ कि त्यहाँ कतिजना चाहिँ त्यो त्यो प्रेग्नेन्ट हुनुहुन्छ होइन, पहिले चाहिँ हामी प्रेग्नेन्टमै जाउँ, कतिजना प्रेग्नेन्ट हुनुहुन्छ र उहाँहरूलाई कस्तो खानेकुरा चाहिन्छ, किनभने अहिले त सरकारको प्राइम मिनिस्टरको कोषमा पनि टन्नै पैसा आएको छ, अब त्यो पर्याप्त छ छैन त उहाँहरूले एनालाइसिस गर्दै हुनुहुन्छ अफकोर्स होइन। तर पहिले चाहिँ हामीले चाहिँ उहाँहरूलाई चाहिँ पहिले प्रायोरिटी दिनुपर्छ भन्ने कुरा चाहिँ उहाँहरूले बुझ्नु पनि पर्छ र हामीले आवश्यक
0: त्यसको लागि चाहिँ अब यहाँले भने जस्तै मलाई त्यो समस्या छ र म गर्भवती छु भने मैले पनि भन्नु पर्यो,
18: हो आफूले आवाज चाहिँ उठाउनु पर्यो, किनभने भन्दै नभनिकन त सम्बन्धित निकायलाई पनि थाहा हुँदैन, त्यही सँगै बस्नुभएको मान्छेलाई पनि थाहा हुँदैन, उहाँले पनि भन्नु चाहिँ पर्छ।
0: त्रिशुली ए को सुरुङको अन्तिम बिन्दुमा नेपाली सेना, थप व्यक्ति फेला नपरेको उद्धारमा खटिएको सेनाको भनाई, रसुवाबारीमा परेर उपचारारत दुईजनाको मृत्यु भएको छ, मृत्यु हुनेको संख्या 1294 नाघेको छ। भोटेकोशी बाढ़ीपछि चीनमा फँसेका 155 जना नेपाली तातो पानी नाका हुँदै स्वदेश फर्किएका छन्। बाढ़ीपछि चीनी अभाव हुन नदिन सरकारले तयारी शुरू गरेको छ। दार्चुलाको अपिहिमाल गाउँपालिका एक भट्टारमा पहिरोले चौलानी नदी थुनियो, तत्काल सतर्कता अपनाउन आग्रह गरिएको छ। रसुवा बाढ़ी पीड़ितको पुनर्स्थापनाका लागि जग्गा खोज्न सरकारद्वारा समिति गठन गरिएको छ। आज नेपालका केही क्षेत्रमा ठूलो पानी पर्ने सम्भावना रहेको छ भने लेन्ने खोलामाथिका दुई ताल तत्काल जोखिमपूर्ण नरहेको बाढ़ी पूर्वानुमान शाखाको भनाई छ। र एक दिवसीय अभ्यास खेलमा नेपाल ए टोलीले लगातार दोस्रो हार बेहोरेको छ। हौस् त आजलाई साझा खबरको समय सकियो। प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद। भोलि भदौ 20 गते बिहान 6 बजेको साझा खबरमा फेरि भेटौंला। अहिलेलाई सुशीला श्रेष्ठ पनि विदा हुन्छु। नमस्कार, शुभरात्रि।
2: रेडियो भेरी एफएम 98.6 RX 2.7 मेगाहर्ज।
19: Extreme energy drink, time check. Ahile thik 8 bajeko cha.
22: Extreme energy drink, taste the difference, feel the energy.
23: NMB Rara Bachat Khata. Pradesh ko pragati sanga bachat ko nata.
24: राराको निर्मल पानी जस्तै स्वच्छ, आफ्नो अमूल्य बचत, आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता।
25: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ, इन्टरनेट ब्याङ्किङ, डेबिट कार्ड, डिमाट र मेरो सेयर पनि।
23: प्रदेशको प्रगतिसँग
26: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
27: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
28: यही भदौ 20 गते शनिबारका दिन
27: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
26: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
29: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
27: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 0383596093।

0: राज्यतर्फ।
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
2: सूचना
3: खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
2: अरुवा मोटो चामल प्रति बोरा
1: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ।

0: 725, स्टीम जीरा मसिनो चामल प्रति बोरा 2125, स्टीम जीरा मसिनो चामल फोर्टिफाइड प्रति बोरा 2125 र कर्णाली को सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड, कर्णाली प्रादेशिक कार्यालय, वीरेन्द्र नगर नगरपालिका वडा नम्बर 6, गोदाम लाइन, सुर्खेत।
1: अब सुन्नुहोस् श्री स्टिल्स रेडियो कथा भाग 2। शर्माजीको परिवार सबै हराएका हुन्छन्, तर त्यति ठूलो भूकम्प आएर हल्लाएको त्यो घरलाई केही हुँदैन। यसरी नै दिन महिना वर्ष बित्दै जान्छ, अनि एक दिन फेरि अचानक ठूलो भूकम्प आएर त्यो श्री FE550D ले बनाएको शर्माजीको घरलाई झन धेरै हल्लाउँछ। रेडियो सुन्दै गर्नुहोस्, अब बाँकी कथा अर्को भागमा। श्री FE550D सर्वोत्कृष्ट भूकम्प प्रतिरोधक स्टील।
2: के तपाईँ उपचार गर्दा गर्दै निराश हुनु भएको छ?
3: यदि हुनुहुन्छ भने हामी तपाईँको पुरानो भन्दा पुरानो जटिल उपचार हुन नसकेको रोगको उपचार गरी सेवा दिन तयार छौ।
2: हाम्रा सेवाहरू
3: ग्यास्ट्रिक अल्सर, गानोगोला, जन्डिस, हर्सा, बाथ, दमखोकी, लिकोरिया, स्त्रीहरूको महिनावारीमा गडबडी, तल्लो पेट दुख्ने, सेतो पानी जाने, चर्मरोग, पिनास, मुटु रोग, मिर्गी, बिना अपरेशन पत्थरी, टन्सिल, हाइड्रोसिल, मधुमेह, यौन दुर्बलता, यौन रोगका साथै अन्य रोगको कविराज तथा वैद्यहरूद्वारा आयुर्वेदिक उपचार गरिन्छ।
2: सम्पर्क तीर्थनारायण आयुर्वेदिक औषधालय, कोहुलपुर, बसपार्क भित्र टिकट काउन्टर देखि पश्चिम पट्टी। मोबाइल नम्बर 98480 44631।
4: रेडियो भेरी FM।

0: मेडिकल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
0: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब, एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
1: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदय रोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
2: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148 र 520-402।

0: ya.
1: Extreme energy drink.
2: खुशीको खबर
3: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर छ सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा संचालित काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर संचालनमा आएको छ।
2: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
3: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा।
2: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ।
3: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
2: डाक्टर महेश चौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा।
3: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा।
2: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
3: किन काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
2: तपाईँ वा तपाईँका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
3: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काँक्रे विहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर वीरेन्द्रनगर छ मंगलगढ़ी चोक सुर्खेत। सम्पर्क नम्बर 083-591-1099।
4: कामको टेन्सन, साथीसम्म थकाउने, स्ट्रेसको दुश्मन, नवरत्न लगाउने, प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने, नवरत्न
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाइ, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: यो जिन्दगीले पनि केही लथर बाटो लाग्दो रहेको छ है। विदेशमा पासपोर्ट बनाउनु पर्छ छैन, केही गर्ने गर्ने मलाई दिक्ता भइसक्यो।
7: ओइ ठुले, एक्लै बसेर के गुनगुनाइरहेछ त?
6: के गर्नु दाजु, यहाँ बसेर केही काम नाम पनि छैन, पैसा पनि छैन, अब इन्डियातिर जाने सुर कस्या हो दाजु? मैले
7: अब इन्डिया नै जाने सुर कस्या भए बोकाए मेन पावर सप्लायर्स अमृत सहर पन्जाबमा जा।
6: के भन्छ नि दाजु, मैले त पुरै बुझिन त
7: हौ। हो त नि, अमृत सहर पन्जाबका विभिन्न होटलहरूमा बस्नको व्यवस्था सहित वेटरमा जागिर लगाइदिनुहुन्छ, मासिक 24,000-48,000 नेपाली कमाउन पनि सकिन्छ नि।
6: हो र दाजु, कहाँ गएर कोलाई भेट्ने, के गर्ने, केही अत्तो पत्तो थाहा छैन मलाई त।
7: हराउने, कोलाई भेट्ने तैले चिन्तै लिनु पर्दैन नि। यसको लागि त काठमाडौँमा रहेको रोकाए मेन पावर सप्लायर्स चन्द्रागिरी 3 थान नजिकै रहेको छ नि।
6: हो, त्यही गएर सूर्जन रोकाईलाई भेट। अनि फोन नम्बर नि दाजु, फोन नम्बर त चाहियो नि, फेरि उहाँ गरे के हो कसो।
7: ल टिपिराख, फोन नम्बर 98-20-29-93-48, 98-20-29-93-48।
8: रेडियो भेरी एफएम।

0: सूचना सम्पूर्ण भारतीय भूपुसैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
1: नमस्ते काका, चिट्ठीको परेर कता जान लाग्नु भयो?
2: ए नमस्ते नानी, नमस्ते नमस्ते। अब हेर न, घरमा इन्टरनेट जोड्नु पर्ने थियो, त्यसैले यसो टेलिकमको अफिसतिर जान लागेको।
1: ल, इन्टरनेट जोड्नका लागि पनि टेलिकम अफिस गइरहनु पर्छ त काका। 198 फोन गरेर आफ्नो नाम र मोबाइल नम्बर टिपाएपछि टेलिकमका प्राविधिकहरू आएर घरमा नै नेट जोडिदिनुहुन्छ, अनि 198 फोन गर्न पैसा पनि लाग्दैन।
2: त्यसो भए त म अहिले फोन गर्छु नि, बरु नम्बर कति रे भन त नानी।
1: 198 198।
3: हजुर, तपाईहरू पनि नेपाल टेलिकमको भर पर्दो सुलभ र गुणस्तरीय इन्टरनेट टेलिफोन जोड्नु परेमा वा इन्टरनेटमा समस्या आई मर्मत गर्नु परेमा तुरन्त 198 नम्बरमा फोन गर्नुहोस्। नेपाल टेलिकम, प्रादेशिक निर्देशनालय, सुर्खेत।
1: के तपाईँको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा हस्पिटल प्रालीलाई सम्झनुहोस्।
4: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
5: यही भदौ 20 गते शनिबारका दिन
4: यस राणा हस्पिटल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
1: कानको समस्याहरू, कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू, घाँटीको टन्सिल बारम्बार बढ़िरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू, नाक बन्द हुने, नाकबाट सिगान बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू, हाड जोड्नी तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कणेलद्वारा जाँच तथा उपचार सेवा, साथै बाल रोग विशेषज्ञ डाक्टर महेश चौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
4: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-693।
6: कस्तो गर्मी बढेको, अब यो गर्मीमा कहाँ पंखा किन्नु, कहाँ फ्रिज किन्नु, कहाँ के किन्नु, हरे राम, कति ठाउँमा भ्याउनु मैले। अब यही बेला यो मोबाइल पनि बिग्रिएर।
1: ल दाई, किन चिन्ता मान्नुहुन्छ नि? तपाईँले भने जस्तै मोबाइल, फ्रिज, पंखा लगायतका सबै इलेक्ट्रोनिक सामानहरू एकै ठाउँमा पाइन्छ नि। ल हिँड्नुहोस्, म देखाइदिन्छु पसल।
7: हामी कहाँ एलजी, सामसुङ, औरा, स्काईअर्थ कम्पनीका टीवी, फ्रिज, वाशिंग मेसिन, सामसंग, रेडमी, ओप्पो, भिभो लगायतका सम्पूर्ण कम्पनीका मोबाइलहरू, मिक्सर, पंखा, इमर्जेन्सी लाइट, आइरन, एमपी3 बुफर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू थोक तथा फुटकर बिक्री गरिन्छ।
1: हामी कहाँ विश्व नम्बर 1 हायर ब्रान्डका टीवी, वाशिंग मेसिन, फ्रिजहरू पाइन्छ, साथै सम्पूर्ण ब्रान्डका मोबाइलहरू, फ्रिज, एसी, वाशिंग मेसिन र टीवी किस्ताबन्दीमा पनि उपलब्ध छन्।
7: प्रोप राइटर रवि लामिछाने, रवि इलेक्ट्रोनिक्स एन्ड मोबाइल हब, वीरेन्द्रनगर 6, बीच बजार सुर्खेत। मोबाइल नम्बर 98584-7719 र 98584-5115।
1: खुसीको खबर,
7: अब हजुरहरूकै आफ्नै शहर वीरेन्द्रनगर 6 सुर्खेत मंगलगढ़ी चोकमा वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूद्वारा सञ्चालित काँक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर सञ्चालनमा आएको छ।
1: विभिन्न रोगहरूको विशेषज्ञ चिकित्सकीय परामर्श, आवश्यक स्वास्थ्य परीक्षण तथा उपचार सेवा अनुभवी एवं वरिष्ठ विशेषज्ञ चिकित्सकहरूबाट प्रदान गरिन्छ।
7: हाम्रा विशेषज्ञ चिकित्सकहरू डाक्टर कृतिका थापा, वरिष्ठ स्त्री तथा प्रसूति रोग विशेषज्ञ, महिला स्वास्थ्य तथा स्त्री रोग सम्बन्धी सम्पूर्ण विशेषज्ञ सेवा,
8: डाक्टर कुलराज शाही, वरिष्ठ फिजिसियन, पेट, छाती, मुटु, फोक्सो, कलेजो, मधुमेह र थाइराइड सम्बन्धी रोगका विशेषज्ञ,
7: डाक्टर तेजेन्द्र साउद, वरिष्ठ हाड जोड्नी तथा नसा रोग विशेषज्ञ, हाड जोड्नी, मांसपेशी तथा नसा सम्बन्धी रोगको विशेषज्ञ सेवा,
8: डाक्टर महेश तौलागाई, वरिष्ठ बाल तथा नवजात शिशु रोग विशेषज्ञ, बाल बालिका तथा नवजात शिशुको स्वास्थ्य सम्बन्धी विशेषज्ञ सेवा,
7: डाक्टर अमित कुमार ठाकुर, वरिष्ठ रेडियोलोजिस्ट, आधुनिक रेडियोलोजी तथा विभिन्न डायग्नोस्टिक परीक्षण सम्बन्धी विशेषज्ञ सेवा,
8: डाक्टर अशोक कुमार रोकाया, वरिष्ठ जनरल सर्जन, विभिन्न शल्यक्रिया तथा शल्य चिकित्सा सम्बन्धी रोगको विशेषज्ञ सेवा।
7: किन काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वरिष्ठ तथा अनुभवी विशेषज्ञ चिकित्सकहरूबाट सेवा, सुलभ तथा उचित शुल्कमा स्वास्थ्य सेवा, गुणस्तरीय तथा भरपर्दो उपचार, आधुनिक स्वास्थ्य परीक्षण तथा डायग्नोस्टिक सेवा, बिरामी मैत्री तथा आत्मीय वातावरण।
8: तपाई वा तपाईका परिवारका सदस्यलाई कुनै स्वास्थ्य समस्या छ, एक पटक काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टरमा अवश्य भेट्नुहोस्।
7: विशेषज्ञ सेवा, गुणस्तरीय उपचार, तपाईँको स्वास्थ्य हाम्रो प्राथमिकता। आजै सम्पर्क गर्नुहोस् र आफ्नो स्वास्थ्य समस्याका लागि सम्बन्धित विशेषज्ञ चिकित्सकहरूसँग परामर्श लिनुहोस्। सम्पर्क काक्रेबिहार विशेषज्ञ पोलिक्लिनिक तथा डायग्नोस्टिक सेन्टर, वीरेन्द्र नगर छ, मंगलगढ़ी चोक, सुर्खेत। सम्पर्क नम्बर 083-591-1990।

0: Media Extreme Energy Drink.
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ।
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती, पेट, सुगर, उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी, हाड नसा तथा बाथ रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू, हाड हड्डी नसा बाथ रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू, सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू, शरीरमा भएका गाँठा गुठी, हाइड्रोसिल, हर्निया, फाइल्स, एपेन्डिसाइटिस, साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा विशीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा, ईसीजी सेवा, ल्याब एक्सरे सेवा, रंगीन भिडियो एक्सरे सेवा, दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा,
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ। त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा, मुटुको इको, महिलाको पाठेघरको भिडियो एक्सरे, हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ।
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड, गुरुङ मेडिकल हल, मंगलगढी चोक, सुर्खेत। फोन नम्बर 083-522-148
4: 5-2-7-3। नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने, कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
5: नवरत्न कुल ओइलको 2 मिनटको मालिसले राख्छ तपाईँलाई कुल, दिलाउँछ गर्मी, टाउको दुखाई, थकान अनि अनिन्द्राबाट आराम। नवरत्न वर्ल्ड नम्बर 1 कुल ओइल, चिसो चिसो कुल कुल।
6: सूचना
7: कर्णाली प्रदेशकै एकमात्र बाथरोग उपचार केन्द्र नेशनल बाथरोग सेन्टर सुर्खेतमा यही असोज 7 गते बाथरोग विशेषज्ञ डाक्टर आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीहरूले सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
6: यदि तपाईमा हातका औंलाहरू दुख्ने वा सुनिने, बिहान उठ्ने बेला हात खुट्टा वा जीव अरठो हुने, खुट्टाको बुढी औंला वरिपरि रातो भएर टेक्न नमिल्ने, गोलीगाँठो दुख्ने वा सुनिने, राति तथा बिहान ढाड दुख्ने, घुँडा दुख्ने र सुनिने, कुर्कुच्चा दुख्ने, पाइताला पोल्ने वा झमझमाउने र पिडौला दुख्ने वा करकर खाने जस्ता लक्षण तथा चिन्हहरू छन् भने नेशनल बाथरोग सेन्टर रातोपुल काठमाडौँमा लामो समयदेखि कार्यरत वरिष्ठ बाथरोग विशेषज्ञ डाक्टर सुधीर कर्माचार्य आउनुहुने भएकाले सम्बन्धित रोगका बिरामीले समयमै सम्पर्क गरी सेवा लिनुहुन जानकारी गरिन्छ।
7: डाक्टर आउने मिति र समय यही असोज 7 गते बिहान 7 बजेदेखि साँझ 5 बजेसम्म। सम्पर्क नेशनल बाथरोग सेन्टर वीरेन्द्रनगर नगरपालिका 2 बाङ्गे सिमल टेम्पो पार्क सुर्खेत। सम्पर्क फोन नम्बर 083-590-726, मोबाइल नम्बर 98520-90726।
3: सूचना खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय सुर्खेत मार्फत यही साउन 28 गतेदेखि प्रति केजी 5 रुपियाँ छुटमा उपलब्ध गराई विभिन्न किसिमका खाद्य तथा कर्णालीको सिमी बिक्री वितरण भइरहेको सम्पूर्ण उपभोक्ता वर्गमा जानकारी गराउँदछौ।
7: अरुवा मोटो चामल प्रति बोरा 1400, अरुवा मध्यम चामल प्रति बोरा 1450, अरुवा सोना मनसुली चामल प्रति बोरा 1425, स्टिम जिरा मसिनो चामल प्रति बोरा 2125, स्टिम जिरा मसिनो चामल 45 प्रति बोरा 2125 र कर्णालीको सिमी प्रति केजी 225। सम्पर्क खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड कर्णाली प्रादेशिक कार्यालय वीरेन्द्रनगर नगरपालिका वडा नम्बर 6 गोदाम लाइन सुर्खेत।
8: यही भदौ 20 गते शनिबारका दिन
9: सुपथ पोलिक्लिनिक एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली सुर्खेतमा नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल नेपालगंजमा कार्यरत वरिष्ठ टाउको मानसिक तथा नशा रोग विशेषज्ञ डाक्टर तनवीर अहमद खानद्वारा सशुल्क बिरामी जाँच हुने जानकारी गराउँदछौ।
10: डाक्टरद्वारा जाँच हुने समस्याहरू टाउको दुख्ने, रिंगटा लाग्ने, बान्ता हुने, हात खुट्टा झमझमाउने, पोल्ने, निन्द्रा नपर्ने, मिर्गी वा चरिफाई भएर बेहोस हुने, छारे रोग हुने, काप्ने, मानसिक असन्तुलन हुने, मन उदास उदास हुने, आत्तिने, मुटुको धुकधुकी बढ्ने, स्मरण शक्तिमा कमी हुने, डर वा शंका लाग्ने, शारीरिक वा मानसिक कमजोरी हुने, यौन इच्छा नहुने वा कम हुने, आत्मबल कमजोर हुने, एउटै काम बारम्बार दोहोर्याएर गर्ने, खानामा अरुचि हुने, निराश हुने, रमाइलोमा पनि खुसी हुन नसक्ने, नकारात्मक सोच हुने, आत्महत्याको प्रयास गर्ने, बढी रिसाउने लगायत सबै खाले मानसिक समस्याको सशुल्क जाँच हुने सहर्ष जानकारी गराउँदछौ।
9: सम्पर्क सुपथ मेडिकल हल, वीरेन्द्र नगर छ, हुलाक नजिक सुर्खेत। फोन 083-521-987 र मोबाइल 98-85-50-696।
11: रेडियो भेरी एफएम

0: बीबीसी नेपाली सेवाको साँझ पखबाट शरद केसीको नमस्कार। आज कार्यक्रममा परिवारले आशा मार्नै थालेका थिए, बाढ़ीको दशौं दिन सुरुङबाट भयो दुईजनाको जीवित उद्धार। विपदकै सन्दर्भमा परराष्ट्र मन्त्री शिशिर खनालसँग कुराकानी, अनि
1: घर बारीले लैसक्यो, कहाँ जाने, के बस्ने, के खाने, चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो, के गर्ने हो, राज्यको हातको कुरा।
0: आफ्नो भविष्यबारे अस्थायी आश्रयमा बसेका विस्थापितहरूको चिन्ता। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
2: गनी अन्सारीबाट समाचार सुन्नुहोस्। नेपालमा विनाशकारी बाढ़ी आएको दशौं दिन एउटा जल विद्युत आयोजनाको सुरुङबाट शुक्रबार बिहान दुईजनाको जीवितै उद्धार गरिएको छ। त्यहाँ फँसिरहेका हुन सक्ने थप मानिसलाई उद्धार गर्न टोली अझै अगाडि बढ़ेको अधिकारीहरूले बताएका छन्। उनीहरूका अनुसार त्रिशुली 3A को सुरुङबाट उद्धार गरिएका संजय शाहको अवस्था सामान्य छ भने कवीर महर्जनको कम्मर र घुँडामा केही चोटपटक देखिएको छ। दुवैजनालाई काठमाण्डु स्थित सैनिक अस्पतालमा भर्ना गरिएको छ। कवीरका भाई अमीर महर्जन ले बीबीसीसँग भने,
3: एकदमै धेरै खुसी छौ, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेको छ होइन। सुरुमा चाहिँ अलमल भएको, ढिला भएको जस्तो हामीले महसुस भयो। सायद अब त्यहाँको कन्डिसन क्रिटिकल नै होला, कम्प्लेक्स नै होला, त्यही भएर पनि उहाँले त्यो टाइममा अलमल हुनुभएको हुनु होला, त्यसरी चाहिँ हामीले आफूलाई मनलाई बुझायौं। तर ओभरअलमा हामी एकदम खुसी नै छौ, त्यो काम चाहिँ उहाँहरूले गर्नुभएकै हो जस्तो भयो।
2: उद्धार गरिएका कवीर महर्जनका भाई अमीर, हालसम्म 1294 जनाको शव फेला परेको र 5000 भन्दा बढ़ी सम्पर्कविहीन रहेका अधिकारीहरूले बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले मध्य किएव स्थित देशको गुप्तचर निकायको मुख्यालयलाई एउटा रूसी ड्रोन हमलाले निशाना बनाएको बताएका छन्। उक्त निकायका प्रमुखसँग कुरा गरेपछि जेलेन्स्कीले सामाजिक सञ्जाल मार्फत आक्रमणबारे जानकारी गराएका हुन्। गुप्तचर निकायको मुख्यालयबाट धुवाको मुस्लो उड़िरहेको भिडियो फुटेजमा देखिएको थियो। साउदी अरबको समर्थन पाएको यमनको सरकारी फौज र हुथीहरू बीच नयाँ चरणको भीषण लड़ाई हुँदा कम्तीमा 120 मारिएका बताइएको छ। रेड सीमा पर्ने बाब अल मान्डेब जलमार्गसँग जोड़िएको तटीय क्षेत्रमाथि कब्जा गर्न हुथीहरूले आक्रमण थालेपछि लड़ाई चर्किएको हो। इरानको समर्थन पाएका हुथीहरूले होर्मुज जलमार्गको विकल्पमा रहेको बाब अल मान्डेब जलमार्गमा साउदी जहाजहरूमाथि आक्रमण गर्दै आएका छन्। गत महिना फुकेटबाट दिल्लीतर्फ आइरहेको टर्बुलन्समा परेको एयर इण्डियाको एक यात्रुवाहक विमानका पाइलटले लागू औषध सेवन गरेको अनुसन्धानकर्ताहरूले पुष्टि गरेका छन्। घटनामा 17 घाइते भएका थिए। एयरबस A320 को हाइड्रोलिक प्रणालीमा अस्थायी समस्या देखिएको पनि प्रारम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ। पाइलटको लागू औषध परीक्षण नतिजालाई प्रतिवेदनले गम्भीर चिन्ताको विषय भनेको छ। यसअघि भारतीय संचार माध्यमहरूले ती पाइलटले गाजा सेवन गरेको पुष्टि भएको बताएका थिए। लगभग 90 तल ओर्लिएको विमानलाई स्थिर भएपछि सुरक्षित अवतरण गराइएको थियो। र श्रीलंका पूर्व राष्ट्रपति महिन्दा राजापाक्साका छोरा सन् 2013 एयरबस विमान खरिद प्रक्रियामा भएको अनियमितता सम्बन्धी छानबिनको सिलसिलामा पक्राउ परेका छन्। भ्रष्टाचार सम्बन्धी अनुसन्धान निकायले सोधपूछका लागि बोलाएपछि नवल राजापाक्सालाई पक्राउ गरिएको हो। के कस्ता अभियोगमा उनलाई पक्राउ गरिएको हो भन्ने प्रश्न भएको छैन। पूर्व राष्ट्रपतिको परिवारले श्रीलंका एयरलाइन्सका लागि 10 विमान खरिद प्रक्रियामा युरोपेली उत्पादकहरूसँग घुस लिएको भन्ने आरोप अस्वीकार गर्दै आएको छ। यो बीबीसी नेपाली सेवा हो।
0: साझापखमा तपाईलाई स्वागत छ। भोटेकोशी बाढ़ीले दिएको भयानक पीड़ाबीच आज दशौं दिन जल विद्युत आयोजनाको सुरुङबाट दुईजनाको जीवित उद्धारले खुशी संचार गरिदिएको देखिएको छ। जल विद्युत आयोजनाका सुरुङहरूमा फँसेका ठानिएका अन्य व्यक्तिहरूको पनि उद्धार प्रयास जारी रहेको सरकारले जनाएको छ। बाढ़ीमा ज्यान गुमाएका झण्डै 1300 जनाको शव भेटिएको अधिकारीहरूले जनाएका छन् र 5000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। आज बिहान जल विद्युत आयोजना त्रिशुली 3A को सुरुङमा जीवित व्यक्ति रहेको खबर एकाएक संचार माध्यम र सामाजिक सञ्जालमा फैलियो र त्यसले पलपल त्यसतर्फ सबैको ध्यान तान्यो, जहाँ 10 उद्धार प्रयास जारी थियो। जीवित उद्धार गरिएकाहरूमा संजय शाह र कवीर महर्जन छन्। हाम्रा संवाददाता कमल परियारसँग कवीरका भाई अमीर महर्जनले भने,
3: खुशी यति छौँ कि हामी होइन त्यो भनेको त अब एक्सप्रेस गरिसक्ने कुरा भएन, लगभग नसोचेको कुरा भएको जस्तो फिल भइरहेछ होइन। अरू अरू टेस्टहरू नआएछ भन्ने मात्रै जानकारी पाएको छ होइन। हातमा र खुट्टामा लिलु काउहरू छ, त्यो अडाहरूमा यताउता डाउटा के भएको हुनसक्छ, हाम्रो अनुमान मात्रै हो। भित्र के कस्तो कसरी 10 दिन उहाँले सस्पेन्ड गर्नुभयो त्यो अब कुरो गर्नु पाएको छैन।
0: संजय शाहका परिवारजनले जीवित भेटिने आशा नै मार्न थालिसकेका थिए। संजयका जेठान देव कुमार शाह भन्छन्,
4: म टनेलमा पुग्दा आज हुन्छ भोलि हुन्छ गर्दा गर्दै 5-7 दिन बितिसक्दा पनि ओपनिङ नभएरको कारणले होइन, अब हाम्रो आश टुट्नेवाला थियो कि यत्रो दिनसम्म अब बाँच्दैन होला त्यहाँ टनेलभित्र भए पनि होइन, आश मर्दैथ्यो किनकि अक्सिजन सप्लाई अब छ कि छैन, त्यही भएर सर हाम्रो आश चाहिँ बिस्तारै गुम्दै गइरहेको थियो कि अब हुँदैन भनेर हिजो चाहिँ अब बाहिरतिर बढी भेट्ला कि भनेर ब्लड स्याम्पल पनि दिन लगाएको। अहिले खुसीको त अब व्यक्त गर्न सक्दैन परिवारले होइन, अब मेरो छोरा जस्तै अरू पनि छन् अरूहरू पनि भेटुन् भनेर अब उहाँको आश त्यस्तो छ।
0: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणकी प्रवक्ता शान्ति महतले उक्त उद्धार बारे भनिन्,
5: आज संयुक्त खोज तथा उद्धार टोलीद्वारा उद्धार गरिएकामा सुपरभाइजर कवीर महर्जन र फोरम्यान मेकानिक संजय शाह हुनुहुन्छ। त्रिशुली 3A का साथै अन्य जलविद्युत आयोजनाहरूमा पनि खोजी कार्यलाई थप उपकरण तथा प्राविधिक जनशक्ति परिचालन गरी निरन्तरता दिएको छ।
0: प्राधिकरणका अनुसार अहिलेसम्म 1294 जनाको शव फेला परेको छ, तर 100 भन्दा कमै मात्रको शनाखत भएको छ। 5053 जना सम्पर्क विहीन रहेको प्राधिकरणले जनाएको छ। कतिपय सरकारले उद्धारमा अलमल गरेको टिप्पणी गरिरहेका छन्। विपक्षी दलले त संसदमै सरकारको चरको आलोचना समेत गरेका थिए। साथी संजय ढकालले परराष्ट्र मन्त्री शिशिर खनालसँग कुरा गर्दै सबभन्दा शुरूमा उक्त आलोचनाबारे प्रतिक्रिया मागेका थिए।
6: नेपाल सरकारले एकदमै विशेष गरी यो उत्तरी भेगमा फेरि हाम्रो समुदायहरू बाटो र पुल नहुँदाखेरि सम्पर्क भन्दा टाढा रहनुभयो र एउटै मात्रै हामीसँग बाटो थियो, त्यो भनेको हेलिकप्टर। पहिलो दिनदेखि नै हामीले सबै हेलिकप्टरहरूलाई केन्द्रीकृत गरेर तुरन्त नै हामीले उद्धारको प्रक्रिया शुरू गर्यौं। दोस्रो दिनसम्म भन्दै अत्यन्त अप्ठ्यारोमा पर्नुभएको 500 भन्दा बढी नागरिकहरूको उद्धार भइसकेको थियो र मलाई लाग्छ अत्यन्त असुरक्षित स्थानमा आउनुभएका धेरै व्यक्तिहरू दोस्रो दिनसम्म धेरै हदसम्म उद्धार गरिसकिएको थियो। अर्को चाहिँ परिवारसँग विच्छेद हुनुभएका, सड़क सञ्जाल विच्छेद भएका कारणले घर फर्किन नसक्नुभएका, गोसाई कुण्ड पुग्नुभएका, लाङटाङ राष्ट्रिय निकुञ्ज पुग्नुभएका नेपाली अथवा विदेशी नागरिकहरूलाई हामीले उद्धार गर्यौं। टनेलको विषयमा आज पनि त्यहाँ हेभी इक्विपमेन्ट लान सक्ने स्थिति छैन, ठूलो हेलिकप्टर बस्न सक्दैन। जुन गिग्रेन माटोको सम्मिश्रण छ त्यसले त्यो सम्पूर्ण भूभाग नै दलदले बनेको छ। उद्धार कर्मीहरू कति दुःख गरेर टनेलमा सिधा पनि ठाडो पनि हिँड्न सक्नुहुन्न, घिस्री घिस्री जानुपर्ने अवस्था किन छ भने त्यो अत्यन्त दलदले माटो छ, त्यहाँ अत्यन्त विषम परिस्थितिको कारणले गर्दाखेरि दोस्रो दिनदेखि नै अन्तर्राष्ट्रिय समुदायसँग टनेल रेस्क्यूको सहायताको लागि अपील गरेर तेस्रो दिन भारतबाट विज्ञहरू आइसक्नु भएको थियो, तेस्रो दिन नै चाइनिज टोली पनि आउने तयारी थियो। उहाँहरूलाई चाहिँ हामीले उत्तर सीमाबाट नै ल्याउन खोजेका थियौं किनभने उहाँहरूको पनि पारिपट्टि उहाँहरू आफै रेस्क्यूमा लागेको भएर चाँडो गर्ने बेजिङबाट अथवा अरू ठाउँबाट काठमाडौँ आउने त्यसपछि फेरि त्यहाँ लानुभन्दा उतैबाट आइदिँदा सहज हुन्छ भन्ने ढङ्गले हामी तयारी थियौं, तर दुर्भाग्यवश मौसमको कारणले गर्दाखेरि हेलिकप्टर नै उड्न नसकेपछि उहाँहरू चाहिँ चौथो दिनमा आइपुग्नु भएको हो। त्यो अर्थमा हामीले वस्तुस्थिति बुझेर दोस्रो दिनदेखि नै प्रक्रिया शुरू गरेर तेस्रो चौथो दिनसम्म यहाँ अन्तर्राष्ट्रिय विज्ञहरू नै आइसक्नु भएको थियो। त्यो बाहेक हाम्रो नेपालमै भएका विज्ञहरूले पनि उद्धारमा नेपाली सेनासँग संयोजनमा काम गर्न शुरू गर्नु भएको थियो। त्यसले गर्दा एक त टनेल रेस्क्यू आफैमा अलिकति कम्प्लेक्स किसिमको हुन्छ, अन्तर्राष्ट्रिय अनुभवहरूमा पनि 2023 भारतमै पनि उद्धार 14 दिनपछि भएको देखिन्छ, 17 दिनपछि भएको देखिन्छ चीनमा थाइल्याण्डमा पनि। त्यसले गर्दा अपेक्षित हिसाबले गर्न नसकेको भन्ने भान हुँदाहुँदै पनि हर सम्भव प्रयास गर्दाखेरि आज 10 दिनमा चाहिँ यसले एउटा सकारात्मक नतिजा ल्याएको छ अहिले हामी महसुस गर्न सक्छौ।
7: शुरूआतमा केही अन्डोल जस्तो पनि थियो कि नेपाल सरकारले चाहिँ विदेशी सहयोग अहिले चाहिँदैन भन्ने खालको चर्चा आयो कि सरकारले शुरूमा लिनलाई चुकेको थियो कि त्यसले कुनै पनि उद्धार कार्यमा पछि प्रभाव पार्न त गएन,
6: यो पनि हल्ला हो। हामीले कतै पनि नेपाल सरकारले औपचारिक रूपमा त्यस्तो खाले धारणा सार्वजनिक गरेका थिएनौ। हामी तुरन्तै पहिलो दिनदेखि नै विदेशी मित्र राष्ट्र विशेष गरी छिमेकीहरू र अन्य मित्र राष्ट्रहरूसँग गयौं निरन्तर संवादमा थियौं र हामीले सुरुदेखि नै एउटै मात्रै कुरा के भनिराखेका थियौं भने हामीलाई आवश्यक परेको सहयोग लिन्छौं भनेर हाम्रो आवश्यकता पहिचान गर्न अलिकति हामीलाई समय लाग्ला तर जे जे आवश्यकता हामी महसुस गर्छौं त्यो हामी तपाईँहरूसँग नै हामी लिन्छौं भनेर जस्तै मैले जे जे कुरा भने दोस्रो दिन हामीले टनल गेसको कुरा गर्यौं राहत सामग्री आउने कुरा गर्यौं त्यसपछि अब डीएनए फोरेन्सिक को टीम र टेक्नोलोजीको ल्याउने कुरा गर्यौं बडी फ्रिजरका कुराहरू गर्यौं त्यो पहिलो दिनको बेलुका र दोस्रो दिनको बिहानदेखि प्रक्रियाहरू शुरू भइसकेका थिए विदेशबाट आउने चाहिँ नेपालमा आइपुग्ने कुरा त्यसको चौथो दिनदेखि नै देखिन्छ अहिले जसरी विश्व समुदाय नेपालप्रति चिन्तित चासो व्यक्त गरिरहेको छ त्यसमा नेपाल सरकार परराष्ट्र मन्त्रालय लगायत समग्र नेपाली आम जनताहरूको सदस्यता र सहकार्य झल्किन्छ जस्तो लाग्छ मलाई
7: अब खरगौको क्षति भएको पनि देखिन्छ होइन यसो हेर्दाखेरि अब नेपालको बुद्धाले सायद नभ्याउन पनि सक्ला पुनर्निर्माणको लागि अब सरकारले चाहिँ दाता सम्मेलन गर्ने अथवा त्यस्तो बारेमा केही सोचिरहेको छ
6: यो विपदले जसरी समुदायहरूलाई विस्थापित गरेको छ केही समुदायहरूलाई अर्को ठाउँमा रिलोकेट गर्नुपर्ने पनि परिस्थिति देखिन्छ आजको अवस्था हेर्दाखेरि त्यो समग्रतामा मूल्याङ्कन गर्दाखेरि अहिले हामी खरगौको क्षति भयो भन्ने प्रारम्भिक आकलन गर्न सक्छौं तर कतिको क्षति भयो भन्ने कुरा हामीलाई अहिले ठ्याक्कै अंक हामीसँग छैन यो ऱ्यापिड असेसमेन्ट पछि केही प्रारम्भिक अंक हामीसँग हुन्छ त्यसपछि हामी पोस्ट डिजास्टर निड असेसमेन्ट गरेपछि हामीसँग सही अर्थमा हाम्रा आवश्यकताहरू पहिचान हुन्छ त्यो समष्टिगत विषयलाई एक ठाउँमा राखेर हामीले अहिले डोर कन्फरेन्सको बारे गम्भीरतापूर्वक सोचिराखेका छौं र अर्थ मन्त्रालय परराष्ट्र मन्त्रालय लगायत अन्य निकायहरूबीच यस विषयमा निरन्तर संवाद चलिराखेको छ जति बेला हामीसँग ऱ्यापिड असेसमेन्टको केही प्रारम्भिक आकलनहरू आउँछ त्यसपछि हामी मित्र राष्ट्रहरूसँग समन्वयको प्रक्रिया शुरू गर्छौं
0: उनी थिए परराष्ट्र मन्त्री शिशिर खनाल संजय ढकालसँग कुरा गर्दै तपाई विदेशी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ अब अन्तिम प्रसंग सरकारले विभिन्न स्थानमा होल्डिङ सेन्टर स्थापना गरेर त्यहाँ 4,500 भन्दा धेरै बाढ़ी प्रभावितहरूलाई राखेको छ दिन बित्दै जाँदा ती विस्थापितहरू आफ्नो भविष्यलाई लिएर अन्यल र चिन्तामा देखिन थालेका छन् नुवाकोटबाट हाम्रो संवाददाता शक्तिमाया तामाङ भन्छन्
8: आफूहरू बसेको ठाउँमा खाना बस्नको राम्रो व्यवस्थापनसँगै नेपाल प्रहरी सशस्त्र प्रहरी र स्वयंसेवकहरूले सुरक्षा प्रदान गर्दै आएको पीड़ितहरू बताउँछन् बाढ़ीले घरबार विहीन बनायो अहिले होल्डिङ सेन्टरमा बसिरहेका छौं तर भोलिका दिन के हुन्छ कहाँ जाने भन्ने चिन्ताले सताएको उनीहरू बताउँछन् बटार कभर हलको होल्डिङ सेन्टरमा बस्दै आएकी लक्ष्मी तामाङ भन्छन्
9: यो सुविधा अब आज होला भोलि होला अब सधैँ यहाँ खाएर यहाँ बसेर त हुँदैन घर बारीले लैसक्यो खेतीबारीले लैसक्यो कहाँ जाने के बस्ने के खाने अब चाँडै चाँडै निर्णय गरेर हामीले कहाँ राख्ने हो के गर्ने हो राज्यको हातको कुरा
8: पीड़ितहरूका अनुसार होल्डिङ सेन्टरमा विभिन्न ठाउँबाट आएकाहरू एउटै हलमा बस्नुपर्दा रुगाखोकी लगायतका संक्रमणहरू बढ़न थालेका छन् नियमित स्वास्थ्य जाँच गरिरहे तापनि दिन प्रतिदिन बिरामीहरू बढ़न थालेको दावा मिङमर तामाङले बताए
10: अलि चाँडै नै परिवार विभाजन व्यवस्था गरेर खानपिनको व्यवस्था अलग अलग गराइदिए संक्रमितबाट अलिकति वञ्चित हुन्छ
8: व्यवसाय गरेर जीविकोपार्जन गर्दै आएको बताउने विमला खड्कालाई अबको दिन कसरी चलाउने चिन्ताले सताउँछ उनी भन्छन् दिनमा सबैजना गफ गर्छन् बस्छन् तर बेलुका सुत्ने बेला मनमा अनेक कुरा खेल्ने हुँदा सुत्न नसक्ने बताउँदै उनले भनिन्
11: व्यवसाय गरेर बसे होइन पसल ससल पनि सबै लग्यो केही छैन नभएपछि त पिर लाग्ने नै भयो गरिरहेको व्यवसाय छैन अब कसरी के गर्ने भनेर मन पोल्छ पेट पोल्छ अब सरकारले के गर्नुहुन्छ होइन
8: तत्काललाई मात्र होल्डिङ सेन्टरमा राखिएको बताउँदै प्रभावित क्षेत्रको ओडा तहबाट नै पीड़ितहरूको तथ्याङ्क संकलन गर्न थालेको नुवाकोटका प्रमुख जिल्ला अधिकारी शम्भु प्रसाद रेग्मीले बताए
12: त्यहाँ अस्थायी बसोबासको लागि तयार गरिन्छ त्यसपछि पालिकाले जग्गा फाइनल गर्छ त्यो जग्गामा थायी बसोबासको निम्ति संरचनाहरू बनाएर उहाँहरूलाई रिसेटलमेन्ट गर्ने
8: अब दीर्घकालीन योजनाका साथ जान आवश्यक रहेको पीड़ितहरूको माग छ शक्तिमाया तामाङ बीबीसी नुवाकोट
0: हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ अब भने हामी सोमबार बेलुकी 9:15 बजे मात्र आउनेछौ त्यस बेलासम्मको निम्ति हामी सबैलाई बिदा दिनुहोस् नमस्कार

0: रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
1: एक्सट्रीम एनर्जी ड्रिंक टाइम टेक अहिले ठीक 9 बजेको छ
2: एक्सट्रीम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी
3: के तपाईं गुणस्तरीय अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा दाँत सफा गर्ने तथा टल्काउने मुख गनाउने गिजाबाट रगत बग्ने गिजा सुनिने रोगको उपचार आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने कृत्रिम दाँत हाल्ने दाँत रंगको वा मेटलको खोल लगाउने मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ
5: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत एसबीआई बैंकको एक घर तलपट्टि सम्पर्क मोबाइल नम्बर 97454339775 र 98145804031
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला

0: थप जानकारीका लागि सिटिजन्स क्यापिटलमा सम्पर्क गरौँ। योजनासँग सम्बन्धित जानकारी राम्रोसँग बुझेर मात्र लगानी गर्नुहोला।
1: मलाई त कस्तो भोक लाग्छ टेकराज, कहीँ जाम न खाजा खान।
2: भोक त लाग्यो दिदी, के खाने भोक लाग्यो के दिदी?
1: भोक लागेको बेला त मिठै खाने कुरा खानु पर्यो नि।
2: त्यसो भए दिदी, आज न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा जाउँ, मजाले भोक मेटिन्छ।
3: त्यहाँ त स्पेसल बफ मोमो, चिकन मोमो, मटन मोमो, भेज मोमो, बफ चाउमिन, चिकन चाउमिन, मटन चाउमिन, भेज चाउमिन, अन्डा चाउमिन, मिक्स चाउमिन, नेवारी खाजा सेट, बफ खाजा सेट, चिकन खाजा सेट, मटन खाजा सेट, भेज खाजा सेट, बफ सेकुवा, चिकन सेकुवा, मटन सेकुवा, छोइला, भुटन भुटुवा लेग पिस, ललिपप, मटन तास, बफ ससेज चिकन, ससेज फ्राइड राइस का साथै अर्डर अनुसारका खाजाहरू उपलब्ध गराइन्छ। त्यति मात्र हो र, होम प्याकेजिङ तथा फ्री डेलिभरीको व्यवस्था पनि रहेको छ।
1: ल ल, त्यसो भए आज त्यही जाउँ। आजको खाजा न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नरमा।
2: स्वस्थ खाजा हाम्रो प्रतिबद्धता। न्यू काठमाडौँ एभरेस्ट मोमो एन्ड सेक्वा कर्नर वीरेन्द्र नगर छ, वीरेन्द्र चोक भित्र, टेलर लाइन रुख भएको ठाउँ सुर्खेत। प्रोप्राइटर शिव रावत। सम्पर्क नम्बर 97670-71284 र 97490-60840।
1: साथै हाम्रो शाखा गोदाम लाइनमा रहेको पनि जानकारी गराउँदछौ।
4: गाडी धनी र निर्माण व्यवसायीहरूमा खुसीको खबर। गाडी धनी र निर्माण व्यवसायीहरूले मौकाको फाइदा लिन हुन अनुरोध गर्दछौ।
2: हाम्रो सुर्खेत वीरेन्द्र नगर नगरपालिका 10 खजुरामा रहेको मनोकामना अटो मोबाइल्सले भारतको टाटा कम्पनीबाट गोल्ड च्याम्पियन जोनको उपाधि पाएकाले टाटा कम्पनीका गाडीहरूका पार्ट्सहरूमा र मेसिनका सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु, डोसान लगायत सबै खाले मेसिनका पार्ट्सहरू सुपथ मूल्यमा पाइनुका साथै टाटा लिब, म्याक लिब, मोबिल ग्रिस, गियर आयल र हाइड्रोलिक आयल समेत पाइन्छ। मनोकामना अटोमोबाइल्स, वीरेन्द्र नगर 10 खजुरा, मोडल कलेजको तल्लो पट्टि, सुर्खेत। सम्पर्क फोन नम्बर 083-521
2: का सम्पूर्ण पार्ट्सहरूमा विशेष छुटको व्यवस्था गरिएको जानकारी गराउँदछौ।
4: हामी कहाँ टाटा लगायत सबै कम्पनीका गाडीका सम्पूर्ण पार्ट्सहरू, जेसीबी, हुन्डाई, कुमात्सु

0: रेडियो एरी एफएम 98.6 हर्रे बाटा 102.7 वीरेंद्र नगर सुर्खेत बाटा
1: गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजल।

के लत बस्यो मलाई कहिले सुधार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ साथी रहेछ दुःख हरपल सवार हुन्छ साथी रहेछ दुःख हरपल सवार हुन्छ सुख पाउना रहेछन् छुट्नै हतार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ पानी परेर धरती आकाश हुन्छ सुन्दर पानी परेर धरती आकाश हुन्छ सुन्दर धरती बनेर तिम्रो के नै बिगार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ खोला नदी समुद्र जे नाम होस् न आखिर खोला नदी समुद्र जे नाम होस् न आखिर अस्तित्व राखी राख्ने मात्रै किनार हुन्छ एक दिन तिमी नबोल्दा यो दिल बिमार हुन्छ के लत बस्यो मलाई कहिले सुधार हुन्छ गजलमन डाक्टर प्रदीप कुमार मैनालीका यिनै गजलका शेरहरूको वाचन सँगसँगै नमस्कार अनि गजलमय अभिवादन व्यक्त गर्छु। गजल साहित्यको संरक्षण र सम्वर्धनको अभियान नवसर्जक र अग्रजहरूको एउटै चौतारी कार्यक्रम गीत गजलको यो अर्को नयाँ श्रृंखलामा प्रविधिका पूर्ण र विनोदको साथमा तपाईँकै नजिकको साथी म हेन्द्रको तर्फबाट कार्यक्रम गीत गजल आउने गर्छ हरेक शुक्रबार यस्तै समयदेखि करिब करिब 10 बजेको हाराहारीसम्म हिमाल पहाड़ हुँदै तराई समयकी साथ गुञ्जने अनि सबै सबैको मन छुने रेडियो भेरी एफएम 98.2/7 मेगाहर सँगसँगै इन्टरनेट अनलाइनमा रेडियो भेरी .com.np हाम्रो पात्रो फेसबुक पेज लगायतका अनलाइन माध्यमबाट हामी तपाईँको छेउमा तपाईँकै आसपासमा उपस्थित हुने गर्छौं र कार्यक्रम गीत गजल विशुद्ध गजल प्रधान कार्यक्रम हो त्यसैले हामी गजलका कुराकानी गर्छौं गजलसँग सम्बन्धित भएर विभिन्न खालका प्रस्तुतिहरू पस्कन्छौं र गजल सँगसँगै गीतहरूलाई पनि हामी पस्कन्छौं यसर्थ पनि कार्यक्रमको नाम गीत गजल रहेको छ त्यसैले हामीले गजल गजल सँगसँगै गीतहरूलाई पस्कन्छौं र विविध श्रृंखलाहरू पस्कने क्रममा हामीले थुप्रै प्रकारका गजल कोशेलीहरू हामी तपाईँको माझमा पस्कने गर्छौं यही क्रमलाई जोड्नका निम्ति आज पनि म तपाईँको छेउमा उपस्थित भइसकेको छु। आजको श्रृंखलामा हामी दुईजना स्रष्टाका गजलहरू सुन्नेछौ निकै मीठा गजलहरू निकै मीठो प्रस्तुति शैली सहित हामी तपाईँको माझमा जस्ताको तस्तै गजलहरू पस्कन गइरहेका छौं। म दुईवटा खण्डमा दुईजना स्रष्टालाई उहाँको आफ्नै प्रस्तुति शैली सहित जस्ताको तस्तै पस्कने कोशिश गरिरहेको छु। आज म महफिलमय श्रृंखला तपाईँको माझमा पस्कनेछु। विभिन्न महफिलहरूमा स्रष्टाहरूले प्रस्तुत गर्नुभएका गजलहरू उहाँको आवाजमा उहाँकै शैलीमा र त्यहाँको परिवेश माहौल अनुसार त्यहाँको हुटिङ जस्ताको तस्तै

तपाईको माझमा राख्ने गरी आजको श्रृंखलामा म उपस्थित भएको छु। आज हामी गजलमन राम अविरल विष्ट र मुना बोहरा दुईजना गजल श्रष्टाहरूलाई सुन्नेछौ, उहाँका प्रस्तुति सुन्नेछौ, त्यसैले आजको श्रृंखला पनि सुनेर साथ दिनुहुन्छ भन्ने आशा विश्वास मैले मनमा लिएको छु। म यहाँनिर एउटा मिठो संगीतले तपाईलाई हार्दिक स्वागत गर्छु, त्यसपछि म एकजना गजल श्रष्टालाई लिएर तपाईँको माझमा उपस्थित हुनेछु। यहाँनिर यो मिठो गीत

0: हजुर, यो सुमधुर संगीतपछि पुनः तपाईलाई हार्दिक स्वागत गर्छु। हामी कार्यक्रम गीत गजलको बसाईमा छौं र आजको श्रृंखलामा हामी दुईजना श्रष्टाहरूलाई सुन्दैछौ, दुईजना गजलकारहरूलाई सुन्दैछौ। गजलकार राम अविरल विष्ट र गजलकार मुना बोहरालाई आजको श्रृंखलामा हामी सुन्नेछौ। त्यसैले ढिला नगरी म यहाँनिर गजल मनहरूका गजल प्रस्तुतिहरूलाई राख्न गइरहेको छु। सबैभन्दा पहिला गजल मन राम अविरल विष्टलाई जोड्दैछु। उहाँले काठमाडौँमा प्रस्तुत गर्नुभएका गजलहरू, उहाँको आवाज, उहाँकै शैली र त्यहाँकै माहौल अनुसार हामी जस्ताको तस्तै तपाईँको माझमा राख्दैछौ। बाटो काट्यौं बाटोले आँगन काट्यो, बाटो काट्यौं बाटोले आँगन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो।
1: बाटो काट्यौं बाटोले आँगन काट्यो, बाटो काट्यौं बाटोले आँगन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो। अनि देश काट्ने औंलाले रिबन काट्यो, खै कस्तो आन्दोलनको तयारी हुँदैछ, खै कस्तो आन्दोलनको तयारी हुँदैछ, खै कस्तो आन्दोलनको तयारी हुँदैछ, अभ्यास हो भन्दै उसले गर्दन काट्यो। खै कस्तो आन्दोलनको तयारी हुँदैछ, अभ्यास हो भन्दै उसले गर्दन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो, लाग्छ बुहारीको चलखेल शुरू भयो, लाग्छ बुहारीको चलखेल शुरू भयो, लाग्छ बुहारीको चलखेल शुरू भयो, छोराले पहिलो पल्ट भजन काट्यो, लाग्छ बुहारीको चलखेल शुरू भयो, छोराले पहिलो पल्ट वचन काट्यो, अनि देश काट्ने औंलाले रिबन काट्यो, जवानी सरकार सरकार भन्दै काट्नेछ, थुप्रो जवानी दिइरहेको छु, जवानी सरकार सरकार भन्दै काट्नेछ, जवानी सरकार सरकार भन्दै काट्नेछ, माटो खाएर भर्खर बचपन काट्यो। पैतला मुनि छौ उद्धार गर्नु, पैतला मुनि छौ उद्धार गर्नु, हेर्दा अलिक विचार गर्नु, माटो भएर म बाटो बनिदिउँला, माटो भएर म बाटो बनिदिउँला, माटो भएर म बाटो बनिदिउँला, तिमीले हर दिन टेकेर सवार गर्नु, तिमीले हर दिन टेकेर सवार गर्नु, म जुन हेरेर रात कटाउँला, म जुन हेरेर रात कटाइदिउँला, लक्ष्मण म जुन हेरेर रात कटाइदिउँला, तिमीले जुन हेरेर श्रृङ्गार गर्नु, जुन हेरेर रात कटाइदिउँला, म जुन हेरेर रात कटाइदिउँला, तिमीले जुन हेरेर श्रृङ्गार गर्नु, हेर्दा अलिक विचार गर्नु, मुटु लग्यौ त आँखा पनि लैजाऊ, मुटु लग्यौ, मुटु लग्यौ, मुटु लग्यौ आँखा पनि लैजाऊ, सहर पुगेपछि व्यापार गर्नु, मुटु लग्यौ आँखा पनि लैजाऊ, मुटु लग्यौ आँखा पनि लैजाऊ, सहर पुगेपछि व्यापार गर्नु, पैसा मुनि छौ उद्धार गर्नु, हिँड्दा अलिक विचार गर्नु, यो दुनिया माथि उसैको हारी रह्यो, यो दुनिया माथि उसैको हारी रह्यो, जहिलेसम्म हातमा चाली रह्यो, जहिलेसम्म हातमा चाली रह्यो, न त सधैँ खाना पाए भोकाहरूले, न त सधैँ खाना पाए भोकाहरूले, न त सधैँ खाना पाए भोकाहरूले, न त देशमा माहौल सधैँ सुनारी रह्यो, न त देशमा माहौल सधैँ सुनारी रह्यो, हरेक दिन मदिराको असर थाकिरह्यो, पत्रकार शराबी थियो शराबी रह्यो, हरेक दिन मदिराको असर थाकिरह्यो, पत्रकार शराबी थियो शराबी रह्यो, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त भेटिन्छन् ती, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त यो ओठ नै अब गुलाबी रह्यो, न त भेटिन्छन् ती प्यारा मान्छेहरू, न त यो ओठ नै अब गुलाबी रह्यो, जहिलेसम्म हातमा चाली रह्यो, यो दुनियाँमाथि उसैको हाली रह्यो। मिठो बोली वचनमा आएर बस्छ, मिठो बोली वचनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, साहु टक्क आँगनमा आएर बस्छ, प्रदेशबाट बाको नासो पुग्नै हुँदैन, साहु टक्क आँगनमा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सिद्धिनेछ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सकिनेछ, हाम्रो क्रान्ति त्यो दिन मात्रै सिद्धिनेछ जुन दिन बाहुन आरामा आएर बस्छ, जुन दिन बाहुन आरामा आएर बस्छ, त्यो मान्छे अझै मनमा आएर बस्छ, जुन हत्केलाको धुलो म आँसुले पखाल्थे, जुन हत्केलाको धुलो म आँसुले पखाल्थे, अचेल त्यही हत्केला गर्दनमा आएर बस्छ, मर्ने कि बाँच्ने विवाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, जब जब तिम्रो याद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, जब जब तिम्रो याद आउँछ, उज्यालोले पोतिँदैछ यो धरती, उज्यालोले पोतिँदैछ यो धरती, कि उनी आउँछिन् कि चाँद आउँछ, कि उनी आउँछिन् कि चाँद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, आफू मरेर अरूलाई बचाउँछ, आफू मरेर अरूलाई बचाउँछु, आफू मरेर अरूलाई बचाउँछु, बदलामा एक धन्यवाद आउँछ, बदलामा आफू मरेर अरूलाई बचाउँछु, बदलामा एक धन्यवाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, ती बुढा पैतलाहरू छोएर आऊ, ती बुढा पैतलाहरू छोएर आऊ, ती बुढा पैतलाहरू छोएर आऊ, तिम्रो थाप्लोभरि आशीर्वाद आउँछ, तिम्रो थाप्लोभरि आशीर्वाद आउँछ, मर्ने कि बाँच्ने विवाद आउँछ, तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, तिमी आउँदै गर्नु र तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, तिमी आउँदै गर्नु मुस्कुराउँदै गर्नु, अनिको जिन्दगीमा स्वाद आउँछ, सपनाको सुनौलो सहर बनाएर, सपनाको सुनौलो सहर बनाएर, सपनाको सुनौलो सहर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, न हिँड्न मिल्छ न दौडिन मिल्छ, न हिँड्न मिल्छ न दौडिन मिल्छ, न हिँड्न मिल्छ न दौडिन मिल्छ, सिसाको घरमा छाडिदियो पत्थर बनाएर, सिसाको घरमा छाडिदियो पत्थर बनाएर, जिन्दगी सकियो अरूको घर बनाएर, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, खाडीमा चामल किन्ने पैसा जुटाउँछन्, युवाहरू खेतबारी बन्दर छाडेर, युवाहरू खेतबारी बन्दर छाडेर, सन्दीप सेन हाँस्दा हाँसो बनिदिउँला, मर्दा पासो बनिदिउँला, हाँस्दा हाँसो बनिदिउँला, मर्दा पासो बनिदिउँला, तिम्रो घाँटीमा सजाऊ मलाई मफलर बनाएर, अध्ययारो हुन्छ बेलुकी लगिदिनुहोस्, अध्ययारो हुन्छ बेलुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, बा आमालाई मेरो खबर भइपुग्छ, बा आमालाई मेरो खबर भइपुग्छ, बा आमालाई मेरो खबर भइपुग्छ, बहिनी छ यो पटुकी लगिदिनुहोस्, बहिनी छ यो पटुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, सात समुद्र पारी पुगे मेरा मान्छेहरू, सात समुद्र पारी पुगे मेरा मान्छेहरू, देशमै छुट्यो ढुकढुकी लगिदिनुहोस्, देशमै छुट्यो ढुकढुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, त्यो सानो नातिको मुख हेर्ने रहर छ, त्यो सानो नातिको मुख हेर्ने रहर छ, आसम्मै पो मर्छु कि लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, घरमा खुसी छैन भन्दै रुँदै थिए नानीहरू, घरमा खुसी छैन भन्दै रुँदै थिए नानीहरू, रङ्गी चङ्गी बेलुन थुकी लगिदिनुहोस्, रङ्गी चङ्गी बेलुन थुकी लगिदिनुहोस्, अँध्यारो हुन्छ बेलुकी लगिदिनुहोस्, गाउँमा फर्किँदा टुकी लगिदिनुहोस्, धन्यवाद। बुढेसकाललाई अक्सिजन दिएर जानुहोस्, बुढेसकाललाई अक्सिजन दिएर जानुहोस्, बालाई कम्तीमा आराम दिएर जानुहोस्, बुढेसकाललाई अक्सिजन दिएर जानुहोस्, बालाई कम्तीमा आराम दिएर जानुहोस्। अन्यायको विरुद्ध बोल्नै सकेका छैनन्, अन्यायको विरुद्ध बोल्नै सकेका छैनन्, अन्यायको विरुद्ध बोल्नै सकेका छैनन्। शालिकहरूलाई जीवन दिएर जानुहोस्, शालिकहरूलाई जीवन दिएर जानुहोस्, बालाई कम्तीमा आराम दिएर जानुहोस्, आफू जीवित भएको आभास हुनेछ घरलाई, आफू जीवित भएको आभास हुनेछ घरलाई, आफू जीवित भएको आभास हुनेछ। जाँदा नानीहरूलाई आगन दिएर जानुहोस्, जाँदा नानीहरूलाई आगन दिएर जानुहोस्, शरीर किन्न जो जो आए धन दिएर गए, शरीर किन्न जो जो आए धन दिएर गए, अरे शरीर किन्न जो जो आए धन दिएर गए, हजुर त दिलको मान्छे मन दिएर गए, शरीर किन्न जो जो आए धन दिएर गए, हजुर त दिलको मान्छे मन दिएर जानुस्, बालाई कम्तीमा आराम दिएर जानुस्। सिउँदो खाली राख्नेछु दियो बाली राख्नेछु, अन्तिम शेर सिउँदो खाली राख्नेछु दियो बाली राख्नेछु, मलाई फर्किने वचन दिएर जानुस्, मलाई फर्किने वचन दिएर जानुस्, बुढेसकाललाई अक्सिजन दिएर जानुस्, बालाई कम्तीमा आराम दिएर जानुस्। यति नै पर्ने सानो सधैँ, यति नै पर्ने सानो सधैँ, महलको अगाडि सानो सधैँ, परिचय गरे दिलमै बस्छ, परिचय गरे, परिचय गर दिलमै बस्छ, परिचय गरे दिलमै बस्छ, बिरानो रहँदैन बिरानो सधैँ, बिरानो रहँदैन बिरानो सधैँ, महलको अगाडि छानो सधैँ, निराउन भने कहिल्यै सकेन, निराउन भने निराउन भने कहिल्यै सकेन, निराउन भने कहिल्यै सकेन, परेको छ धरती उत्तानो सधैँ, परेको छ धरती उत्तानो सधैँ, आफ्नो प्रहार आफैले लाग्यो, आफ्नो प्रहार आफैले लाग्यो, बनेको रहेछु असानो सधैँ, बनेको रहेछु असानो सधैँ, महलको अगाडि छानो सधैँ, जमिनले उधुरी कहिल्यै गरेन, अन्तिम शेर जमिनले उधुरी कहिल्यै गरेन, जमिनले उधुरी कहिल्यै गरेन, बलात्कार गर्छ हलानो सधैँ, बलात्कार गर्छ हलानो सधैँ, यति नै पर्ने सानो सधैँ, महलको अगाडि छानो सधैँ। बिर्सन्छु म आफ्नै हुलिया बिर्सन्छु, तिमीलाई देखेपछि दुनिया, तिमीलाई देखेपछि दुनिया बिर्सन्छु, सहर पुगेपछि बहिनीले भनी, सहर पुगेपछि बहिनीले भनी, दाई बिस्तारै अब यो फरिया बिर्सन्छु, दाई बिस्तारै अब यो फरिया बिर्सन्छु, तिमीलाई गजलमा कोर्न थालेपछि तिमीलाई गजलमा कोर्न थालेपछि, तिमीलाई गजलमा कोर्न थालेपछि, रदिश बिर्सन्छु काफिया बिर्सन्छु, रदिश बिर्सन्छु काफिया बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, साहुले बाको कम्छु देखाउँदै भन्यो, साहुले बाको कंसु देखाउँदै भन्यो, साहुले बाको कंसु देखाउँदै भन्यो, म कहीँ आफ्नो रुपियाँ बिर्सन्छु, म कहीँ आफ्नो रुपियाँ बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, मेरो एउटा आदत झैँ धोकेवाद छ प्रिया, मेरो एउटा आदत धोकेवाद छ प्रिया, मेरो एउटा आदत धोकेवाद छ प्रिया, बोतल पाएपछि चिया बिर्सन्छु, मेरो एउटा आदत धोकेवाद छ प्रिया, मेरो एउटा आदत धोकेवाद छ प्रिया, बोतल पाएपछि चिया बिर्सन्छु, बिर्सन्छु म आफ्नै हुने बिर्सन्छु, तिमीलाई देखेपछि दुनियाँ बिर्सन्छु, चुलोमा आगो बाल्न सक्दैन, चुलोमा आगो बाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन, क्रान्तिले परिवार पाल्न सक्दैन, कति गरुङ्गो हुँदो रहेछ यो बेजतीको भारी, कति गरुङ्गो हुँदो रहेछ बेजतीको भारी, कति गरुङ्गो हुँदो रहेछ बेजतीको भारी, ऊ आफ्नै शिर पनि उचाल्न सक्दैन, कति गरुङ्गो हुँदो रहेछ बेजतिको भारी ऊ आफ्नै शिर पनि उचाल्न सक्दैन क्रान्तिले परिवार पाल्न सक्दैन यो समयले यति पाप गरिसक्यो अब कुनै समुद्रले पखाल्न सक्दैन चुलोमा आगो बाल्न सक्दैन गरिबीले दिएको कपडा हो छाला पनि गरिबीले दिएको कपडा हो घाम पानीको काराले फटाल्न सक्दैन मानव कुनै इनारमा फसेको जुन हौ तिमी कसैले चाहेर पनि निकाल्न सक्दैन चुलोमा आगो पाल्न सक्दैन क्रान्तिले परिवार पाल्न सक्दैन
0: हजुर राम अविरल विष्ट का निकै मीठा निकै सशक्त गजलहरू उहाँको आवाजमा उहाँको शैली र त्यहाँको समय परिवेश र माहौल अनुसार जस्ताको त्यस्तै तपाईँको माझमा राख्यौं पक्कै पनि तपाईँले यसमा आनन्द लिनुभयो होला गजल सुनेर आनन्दित बन्नुभयो होला भन्ने आशा विश्वास मेरो मनमा छ अब म यहाँनिर अर्को एउटा मिठो गीत जोड्दैछु तपाईँको माझमा गीतपछि फेरि अर्को श्रष्टालाई बोकेर म तपाईँको माझमा उपस्थित हुनेछु

0: कामको टेन्सन छातीसम्म थकाउने स्ट्रेसको दुश्मन नवरत्न लगाउने प्राकृतिक गुणयुक्त यो शीतलता ल्याउने कुल कुल मालिसले मिठो निन्द्रा ल्याउने
1: नवरत्न कुल ओइलको दुई मिनटको मालिसले राख्छ तपाईँलाई कुल दिलाउँछ गर्मी टाउको दुखाइ थकान अनि अनिन्द्राबाट आराम नवरत्न वर्ल्ड नम्बर वन कुल ओइल चिसो चिसो कुल कुल
2: एनएमबी द्वारा बचत खाता प्रदेशको प्रगति सँग बचतको नाता
3: राराको निर्मल पानी जस्तै स्वच्छ आफ्नो अमूल्य बचत आजै खोलौ कर्णाली प्रदेश विशेष एनएमबी रारा बचत खाता
4: पाउनुहोस् पहिलो वर्ष निशुल्क मोबाइल ब्याङ्किङ इन्टरनेट ब्याङ्किङ डेबिट कार्ड डिमाट र मेरो शेयर पनि
2: प्रदेशको प्रगति सँग
3: डेंगु रोग लामखुट्टेको टोकाईबाट सर्ने रोग हो बर्सातको समयमा यो रोग प्रकोपको रूपमा देखा पर्न सक्छ यस रोगका लक्षणहरू निम्न हुन सक्छन्
5: अचानक उच्च ज्वरो आउनु टाउको दुख्नु आँखाको पछाडिपट्टिको भागमा दुख्नु हाड जोर्नी तथा मांसपेशी दुख्नु वाकवाकी लाग्नु बान्ता हुनु शरीरमा बिमिरा आउनु
3: डेंगु रोगको रोकथामका उपायहरू
5: लामखुट्टेको टोकाईबाट बच्न लामो बाहुला भएको लुगा लगाउने र उपलब्ध भएसम्म लामखुट्टी भगाउने औषधिहरू प्रयोग गर्नुपर्छ
3: घर वरिपरि सफा राख्नुपर्छ डेंगु सार्ने लामखुट्टे सफा पानीमा बस्ने भएकाले पानी जम्न सक्ने खालका फुटेका भाँडाकुँडा सिसी बोतल कप पुराना टायर जस्ता सामानहरूलाई छोपेर राख्नुपर्छ वा नष्ट गर्नुपर्छ कुलर फूलदानी आदिमा नियमित रूपमा पानी फेर्नुपर्छ
5: सम्भव भएसम्म झोलभित्र सुत्ने गर्नुपर्छ
3: पानीको ट्याङ्कीलाई ढक्कन लगाएर राख्नुपर्छ
5: डेंगु रोगको शंका लागेमा तुरन्तै नजिकैको स्वास्थ्य संस्थामा सम्पर्क राख्नुपर्छ
6: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश
7: रेडियो भेरी एफएम

0: यो छोटो विश्रामपछि तपाईलाई म पुनः हार्दिक स्वागत गर्छु कार्यक्रम गीत गजलको आजको श्रृंखलामा। आजको श्रृंखला गजल वाचनको श्रृंखला हो। एकजना श्रष्टालाई हामीले सुनिसकेका छौं, गजलमन राम अविरल विष्टलाई हामीले सुनिसक्यौं। अबको क्रममा म गजलमन मुना बोहरालाई जोड्दैछु। मुना बोहराले काठमाण्डुमा पस्कनु भएका निकै मीठा गजलहरू तपाईँको माझमा जोड्ने तर्खर मैले गर्दैछु। यहाँनिर म मुना बोहरालाई जोड्छु। तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने।
1: तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने। तिमी भन्छौ सिन्दूर चुरा गाजल ल्याउने, म भन्दैछु जिन्दगीमा फेरबदल ल्याउने। के कमी छ के पूरा गर्नु छ ए जमाना, के कमी छ के पूरा गर्नु छ ए जमाना, के जरुरी पर्यो म जस्तो पागल ल्याउने। के कमी छ के पूरा गर्नु छ ए जमाना, के जरुरी पर्यो म जस्तो पागल ल्याउने। ल्याउन सकिन जुन तारा यति हो कारण, यति हो कारण, ल्याउन सकिन जुन तारा, ल्याउन सकिन जुन तारा, यति हो कारण उसको मेरो सम्बन्धमा बादल ल्याउने। सम्पत्ति देखाएर अन्तिम कोसिस गरी हेरौ, अन्तिम कोसिस गरी हेरौ, सम्पत्ति देखाएर अन्तिम कोसिस गरी हेरौ, मुर्दा घरका लासहरूमा हजर ल्याउने। मलाई लिन मन छ अग्लो हुनुको मजा, अग्लो हुनुको मजा, मलाई लिन मन छ अग्लो हुनुको मजा, म सोच्दैछु झुपडीमा बुइगल ल्याउने, म सोच्दैछु झुपडीमा बुइगल ल्याउने। खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, अन्तिम सेरमा छु खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, खरखरेमा तैले खुट्टा राख्नै पर्छ मुना, कि औकात राख्नु पर्छ म फल ल्याउने। माटोमा किसानको शासन पुगेको छैन, माटोमा किसानको शासन पुगेको छैन, अझै यहाँ अन्तिम आन्दोलन पुगेको छैन। माटोमा किसानको शासन पुगेको छैन, अझै यहाँ अन्तिम आन्दोलन पुगेको छैन। देखिँदैनन् ताराहरू, आउँदैन चुनेरी रात, देखिँदैनन् ताराहरू, देखिँदैनन् ताराहरू, आउँदैन चुनेरी रात, लाग्दैछ शिरमाथि गगन पुगेको छैन। देखिँदैनन् ताराहरू, आउँदैन चुनेरी रात, लाग्दैछ शिरमाथि गगन पुगेको छैन। हेर्नुहोस् कस्तो लचस्का निराईमा, हेर्नुहोस् हेर्नुहोस् कस्तो लचस्का निराईमा, हेर्नुहोस् कस्तो लचस्का निराईमा, मलाई दुःख पीडको वजन पुगेको छैन। हेर्नुहोस् कस्तो लचस्का निराईमा, हेर्नुहोस् कस्तो लचस्का निराईमा, मलाई दुःख पीडको वजन पुगेको छैन। उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, टुकुरोको हातमा बचपन पुगेको छैन। उमेर भन्दा जेठा रहेछन् जिम्मेवारी, टुहुरोको हातमा बचपन पुगेको छैन। अहंताको महल ढाल्ने भूकम्प आओस् आओस्, अहंताको महल ढाल्ने भूकम्प आओस्, यो सहरलाई थोरै आँगन पुगेको छैन। किसानको शासन पुगेको छैन, अझै यहाँ आन्दोलन पुगेको छैन। कुरै कुरामा जिस्किदिने कला नरहला, कुरै कुरामा जिस्किदिने कला नरहला, ठट्टा मजाक गरिरहने श्रृङ्खला नरहला। कुनै कुरामा जिस्किदिने कला नरहला, ठट्टा मजाक गरिरहने श्रृङ्खला नरहला। एउटा हाँसेको तस्विर लाँदैका समय, एउटा हाँसेको तस्विर लाँदैका समय, भोलिसम्म यो जिन्दगी रहला नरहला। एउटा हाँसेको तस्विर लाँदैका समय, भोलिसम्म यो जिन्दगी रहला नरहला थाहै नदी मेरो हात भिजैमा छोडिदियो थाहै नदी मेरो हात भिजैमा छोडिदियो बाँकी सफर गर्ने अब हौसला नरहला गाउँला सुन्दाबा गाउँ फर्क परदेशी गाउँला सुन्दाबा गाउँ फर्क परदेशी रङहार पाउने आशले गला नरहला गाँसौला सुन्दाबा गाँसौला सुन्दाबा गाउँ फर्क परदेशी रानी हार पाउने आशले गला नरहला दुश्मनको मन पनि त फेरिएला हुन अन्तिम दुश्मनको मन पनि त फेरिएला हुन सधैँ कुर्सिएर जाने पैताला नरहला सँगै हुने कसम खाएको कति भो कति सँगै हुने कसम खाएको कति भो कति हामीले होस गुमाएको कति भो सँगै हुने कसम खाएको कति भो कति हामीले होस गुमाएको कति भो कति चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला अचेल निन्द्रै नआएको कति भो कति चराको आवाजले भ्युजाउँथ्यो कुनै बेला अचेल निन्द्रै नआएको कति भो कति शीतलहर परेको तराई जस्तो छ मन शीतलहर परेको तराई जस्तो छ मन न्यानो घाम अस्ताएको कति भो हामीले होस गुमाएको कति भो कति जुन ल्याउँछु भनी हिँडेको मेरो मान्छे जुन ल्याउँछु भनी हिँडेको मेरो मान्छे जुन ल्याउँछु भनी हिँडेको मेरो मान्छे आकाशमा नै हराएको कति भो कति हामीले होस गुमाएको कति भो कति निर्दयी हातले चुनिदिन्छन् मुनाहरू निर्दयी हातले चुनिदिन्छन् मुनाहरू निर्दयी हातले चुनिदिन्छन् मुनाहरू न्यायसम्म नपाएको कति भो कति कति भो कति खोल्दै नखोली राखेको राज आयो खोल्दै नखोली राखेको राज आयो जब गलामा दबिएको आवाज आयो खोल्दै नखोली राखेको राज आयो जब गलामा दबिएको आवाज आयो बाले स्टेसनमै सास छोडे खबर पुग्यो बाले स्टेसनमै सास छोडे खबर पुग्यो छोरालाई गाउँ छोड्न जहाज आयो बाले स्टेसनमै सास छोडे खबर पुग्यो छोरालाई गाउँ छोड्न जहाज आयो दाइजोसँग कलेजोको टुक्रा झोक्न दाइजोसँग कलेजाको टुक्रा झोक्न दाइजोसँग कलेजाको टुक्रा झोक्न अब शिक्षित वर्गको समाज आयो दाइजोसँग कलेजोको टुक्रा झोक्न अहो शिक्षित वर्गको समाज आयो घमण्डले भरिएको रित्तो रित्तो छ चासेको छ यो घमण्डले भरिएको ऊ रित्तो रित्तो छ घमण्डले भरिएको ऊ रित्तो रित्तो छ निहोलिन जान्नेको शिरमा ताज आयो धोका पाइरहँदा पनि बारम्बार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको किन फुलले भमरालाई इमान्दार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको धोका पाइरहँदा पनि बारम्बार मानेको किन फुलले भमरालाई इमान्दार मानेको दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो उसले यसपालिको दसैँ तिहार मानेको दुर्गा र लक्ष्मीलाई छाउगोठमा राखेर हो उसले यसपालिको दसैँ तिहार मानेको त्यो वृद्ध आश्रम खोल्ने लायक रहेछ त्यो वृद्ध आश्रम खोल्ने लायक रहेछ आजको दुनियाँले श्रवण कुमार मानेको टाउको ठोकेर बस्नेले देख्न जरुरी छ टाउको ठोकेर बस्नेले देख्न जरुरी छ टाउको ठोकेर बस्नेले देख्न जरुरी छ पौरखीले पाखुरालाई निधार मानेको आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस् आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस् आँसुको वर्षामा अभावको मेलो हेर्नुहोस् किसानले छ बाह्रैमा ससार मानेको म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ मैले दुःखको डाँडोलाई बुझो बार माने म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ म खुसीको बस्ती बसाउने मञ्जुश्री हुँ मैले दुःखको डाँडोलाई बुझो बार न नाफाको चिन्ता न नोक्सानी लौहेर यस्तै हो फकिरको जिन्दगानी लौहेर कुनैलाई लुट्यो कुनैलाई धारी दियो कुनैलाई लुट्यो कुनैलाई लुट्यो कुनैलाई धारी दियो कुनैलाई लुट्यो कुनैलाई धारी दियो फुलमाथि हावाको मनमानी लौहेर न नाफाको चिन्ता न नोक्सानी लौहेर यस्तै हो फकिरको जिन्दगानी लौहेर छोडेर जानेले रङ लिएर गएको छ छोडेर जानेले छोडेर जानेले रङ लिएर गएको छ छोडेर जानेले रङ लिएर गएको छ चामल पखालेको चौलाले लगेन बच्चाले आमालाई यसरी बिर्सिदियो बच्चाले आमालाई बच्चाले आमालाई यसरी बिर्सिदियो बसेको छ चुसेर जुडानी लगेर न नाफाको चिन्ता न नोक्सानी लौहेर यस्तै हो फकिरको जिन्दगानी लौहेर जलेर सकिँदा पनि सुख दिँदैनन् अन्तिम से जलेर सकिँदा पनि सुख दिँदैनन् जलेर सकिँदा पनि सुख दिँदैनन् गङ्गामा बगाउँछ खरानी लौहेर सायद उसको किनार छेउमा घर छैन सायद उसको किनार छेउमा घर छैन भोलिमा तुफान छ आँखामा डर छैन सायद उसको किनार छेउमा घर छैन भोलिमा तुफान छ आँखामा डर छैन म झरीले रुजेको कपास जस्तो छु म झरीले रुजेको कपास जस्तो छु म झरीले रुजेको कपास जस्तो छु हजुर त रेशम भएदेखि खबर छैन म झरीले रुजेको कपास जस्तो छु म झरीले रुजेको कपास जस्तो छु हजुर त रेशम भएदेखि खबर छैन हातबाट फुत्किएर फुत्छ कुन्दिन हातबाट फुत्किएर फुट्छ कुन्दिन भाग्य र सिसा गिलासमा अन्तर छैन भाग्य र सिसा गिलासमा अन्तर छैन माया र युद्धमा भिन्नता यति त हो माया र युद्धमा भिन्नता यति त हो माया र युद्धमा भिन्नता यति त हो मलाई उसँग जित्ने कुनै रहर छैन माया र युद्धमा भिन्नता यति त हो मलाई उसँग जित्ने कुनै रहर छैन यो ऐनामा देखिएको अनुहार हुन अन्तिम फेरि यो ऐनामा देखिएको अनुहार हुन भित्ताको पेन्टिङ जस्तो सुन्दर छैन सायद उसको किनार छेउमा घर छैन पूर्णिमा तुफान छ आँखामा डर छैन धन्यवाद कठोर देखिन्छ माली छैन फुल फुल जस्तो कठोर देखिन्छ माली छैन फुल फुल जस्तो तिम्रो बगैँचा पनि रहेछ बोर्डिङ स्कुल जस्तो कठोर देखिन्छ माली छैन फुल फुल जस्तो तिम्रो बगैँचा पनि रहेछ बोर्डिङ स्कुल जस्तो कोसी उर्लिए झैँ आउँछ समस्या मेरो अघि कोसी उर्लिए झैँ आउँछ समस्या मेरो अघि आउँछ समाधानको उपाय कच्ची दुल जस्तो कोसी उर्लिए झैँ आउँछ समस्या मेरो अघि आउँछ समाधानको उपाय कच्ची पुल जस्तो कुहिरोमा रुमलिएको काग भयो जिन्दगी यो जिन्दगी कुहिरोमा रुमलिएको काग भयो जिन्दगी कतै बाटो पाउँदैन परेको छ रणभूल जस्तो बेरोजगारको हातमा प्रमाणपत्रको के काम के काम बेरोजगारको हातमा प्रमाण पत्रको के काम मूर्तिको हातमा थमाइदिएको त्यसो जस्तो बेरोजगारको हातमा प्रमाण पत्रको के काम मूर्तिको हातमा थमाइदिएको त्यसो जस्तो खाना त छ कति छ पत्ता लगाउन सकिएन खाना त छ छना त छ अति छना त छ कति छ पत्ता लगाउन सकिएन उसको माया नखाली राखेको तरुण जस्तो छना त छ कति छ पत्ता लगाउन सकिएन छना त छ कति छ पत्ता लगाउन सकिएन उसको माया नखाली राखेको तरुण जस्तो
0: हजुर मुना बोहरा मुना बोहराका निकै मीठा गजलहरू निकै शान्त तरिकाले प्रस्तुत गरिएका गजलहरू तर सशक्त गजलहरू मीठा गजलहरू तपाईँको माझमा मैले पस्केँ उहाँकै आवाज उहाँकै शैली र उहाँकै माहौल परिवेश अनुसारका मीठा गजलहरू तपाईँको माझमा मैले प्रस्तुत गरे दुईजना स्रष्टालाई सुन्यौं आजको श्रृंखलामा राम अविरल विष्ट र मुना बोहरा दुवैजना स्रष्टाले निकै मीठा गजलहरू पस्कनु भएको छ उहाँका गजल हामीले गीत गजलको माध्यमबाट पनि पस्कने अवसर प्राप्त गर्यौं यसका निम्ति दुवै स्रष्टाहरूलाई म हृदयदेखि नै आभार व्यक्त गर्छु हामी कार्यक्रमको अन्ततिर आइपुग्यौं अब भने विदा लिएर जानुपर्ने बेला भएको छ आजको बसाईमा गजल प्रस्तुत गर्नुहुने स्रष्टाप्रति म आभार व्यक्त गर्छु अनि सुनेर साथ दिनुहुने तपाईंप्रति म कृतज्ञ छु आभार व्यक्त गर्छु अनि प्रविधिबाट सघाउनुहुने वीरेन्द्रनगरका पूर्ण खड्का हरेन स्टेशनका विनोद ओलीलाई पनि विशेष धन्यवाद दिँदै तपाईँको बाँकी समय शुभ रहोस् तपाईँको जय होस् यो सदिच्छा व्यक्त गर्दै तपाईँको माझबाट तपाईँकै नजिकको साथी महेन्द्र चन्द महासागर जोडसुदी हात्र भन्छु नमस्ते फेरि भेटौंला शुभरात्री।

0: के तपाईको नाक कान र घाँटीको समस्या छ? यदि छ भने राणा अस्पताल प्रालीलाई सम्झनुहोस्।
1: हजुर, भेरी अस्पताल नेपालगंजमा कार्यरत नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर कपिल साईद्वारा
2: यही भदौ 20 गते शनिबारका दिन
1: यस राणा अस्पताल प्राली सुर्खेतमा सशुल्क जाँच तथा परामर्श गरिने भएको हुँदा समयमै नाम दर्ता गरी मौकाको फाइदा उठाउनुहोस्।
0: कानको समस्याहरू: कान पाकिरहने, कानबाट पिप बग्ने, कान कति नसुनिने वा कम सुनिने, कानको जालीमा चोट लागेको, घाँटीका समस्याहरू: घाँटीको टन्सिल बारम्बार बढिरहने, बेला बखतमा स्वरमा समस्या हुने, नाकका समस्याहरू: नाक बन्द हुने, नाकबाट सिजन बगिरहने, पिनास पर्ने, नाकबाट रगत बग्ने, नाकमा मासु पलाएको तथा गन्ध थाहा नहुने जस्ता समस्या छन् भने हामीलाई सम्झनुहोला। हाम्रा दैनिक सेवाहरू: हाड जोड्ने तथा नसा रोग विशेषज्ञ डाक्टर पदम गिरीद्वारा जाँच तथा उपचार सेवा र कन्सल्टेन्ट फेमिली फिजिसियन डाक्टर लोकराज कडेलद्वारा जाँच तथा उपचार सेवा,
3: साथै बाल रोग विशेषज्ञ डाक्टर महेश तौलागाईद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ।
1: सम्पर्क राणा हस्पिटल प्राली, वीरेन्द्रनगर एरी चोकदेखि 200 मिटर उत्तरतर्फ सुर्खेत। फोन नम्बर 083-590-6993।
4: एक्सट्रिम इनर्जी ड्रिंक टाइम चेक अहिले ठीक 10 बजेको छ।
5: एक्सट्रिम एनर्जी ड्रिंक टेस्ट द डिफरेंस फील द एनर्जी।

नमस्कार, रेडियो भेरी एफएम 98.6 र 102.7 मेगाहर्जको प्रसारणमा तपाईलाई हार्दिक स्वागत छ। हाम्रो यो प्रसारण तपाई राति 11 बजेसम्म सुन्न सक्नुहुन्छ। ताजा खबर, मनोरञ्जन अनि सूचनाको लागि सुन्दै गर्नुहोस् रेडियो भेरी एफएम

सुन्नुवो महाराज परीक्षित अवयो श्रीमद भागवतमा प्राणकथि कथा को वर्णन गरिन्छ भने देखिने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले कथाबाट प्रवचन दिइरहनु भएको छ। अब यहाँदेखि तल के छ त प्रभु भनेर भन्दाखेरिमा सबै भन्दा पुछारमा नरक छ मेरो सरकार, नरक छ है। अब यो नरकमा कुन कुन नरक छन् अब तिनको नाम सुन्दैमा जान नपर्ने, सुन्ने तै पनि जान पर्दैन कि नरकमा जान नपर्ने नामको वर्णन कुन कुन। पहिलो नरकको नाम हो तामिश्र, अन्ध तामिश्र, रौरव महारौरव, कुम्भी पाक, काला सूत्रम, असी पत्र वनम, शुक्र मुख, अन्ध कोप, कृमि भोजनम, संतमस तपस्वर्मी, वज्रकण्ठ शालमली, वैतरणी पुयोद, प्राणरोध, विवसन लाल, बस सारा मेदन, अभिचय पान, क्षर कर्णम, रक्षगण, भोजन शूल, प्रत दन्द, सुख, अवट, निरोध, प्रियावर्तन, सूचीमुख। 28 नरकहरू छन् महाराज। उभन्दा उठोलो अर्को भन्दा अर्को छन्, उत्तरोत्तर ठूलो ठूलो ठूलो हुँदै हुँदै गएको यस्तो प्रकारको 24 नै 28 पहाड नरकहरू छन् भने नरकहरू छन्। अब ती नरकमा को को जान्छ अब यो को विषय भयो भन्दाखेरिमा नरकमा जाने अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने यी सबै नरकमा जान्छन्। त्यति मात्र होइन, नरकमा जानेवाला को को हो भन्ने बारेमा नरकको वर्णनमा जाने पापी पाखण्ड दुराचारी अत्याचारी सारा सम्पूर्ण नरकमा जान्छन् महाराज। अर्को कुरा नरकमा जानेवालाको वर्णन, साँच्ची माना च्याप्ने, झुटो साक्षी पक्ने, अर्कालाई गाली गलौज गर्ने, अर्काको अन्याय गरेर ठगेर खाने, पैँचो पचाउने, अन्याय पूर्वकको काममा जब सधैँ सर्वदा लाग्ने यस्ता सारा नरकमा जान्छन्। त्यति मात्रै हो र, मासु खाने नरकमा जान्छन् भनेपछि चुलै निम्तो हुने भयो, सबै जब उही गएर भेटघाट पो हुने भयो, मासु खाने पनि नरकमा जान्छन् भनेपछि अब को चाहिँ बस्ने खै, कोही महँगो भएर छोडिया छन्, कोही दाँत फोक्लेर छोड्या हो, नत्र भने कोही छोडिया छ र खै। त्यसै कारणले अब ती सारा नरकमा जाने भए महाराज परीक्षित, अब त्यति भइसकेपछि त्यो नरकमा जब गएर पापी पाखण्डवाद दुराचारले परिपूर्ण भएको स्थान, अन्यायको मार्गले पूर्ण भएको, नीतिगत भगवानको भक्ति चित्त मनन कीर्तन गर्न कसैले पनि नसक्ने त्यस्तो प्रकारको पवित्र पावन धाम यो श्रीमद् भागवतको महिमाको वर्णन। जसले यस्ता प्रकारको ठाउँमा जाँदाखेरिमा जब आपत्ति हुन्छ, विपत्ति हुन्छ, संकट हुन्छ भन्दा महाराज परीक्षित विन्ती गर्नुहुन्छ, मेरो गुरु मलाई ज्यादै बाधा भयो, मेरो भगवान मलाई त साह्रै डर लाग्यो भन्दै सुखदेव भन्नुहुन्छ। अन्याय गर्ने, अत्याचार गर्ने, भ्रष्टाचार गर्ने, घुसखोरी गर्ने, तस्करी गर्ने, चोरी जारी पैठारी गर्ने सारा नरकमा जान्छन् भनेर हजुरले आज्ञा गर्नुभयो भगवान्। आज 60 वर्षको उमेर भयो, अन्याय पनि गरेको, अत्याचार पनि गरेको, भ्रष्टाचार पनि गरेको, घुसखोरी पनि गरेको, तस्करी पनि गरेको, साथसीमाना पनि चेपेको, अर्कालाई केही भन्न गर्न हुँदैन भनेको, त्यो पनि चुक्लीबाजी बहुतै गरेको, मासु खान हुँदैन भन्नुभएको, मेरो गुरु मासु नभइकन गाँसै नगाएको, अघि त त्यस्तो पो थियो, त्यसै कारणबाट मेरो परमात्मा अब कुन नरकमा जाने मलाई डर लाग्यो भनेर सुन्नेवाला राजा परीक्षितलाई सुखदेव स्वामीले बडा गम्भीर वाणीमा आज्ञा गर्नुभयो। सरकार धन्दा नमान, यो पञ्चम स्कन्द सम्पन्न भयो, जाङ पर्यन्त कथा, अब कति पर्यन्त कथा षष्ठ स्कन्दमा ध्यान आकर्षण गरेको छु। अब तपाईँको शोक रोग र भोकलाई सारा सम्पूर्णलाई निवारण गर्नका लागि श्रीमद् भागवत महापुराणको महिमाको वर्णन विस्तार बताएर आत्मशान्तिको निमित्त षष्ठ स्कन्दमा तपाईँको समस्यालाई समाधानको पक्षमा म नितान्त निर्णय गर्नेछु भनिकन प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। ओम नमो भगवते वासुदेवाय श्री गणेशाय नमो। ओम नमो भगवते वासुदेवाय राजु वाच्य निवृत्त मार्ग कथितम आदो भागवतम यथा कर्म उत्पलब्धेन ब्राह्मणे दशस्कृते। अब षष्ठ स्कन्दको पहिलो अध्याय महाराज परीक्षितलाई सुखदेव भन्नुहुन्छ लौकिक सरकार यसै प्रसंगमा। अब नरकमा जाने पापी पाखण्ड दुराचार अत्याचारले परिपूर्ण भएको शरीर, अब यो मैले नरकमा जाने प्रकारको वर्णन विस्तार सारा सुने। नरकमा जानका लागि यो अन्यायले नरकमा गइन्छ भन्ने कुरा हजुरले बताउनुभयो, तर अन्याय गर्नु हुँदैन, अत्याचार गर्न, भ्रष्टाचार गर्न, घुसखोरी गर्न, तस्करी गर्न, चोरी जारी पैठारी गर्न, अन्याय अत्याचार गर्न, मासु खान केही हुँदैन भन्नुभयो हजुरले। सबै कुरा सकेर भ्याएर बसेको के गर्ने होला, अब कहाँ जाने होला, ल मेरो परमात्मा भन्दा धन्दा नमान महाराज।
एवटा जामिन नामगरिका ब्राह्मण थिए कण्ड कुब्ज नामगरिका शर्मा दासीका पति जन्मेदेखि मरण पर्यन्त हरिको नाममा हरियो नभन्नेवाला त्यसलाई सबै किसिमबाट अन्याय गरेको धेरै प्रकारको प्रशंसा गरेको मासु खाएको त्यो पापले मर्ने बेला भएको त्यो सारा सम्पूर्ण जनले परेकै धेरै त्यसलाई घेरे अनि यमराजका दोहोरो चारैपट्टिबाट लामा लामा दारा निस्केका माथिका पाल फर्किएका अङ्ग मङ्ग प्रत्यङ्ग बङ्ग र टेडा तिनीहरू आए र त्यसै बेलाको बीचमा लौ अब म के गर्ने होला भनिकन विचार गर्न लागे त्यस बेलामा डर लाग्दा जब यमराजका दूतलाई देखेर त्यो कान्छो छोरो पनि नजिकमा आएर धुरु धुरु रोयो बाबा मर्ने बेला भए भनेर आफ्ना बाबुको अगाडि रुँदाखेरिमा त्यस अवस्थामा धुरु धुरु रोएको आफ्नो कान्छो छोरोलाई देखेर आज्ञा गर्न लाग्यो अब के गर्ने होला ईश्वर मलाई त आपत्ति पर्यो विपत्ति पर्यो संकट पर्यो अनि त्यतिखेर काँचो चिज ल्याएर देखाइदियो हरिको नाम जप्छ कि भन्नका लागि यो रङ कस्तो छ भन्दाखेरिमा हरियो भनेर भनौँ भनेदेखि हरिको नाम पर्छ भनेर काँचो हो कैँडो हो भन्यो तर पनि हरियो भनेन त्यहाँसम्मको अधर्मी मर्ने बेला भो यमराजका दूतले चारैपट्टिबाट बेरे कान्छो छोरो रोएको देखेर के भन्न लायो भनेदेखि बडा भयंकर जनैहरू आई घेरी रहेछन् भए खुब जनाई कान्छो उठरायो कि तिदेखि बाबु हे पुत्र नारायण आऊ आओ बडा बडा भयंकर जनहरू आएर घेरिरहेका छन् तीदेखि तिमी डराउँछौ भनेदेखि मेरो पासमा हो मेरो राजा हे नारायण भनेर के मात्र बोलेको थियो यमराजका दूतहरूलाई हटाएर विष्णुका दूतहरू यसलाई हामी लान पाउनु पर्छ भन्ने दावी गरेर यस किसिमबाट पक्राउ गरे लान पाउँदैनौ भन्ने यमराजका दूत नलाई छोड्दैनौ भन्ने विष्णुका दूतहरू किन त भन्दाखेरिमा नारायणै भनी भने कन दिँदैनैमा प्यारो गरेर सुतको पनि नाम लिँदैमा मुक्ति भएपछि अझ मिलाखिरैमा नारायणै भजन सम्झनु दिने दिनैमा यस्तो हो नि मेरो ईश्वर म माथि क्षमा राखी बस्छु मेरो भगवान यो त वैकुण्ठ धाम लानुपर्छ भन्नेवाला भइसकेपछि प्रकृति संग्राम लान दिन्न भन्ने विष्णुका दूत लान दिन्छौ भन्ने लान हामी यमलोकमा लान्छौ भन्ने यमराजका दूत जसले जित्छ त्यसले हार्नेको दास जित्नेको दास हार्ने बन्ने भन्ने निर्णय गरेर विष्णुका दूतले जितेमा यमराजका दूतहरू दास यमराजका दूतहरूले जितेमा विष्णुका दूतहरू दास बन्ने यो निश्चित गरेर त्यसको फैसला दिने महाराज यमराजका पासमा गएर सुम्पा गर्दा यमराजलाई लिएर पूर्ण विराम गरे मेरो महाराज हामी नरकमा जान्छौ हामीले गरिएको अन्याय रहेछ हामीले जन्मेदेखि मर्न पर्यन्त हरिको नाममा हरियो नभन्ने बेको बदमासलाई नरकमा लैजान्छौ भन्दा विष्णुका दूतले वैकुण्ठ लाने रे भनेपछि यमराजले भन्नुहुन्छ त्यति सस्तो वैकुण्ठ छैन बाबु हो कारण होला भन्नु हो के कारण हुन् मर्ने बेलामा नारायण भन्यो भनेर अरे भनिदिनु मर्ने बेलामा नारायण भन्यो भने त परम गति गइहाल्छ भनिदिनु भयो यमराजीले जानी जानी हो र हाम्रो डरले कान्छो छोरालाई बोलाएको भनेपछि आगाले जानी जानी छोए पनि पोल्छ बाबु हो नजानी छोए पनि आगाले पोल्छ भगवानको नाम पनि जानी जानी जपे पनि ठिक नजानी जपे पनि ठिक छोडिदेऊ भन्नुभयो हामी हार्यौँ नि त मेरो महाराज हामी त तिनको दास भन्नुपर्छ भन्दा हेर अहिलेसम्म मैले त वैकुण्ठ देखेको छैन तिम्रो वैकुण्ठमा गएर अब दासको सेवा गर्न पाउँछौ भनेदेखि त्यहाँभन्दा ठूलो भाग्यमानी के हो आजै जाने हो नबस भनिदिनु अनि गएर मेरो महाराज हामी त तपाईँहरूसँग हार्यौं अझ हामीले ब्राह्मणले मर्ने बेलामा नारायण भन्दा वैकुण्ठ जाने भयो रे तपाईँहरूको हामी सेवक बन्छौ भन्दा तिमीहरू जस्ता मरिमा शानमा बस्नेले सेवक बन्न पाउँदैनौ को भन्ने घोडाको सेवा गर्न जान पनि नपाउने त्यस्तो वैकुण्ठ रहेछ आज अजामिल नामको ब्राह्मणलाई श्रेष्ठ सिहारी कीर्तन प्रभाव गरेर हरिद्वारबाट मुक्ति गराइयो राजन परीक्षित मर्ने बेलामा नारायण भन्दाखेरिमा त्यो उद्धार भएर गयो यस्तो पवित्र कथा छ नारायण भनेपछि मुक्ति हुँदो रहेछ सुन्नुहोस् एउटा कुरा एउटा अर्थ अजामिल नामको ब्राह्मण अति पापी भगवान विचार गर्नु त्यसका घरमा बास माग्न जानुभएको श्रीमतीले बास दि बुढोले मार्छ भने भन्दी अब बासमा बस मार्छ भने किन बसिन्छ नि जान्छु अन्त भन्दाखेरिमा तपाईँ मेरो ज्वाइँ हुनुहुन्छ तपाईँको ससुराले गामले म हुँ भनेपछि केही पनि गर्दैनन् भनेर भन् ससुराले गामले भनेपछि किन माया गर्ने त भन्दाखेरिमा श्रीमती मन परेपछि ससुराली मनपर्ने हुन्छ श्रीमती मन परेन भनेदेखि ससुराली त के यसलाई त्यसको फलक भन्छ श्रीमती मन परेपछि हाम्रो सासु हाम्रो जस्तो त
त्यसो भनेदेखि ठिक छ अब के गर्ने त भन्दा ल ज्वाई भन्ने पर्ला भनिरहनु भएको थियो आइपुग्यो जामेलाई भने हजुर प्रभु ठिक छ अन्यथा कुरा केही छैन तर एउटा प्रकारको प्रक्रिया छ प्रभु भनेर विन्ती गरे के छ भनेर सोद्धाखेरिमा अरू कुरा केही पनि होइन एउटा अनुरोध गर्छु भने के कुरा भन्दाखेरिमा अरू प्रकारको समस्या केही पनि होइन एउटा समस्या छ भनेर भनिसकेपछि के समस्या छ त भनिकन सोद्धाखेरिमा खाना दिए लाउन दिने व्यवस्था गर्ने सम्मान गर्ने मर्यादा गर्ने भोलिपल्ट बिहान यस किसिमबाट परमात्मा परमेश्वरले ज्वाई भनेरै ज्यान बचाउनु भयो घर जाने बेलाको तिमी जे माग्छौ त्यो दिन्छु भन्दा मलाई अरू कुरा केही चाहिँदैन मेरो पति पापी भए तापनि असल एउटा पुत्र प्रदान गराए प्रभु भने हुनाले तिम्रो जस्तो संसारमा कोही छैन म तिम्रो छोरो मै भएर जन्मन्छु भनेर स्वयं भगवानले जन्मी बसेका थियो र पो मर्ने बेलामा नारायण भन्न परेको त्यसो भएर भगवानको नाम संकीर्तन गरेपछि उद्धार होइन्छ भनेर छोराछोरीको नाम राम्रो राख्नु भने हो नारायण भनेपछि तरिदर त्यसकारण नारायण भन्नु छोरालाई वासुदेव हरि श्रीधर माधव गोपिका वल्लभ कृष्ण राम विष्णु शिव आदि नाम छोरीको लक्ष्मी सरस्वती भगवती कात्यायनी आदि आदि अहिले हाल त त्यस्ता नाम राखेपछि इज्जत जान्छन् भएर रिजन भिजन सिजन टार्विन के भन्ने थाले छन् छोरा मान्छेका नाम छोरी मान्छेका नाम चाहिँ उस्मिता लुस्मिता सुस्मिता रश्मिता त्यसै कारणले भगवानको नाम संकीर्तन प्रभावकारी हुन्छ नारायणको नाम नारायण नारायण भज प्राणी नारायण नारायण भज प्राणी यो जीवन मरे पछि

0: महाराज परीक्षित नारायण को नाम संकीर्तन को प्रभाव बताए हजुरलाई। अब उपरांत अब अजामिल नाम गरेको ब्राह्मण मर्ने बेलामा नारायण भन्दा तब उद्धार भएका थिए भनेदेखि अब तपाई श्रीमद भागवत सप्ता ज्ञान मायकी 18,000 को ग्रन्थ सुन्दै हुनुहुन्छ कि नरै जानु पर्ला र पर्दै पर्दैन केवल भगवत भक्तिमा चित्त राख्ने सुन्न सधैँ आउने कहिले कहिले आउने हो फुर्सद पनि मिलाउनु पर्थ्यो त त्यसै कारणले अब यदि भइसकेपछि महाराज परीक्षित त्यस प्रभावबाट राजा परीक्षित गाजुरमा अन्त चाहिँ जान फुर्सद हुने यहाँ आउन चाहिँ राजा परीक्षितलाई सुखदेव स्वामीले बडा प्रेम साथसँग भगवानको भजन गर्नु कीर्तन गर्नु कहिल्यै नबोल्नु भनेकन राजा परीक्षितलाई यथार्थ प्रमाण गराउँदै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट। महाराज परीक्षित अब यो श्रीमद भागवत महापुराण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेव स्वामीले श्रीमद भागवतको महिमाको वर्णन विस्तार सारा प्रस्तुत गर्दै हुनुहुन्छ यसै प्रसंगको बीचमा। अब दक्ष नामका एक प्रजापति हुनुहुन्छ, पहिला नम्बरका दक्ष प्रजापति ब्राह्मण, अहिलेका दक्ष प्रजापति क्षेत्री, उनी दक्ष प्रजापति हुन् बोकाको शिर त्यागेर अहिले क्षेत्रीय कुलमा पैदा भएका हुन्। तिनी दक्ष नामको प्रजापतिको दक्ष प्रजापति नाम गरिएका महापुरुष उनले छोरी सृष्टि गर्दिन, यो छोरीको जात अलछि नै हुनु रहेछ, अब छोरा सृष्टि गर्छु छोरी सृष्टि गर्दा अघि छोरीले ज्यानै टिपी यो सङ्गारी खल्लाको अब नामै लिन्न भनेर छोरा सृष्टि गर्न भनेर लाग्नु भएको थियो। छोरा सृष्टि गर्दै गर्दै जाँदा मर्षण मर्ने तीर्थमा हंस गुह्य तोत्र पाठ गरेर ध्यान गर्दा हजारौं पाँच जनीय छोराहरू जन्मे बाबु तिमीहरू सृष्टि गर्न जाऊ भनेर दक्षले पठाउनु भएको। बीच बाटोमा नारदले आज्ञा गर्नुभयो, बाबु पृथ्वीको मध्यस्थ भाग पत्ता नलागेसम्म सृष्टि गर्नेको प्रक्रिया शुभारम्भ गर्न हुँदैन, छोडिदेऊ भनेपछि माझको भाग खोज्न भनेर गएका तिनीहरू नापत्ता अहिलेसम्म पत्तै कुनै प्राणले प्रमाण गर्न सकेको छैन। अनि दोस्रो पटक फेरि दक्षले हरियासु आदि गरिएका सबलासो छोरा सृष्टि गर्नुभयो, महाराज सयौं सयौं जाउ सृष्टि गर्न, तिम्रा दाजुलाई नारदले जंगलमा पठाएछ यसै कारणले तिमीहरू सेवा गर भनेर पठाएको। तिनी दोस्रो पटकका छोराले पनि नारदका मुखारविन्दबाट सुनेछन्, लोहो दारू मही पासे पुमान बद्ध विमोचते पुत्र दारू मही पासे मोचते न कदाचन फलाम रूपी सङ्लाको बन्धनमा परेको पिनडाको सुगा बोरुकेर जान सक्ला, घर पुत्र परिवार आदिले घेरिएको व्यक्ति व्यक्ति जान नसक्ने हुनाको कारणले तिनको सङ्गत नगर भगवानको भजन गर छोडिदेऊ भन्नुभयो। हस अनि त्यहाँ देख्नु प्रान्त त्यो पनि जंगलमा गए त जंगलमा गइसकेपछि भगवानको भजन कीर्तन मन इत्यादि सारा सम्पूर्ण भयो। महाराज परीक्षित अब बाँकी अंशको लागि तपाईँ के सुन्न चाहनुहुन्छ भन्दा दुई दुई पटकका छोरा जंगलमा नारदले पठाएको कारणले दक्ष प्रजापतिले आज्ञा गरिबस्छु, हेर ऋषि नारद तिमी आफू जोगी भई लोकलाई जोगी बनाउने कोशिश गरेको हुनाले आजबाट तिमीले गृहस्थीका घरमा कहिले पनि जब यस किसिमबाट एउटा गाईले दुध दिने बेला बाहेक अरू बेला बस्न नपाउने बसेमा श्रीफुटी मर्नुपर्ने श्राप दिए, यसै कारणले अहिले सुन नारद नाम गरिएको ऋषिले त्यो श्राप बेहोर्नु परेकै छ, महाराज गृहस्थीको घरमा बस्न मिल्दैन। यो कथा प्रवचन पुराणहरूदेखि बाहेक यस कारणबाट राजा परीक्षितलाई सुखदेव स्वामीले बडो प्रेमको साथ माग्या गर्नुभयो। लौ सुनका ऋषि प्रणाली अब तपाईँ के सुन्न चाहनुहुन्छ भनेर यसरी महाराज परीक्षितको प्रतिमा सुखदेव स्वामीले आज्ञा गर्नुभयो र अब छोरी भन्दा छोरा असल भनेर सृष्टि गर्न आँटेको छोरा झन् खतम, बरु छोरी नै जाति बरु कहिले कहिले कोसिल त ल्याउँछ उताबाट एक बोतो ल्यायो भने यताबाट तीन डोको लानलाई छोरी घर जान्दिन, बाउ र दाई भाउजू नहोस् आमा मात्रै होस् भएभरको खट्या कुटुक सबै। त्यसै कारणले अब छोरी सृष्टि गर्छु भनिकन ब्रह्म मुहूर्तमा जब ध्यान गरेर मनन गरेर कीर्तन गरेर आजका मितिबाट जम्मा छोरी 60 छोरी सृष्टि गर्नुभयो दक्ष प्रजापतिले। राजा दक्ष भएको बेलामा पहिलो नम्बरको छोरी 27 चन्द्रमालाई दिनुभयो, महाराज एउटैलाई 27 लौ जा लिन जान नि सजिलो, पुर्याउन जान नि सजिलो, ज्वाइँ पनि एउटालाई मान्दै पुग्ने, दसैँमा टोला र उसैलाई एउटालाई जो ढोक्कै हुने, सत्ताईसवटा अश्विनी भरुणी कृतिका रोहिणी मृग स्त्री से आदि करिएगा सत्ताईस नक्षत्र अनि दसवटा धर्मलाई दिनुभयो महाराज मूर्ति स्मृति आदि करिएगा तीनवटा कश्यप प्रजापतिलाई दिनुभयो दद्विति अदिति तनु कारा गोरा सीमिता बलिष्ठ कद्रु आदि अनि त्यसदेखि पछाडि चारवटा कृषाक्ष दुईटा तार्क्ष दुईटा अङ्गिरा र दुईटा भूतलाई दिएर साठीवटी छोरी विभाजन गर्नु तिनैबाट पृथक पृथकको पंक्तिमा सृष्टि चल्यो तिनी दिती महारानीका छोरा दनु हुनुभयो दनुकी छोरी रोचना तोष्टा नाम गरेका ऋषिले विवाह गर्नुभयो तोष्टा नाम गरेको ऋषिका जब छोरा विश्वरूप तीन शिरवाला प्रकाण्ड विद्वानलाई महाराज इन्द्रले पण्डित बनाउन स्वर्गलाई जानुभयो भन्दा कसरी तिनी पुरोहितमा गएर नियुक्ति भए यसको बयान सुन्न पाऊ भनेर राजा परीक्षित बडो नम्र निवेदन गर्दै हुनुहुन्छ भन्ने सम्बन्धको कथा यस अध्यायबाट सुन्नुभयो महाराज परीक्षित अब यो श्रीमद भागवत महाप्राण कति कथाको वर्णन विस्तार गरिन्छ भने संकेतमान महाराज परीक्षितलाई सुखदेवले बताउनु भयो लौ त राजा परीक्षित अब के सुन्न चाहनुहुन्छ भनिकन सोद्धाखेरिमा लौ मेरो प्रभु यदि दयाभाव हुन्छ भनेदेखि यो श्रीमद भागवत महाप्राण अन्तर्गत महिमाको वर्णन विस्तारका लागि महाराजा परीक्षितको परमा सुखदेव स्वामीले बडो प्रमाणीकरण गर्नुभएको छ अहिले महान प्रतापी महान पुरुष एक व्यक्ति जसको नाम तोष्टाका छोरा विश्वरूप नाम गरेका व्यक्तिलाई स्वर्गमा पण्डित बनाउन फेरि लैजाए लगे इन्द्र महाराजले बृहस्पति कहाँ गएका थिए भन्दा बृहस्पति त्यो बेलामा राजा इन्द्रको अपमानको कारणले लुक्नु भएको थियो दानवराजहरूले दखल गरे दानवराजहरूको त्यो दखलतालाई पूर्ण विराम गराउनका लागि एउटा गुरु चाहियो एकको लागि अनि त्यस अवस्थामा गुरु बोलाउन भनेर जाँदा कोही छैनन् सबभन्दा उत्तम त्रिशिरवाला तीन शिर भएको पण्डित जसको एक शिरले वेद विद्याको ध्यान गर्ने अर्को शिरले राष्ट्रको उन्नति र समृद्धि गर्ने एक शिरले भोजन गर्ने यस्तो नीतिमा थिए भोजन कस्तो पनि गर्थे भनेदेखि जसले जे दियो त्यही नै खाने मतलब मदिरापान पनि गर्न सक्ने यस्तो क्षमताको वृत्ति भएको पण्डित थिए तर आखिरका बीचमा तिनलाई इन्द्र नाम गरिएको राजाले मेरो पण्डितको पदमा आउनु पर्यो भनेर प्रार्थना गर्न भनेर जब पलाउनु भयो ऋषिहरूबाट तर उहाँले मान्नु भएन म जान्न किनभने यो अब्जसे काम त्यसमा पनि राजा इन्द्र भनेको पापी छ त्यो पापीको घरको नुनपानी खाइसकेपछि त्यसबाट पाप सर्न पनि सम्भव
1: गुरुङ अस्पताल सुर्खेत अझ थप सेवा र सुविधाको साथमा विगत लामो समयदेखि सेवा दिँदै आइरहेको गुरुङ अस्पताल सुर्खेतमा विभिन्न रोगका विशेषज्ञ डाक्टरद्वारा सेवा दिइरहेको जानकारी गराउँदछौ
2: फिजिसियन डाक्टर सम्यक नापिकद्वारा दिइने सेवाहरू छाती पेट सुगर उच्च रक्तचाप तथा थाइराइड रोग सम्बन्धी हाड नसा तथा बात रोग विशेषज्ञ डाक्टर तेजेन्द्र साउद्वारा दिइने सेवाहरू हाड हड्डी नसा बात रोग सम्बन्धीका सम्पूर्ण सेवाहरू सर्जन डाक्टर अशोक कुमार रोकाद्वारा दिइने सेवाहरू शरीरमा भएका गाँठा गुठी हाइड्रोसिल हर्निया फाइल्स एपेन्डिसाइटिस साथमा मनोरोग विशेषज्ञ डाक्टर पूजा बिसीद्वारा पनि सेवा दिइरहेको जानकारी गराउँदछौ
1: वरिष्ठ डाक्टरद्वारा सम्पूर्ण बिरामीको सशुल्क जाँच सेवा ईसीजी सेवा ल्याब एक्सरे सेवा रंगीन भिडियो एक्सरे सेवा दक्ष तथा अनुभवी स्वास्थ्य कर्मीबाट निशुल्क जाँच सेवा र 24 घण्टा इमर्जेन्सी सेवा
2: साथै नेपाल सरकारबाट मान्यता प्राप्त 12 हप्तासम्मको सुरक्षित गर्भपतन सेवा उपलब्ध छ त्यति मात्र कहाँ हो र प्रत्येक महिनाको 11 गते गंगालाल हृदयरोग केन्द्र बाँसबारी काठमाडौँका प्राविधिक टोलीबाट पीटीआईएनआर सम्बन्धी चेक जाँच तथा परामर्श सेवा मुटुको इको महिलाको पाठेघरको भिडियो एक्सरे हाड हड्डी र नसाको उपचार समेत भइरहेको जानकारी गराउँदछौ
3: सम्पर्क गुरुङ हस्पिटल प्राइभेट लिमिटेड गुरुङ मेडिकल हल मंगलगढी चोक सुर्खेत फोन नम्बर 083-522-148 र 520-702 विगत 30 वर्षदेखि विरेन्द्रनगर छ नेता चोकबाट सेवा दिँदै आइरहेको मानिकेश सुर्खेतले माघ 1 गतेदेखि मंगलगढ़ीमा रहेको सानीमा बैंक र आदर्श बोर्डिङको बीचमा रहेको आफ्नै घरबाट थप सेवा र सुविधा सहित व्यावसायिक सेवा सञ्चालन गर्ने जानकारी गराउँदछौ मानिकेश मंगलगढ़ी सुर्खेत सम्पर्क फोन नम्बर 083-522-045
4: खुशीको खबर।
5: पश्चिम नेपालमै पहिलो र एकमात्र अन्तर्राष्ट्रिय स्तरको आईभीएफ टेस्ट ट्युब बेबी सेन्टर अब नेपालगंजको एचसीआरसी अस्पतालमा। पश्चिम नेपालका एकमात्र वरिष्ठ बाँझोपन विशेषज्ञ डाक्टर मन्जु बिसी शाहजीसँग परामर्श लिनुहोस् र आफ्नो बाँझोपन तथा निसन्तान समस्याको समाधान पाउनुहोस्। निसन्तान उपचार अब सम्भव छ। तपाईँको आमा बाबा बन्ने सपना अब यही हुनेछ पूरा।
4: हाम्रा विशेष सेवाहरू आईभीएफ, आईयूआई, हिस्टोस्कोपी, दूरबीन प्रविधिबाट शल्यक्रिया तथा बाँझोपनसँग सम्बन्धित सम्पूर्ण सेवा सुविधाहरू।
5: एचसीआरसी अस्पताल नेपालगंज, तपाईँको परिवारको खुशीको नयाँ शुरूआत। आजै परामर्श लिनुहोस्, सपनालाई साकार बनाउनुहोस्। एचसीआरसी अस्पताल, आशा भरोसा र नयाँ जीवनको विश्वसनीय केन्द्र। सम्पर्क स्थान चारवाहिनी रोड, नेपालगंज, बाँके। सम्पर्क मोबाइल नम्बर 9845536984।
6: के तपाईँ गुणस्तरीय, अत्याधुनिक र भरपर्दो दाँत उपचार सेवाको खोजीमा हुनुहुन्छ? यदि खोजीमा हुनुहुन्छ भने कर्णाली प्रदेशकै पहिलो र एकमात्र दाँतमा तार बाँध्ने विशेषज्ञ अर्थोडोन्टिक डाक्टर सुरक्षा सिंह ठकुरीद्वारा अत्याधुनिक उपकरण सहित वीरेन्द्रनगर 6 बीच बजार सुर्खेतमा संचालित भरोसा अर्थोडोन्टिक सेन्टर एण्ड स्पेशियालिटी डेन्टल क्लिनिकलाई सम्झिनुहोस्।
4: हाम्रा सेवाहरू विशेषज्ञ दन्त चिकित्सकद्वारा दाँत तथा मुखको परीक्षण तथा निशुल्क दन्त परामर्श। हप्ताको सातै दिन ब्रेसेस विशेषज्ञ डाक्टरद्वारा बाङ्गो टिङ्गो दाँत तथा ग्याप भएको दाँतलाई ब्रेसेस लगाई मिलाउने। अत्याधुनिक प्रविधिको प्रोटिबल डिजिटल एक्सरेद्वारा दाँतको एक्सरे गर्ने। अत्याधुनिक मेसिन इन्डोमोटरद्वारा दुखेको दाँतलाई जरादेखि सफा गरी भर्ने। दुर्घटना भएर भाँचिएको दाँत तथा मुख सम्बन्धी शल्यक्रिया एवं उपचार सेवा। दाँत सफा गर्ने तथा टल्काउने, मुख गनाउने, गिजाबाट रगत बग्ने, गिजा सुनिने रोगको उपचार। आर्मी पुलिसमा भर्ती हुनेहरूका लागि दाँतमा थाहै नहुने गरी दाँत रंगको सिमेन्ट भर्ने, कृत्रिम दाँत हाल्ने, दाँत रंगको वा मेटलको खोल लगाउने, मुखभित्र आउने घाउ खटिराको उपचार र बच्चाहरूको दाँतको विशेष उपचारका साथै सम्पूर्ण सेवाहरूमा 15% सम्मको छुटको व्यवस्था रहेको छ।
7: क्लिनिक रहेको स्थान वीरेन्द्रनगर 6 बीच बजार सुर्खेत, एसबीआई बैंकको एक घर तलपट्टि। सम्पर्क मोबाइल नम्बर 9745533975 र 9815484031।
4: एक पटक सेवा गर्ने मौका अवश्य दिनुहोला। डिप्रेसनलाई बुझौ, जीवन रोजौ।
8: जीवनमा उतार चढ़ाव आउनु स्वाभाविक हो, तर लगातार 2 हप्ता भन्दा बढी समयसम्म अत्याधिक दुखी महसुस हुनु, कुनै काममा रुचि हराउनु, धेरै वा निकै कम सुत्नु, भोक घट्नु वा बढ्नु, थकान महसुस हुनु, आफूलाई बेकार ठान्नु, भविष्य प्रति आशा हराउनु वा अब बाँच्न मन छैन जस्ता सोच आउनु, यी डिप्रेसनका संकेत हुन सक्छन्।
4: डिप्रेसन कमजोरी होइन, यो उपचार गर्न सकिने मानसिक स्वास्थ्य अवस्था हो। सही समयमा उपचार र साथ पाए धेरै मानिस पूर्ण रूपमा निको भएर सामान्य जीवन बिताइरहेका छन्।
8: यदि तपाईँलाई जीवन समाप्त गर्ने सोच आइरहेको छ भने कृपया एक्लै नबस्नुहोस्। आफ्नो परिवार, साथी, शिक्षक, स्वास्थ्य कर्मी वा विश्वासिलो व्यक्तिसँग मनका कुरा खुलस्त भन्नुहोस्। तपाईँको जीवन अमूल्य छ र सहयोग उपलब्ध पनि हुन्छ।
4: आत्महत्याको सोच आइरहेको अवस्थामा तत्काल सहयोग माग्नु जीवन बचाउने पहिलो कदम हो। सबै मिलेर मौन होइन संवाद गरौं। डिप्रेसनको उपचार सम्भव छ, आत्महत्या रोक्न सकिन्छ। साथ दिउँ, आशा जगाऊ, जीवन बचाऊ।
8: यदि तपाईँको परिवार, साथी वा छिमेकीमा कसैले निराशा व्यक्त गरिरहेको छ, आफूलाई बोझ छानिरहेको छ, मृत्युको कुरा गरिरहेको छ वा एकाएक सबैसँग टाढा हुन खोजिरहेको छ भने त्यसलाई सामान्य रूपमा नलिनुहोस्। उनीहरूको कुरा ध्यानपूर्वक सुन्नुहोस्, दोष नदिनुहोस्, आलोचना नगर्नुहोस् र तुरुन्तै आवश्यक सहयोग खोज्न प्रोत्साहन गर्नुहोस्।
4: भावनात्मक सहयोग तथा आत्महत्या रोकथामका लागि 1166 सम्पर्क गर्नुहोस्। स्वास्थ्य सम्बन्धी परामर्शका लागि हेलो स्वास्थ्य 1115 फोन गर्नुहोस्। आवश्यकता परे नजिकको स्वास्थ्य संस्था वा अस्पतालमा पनि तुरन्त सम्पर्क गर्नुहोस्।
8: स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशद्वारा जनहितमा जारी सन्देश।
3: सूचना सम्पूर्ण भारतीय भूपू सैनिक तथा तिनका परिवारहरूले यस वर्षको जीवित प्रमाण पत्र बुझाउने मिति भारतीय राजदूतावास सैन्य पेन्सन शाखाबाट प्रकाशित भएको हुँदा भदौ 24 र 25 गते तदनुसार 2026 सेप्टेम्बर महिनाको 9 र 10 तारीक सुर्खेत र भदौ 25 गते सेप्टेम्बर 10 तारीक दैलेखमा अस्थायी शिविर लगाउने भएकाले यस मितिमा सम्पूर्ण भूपू तथा उहाँका आश्रितहरूलाई जीवित प्रमाण पत्र बुझाउन, नयाँ पेन्सन पट्टा सच्याउन र मरुवा पट्टा जम्मा गर्नका लागि यही मितिमा उपस्थित भइदिन हुन यो सूचना प्रसारण गरिएको छ। साथै यदि कसैको छुटेमा एक महिनाभित्र भारतीय दूतावास सैन्य पेन्सन शाखा काठमाडौँमा पुगी जीवित प्रमाण पत्र बुझाउनु पर्नेछ र अन्यथा पेन्सन बन्द हुने पनि जानकारी गराउँदछौ।
9: फाइल्स र फिस्टुलाको छार सूत्र गराउन फेरि नेपालगञ्ज जानुपर्ने भयो। सुर्खेतमा त भरपर्दो ठाउँ नै भेटिएन भने तिनै पुराना चोकतिरका पसलमा मात्र कति धाउनु के, हुक्क छु म त।
4: तपाईँले छार सूत्र कोसँग गराइरहनु भएको छ थाहा छ? यो त विशेषज्ञ सर्जनसँग मात्रै गराउनु पर्छ। अब बाहिर धाएर दुःख पाउनु पर्दैन, हाम्रै सुर्खेतमा विशेषज्ञ सर्जन आउनु भएको छ नि।
9: यो हो र, त्यसो भए त धेरै राम्रो भएछ नि। म त नेपालगञ्ज जाँदा आउँदा पैसा खर्च भएर हैरान थिएँ।
4: अब आयुर्वेद उपचारका लागि अन्त कतै अल्मलिनु पर्दैन, सिधै वीरेन्द्रनगर 4 एरी चोक आउनुहोस्। नेपाल बैंकको ठिक छेउमा छ श्री आयुर्वेद।
9: हो, अब आयुर्वेद उपचारको नयाँ र मुख्य केन्द्र एरी चोकको श्री आयुर्वेद कर्णालीमै पहिलो पटक छार सूत्र शल्यक्रियामा विशेष विज्ञता प्राप्त गर्नुभएका अनुभवी महिला कन्सल्टेन्ट आयुर्वेद डाक्टर वर्षा पौडेलद्वारा उपचार गरिन्छ, जसका कारण विशेष गरी महिला बिरामीहरूले कुनै हिचकिचावट बिना सुरक्षित रूपमा उपचार गराउन सक्नुहुनेछ।
4: हाम्रा विशिष्ट सेवाहरू विशेषज्ञ सर्जनद्वारा पाइल्स, फिसर, फिस्टुला, मुसा र कोठीको सफल शल्यक्रिया, स्तन तथा शरीरका अन्य भागमा पलाएका गाँठा गुठी, महिलाको सेतो पानी बग्ने र मासिक चक्र सम्बन्धी समस्या, पुरुषमा